0: प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती हटाउने दोस्रो चरणको अभियान अन्तर्गत यो कार्य अघि बढ़ाइएको हो। यसअघि पहिलो चरणमा थापाथली, सिनामंगल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती हटाइसकिएको छ। जनकपुरका विभिन्न मठ मन्दिर तथा गुठीका जग्गामा बनाइएका घरटहरा हटाउन सरकारले गरेको तयारी विरूद्ध सम्बन्धित स्थानीयवासी विरोधमा उत्रिएका छन्। जनकपुरबाट लक्ष्मण यादव।
1: बाली शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा खाली गराउन थालेको अभियानको विरुद्ध जनकपुर धाममा गुठी मठ मन्दिरको जग्गामा बास गर्दै आएका स्थानीयहरू आन्दोलित भएका छन्। जनकपुर धामको विभिन्न वाडामा यस्ता जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका स्थानीयहरू गुठी कुटी घर जग्गा व्यवस्थापन संघर्ष समिति नै गठन गरेर सड़कमा उत्रेका हुन्। सयौंको संख्यामा रहेका उनीहरूले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यान आकर्षण समेत गराएका छन्। उनीहरूले संघीय सरकारको निर्देशनमा मध्य प्रदेश सरकारले निर्णय गरेको भन्दै संचार माध्यममा सार्वजनिक भएका सूचना प्रति असन्तुष्टि सहित जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएका छन्। आफूहरू कागजी रूपमा दुरुस्त रहे पनि अतिक्रमणकारीको संज्ञा दिएकोमा जनकपुर धाम उपमहानगरपालिका 8 का मोहित कर्णले असन्तुष्टि पोख्नुभयो।
2: गुठी के जगह में जैसे घर बनल सबके जैसे फटा देवे कहके जैसे 15 दिन के सूचना जारी कर दिल्कै, लेकिन हम सब जैसे वही हिसाब से नहीं छै जे हिसाब से अपने के सूचना जारी केने। हमरा सबके जैसे बापे दादा जमीन अपने के लेने छै, हमरा प्रश्न नहीं भेल है। हमरा सबके लालपुर जाके क्रम में जैसे हमरा सबके फाइल गेल है। मानवीय सम्मान के बात डॉक्यूमेंट्स हमरा सबके होतो में हमरा सबके एगो अतिक्रमणकारी के संज्ञा दके ये सूचना निकाल दे, नहीं तो द्वारा हम सब ओ सूचना के नहीं मान के।
1: विक्रम संवत 2068 साल में जिला प्रशासन कार्यालय गुठी संस्थान नापी र मालपोत कार्यालयको संयुक्त टोलीले स्थलगत निरीक्षण गरी घर जग्गाको नाप नक्सा र प्रमाणीकरण गरिसकेको उनीहरूको दावी छ। गुठीको जग्गालाई उचित मूल्य निर्धारण गरी रेकर सरह बनाउने प्रक्रिया अगाडि बढिरहेका बेला 81 घर टहरा भत्काउने आशयको सूचना सार्वजनिक भएकोमा उनीहरू त्रसित छन्। पैसा पैसा गरेर जोडेको जग्गामा निर्माण गरेको घर बाली सरकारले भत्काउँदा आफूहरूको उठी बास हुने जनकपुर धाम 8 की चञ्चला यादवले गुनासो पोख्नुभयो।
3: गरिब आदमी सुख सुविधामा मिल्ले, महंत जी बेचलखिन तब तो हम सब ले लिया। अखन तक गरीब जनता विदेश कमा के अखन तक एक एक पाई जोड़ के घर बने लिया, अखन तक उजारा पर लागल छथिन बालन सरकार, हम सब केना रहबे।
1: बालन शाह नेतृत्वको सरकारले देशभरका सार्वजनिक र गुठीको अतिक्रमित जग्गा खाली गराइरहेको छ। यसअघि सरकारले काठमाडौँ वीरगंज लगायतका स्थानमा अतिक्रमित जग्गा खाली गराएको छ भने अब जनकपुर धाममा पनि जग्गा खाली गराउने भएको छ।
0: जल तथा मौसम विज्ञान विभागका अनुसार अझ एक हप्ता मुलुकका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना छ। आउँदो मंगलबार जेठ 24 गतेसम्म मुलुकका विभिन्न भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको हो। अबको एक हप्ता कोशी, बागमती र गण्डकीका तराई तथा मध्य प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ। यी क्षेत्रका केही ठाउँमा भारी वर्षा समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विशेष गरी गण्डकी प्रदेशमा हप्ताभरि वर्षा हुने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ भने कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पनि मध्यम वर्षाको सम्भावना छ। आउँदो मंगलबारसम्म उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। अबको एक हप्ता गर्मी केही कम हुने विभागको पूर्वानुमान छ। प्री मनसूनको समयमा वर्षासँगै मेघगर्जन, चट्याङ तथा हावाहुरी चल्ने सम्भावना रहने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विशेष गरी खुला ठाउँमा बस्दा सतर्क रहन, चट्याङ पर्दा अग्ला रूख वा टावर नजिक नजान, नदी किनार तथा पहिरो सम्भावित ठाउँमा सतर्कता अपनाउन भनिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्नका लागि आएको प्रस्तावप्रति असन्तुष्टि जनाउनु भएको छ। व्हाइट हाउसमा संचारकर्मीसँग कुरा गर्दै उहाँले तेहरानले आफूलाई स्वीकार्य नहुने शर्तहरू अघि सारेको बताउनुभयो। राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध विरामका कारण अब थप सैन्य कार्यवाहीका लागि कांग्रेसको स्वीकृति आवश्यक नपर्ने पनि दावी गर्नुभएको छ। यसैबीच उहाँले युरोपियन युनियनबाट आयात हुने कार तथा ट्रकमा लाग्ने भन्सार शुल्क बढ़ाएर 25% पुर्याइने घोषणा गर्नुभएको छ। यो आगामी सातादेखि लागू हुने बताइएको छ।
4: BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: उद्यमी व्यवसायी जाँच पास प्रक्रियामा लगातार तीन दिनसम्म सहभागी नहुँदा पनि वीरगंज भन्सार कार्यालयले तीन दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँच पास गरेर 3,15,00,000,000 राजस्व संकलन गरेको छ। वीरगंज भन्सार कार्यालयले आयातित एवं निर्यात गरिने सामग्रीको एमआरपी कार्यान्वयन गर्न गत वैशाख 15 गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँच पास प्रक्रियामा सहभागी भएका छैनन्। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले उद्यमी व्यवसायीले भन्सार जाँच पासको प्रक्रियामा लगातार तीन दिन सहभागी नहुँदा पेट्रोलियम पदार्थ औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल जन्य वस्तुको भन्सार जाँच पास हुँदा तीन दिनमा करिब 3,15,00,000,000 राजस्व संकलन भएको जानकारी दिनुभयो। वीरगंज भन्सार कार्यालयमा दैनिक 50-60 करोड़सम्म राजस्व संकलन हुँदै आएको छ। अतिक्रमित सरकारी सार्वजनिक जग्गा खाली गराउने सरकारी अभियान विरूद्ध नेकपा निकट अखिल नेपाल सुकुम्बासी संघले आन्दोलनको घोषणा गरेको छ। संघले ज्ञापन पत्र बुझाउने अन्तर्क्रियासँगै जनप्रतिनिधि र प्रधानमन्त्री समेत फिर्ता बोलाउनेदेखि आम हड़तालसम्मको कार्यक्रम ल्याउन लागेको हो। संघका इन्चार्ज राष्ट्रिय भूमि आयोगका पूर्व उपाध्यक्ष नहेन्द्र खड्का,
4: यदि यो समस्या समाधान भयो भने तपाईँहरूले गर्ने राजनीतिको मेलो सकिने भयो भन्ने डरले आन्दोलन थाल्न खोज्नु भएको तपाईँहरूले?
5: समस्या समाधान गर्ने कसरी भन्ने नै मैले बुझेको छैन कि उहाँहरूले परिकल्पना गरेको यो समस्याको समाधान के हो। उहाँहरूले अहिले लाल पूर्जा दिन्छौँ भनेर जो भनिराख्नु भएको छ, त्यो लाल पूर्जा दिने अधिकार पनि उहाँहरूलाई छ कि छैन, उहाँहरूका निकायहरूलाई छ कि छैन भन्ने पनि सोध्नु होला। पहिला कुरा, भूमि दुई प्रकारको, एउटा निजी जमिनको भूमि छ, त्यसको लाल पूर्जा दिने अधिकार मालपोतलाई छ, अर्को ऐलानी प्रति सरकारी लगायतको जमिनको चाहिँ लाल पूर्जा दिने अधिकार छ, त्यो लाल पूर्जा मालपोत अधिकारले इस्यु गर्न सक्दैन, उजेल जानुपर्छ। त्यो अधिकार भूमि आयोगलाई मात्रै छ ऐन अनुसार। उहाँहरू भूमि आयोग नभएर बाहिरबाट यसरी गरेर अब बालेन्जीले घरैमा चाहिँ छापेर दिने हो भने र त्यसैलाई समस्याको समाधान मान्ने हो भने मेरो भन्नु छैन, नभए उहाँहरूले लाल पूर्जा दिने को हो, त्यो लाल पूर्जामा सही गर्ने को, त्यो सही गर्ने मान्छेलाई उसको अधिकार छ कि छैन। म पहिला बालेन्द्र शाहजीलाई, प्रधानमन्त्रीज्यूलाई, भूमि मन्त्रालयको सचिवलाई बोलाएर हामीले लाल पूर्जा दिन सक्छौँ कि सक्दैनौँ, यसरी लाल पूर्जा दिने स्थिति हुन्छ कि हुँदैन भनेर सोधिदिन अनुरोध गर्छु। त्यहाँबाट उहाँले बल्ल सिक्न थाल्नु, नभए उहाँले अहिले मैले के गर्दैछु भन्ने नै उहाँलाई थाहा छैन। उहाँ मान्छेको अपरेसन गर्न चाहिँ हिँड्न लाग्नु भएको छ तर उहाँलाई मेडिकल साइन्सको केही पनि थाहा छैन। उहाँलाई के थाहा छ भने यसलाई पुराना मान्छेले ठिक पारेनन्, मलाई ठिक पार्यो भन्ने हुटुटी होला, म ठिक पार्छु भन्ने, त्यो ठिक पार्नलाई पनि त विधिमा जानु पर्ला नि त, उहाँहरूको त्यस्तो छैन। कामलाई छिटो
4: बनायो
5: भने एक वर्षमै सक्न सकिन्छ।
4: तपाईँहरूले मुलुक ठप्प पार्ने आम हडतालसम्मको सङ्घर्षका कार्यक्रम तय गर्नु,
5: त्यो अन्तिम विकल्प हो।
4: सुन्नुहोस् मेरो कुरा, तपाईँहरूको यो आन्दोलनले, यो सङ्घर्षको कार्यक्रमले जो अहिले घरबार विहीन भएका छन् उनीहरूको पुनस्थापना गराउन सक्छ अथवा दीर्घकालीन निकास बारे केही मार्गचित्र कोर्न सक्छ तपाईँको आन्दोलनले?
5: एकदमै, किनभने पहिलो कुरा त बालेन्जीले 15 दिनभित्र सबै समस्या समाधान हुन्छ भन्नुभएको छ, छुमन्तरले हुँदैन भनेको थिएँ मैले, आज कति दिन भइसक्यो हामी गन्दैछौँ दिन, यहीबाट थाहा भइहाल्छ उहाँ कति ब्लप अब गर्दै हुनुहुन्छ, सही गर्दै हुनुहुन्छ, गलत गर्दै हुनुहुन्छ थाहा भइहाल्नुहुन्छ। अब उहाँहरूमाथि धेरै भरोसा त हाम्रो छैन, किनभने उहाँहरूको पहिला चुनावी घोषणा पत्रमा के थियो भनेपछि नक्कली सक्कलीलाई बायोमेट्रिक प्रविधिबाट, ड्रोन प्रविधिहरूबाट चाहिँ सेटेलाइट इमेज प्रयोग गरेर छुटाउने भन्नुभएको थियो, त्यता अभ्यासमा जानु भएन। सरकार जाँदाखेरि प्रतिज्ञा पत्र जारी गर्नुभएको थियो, त्यसमा उहाँहरूले 60 दिनभित्र प्रमाणीकरण टुङ्ग्याउने, 1,000 दिनभित्र लाल पूर्जा वितरण गर्ने भन्नुभएको थियो, उहाँहरू प्रमाणीकरणतिरै
4: जानु।
5: पहिलो चाहिँ आन्दोलनले गलत कुराहरू रोक्न सक्छ, सरकारले गलत गर्न लायो, दुई तिहाईको दम्भ देखाउन थाल्यो, गलत जनताको घर बस्तीमा डोजर लाउन कोसिस गर्यो भने त्यो रोक्छ। जनताको घरमा डोजर लागेन भने यो लाल पूर्जाको समस्यालाई हामीले भनेको तरिकाले उहाँहरूले समाधान गर्न बाध्य हुनुहुन्छ, गर्नुहुन्छ, गर्नु भएन भने यो सरकार कुनै न कुनै दिन त ढल्ला नि त, त्यो दिन हामीले हाम्रो सरकार बनाएर जनतालाई लाल पूर्जा दिन्छौँ।
3: नेपाल मेडिकल काउन्सिलले 19 जना चिकित्सकको चिकित्सकीय दर्ता प्रमाणपत्र खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। काउन्सिलका अनुसार दोहोरो नागरिकता लिएका तथा विदेशमा कार्यरत नेपाली चिकित्सकको दर्ता प्रमाणपत्र खारेज गर्न लागि हो। ती चिकित्सकले शैक्षिक योग्यता नेपालमै प्राप्त गरेका हुन्। काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवका अनुसार आवश्यकता सूची तयार भइसकेको छ र ती चिकित्सक विरूद्ध कार्यवाही प्रक्रिया शुरू गरिएको छ। अहिलेसम्मका खबर यति नै।

काठमाडौँ सहर सबैको रहर, दुखीको सहर सुखीको सहर, धनीको सहर गरिबको सहर, यो हो काठमाडौँ सहर।

आकाश मेरो छत हो, धरती मेरो घर हो, दुलो र मैलो जीवन हो, यसैमा बित्ने भो जिन्दगी।

झुमिरहेछ नसामा यो जीवन, छैन कुनै लक्ष्य मेरो, अल्झिरहेछु त्यो बाटोमा, सडक नै मेरो जिन्दगी हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाल मेडिकल काउन्सिलले 19 जना चिकित्सकको चिकित्सकीय दर्ता प्रमाणपत्र खारेज गर्ने प्रक्रिया अघि बढ़ाएको छ। काउन्सिलका अनुसार दोहोरो नागरिकता लिएका तथा विदेशमा कार्यरत नेपाली चिकित्सकको दर्ता प्रमाणपत्र खारेज गर्न लागि हो। ती चिकित्सकले शैक्षिक योग्यता नेपालमै प्राप्त गरेका हुन्। काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवका अनुसार आवश्यक सूची तयार पारेर ती चिकित्सक विरूद्ध कार्यवाही प्रक्रिया शुरू भइसकेको छ। उहाँका अनुसार ती चिकित्सक हाल अमेरिका, क्यानाडा, न्यूजील्याण्ड, जर्मनी, अस्ट्रेलिया र भारत लगायत देशमा कार्यरत छन्। उनीहरूले त्यहाँको नागरिकता समेत लिइसकेका छन्। यसबारे सम्बन्धित चिकित्सकलाई औपचारिक जानकारी दिइसकिएको काउन्सिलले जनाएको छ। काउन्सिलले सूचना भने बिहिबार जारी गरेको हो। सुमित्रा पुन, शैलेश कुमार जयसवाल, भूपेश खड्का, आरती राणा भाट, रमेश राज पहारी, संजोग घले, ऋषिराज बराल, प्रभु पाण्डे, तृप्ति महर्जन, सृजना श्रेष्ठ, सुनिता विष्ट, दिपा मल्ल, सौरभ जीसी, जेनी श्रेष्ठ, प्रभास रेग्मी, दीपिका गेवाली, हेमु चौरसिया, समीक्षा शर्मा र मनोरमा पाण्डेको लाइसेन्स खारेज हुँदैछ। चिकित्सकले आफ्नो जिम्मेवारी पूरा नगरेको, बिरामीलाई हैरानी दिएको, लापरवाही गरेको भनेर बिरामी पक्षबाट बढ़ी गुनासा आउन थालेपछि मेडिकल काउन्सिलले कड़ाई गर्न थालेको छ। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सड़कको एकतर्फी ढलानको काम सकिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले दाउन्नेमा करिब 4 किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको बताउनुभयो। ढलानको काम नसकिँदा सामान्य वर्षा हुँदा सवारी जामको समस्या भोग्दै आउनु परेको थियो। अब 14 दिन पूरा भएपछि दाउन्नेको पूर्वी खण्डमा ढलान सड़कबाट यात्रा गर्न सकिनेछ। दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ़ बुटवल सड़क आयोजना अन्तर्गत पूर्वी खण्डको पूरै भाग 65 किलोमिटर सड़क कालोपत्र र ढलानले जोड़िएको छ। दाउन्नेको पूर्वी खण्डमा पक्की सड़कले जोड़िए पनि पश्चिमी खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन। उद्यमी व्यवसायी जाँच पास प्रक्रियामा लगातार 3 दिनसम्म सहभागी नहुँदा पनि वीरगंज भन्सार कार्यालयले 3 दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँच पास गरेर 3 अर्ब 15 करोड़ राजस्व संकलन गरेको छ। गत वैशाख 15 गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँच पास प्रक्रियामा सहभागी भएका छैनन्। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले उद्यमी व्यवसायीले भन्सार जाँच पासको प्रक्रियामा लगातार 3 दिन सहभागी नहुँदा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल जन्ने वस्तुको भन्सार जाँच पास हुँदा

मुभी एन्ड मोर एउटा अर्को एपिसोड लिएर आइसकेको छ तपाईँहरूको आफ्नै BFVS गोर्खा रेडियोमा र साथमा म संगीता श्रेष्ठ पनि आइसकेको छु र मेरो साथमा आज पनि तपाईँहरूको लागि हाम्रो आफ्नै नेपाली सिनेमाको बारेमा धेरै जानकारीहरू हुनेछ। आजको मेरो कलेक्सनहरू तपाईँहरूसँग सेयर गर्नुको लागि कार्यक्रम सुरु भएको छ। सो हामी के गरौँ, गीत सुनौ। गीत सुनिसकेपछि म तपाईँहरूलाई आजको मेरो कलेक्सन सेयर गर्नेछु।

कुनै बेलाकी चर्चित नायिका हुन् झरना थापा। त्यसपछि उनलाई हामीले निर्देशकको रूपमा पनि चिन्यौं, किनभने उनले आफ्नै होम प्रोडक्सनबाट केही सिनेमाहरू निर्देशन पनि गरिन्, जस्तो उनको आफ्नै डाइरेक्सनमा बनाइएको सिनेमाहरू थियो ए मेरो हजुर पार्ट 2, पार्ट 3 र पार्ट 4। त्यो बाहेक पनि उनले एक भागवत एक गीता नाम गरेको सिनेमा पनि बनाइन्। रमाइलो कुरा के भन्दाखेरि उनले आफूले जति पनि सिनेमाहरू डाइरेक्सन गरिन्, यी सिनेमाहरू जसको मैले नाम लिएँ, यी सिनेमाहरूमा मुख्य भूमिकामा नायिकाको रूपमा उनको आफ्नै छोरी थिइन्, या भनौँ उनकी छोरी सुहाना थापाले सिनेमामा डेब्यू गर्नुपर्दा आमाको डाइरेक्सनमा नै उनले डेब्यू गरिन्, जुन थियो ए मेरो हजुरको सिरिज। कति रमाइलो कोइन्सिडेन्ट, आफूले सिनेमामा डेब्यू गर्नु, त्यो पनि आमाको डाइरेक्सनमा। पक्कै पनि सुहानाको लागि धेरै कुराले सजिलो पनि भयो होला, च्यालेन्जिङ पनि भयो होला, रमाइलो पनि भयो होला। र रमाइलो कुरा अर्को के रह्यो भने, यी सबै सिरिज जति पनि थियो ए मेरो हजुरको सिरिज, यी सबै सिरिजमा सुहानाको कामको असाध्यै तारिफ गरियो, असाध्यै तारिफ गरियो, जसले गर्दाखेरि सुहाना थापा एउटा ब्रान्ड आफैमा बन्न सकिन्, आमाको कारणले भन्दा पनि फरक पर्दैन। यति बेला म यो कुरा किन गर्दैछु भने, झरना थापाको डाइरेक्सनमा सुहाना थापाले एक्टिङ गर्दै गरेको त हामीले देख्यौँ, तर अब एउटा यस्तो सिनेमा आउँदैछ जुन सिनेमामा हामीले झरना थापा र सुहाना थापा दुवैजना एकसाथ एउटै फ्रेममा अभिनय गर्दै गरेको देख्न पाउनेछौँ। यस, तपाईँले राइट सुन्नुभयो, यो सिनेमाको नाम लिनुपर्दा बा एक योद्धा। यो सिनेमाको बारेमा अलिकति अगाडि मैले केही कुराहरू तपाईँहरूसँग सेयर त गरिसकेको थिएँ, अब पनि यो जानकारी मैले तपाईँहरूलाई दिन चाहेँ कि बा एक योद्धा जुन सिनेमा बन्दैछ, यो सिनेमामा हामीले झरना थापा र सुहाना थापालाई एकसाथ देख्न पाउनेछौँ अभिनय गर्दै गरेको। प्राय जस्तो यस्तो कोइन्सिडेन्ट कमै मात्र हुन्छ कि आमा छोरी दुवैजना एउटै सिनेमामा एक्टिङ गर्न पाउने, फ्रेम सेयर गर्न पाउने, होइन, त्यो कमै मात्रै हुन्छ। तर लकिली यो सिनेमामा चाहिँ झरना थापा र सुहाना थापा दुवैजनाले एकसाथ अभिनय गर्ने भएका छन्। सिनेमाको निर्देशकको रूपमा यो सिनेमामा हरि लम्साल रहेका छन्, जसलाई हामी एक गायक एक सङ्गीतकारको रूपमा पनि चिन्छौँ, होइन, उनैले यो सिनेमा निर्देशन गर्ने तयारी गरेका हुन्। र यो सिनेमामा हामीले सुहाना थापा र झरना थापालाई मात्र होइन, विपिन कार्कीलाई पनि देख्नेछौँ, होइन, शिवराम श्रेष्ठद्वारा छायाङ्कन गरिने यो सिनेमा तपाईँहरू माझ कहिले आउने हो, कस्तो रूपमा आउने हो, कस्तो कथा लिएर आउने हो, त्यो त धेरै पछिको कुरा भयो, होइन, म तपाईँहरूसँग सेयर गर्नेछु आगामी दिनमा। तर एउटा कुरा कन्फर्म के छ भने, यो सिनेमाको टाइटल जुन छ बा एक योद्धा भनेर, त्यो अनुसार हामी अनुमान लगाउन सक्छौँ परिवारमा बुबाको जुन योगदान हुन्छ, भूमिका हुन्छ, त्यो भूमिका या त्यो योगदानलाई लिएर बनाइएको कथा पनि पक्कै पनि हुनुपर्छ। र बोनसमा भन्ने हो भने, हामीले झरना थापा र सुहाना थापालाई एकसाथ अभिनय गर्दै गरेको देख्दा सिनेमाको कथा अनि सिनेमाको प्रस्तुति सम्पूर्ण कुराले यो सिनेमा विशेष पक्कै पनि हुनेछ धेरै दर्शकहरूको लागि। सो हाम्रो तर्फबाट अल द बेस्ट अहिलेदेखि नै बा टिमलाई।

कुनै बेला क्यारेक्टर भूमिकाहरूमा मात्र व्यस्त हुने विजय बराल, अभिनेता विजय बराल आज भोलि लिड क्यारेक्टरहरूको लागि मात्र चिनिन्छन्। एकसाएक उनको जुन सिनेमाहरू आइरहेका छन् यसो हेर्दाखेरि फरक फरक विषयहरूमा बनाइएको हुन्छ, एक्सपेरिमेन्टल मुभी हुन्छ, होइन, त्यसमाथि विजय बराल लिड एक्टरको रूपमा चाहिँ देखिएको हुन्छ। अहिले यति बेला एउटा अर्को सिनेमाको जुन एउटा पोस्टर सार्वजनिक भएको छ, सिनेमाको नाम रहेको छ रत्यौली, होइन, आफैमा एउटा रमाइलो इन्ट्रेस्टिङ विषय भयो रत्यौली। र यो सिनेमाको जुन एउटा पोस्टर सार्वजनिक भएको छ, यो पोस्टरमा हामीले के देख्छौँ भने दुईजना लिड एक्टरलाई देख्न सक्छौँ, एक भए विजय बराल, अर्को भए पूजा शर्मा। दुवैलाई लिएर बनाउन लागि यो सिनेमामा चाहिँ साँच्चै पनि गाउँघरमा हुने जुन रत्यौली हुन्छ नि, त्यो रत्यौली खेल्दै गरेको पोस्टर जस्तोमा देखिएको छ विजय बराल पनि र पूजा शर्मा पनि। अझ पूजा शर्माको कुरा गर्ने हो भने उनलाई चाहिँ एउटा पुरुषको भेषमा चाहिँ जुङ्गा लगाएको, टोपी लगाएको, होइन, दौरा सुरुवाल लगाएको, स्टकोट लगाएको त्यो लुक्समा चाहिँ पूजा शर्मालाई देखिएको छ। यो पोस्टर हेर्दै आफैमा एकदमै इन्ट्रेस्टिङ देखिएको छ, केही विशेष त पक्कै पनि होला जस्तो चाहिँ एकदमै देखिएको छ। यो सिनेमालाई एक्चुली हेर्ने भने पूजा शर्माको आफ्नै प्रोडक्सनबाट पनि बनाउने तयारी गरिएको छ भने सुरज आचार्यले यस सिनेमालाई निर्देशन गर्दैछन्। सुरज आचार्य तिनै निर्देशक हुन् जसलाई हामीले धेरै सिनेमाहरूमा चाहिँ नि सहायक निर्देशकको रूपमा चिन्यौँ, जस्तै 2015 बनेको नाइ नबन्नु ल 3 चाहिँ उनलाई हामीले चाहिँ निर्देशकको रूपमा पनि चिन्यौँ, होइन। सो एउटा इन्ट्रेस्टिङ विषयलाई लिएर बन्न लागेको यस सिनेमाले आउने दिनमा जब थिएटरमा रिलिज हुन्छ तपाईँहरूको मन भने यो सिनेमाले अवश्य पनि जित्छ भनेर हामीले पनि आशा गरेका छौँ।

0: BFBS Gorkha Radio。
1: तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निःशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS Gorkha Radio।

नेपालमा बन्ने नेपाली सिनेमाहरू प्रायः जसो नेपालमै प्रदर्शनमा आउँछन्, प्रिमियर पनि यहीँ हुन्छ, होइन, यहीँ गएर हेर्छौँ, फिडब्याक दिन्छौँ। तर कुनै कुनै सिनेमाहरू नेपालमा रिलिज गर्नुभन्दा पहिले विदेशमा पनि प्रिमियर हुने गरेको छ। कुरा गर्न मन लाग्यो यति बेला मलाई बुकी सिनेमाको बारेमा। देवेश कुमार माझी र मोहन किसीको निर्देशनमा बनेको सिनेमा हो यो बुकी, जसको पहिलो प्रिमियर, यो सिनेमाको पहिलो प्रिमियर चाहिँ जापानमा हुने तयारी रहेको छ। र यो टिमले भनेअनुसार चाहिँ वैशाख यही महिनाको चाहिँ अन्तिमतिर चाहिँ सिनेमाको पहिलो प्रिमियर चाहिँ होइन जापानमा गरिने, त्यो पनि जापानको ओसाका सहरस्थित मिनातो कुमिन सेन्टरमा चाहिँ प्रिमियर गरिने यो सिनेमा, त्यसपछि मात्रै यसलाई नेपालमा ल्याउने तयारी रहेको छ। सिनेमाको मुख्य कलाकारमा चाहिँ हेर्ने हो भने सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे जस्ता कलाकारहरू छन्, होइन, जसमा चाहिँ हामीले जुन यो पोस्टर छ त्यो पोस्टरमा हामीले के देख्छौँ भने सुरक्षा पन्त आफ्नो हातमा एउटा ट्रफी लिएर एकदमै खुसी भएर त्यो ट्रफीलाई उचाल्दै गरेको देख्न सक्छौँ फोटोमा, हामीले यो फिल्मको पोस्टरमा, बुकीको पोस्टरमा। भने अरू कलाकारहरू आफ्नो आफ्नै विभिन्न मुडहरूमा चाहिँ देखिएको छ। सो नेपालमा यही वर्ष प्रदर्शनमा आउने भनेर तयारी रहेको यो सिनेमा, पहिला जापानमा प्रिमियर भइसकेपछि यसले कस्तो रेस्पोन्स पाउने हो त्यो पनि हेर्न बाँकी नै छ। सो सबैलाई इम्पावर गर्ने, इन्सपायर गर्ने उद्देश्य लिएर बनाइएको बुकीले जापानको प्रिमियर पछि नेपालमा रिलिज हुँदा रेस्पोन्स कस्तो पाउने हो त्यो पनि हेर्न बाँकी नै छ।

आउनु सब हामी एकैछिन कुरा गरौँ 2081 सालमा प्रदर्शनमा आएको र निकै नै चर्चामा रहेको या एकदमै चर्चा पाएको सिनेमाको कुरा गर्ने हो भने त्यो सिनेमा बोक्सीको घर बाहेक अरू कुनै पनि होइन, किनकि 2081 सालमा रिलिज भएको सिनेमाहरूमध्ये बोक्सीको घर जुन एउटा एकदमै सानो बजेटमा बनेको सिनेमा भनियो, तर सानो बजेटमा बनेको भए पनि राम्रो कमाई गर्ने, राम्रो रेस्पोन्स पाउने, राम्रो दर्शक पाउने सिनेमाहरूमध्येको एउटा सिनेमा बनेको छ अहिलेसम्मको रेकर्ड हेर्दाखेरि। सो यति बेला मैले बोक्सीको घरको कुरा गरेँ किनभने यो सिनेमाको कुरा गर्न जरुरी छ। केके अधिकारीकै निर्माणमा बनेको सिनेमा हो यो, तपाईँहरूलाई थाहा नै छ होइन, यो बोक्सीको घर। सो यसरी 2081 सालको असाध्यै चर्चामा रहेको सिनेमा निर्माण गरिसकेकी केके अधिकारीले हालै मात्र भनौँ न आफ्नो फेसबुकमा केही कुराहरू लेखेर सार्वजनिक के गरिन् भने अब यही नयाँ वर्षको सुरुवातसँगै आफूले अर्को एउटा नयाँ सिनेमा अनाउन्स गरिन्। त्यो सिनेमाको नाम भने स्टेसन। यो सिनेमाको नाम मात्रै लेखिएको, केही कुराहरू मात्रै लेखिएको पोस्टर या फोटो सार्वजनिक गरिएको छ अहिले, जसमा चाहिँ केके अधिकारी फिल्म्स प्रेजेन्स स्टेसन भनिएको छ। राइटर डिरेक्टर अगेन सुलक्षण भारती, यी तिनै निर्देशक हुन् जसले बोक्सीको घर पनि निर्देशन गरेका थिए। र प्रड्युसरको नाममा भने बद्री अधिकारी भनेर लेखिएको छ, केके अधिकारीको बाबाको नाम लेखिएको छ। र यो कुराको जानकारी, यो जानकारी गराउँदै गर्दा कि म नयाँ सिनेमा लिएर आउँदैछु भनेर जानकारी गराउँदै गर्दाखेरि केके अधिकारीले आफ्नो सामाजिक सञ्जालमा केही कुराहरू लेखेकी थिइन्, जस्तै वर्ष बदलिँदा समय बदलिँदा कथा पनि बदलिन्छ तर सपनाको रङ उस्तै रहन्छ, त्यही रङले कोरेको हाम्रो नयाँ यात्रा स्टेसन भनेर लेखिएको थियो। सो कथा के हो, किन, कस्तो, केही कुराहरू जानकारी नभए पनि केही विशेष चाहिँ अवश्य पनि होला जस्तो लाग्यो। र एउटा अर्को कुरा चाहिँ मलाई के सम्झना आयो यति बेला भने, बोक्सीको घर जुन रिलिज भयो त्यसपछि एकदमै धेरै चर्चामा आउने क्रममा चाहिँ कतिपय अवस्थामा केके अधिकारी र सुलक्षण भारतीको बिचमा मिसअन्डरस्ट्यान्डिङ भयो भन्ने कुराहरू पनि चल्यो। किनभने जहाँ पनि प्रमोसनको कुरामा चाहिँ नि केकीलाई मात्रै अगाडि सारियो, जसले फिल्म डाइरेक्सन गरे उनलाई चाहिँ स्याडोमा राखियो भन्ने जस्तो कुराहरू चलिरहँदाखेरि अब सायद दुवैले एकसाथ कहिले पनि काम गर्दैन होला भन्ने कुराहरू पनि चलेको थियो। तर ठिक अपोजिट, लगभग लगभग 2 वर्ष नबित्दै केकीले नयाँ सिनेमाको अनाउन्स गरिन् र साथमा निर्देशक उही सुलक्षण भारती। सो हामी आशा गरौँ यसपल्टको सिनेमामा भने सुलक्षण भारतीले भरपूर स्पेस पाउनेछन्, किनभने पक्कै पनि आफूले मेहनत गरेपछि, आफूले दुःख गरिसकेपछि निर्देशकले एउटा जुन स्थान पाउनुपर्ने हो त्यो स्थान उनले पाउनेछन् आशा गरौँ।

0: ಸರ್ವಿಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS गोर्खा रेडियो. मूवी

गत वर्ष प्रदर्शनमा आएको थियो एउटा सिनेमा जसलाई सतीदेवी भनेर नाम दिएको थियो होइन. सतीदेवी भनेर नाम दिने बित्तिकै ओहो यो नाममा सिनेमा बनाउन लागेछन्, यो धार्मिक फिल्म हो कि के हो भन्ने कुरा चल्यो. त्यसको केही समय पश्चात एउटा पोस्टर सार्वजनिक भयो जसमा चाहिँ नायिका चाहिँ अनुहारमा कालो पोतिएको छ, दौडिँदै गरेको छ, पछाडि उनलाई खेद्ने व्यक्तिहरू गाउँका व्यक्तिहरू धेरैजना थिए. त्यस्तो किसिमको पोस्टर सार्वजनिक भएपछि ओहो फिल्ममा त्यस्तो के विशेष छ भन्ने कुराहरू पनि चल्यो. सिनेमा रिलिज भयो, प्रदर्शनमा आयो, त्यसपछि के थाहा भयो भने एउटा नारीको विषयमा, एउटा केटी मान्छेले उठाउनु परेको दुःखको विषयमा बनाइएको सिनेमा थियो रहेछ. सतीदेवी एउटा गाउँको कथा थियो. फिल्म हेर्नेहरू धेरैले यसरी महिलाहरूको विषयमा बनाइएको कथाको लागि, सिनेमाको लागि उनलाई धन्यवाद पनि दिए.

जस्तै यो सिनेमाको पनि अनाउन्समेन्ट सँगसँगै उनले एउटा पोस्टर जस्तो नामहरू लेखिएको पोस्टर जस्तो सार्वजनिक गरेका छन् जसमा हामी प्रष्ट रूपमा देख्न सक्छौँ होइन कोटी कोटी प्रणाम भनेर लेखिएको छ लेखन निर्देशन लक्ष्मण सुवेदी भनेर सो यो सिनेमा कस्तो होला त धार्मिक विषयमा बनाइएको सिनेमा हो कि होइन कथा धर्मसँग जोडेको हो कि भगवान्प्रतिको आस्थालाई लिएर सम्मानको लागि हो कि के हो त भनेर जुन कन्फ्युजन या कुराहरू चल्यो प्रश्नहरू थियो त्यो बिचमा उसले के भन्यो भने यो कुनै धार्मिक छ होइन यसको कथावस्तु धर्मसँग जोडिएको छैन भगवान्प्रतिको आस्था र सम्मान स्वरूप नै यो नाम मैले राखेको हुँ तर यो विशुद्ध सामाजिक विषयवस्तुमा आधारित सिनेमा हो एउटा परिवारको पुनर्मिलनको कथा हो र यही विषयमा मैले सिनेमा बनाउन लागेको भनेर पनि उनले बताए योभन्दा अगाडि सतीदेवी सिनेमाको नाम अनाउन्स गर्ने बित्तिकै यो प्रश्न त्यो बेला पनि सोधिएको थियो धार्मिक विषयमा बनाइएको सिनेमा हो भनेर तर त्यो विषय धार्मिक नाम धार्मिक भए पनि सिनेमाको विषय सामाजिक नै थियो सो यति बेला पनि कोटी कोटी प्रणाम पनि नाम चाहिँ धर्मसँग रिलेटेड हो कि भने तापनि सामाजिक कथा नै हो भनेर उनले बताइसकेका छन् सो हामी आशा गरौँ पछिल्लोपल्ट उनको सतीदेवीले त्यस्तो सोचेको जस्तो व्यापार गर्न नसके पनि उनको कोटी कोटी प्रणामले चाहिँ राम्रो व्यापार गर्नेछ हाम्रो तर्फबाट अल द बेस्ट निर्देशक लक्ष्मण सुवेदीजीलाई।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर। तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। हाम्रो BFBS गोर्खा रेडियोमा हामीले यो कार्यक्रम विशेष गरी डिजाइन किन गर्यौँ भने नेपाली सिनेमाको बारेमा तपाईँहरूसँग सेयर गर्नको लागि केही कुराहरू जुन तपाईँहरू जान्न चाहनुहुन्छ। सो नेपाली सिनेमाको अपडेट लिएर आउने यो कार्यक्रममा आज पनि केही कलेक्सनहरू मेरो थियो जुन मैले तपाईँहरूसँग सेयर गरेँ, राखेँ, सुनाएँ, गीत पनि सुनाएँ। गीत त अझै पनि बाँकी नै छ, म सुनाउँछु तपाईँहरूलाई। तर अब पनि कार्यक्रमबाट जानुपर्ने समय भइसकेको हुनाले जाँदा जाँदै म तपाईँहरूको लागि एउटा अर्को रमाइलो गीत सुनाउँछु। तपाईँहरू गीत सुन्नुहोस् अनि रमाइलो गर्नुहोस्, सुन्दै गर्नुहोस् अनि साथमा BFBS गोर्खा रेडियो। नमस्ते।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो
0: गोर्खा।

0: Lion Buddy. Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: कृषि मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका जारी गरेको छ। निर्देशिका अनुसार प्रमुख खाद्य तथा नगदे बाली लगाउनु अघि न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने र यसबारेमा किसानलाई जानकारी गराइनेछ। प्रमुख पाँचवटा बाली धान, गहुँ, मकै र कोदो तथा नगदे बाली उखुमा समर्थन मूल्य कहिले तोक्ने भन्ने मिति नै उल्लेख गरिएको छ। कृषि मन्त्री गीता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गर्नुभएको हो। त्यसअनुसार उखुको हकमा भदौ 30 गतेसम्म फिल्ड सर्वेक्षण तथा तथ्याङ्क संकलन गरिनेछ भने असोज 15 गतेसम्म विश्लेषण प्रतिवेदन तयार हुनेछ। त्यसपछि कार्तिक 10 गते प्राविधिक समितिबाट सिफारिश भई कार्तिक 30 गतेसम्म अन्तिम सिफारिश पेश गरिने मन्त्रालयले जनाएको छ। गहुँका लागि साउन 30 गतेसम्म सर्वेक्षण, भदौ 15 प्रतिवेदन, असोज 9 गते प्राविधिक सिफारिश र 30 गते अन्तिम सिफारिश गर्ने तालिका छ। चैते धान, बर्खे मकै र कोदोका लागि पनि क्रमशः मंगिरदेखि वैशाखसम्म विभिन्न चरणमा अध्ययन, विश्लेषण र सिफारिश प्रक्रिया सम्पन्न गरिने व्यवस्था गरिएको छ। उखुको कार्तिक 30, गहुँको असोज 30, चैते धानको माघ 8, बर्खे धानको वैशाख 30, बर्खे मकैको फागुन 21 र कोदोको वैशाख 7 न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उल्लेख छ। सरकारले बाली रोपाई या लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उद्देश्य सहित कार्यतालिका सहितको निर्देशिका ल्याएको जनाएको छ। गोर्खा वेलफेयर ट्रस्टले आफ्ना पेन्सनर मात्र नभई उनीहरूको परिवारलाई समेत सहयोग गर्दै आएको छ। ट्रस्टले वेलफेयर पेन्सनरको स्वर्गवासपछि उनीहरूका छोराछोरीलाई समेत दुःखको समयमा सहयोग गर्ने उद्देश्य अनुसार दुईजना छोरा इर्क बहादुर र टेक बहादुर बुढाका लागि नयाँ घर बनाइदिएको छ। पुटवलबाट छवि पाण्डे।
4: रुकुम पूर्वको उत्तर गंगा गाउँपालिका 14 राङ्सीका वेलफेयर पेन्सनर जयबहादुर बुढाको वर्षौं पहिले स्वर्गवास भइसकेको छ। उहाँको स्वर्गवास भएपछि पनि उहाँको दुई छोरा इर्ख बहादुर र टेक बहादुर बुढाका लागि ट्रस्टले नयाँ घर बनाइदिएको छ। इर्ख बहादुर लाटो र टेक बहादुर बहिरो छन्। उनीहरूका छिमेकी दाजु लीला बुढाले पुरानो घर चुहिने र माटोको भएकोले समस्या भएपछि नयाँ घर को काम अब अन्तिम चरणमा पुगेको बताउनु भयो।
5: काम चाहिँ थाइसके घरको घर माथि पुरा तिन हालेर बनाइसके।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। आजको नारी तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र प्रिय श्रोताहरू, आजको नारीमा आज पनि हामीसँग एकजना विशेष नारी, एकजना विशेष पाहुना हुनुहुन्छ। उहाँ स्टुडियोमा आइसक्नु भएको छ र उहाँको जिन्दगीलाई नजिकबाट हेर्ने कोसिस गरौँ, उहाँ के गर्दै हुनुहुन्छ त्यो कुराहरू सबै बुझौँ। र उहाँ एकजना लिरिसिस्ट हुनुहुन्छ श्रोताहरू, उहाँ एउटा गीतकार हुनुहुन्छ, प्रीति कौर। हजुर, उहाँको नाम प्रीति कौर, उहाँ गीतकार हुनुहुन्छ र उहाँले किताबहरू पनि लेख्नु भएको छ अरे भनेको मैले सुनेको छु। आजको कुराकानीमा म सोध्दै जाउँला उहाँ के गर्दै हुनुहुन्छ, आजभोलि के कस्तो कामहरू गर्दै हुनुहुन्छ, के कस्ता गीतहरू लेख्दै हुनुहुन्छ, त्यो सबै कुराहरू हामी उहाँबाट नै सुनौँ। र अब आउनु श्रोताहरू, हामी अबेर चाहिँ नगरौँ, आजको हाम्रो विशेष नारी, आजको हाम्रो विशेष पाहुना, हाम्रो प्रीति कौरजीलाई स्वागत गरिहालौँ। गीतकार प्रीति कौर, हजुर श्रोताहरू, उहाँलाई स्वागत गरौँ। नमस्ते प्रीतिजी।
1: नमस्कार।
0: अनि सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु।
0: प्रीति कौर भनेपछि त पन्जाबी समुदायबाट पढ्नु भएको छ तपाईँ, होइन? जन्म त यहीँ भयो होला, होइन?
1: हजुर।
0: तपाईँ यहाँ नै जन्मिनु भएको भनेपछि बाबा आमा पहिल्यैदेखि यहीँबाट, होइन, नेपालमै?
1: हजुर, पहिला उता हुनुहुन्थ्यो, त्यसपछि यहाँ आउनुभयो, उहाँहरूको भेटघाट भयो, विवाह भयो, फेरि मेरो जन्म पनि यहीँ भयो।
0: ए, भनेपछि बाबा आमा काठमाडौँमा आएर चाहिँ भेट हुनुभयो?
1: हजुर,
0: होइन।
1: हजुर,
0: आजभोलि के गर्दै हुनुहुन्छ, नयाँ नयाँ गीतहरू लेख्दै हुनुहुन्छ?
1: हिजो आज म गीतहरू लेख्दैछु, फुटकर प्रकाशित पनि छन्। केही समयपछि म एउटा गीति सङ्ग्रह पनि लिएर आउनेछु अनि एउटा नोभेल पनि लिएर आउनेछु। अहिले शिक्षण पेसामै व्यस्त छु।
0: भनेपछि शिक्षण पेसामा हुनुहुन्छ अहिले, होइन? अब गीतहरू पनि लेख्दै हुनुहुन्छ। शिक्षण पेसामा चाहिँ कति वर्षदेखि हुनुहुन्छ?
1: त्यस्तै म 4 वर्षदेखि।
0: ए, भनेपछि धेरै भएको छैन रहेछ है। शिक्षण पेसामा त नत्र त अब व्यस्त भइन्छ नि त, होइन?
1: हजुर हजुर,
0: एकदमै व्यस्त राख्छ यो शिक्षाको क्षेत्रमा भनौँ, टिचर्सहरूलाई भनौँ, लेक्चरर्सहरूलाई भनौँ, होइन? त्यसले गर्दाखेरि चाहिँ अब जे होस् फुर्सद निकालेर गीत लेख्दै हुनुहुन्छ है?
1: हजुर, मेरो खाना खाने समयपछि चाहिँ नि म लेख्ने गर्छु। त्यो बेलामा अलि राति पनि हुन्छ, भावनामा बग्छ मान्छे, रमाइलो पनि लाग्छ र त्यो क्षणमा म लेख्न चाहिँ एकदम मन पराउँछु।
0: भनेपछि बेलुकीको खाना खाइसकेर है लेख्ने गर्नुहुन्छ?
1: हजुर।
0: अरू बेला फुर्दैन कि के हो?
1: अरू बेला पनि फुर्छ, तर विशेष भन्नुपर्दाखेरि त्यो राति 10, 11, 12 बजे चाहिँ नि मलाई लेख्न एकदम रमाइलो लाग्छ, मन पनि पर्छ। फेरि हामी भावनामा पनि त्यो बेलामा डुब्छौँ नि, होइन? मर्निङ टाइममा त हामीसँग भावना त हुँदैन, अलिकति इनर्जी बेग्लै खालको हुन्छ।
0: म त बेलुकीको खाना खाइसकेपछि नि प्रीतिजी निन्द्राको भावनामा यस्तो डुब्छु कि निन्द्रै निन्द्रा, हाई हाईको भावना भनौँ, होइन, निन्द्राको भावना भनौँ, आँखा झिमिक झिमिक आँखा निदाउँदै गरेको भावना हुन्छ मेरो है। त्यसले गर्दा तपाईँ चाहिँ गीत लेख्नु हुँदो रहेछ, होइन? तपाईँको गीतहरू त राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ नि, होइन?
1: हजुर हजुरमा धेरै धन्यवाद। म एउटा भाग्यमानी गीतकारको रूपमा पनि आफूलाई महसुस गर्छु, किनभने अहिलेसम्म सबै आदरणीय सर म्यामहरूले नै गाउनु भयो, त्योभन्दा ठुलो मेरो लागि के कुरा हुन सक्छ?
0: हजुर हजुर श्रोताहरू, उहाँको गीतहरू बानिका प्रधानले गाउनु भएको रहेछ, राज सिक्देलले गाउनु भएको रहेछ, अरू कस कसले गाउनु भएको छ?
1: आदरणीय लोचन भट्टराई म्याम हुनुहुन्छ,
0: हजुर,
1: दिच्छु शर्मिला परदेवा दिच्छु हुनुहुन्छ, रमेश श्रेष्ठ मेलेडीजी, रिदम रिजाल अनि मनोज गुरुङ सर, धेरैले गाउनु भएको छ।
0: त्यही त, धेरैले गाउनु भएको रहेछ, राम्रो राम्रो गीतहरू गाउनु भएको रहेछ, होइन? कति वर्ष भयो तपाईँले यो गीत लेखनमा भनौँ एउटा लिरिसिस्टको रूपमा उत्रिनु भएको चाहिँ कति वर्ष भयो?
1: त्यस्तै 6-7 वर्ष भयो।
0: सुरुवात कसरी भयो, धोका खाइयो कि कसो?
1: धोका भन्दा पनि म 9-10 वर्षको थिएँ अनि त्यो बेलादेखि नै मैले कलम चलाउँदै गएँ। त्यो बेला मैले जान्दैन थिएँ कविता के हो, गीत के हो, अनि त्यस्तै क्रममा म लेख्दै गएँ। अनि एक दिन चाहिँ नि रमेश श्रेष्ठ मेलोडीज्यूले सङ्गीत भर्नुभयो, राज सिक्देल सरले गाउनुभयो, जुन मेरो पहिलो गीत थियो र पहिलो रेकर्ड मेरो त्यही भयो। त्यसपछि मैले थाहा पाएँ कि म गीत पनि लेख्न सक्छु भन्ने कुरा।
0: हजुर हजुर, राज सिक्देलले गाउनुभएको गीतको बोल कस्तो छ सुनौँ न त। हाम्रो श्रोतालाई त सुनाउनु चाहिँ सुनाउनु नै छ बजाएर त होइन तपाईँको मुखार वृन्दबाट.
1: पहिलो प्रेम ताडिएछ, संयोगले माया गाँसिएछ, कतै फुल बनी कतै काँडा बनी अनायासै परेली बीच मोती छल्किएछ. पहिलो प्रेम ताडिएछ,
0: पहिलो प्रेम टाढिएछ, संयोगले माया
1: गाँसिएछ
0: है. पहिलो गीत तपाईँको होइन?
1: हजुर.
0: हुन त अब भनौँ न गीतहरूमा हाम्रो प्रेमका कुराहरू हुन्छन् होइन, मिलनका कुराहरू हुन्छन्, बिछोडका कुराहरू हुन्छन्, धोका पाएका कुराहरू, धोका दिएका कुराहरू हुन्छन् होइन.
1: हजुर.
0: कसरी लेख्नुभयो यो पहिलो प्रेम टाढिएछ संयोगले माया गाँसिएछ भन्ने?
1: यो बेला म स्कुल टाइममा थिएँ, लेख्न चाहिँ नि मैले लेखेको हुँ म भन्छु पनि, तर म त्यो बेला यो शब्दको अर्थ जान्दैन थिएँ. अहिले आएर यो हरेक शब्दको अर्थ म जान्दछु.
0: त्यतिकै लेख्नु भयो भनेपछि होइन?
1: मैले कलम चलाउने क्रममै मेरो पहिलो गीत लेखेँ, जुन मैले कविता भनेर लेखेको थिएँ, र आज राज सिग्देल सरकै भोइसमा रेकर्ड हुँदाखेरि चाहिँ नि आफूलाई एकदम खुसी महसुस गर्छु.
0: हजुर श्रोताहरू, भनेपछि सुरुवातमा जुन चाहिँ उहाँले गीत लेख्नुभयो पहिलो प्रेम टाढिएछ भन्ने, मैले चाहिँ सोचेको थिएँ अब प्रेममा अलिकति खटपट आएको थिएछ कि के हो भनेर.
1: होइन, स्कुल बेलामा त अलिकति खटमट नहोला नि होइन?
0: हजुर,
1: त्यो बेला लेखिएको हो.
0: जे होस् श्रोताहरू, त्यत्तिकै उहाँले कविताको रूपमा लेख्नुभएको अहिले आएर गीतको रूपमा परिणत भएको छ. एकदमै मिठो गीत राज सिग्देलको आवाजमा. अनि अब प्रीति बहिनी, तपाईँले कविताहरू पनि लेख्नु भएको छ है?
1: हजुर.
0: कविताहरू पुरै छापिएको छ तपाईँको?
1: समय समयमा छापिरहन्छ, फुटकरको रूपमा गोर्खापत्र मधुपर्कहरूमा आइरहन्छ.
0: हजुर, अनि अनि हामीलाई एउटा कविता सुनाऊ न त. ल, कविताको कुरा निस्केपछि त ल्याउनु भएको छ कविता?
1: ल्याएको छु. म एउटा कविता हजुरहरूलाई सुनाउँदैछु. जहाँ गुलाबभित्र लुकेका मधुरता, जहाँ गुलाबभित्र लुकेका मधुरता पत्र पत्र गरी खुल्दै थिए, लजालु नयन कसैतिर झुक्दै थिए, जहाँ बसन्तको स्पर्शमा कलिला यौवन पनि परिवर्तनका भाषा बोल्दै थिए, हो त्यहाँ म उच्यालोले देखेका शीतमा सुनौलो जीवन खोज्दै थिए, घाम पानी बीच शीतल वातावरणमा इन्द्रेणीका रङ्गहरू बुझ्दै थिए, जुनको सुन्दरताको वर्णन गर्दै ताराहरू माझ एउटा बोल्ने तस्विर उतार्दै थिए. धन्यवाद.
0: आहा, कति मिठो होइन. गुलाबको फुललाई तपाईँले वर्णन गरिदिनु भयो होइन, आफ्नै शब्दमा आफ्नै कल्पनामा भनौँ, साथसाथै उडेर माथि जुनसम्म पुग्नुभयो नि त. म त तल तपाईँको कविता सुन्दै गुलाबको फुलको बगानमै रमाउँदै थिएँ. एकैचोटि तपाईँलाई मैले चन्द्रमामा देखेँ. धेरै राम्रो कविता सुनाइदिनु भयो श्रोताहरू. उहाँ धेरै राम्रो कविताहरू लेख्नुहुन्छ र गीतकार त हुनुहुन्छ नै. राम्रो राम्रो गायक गायिकाहरूले उहाँको गीत गाउनु भएको छ. अनि तपाईँ शिक्षण पेसामा पनि हुनुहुन्छ है, र आफ्नो कलमलाई पनि चलाउँदै हुनुहुन्छ. अरू के गर्दै हुनुहुन्छ? पढ्दै पनि हुनुहुन्छ होला सायद?
1: हजुर, अहिले मैले आफ्नो पढाइलाई निरन्तरता दिएको छु.
0: बिचमा ग्याप भएको थियो कि क्या हो होइन?
1: बिचमा ग्याप भएको थियो किनभने मम्मी किडनी पेसेन्ट हुनुहुन्थ्यो. उहाँ धेरै लङ टाइम नै, अब त्यही क्रममा मैले 6-7 वर्ष मैले यतिकै टाइम बिताएँ र मैले फेरि कन्टिन्यू गरेको छु.
0: ए हजुर हजुर. अब आमा बिरामी हुँदा त स्याहार्नै पर्यो नि त होइन? तपाईँ एक्लो छोरी जस्तो छ हो?
1: होइन, बहिनी पनि हुनुहुन्छ, भाइ पनि हुनुहुन्छ.
0: ए हजुर. अब ठुली छोरी भएपछि त समय दिनु पर्यो घरमा, आमालाई हेरचाह गर्नु पर्यो, ठिकै हो होइन? पढाइ त छँदैछ नि होइन, जिन्दगीभर पढे पनि भयो होइन. के पढ्दै हुनुहुन्छ अहिले तपाईँ?
1: म म्यानेजमेन्ट.
0: ए हजुर, म्यानेजमेन्ट पढ्दै हुनुहुँदो रहेछ. अब सबै कुराहरू एकदमै राम्रो राम्रो भनौँ. तपाईँ यता शिक्षण पेसामा हुनुहुँदो रहेछ होइन, यो चाहिँ प्राइभेटमा होला होइन?
1: हजुर.
0: अनि गीत पनि लेख्दै हुनुहुन्छ, पढ्दै पनि हुनुहुन्छ होइन. र अब कस्तो छ जिन्दगी, कस्तो चलिरहेछ भनौँ? यति धेरै काम पनि गर्दै आफ्नो क्रिएटिभिटी पनि देखाउँदै होइन, क्रिएटिभिटी आफ्नो एकदमै राम्रो निकाल्नु पर्यो होइन, पढ्नु पनि पर्यो, यता काम पनि गर्नु पर्यो. कस्तो छ जिन्दगी, कसरी चलेको छ यसलाई भनौँ न, तपाईँको शब्दमा सुनौँ तपाईँको जिन्दगी आजभोलि.
1: आजभोलि जिन्दगी त मलाई एउटा गुलाबको फुल लाग्छ होइन. गुलाबको फुलमा काँडा पनि हुन्छ, समय अनुसार आउँछन् जान्छन् ती काँडाहरू. ती काँडाले पनि जिन्दगी रमाइलो भएको हो, तर जीवन भनेको गुलाबको फुलै हो.
0: हजुर, काँडा त कहिलेकाहीँ घोच्ने मात्र हो होइन. जिन्दगी यस्तो नि त सिक्काको दुई पाटा जस्तो हो होइन. दुई पाटोलाई हामीले हेर्नै पर्छ, भोग्नै पर्छ भनौँ होइन।
1: काडा नहुन्थ्यो त जिन्दगी कहाँ जिन्दगी हुन्छ र म्याम।
0: त्यही त, अब नेगेटिभिटी नहुने भयो त पोजिटिभिटीको यस्तो साह्रो चर्चा कहाँ हुन्थ्यो होइन।
1: हजुर,
0: पोजिटिभ हुनुपर्छ, पोजिटिभ एनर्जी गेन गर्नुपर्छ, पोजिटिभ भाइब लिनुपर्छ, आफूले पनि पोजिटिभ भाइब भनौँ न दिन सक्नुपर्छ भन्ने कुराहरू त कुरै हुँदैन थियो नि होइन। सबै कुरा बराबर हुन्थ्यो, जिन्दगी जोस् खुसी साथ बिताउँदै हुनुहुन्छ। तपाईँको अनुहारबाट झल्किन्छ क्या खुसी, तपाईँ कति खुसी हुनुहुन्छ भनेर। यति खुसी, यति उज्यालो के छ केही राज?
1: राज भनेकै जिन्दगीमा जुन पनि सिचुएसनमा मान्छेले मुस्कुराउनु पर्छ, यही हो जिन्दगी जस्तो लाग्छ मलाई।
0: हजुर, त्यति हो बस,
1: बस त्यति हो।
0: कुनै पनि सिचुएसनमा आफ्नो मुस्कान छर्नु चाहिँ छोड्नु भएन भनेपछि होइन।
1: हजुर म्याम।
0: र अब किताब कुन चाहिँ लेख्नु भएको छ तपाईँले किताब चाहिँ?
1: किताब चाहिँ नि मैले जब म स्कुल पढ्थेँ त्यो बेला मैले लेखिएका कविताहरू हुन्, अनि एउटा सङ्ग्रहको रूपमा नै भयो। त्यसपछि चाहिँ नि मैले एउटा कविता सङ्ग्रह निकाले, जुन कविता सङ्ग्रहको नाम रहेको छ मौन तस्विर।
0: ए, मौन तस्विर है। त्यसभित्रको मौन तस्विरहरू कस्तो छ त त्यो कविता सङ्ग्रहभित्रको?
1: त्यसमा बाल कविताहरू पनि छन् र अलिकति एज हुँदाखेरि लेखिएका कविताहरू पनि छन्। सबै खालको मिलिएको कविताहरू छन्।
0: एउटा बाल मस्तिष्कले लेखेको कविता पनि भनौँ, अनि अलिकति म्याच्योर भएपछि, अलिकति ठुलो भएपछि लेखेको प्रेमका कुराहरू होला होइन।
1: हजुर,
0: एउटा कवियत्रीले प्रेमको कुरा नलेख्ने त कुरै छैन है। र जे होस्, मौन तस्विरभित्र ती सबै कुराहरू छन् होइन।
1: हजुर,
0: ती सबै कुराहरू हुँदा हुँदै पनि तस्विर किन मौन त फेरि?
1: अब नाम त्यस्तै जुड्यो अनि त्यहाँ कविता पनि त्यही रहेको कारणले मौन तस्विरै भयो।
0: हजुर, भनेपछि ती कविताहरूमध्ये विशेष एउटा कविता चाहिँ मौन तस्विर भएर बसेको है। श्रोताहरू, मौन तस्विर उहाँको कविता सङ्ग्रह रहेछ, कहीँ कतै भेट्यो भने पढ्नुहोला।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: अनि अहिले किताब लेख्दैछु, लेख्ने तर्खरमा छु, अघि भन्दै हुनुहुन्थ्यो, के छ कसो छ?
1: अहिले मैले अब निकाल्ने भनेको अब एक डेढ वर्षमा एउटा गीति सङ्ग्रह निकाल्छु। अहिले फुटकर गीतहरू अलि धेरै नै भइसके मसँग, अनि त्यसकै निकाल्छु। र मेरो सबैभन्दा ठुलो सपना छ नोभेल निकाल्ने, अब छिट्टै नै निकाल्छु त्यो पनि।
0: कस्तो टाइपको नोभेल चाहिँ? आफ्नै जिन्दगीलाई लिएर, आफ्नै भोगाइहरूलाई लिएर, आफ्नै प्रेम कथाहरूलाई लिएर निकाल्नु हुँदैछ कि के छ दिमागमा?
1: म्याम, आदरणीय श्रोताबिन्दहरू, अब बिस्तारै आइसकेपछि नि अब थाहा हुन्छ। अहिलेको लागि चाहिँ यो कुराहरू गोप्य नै राखौँ।
0: किन त्यति साह्रो? हजुर, श्रोताहरू, अब चाँडै नै उहाँले किताब भनौँ न एउटा नोबल निकाल्दै हुनुहुँदो रहेछ, लेख्दै हुनुहुन्छ होला सायद अहिले, भनौँ लेख्दै जम्मा गर्नु पर्यो, त्यसपछि आफ्नो आफ्नो त्यो तह मिलाएर राख्नु पर्यो फेरि त्यसलाई होइन। त्यसले गर्दाखेरि चाहिँ अब टाइम चाहिँ लाग्छ, एक डेढ वर्ष त लागिहाल्छ। र लेख्ने सौख चाहिँ पुरै छ जस्तो छ तपाईँको है?
1: लेख्न चाहिँ नि मलाई मनपर्छ,
0: मनपर्छ,
1: सिकारु नै हो तर मलाई लेख्न चाहिँ मनपर्छ।
0: अनि तपाईँ प्रीति कौर पन्जाबी होइन, भनौँ न नेपाली पन्जाबी हुनुहुन्छ भनौँ होइन, नेपालमै जन्मेको हुर्केको बढेको, तर तपाईँको बोल्ने स्टाइल त भर्खर इन्डियाबाट आएको जस्तो जस्तो छ त। तपाईँको घरमा के छ भाषा?
1: मम्मी ड्याडी हिन्दी नै बोल्नुहुन्थ्यो, हामी चाहिँ नेपालीमा छिटो छिटो जवाफहरू दिन्थ्यौँ, तर मलाई त नेपाली नै राम्रो बोल्न आउँछ जस्तो लाग्छ।
0: हो
1: हजुर।

0: अनि अब लेख्ने इच्छा त तपाईँको छँदैछ, अरू के गर्नुहुन्छ? तपाईँको शिक्षण पेसा पनि छँदैछ, प्राइभेट भन्नुहुन्न इन्स्टिच्युटमा अब हुनुहुन्छ होइन, विशेष गरेर इङ्ग्लिस ल्याङ्ग्वेजको टिचर हुनुहुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ।
1: हजुर हजुर।
0: अनि के छ अरू इच्छाहरू भन्नुहुन्छ नि एउटा यो गर्दा गर्दै पनि?
1: इच्छाहरू अहिले त्यस्तो खासै छैन, मलाई लेख्न नै मनपर्छ र लेखिरहँ र अन्तिम दिनसम्म पनि मैले पाएँ भने म लेख्न नै चाहन्छु।
0: लेख्न नै चाहनुहुन्छ?
1: हजुर।
0: अब यसै नोटमा भन्नु एउटा कविता फेरि सुनौँ न। अब एउटा कविता लेख्ने एउटा लिरिसिस्ट आएपछि त म त घरिघरि यसो कविता सुनाउन।
1: अब कविता होइन म्याम, म हजुरलाई गीतको शब्दहरू नै सुनाउने छु।
0: हजुर हजुर। ल अब गीतै सुनौ। गीतहरू धेरै लेख्नु भएको छ तपाईँले होइन, अब गायक गायिकाहरूलाई दिनु नै छ तपाईँले गीतहरू, अझै राम्रो राम्रो अहिलेको नयाँ गायकहरूलाई गायिकाहरूलाई, त्यसले गर्दा अब गीतहरू कस्तो कस्तो फुट्दैछ त्यो पनि सुनौ न।
1: हस् एकदम, थ्याङ्क यू म्याम। झरेपछि फुल भएर कहाँ फुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, पुरानो थियो व्यथा, पुरानो थियो व्यथा, सधैँभरि दुखी रह्यो, निको नहुने घाउहरू मुटुभित्रै लुकिरह्यो, जुन सरेपछि तारासँगै कहाँ डुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, हर रात कटाएको छु परेली भिजाएर, हर रात कटाएको छु परेली भिजाएर, सपनाहरू मरेपछि के देखु निदाएर, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके।
0: सक्यो बस।
1: हजुर।
0: कति मिठो गीत लेख्नुहुँदो रहेछ, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, होइन धेरै सताए जस्तो छ अतीतले मान्छेहरूलाई।
1: हजुर हजुर। सबैको एउटा टाइममा हुन्छ प्रेम।
0: हजुर हजुर हुन्छ। गहिरो तालको प्रेम त्यसपछिको फेरि बिछोड कता कता मैले महसुस गरेँ यहाँनिर।
1: भन्न मन लाग्यो चोटै नलागिकन त पीडा कहाँबाट होस्, त्यस्तै छ जिन्दगी।
0: आफ्नो आफ्नो भोगाई हो होइन, मान्छेको लाइफमा जिन्दगीको यात्रामा कहाँ के हुन्छ पत्तो हुँदैन है, कहाँ एकदमै खुलेर हाँस्ने मौका मिल्छ, कहाँ लुकेर रुने एउटा ठाउँ खोज्नुपर्छ होइन, त्यसले गर्दाखेरि तपाईँको गीतहरू एकदमै राम्रो। अब यो जुन चाहिँ बसन्तमा पनि अतीत कहाँ भुल्न सकेँ भन्ने जुन चाहिँ गीत छ, यो गीत लेख्दाखेरि कुन गायक अथवा कुन गायिकाको कल्पना गर्नुभयो तपाईँले?
1: मैले जब यो गीत लेखेँ त्यो बेला त थाहा थिएन, तर म कल्पना चाहिँ गर्नुपर्दाखेरि हाम्रो आदरणीय शिव परियार सर।
0: ए हजुर हजुर। अब तपाईँको यो गीत हाम्रो शिव परियारले गाइदिनु भयो भने त अति नै राम्रो है, तपाईँको इच्छा पुरा होस् हामी पशुपतिनाथलाई प्रार्थना पनि गरौँ होइन।
1: थ्याङ्क यू। अनि हजुर।

0: अनि भनौँ न गीतहरू प्रायः प्रायः यस्तै लेख्नुहुन्छ. गीतहरू त हुन अघि मैले भनिहालेँ, मिलनका बिछोडका गीतहरू होइन हुन्छ. र पनि अब आफूलाई कस्तो कस्तो भेराइटिज हुन्छ नि गीतको, होइन गीतको पनि त हुन्छ. कस्तो कस्तो टाइपको चाहिँ लेख्न चाहिँ अझै तपाईँलाई मनपर्छ?
1: प्रायः जस्तो मैले सबै गीतहरू नै लेखेको छु, तर मलाई चाहिँ नि एउटा एकदम राम्रो मनले छुने देशप्रेम लेख्न मन छ. तर अहिले रिसेन्टली लेख्नु पर्दाखेरि मैले गीतहरूमा धेरै पीडा लेखेँ, फेरि खुसीको गीतहरू लेख्दा त्यति मैले आनन्द महसुस गरिनँ जति मैले पीडाहरू लेखेर महसुस गरेँ जुन. त्यही भएको कारणले अहिले त्यो लेखिरहेको छु. अनि माग अनुसार पनि हुन्छ. अहिले मुभीमा पनि मैले गीत लेखेँ, चौधौँ मुभी भदौ 12 गते आउँदैछ. अनि त्यसमा लेखेँ, त्यसमा जातभातको कुराहरू समेटिएको छ. त्यस्तै लेखेको छु, तर आउने दिनमा चाहिँ एउटा देशप्रेमको धेरै राम्रो गीत लेख्न मन छ.
0: हजुर हजुर.

0: SBS गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
0: BFPS गोर्खा रेडियो।
3: जदौ चलचित्रमा पनि तपाईँको गीत हामी सुन्न सक्छौँ। अब भनेपछि कुन चाहिँ गीत लेख्नु भएको छ?
4: म अहिले चाहिँ नि त्यो कुराहरू खुलाइएको बाहिर छैन,
3: ए
4: तर जात भाष सम्बन्धी हो। राम्रो छ, शीर्ष गीत लेखेको छु मैले।
3: ए हजुर हजुर, टाइटल सङ भनेपछि तपाईँले लेख्नु भएकै छ
4: होइन?
3: कसरी पुग्नुभयो जदौसम्म तपाईँ?
4: जदौसम्म भन्नुपर्दाखेरि हाम्रो डाइरेक्टर काजी लिम्बुज्यू हुनुहुन्छ, अनि उहाँसँग मेरो कनेक्सन पनि धेरै अगाडिदेखिकै एकदम राम्रो, अनि उहाँले बोलाउनु भयो, अनि प्रीति चाहिँ एउटा गीत लेख्नुपर्छ है हाम्रो मुभीमा भन्नुभयो, अनि यही मार्फत चाहिँ आज भन्न चाहन्छु काजीजी थ्याङ्क यू सो मच, अनि हाम्रो जदौ फ्यामिलीलाई पनि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु।
3: जे होस् श्रोताहरू, जदौ चलचित्रमा उहाँको टाइटल ट्र्याक चाहिँ उहाँले लेख्नु भएको रहेछ। अब हामी सुन्छौँ चाँडै नै रिलिज भएपछि, गीतहरू रिलिज भएपछि, एल्बम रिलिज भएपछि। र अब भनेपछि अघि बढ्ने क्रम एकदमै स्पिड भनौँ न टेक अफ गरिसक्नु भएको छ भनौँ होइन? अब अरू अन्य चलचित्रहरूको आएको छ कि छैन अफर?
4: योभन्दा पछि पनि छ, अब बिस्तारै गर्नुपर्छ।
3: ए हजुर हजुर, भनेपछि अल द बेस्ट हाम्रो तर्फबाट होइन, र राम्रो राम्रो गीतहरू लेख्दै जानुहोला। अनि अब यो गीतहरू लेख्दाखेरि तपाईँले लेखेको गीतहरू अब जति पनि आउनेछ, कुन कुन सिङ्गर्सहरूलाई तपाईँले ध्यानमा राख्नु भएको छ भनौँ, कुन कुन सिङ्गर्सहरूलाई गाउनु लगाउने तपाईँको इच्छा छ?
4: सबैजना सिङ्गरहरू मेरो एकदम आदरणीय हुनुहुन्छ, प्रिय हुनुहुन्छ, तर मलाई चाहिँ एकदम मन लागेको हाम्रो आदरणीय शिव परियार सर, राज सिग्देल सर, हाम्रो लेजेन्ड हुनुहुन्छ वरिष्ठ गायक हाम्रो दीपक खरेल सर, सबैको भोइसमा मलाई सुन्न मन छ।
3: हजुर हजुर, भनेपछि काम थुप्रै रहेछ नि त तपाईँको गर्नुपर्ने होइन?
4: गर्नुपर्ने छ, अब लेख्नै पर्ने पहिला, सबैभन्दा ठुलो काम हो त्यो, लेखौँ बिस्तारै अरू हुँदै जान्छन्।
3: हजुर हजुर, र अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ, श्रोताहरू उहाँको चलचित्र जदौमा पनि एउटा गीत आउँदो रहेछ, टाइटल ट्र्याक उहाँले लेख्नु भएको रहेछ, र आउँदो अन्य फिल्महरूमा पनि उहाँको कुरा चल्दो रहेछ, आउँदो रहेछ गीतहरू भनौँ। भनेपछि उहाँ अब चाहिँ भेट्न गाह्रो पर्छ अब चाहिँ
4: हजुरहरूको माया हो, म खुरी खुरी हजुरलाई दौडी दौडी भेट्न आइहाल्छु नि।
3: अब धेरै काम पाउनु थालेपछि व्यस्त पनि हुनु पर्यो, व्यस्त भएकै राम्रो है। अनि अब तपाईँको गीतहरू जति पनि लेख्नु भएको छ होइन, दर्शकहरूले कस्तो भनौँ न एउटा रेस्पोन्स भनौँ, एउटा प्रतिक्रिया कस्तो छ?
4: एकदम राम्रो कुरा, जस्तो कि हाम्रो आदरणीय सरहरू हुनुहुन्छ नि, उहाँहरूबाट मैले एकदम राम्रो प्रतिक्रिया पाएँ। दिनेश अधिकारी सर, रत्न थापा सर, उहाँहरू त हाम्रो लागि आदरणीय हुनुहुन्छ, उहाँहरूबाट राम्रो रेस्पोन्स र सबैबाट राम्रो पाएको छु, राम्रो लेख्नुपर्छ र तिमीले राम्रो लेखेको छौ भन्नुहुन्छ।
3: श्रोताहरूले पनि मन पराउँदै हुनुहुन्छ होइन? अब जदौको गीत आएपछि त झन् अब हाम्रो प्रीति कौर बहिनी धेरै उहाँले अब भनौँ उन्नति गर्नुहुन्छ भन्ने आशा र विश्वास हामीले राखेका छौँ। अनि अरू अब के छ तपाईँको भनौँ यो सङ्गीतको क्षेत्र भयो होइन, गीत त गाउनुहुन्न है?
4: म गीत गाउँदिनँ।
3: गाउनु यस्तै गाउनुहुन्छ होला, अलिअलि त गुनगुनाउनुहुन्छ होला?
4: होइन, म गुनगुनाउन सक्दिनँ, मलाई लेख्न चाहिँ अलिक बढी राम्रो छु कि जस्तो लाग्छ।
3: अब एउटा अब राम्रो गीतकार हुनुहुन्छ तपाईँ होइन, आफ्नै पेसा पनि छँदैछ, बाबा के गर्नुहुन्छ तपाईँको?
4: ड्याडी अहिले एसएलसी बोर्डमा हुनुहुन्छ।
3: ए हजुर हजुर,
4: 20-22 वर्ष भयो ड्याडी एसएलसी बोर्डमा हुनुहुन्छ।
3: ए हजुर हजुर, कुरै कुरामा मैले कहीँ परिवारको बारेमा सोध्नु मन लाग्छ है, सोधिहाले भनौँ भने अब यो समाज सेवातिर कतिको झुकाव छ तपाईँको?
4: धेरै नै छ, जब म स्कुल पढ्थेँ धेरै नै मैले आफूसँग भएको पैसाहरू लुगाहरू कलेक्ट गर्ने अनि लैजाने अनि संस्थाहरूमा दिने, यस्तो अब भोको छ भने मैले पैसा दिँदैन बरु खानेकुरा नै किनिदिन्छु यस्तो चाहिँ नै गर्थेँ।
3: जे होस् समाजसेवा सानो छँदा त धेरै गर्नुभयो होइन, अब पनि उन्नति जति गर्दै जानुहुन्छ समाजसेवाहरू गर्दै जानुहुन्छ होइन, अनि सङ्गीतको क्षेत्रमा भनौँ अब सङ्गीतकै कुरा आउँछ, गीतकार हुनुहुन्छ तपाईँ होइन, सङ्गीतको क्षेत्रमा धेरै जस्तो इन्सपायर कोबाट हुनुभएको छ तपाईँ?
4: साङ्गीतिक क्षेत्रमा अब भन्नुपर्दाखेरि मेरो लागि सबै आदरणीय हुनुहुन्छ, त्यो एकदम म आफूलाई भाग्यमानी पनि महसुस गर्छु। आदरणीय राजु सिंह सरको पनि मैले साथ पाएँ अनि उहाँसँग मैले गीत गर्ने मौका पाएँ, यो मेरो लागि सबैभन्दा ठुलो कुरा हो। र अर्को मैले भन्नुपर्दाखेरि मैले रमेश श्रेष्ठ मेलोडीज्यूको नाम लिनै पर्छ, किनभने उहाँले नै मलाई सङ्गीतमा ल्याउनु भएको र हुँ, र आज म जति जे गर्दैछु उहाँलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु। र अरू नामहरू लिनु पर्दाखेरि मेरो लागि अति नै प्रिय, अति नै मलाई माया गर्नुभयो, साथ दिनुभयो होइन हिँड्ने क्रममा धेरैजना हुनुहुन्छ, हाम्रो भन्नुपर्दाखेरि आदरणीय सुनिल थापा सर, आदरणीय सर्वज्ञ खड्का सर, उहाँहरूलाई पनि विशेष सम्झिन चाहन्छु, अनि आदरणीय मेरो फ्यामिली अनि प्रत्यक्ष अप्रत्यक्ष साथी सबैजनालाई सम्झिन चाहन्छु।
3: एकदमै राम्रो होइन, जे होस् अब यस्तो बेला मौकामा सम्झिनुपर्छ कहिले काहीँ होइन। अनि अब गायक गायिकाहरूमा भनौँ, पुरानो गायक गायिकाहरू हाम्रो लेजेन्डरी सिङ्गर्सहरू हुनुहुन्छ, अहिलेको गायक गायिकाहरूमा कसको गीतहरू भन्नाले आफ्नो फेभरेट हुन्छ नि, उहाँले गाउनु भएको मलाई साह्रै मनपर्छ, मन छुन्छ भन्ने चाहिँ कसको छ?
4: त्यसरी त म भन्न सक्दिनँ होइन, सबैजना आदरणीय हुनुहुन्छ, सबैको गीत त एकदम राम्रो लाग्छ होइन, सबै मेरो लागि आदरणीय हुन्छ त्यस्तो छैन, तर प्राय जस्तो म शिव परियार सर, राज सिक्देल सर होइन, अहिले ठ्याक्कै नाम याद नभए पनि म सबैको गीत सुन्ने गर्छु।
3: र अब हामीले तपाईँको विशेष गरेर यो गीतकारको रूपमा कुरा गऱ्यौँ, कविताहरू पनि सुनाउनु भयो, गीत पनि सुनाउनु भयो, र अब जाँदा जाँदै भनौँ अब किनभने हाम्रो आजको नारीको निम्ति तोकिएको समय भनौँ न समाप्त हुन लागेको छ, र के भन्न चाहनुहुन्छ विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई?
4: म आदरणीय श्रोताहरूलाई यही भन्न चाहन्छु, जसरी मलाई माया गर्नुभएको छ, जसरी साथ दिनुभएको छ अहिलेसम्म, त्यसरी नै साथ दिइरहनुहोस्, जीवनमा म अगाडि बढ्न सक्छु हजुरहरूकै माया साथले। आदरणीय हाम्रो सुसन बाला राई म्यामलाई पनि धेरै धन्यवाद, बिएफबिएस रेडियोलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, धन्यवाद।
3: हजुर श्रोताहरू, हाम्रो प्रीति कौर हजुर उहाँसँगको कुराकानी अब बिट मार्ने बेला भयो, र अब उहाँले लेख्नुभएको गीतहरू धेरै राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ, र आउँदो चलचित्र जदौमा पनि उहाँको गीत हामी टाइटल ट्र्याक हामी सुन्न पाउने रहेछौँ, र त्यसपछि पनि उहाँको चलचित्रमा गीतहरू आउँदैछ भन्ने अलिकति उहाँले हिन्ट्स चाहिँ दिनुभयो, सङ्केत चाहिँ गर्नुभयो, र पछि पछि पनि हामी उहाँको गीतहरू सुन्ने नै छौँ, र आजलाई हाम्रो प्रीति कौर बहिनीलाई धेरै धेरै धन्यवाद, साथसाथै अल द बेस्ट।
4: थ्याङ्क यू म्याम।
3: हजुर श्रोताहरू, अब हामी छुट्ने बेला भइसक्यो, अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु, र आजलाई पनि म सुसन बालालाई पनि आँकी दिनुहोस्, नमस्ते, बाई।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You. BFBS.
3: Nepal Medical Council le 19 jana chikitsak ko chikitsakiya darta praman patra kharij garne prakriya aghi badhaeko cha. Council ka anusar dohoro nagarikta lieka tatha videsh ma karyarat Nepali chikitsak ko darta praman patra kharij garna lagieko ho. Ti chikitsak le shaikshik yogyata Nepal mai prapta gareka hun. Council ka registrar Dr. Satish Kumar Dev ka anusar आवश्यक सूची तयार पारेर ती चिकित्सक विरूद्ध कार्यवाही प्रक्रिया शुरू भइसकेको छ. उहाँका अनुसार ती चिकित्सक हाल अमेरिका, क्यानाडा, न्यूजील्याण्ड, जर्मनी, अस्ट्रेलिया र भारत लगायतका देशमा कार्यरत छन्. उनीहरूले त्यहाँको नागरिकता समेत लिइसकेका छन्. यसबारे सम्बन्धित चिकित्सकलाई औपचारिक जानकारी दिइसकिएको काउन्सिलले जनाएको छ. काउन्सिलले सूचना भने बिहिबार जारी गरेको हो. सुमित्रा पुन, शैलेश कुमार जयसवाल, भूपेश खड्का, आरती राणाभाट, रमेश राज पहारी, संजोग घले, ऋषिराज बराल, प्रभु पाण्डे, तृप्ति महर्जन, सृजना श्रेष्ठ, सुनिता विष्ट, दीपा मल्ल, सौरभ जीसी, जेनी श्रेष्ठ, प्रभास रेग्मी, दीपिका गेवाली, हेमु चौरसिया, समीक्षा शर्मा र मनोरमा पाण्डेको लाइसेन्स खारिज हुँदैछ. चिकित्सकले आफ्नो जिम्मेवारी पूरा नगरेको, बिरामीलाई हैरानी दिएको, लापरवाही गरेको भनेर बिरामी पक्षबाट बढ़ी गुनासा आउन थालेपछि मेडिकल काउन्सिलले कड़ाई गर्न थालेको छ. नारायणगढ़ बुटवल सड़क विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सड़कको एकतर्फी ढलानको काम सकिएको छ. आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले दाउन्नेमा करिब 4 किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको बताउनुभयो. ढलानको काम नसकिँदा सामान्य वर्षा हुँदा सवारी जामको समस्या भोग्दै आउनु परेको थियो. अब 14 दिन पूरा भएपछि दाउन्नेको पूर्वी खण्डमा ढलान सड़कबाट यात्रा गर्न सकिनेछ. दाउन्नेमा एकतर्फी ढलानको काम सकिएसँगै नारायणगढ़ बुटवल सड़क आयोजना अन्तर्गत पूर्वी खण्डको पूरै भाग 65 किलोमिटर सड़क कालोपत्र र ढलानले जोड़िएको छ. दाउन्नेको पूर्वी खण्डमा पक्की सड़कले जोड़िए पनि पश्चिमी खण्डमा भने अझै पूर्ण रूपमा ढलानको काम सकिएको छैन. उद्यमी व्यवसायी जाँच पास प्रक्रियामा लगातार 3 दिनसम्म सहभागी नहुँदा पनि वीरगंज भन्सार कार्यालयले 3 दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँच पास गरेर 3 अर्ब 15 करोड़ राजस्व संकलन गरेको छ. गत वैशाख 15 गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँच पास प्रक्रियामा सहभागी भएका छैनन्. वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले उद्यमी व्यवसायीले भन्सार जाँच पासको प्रक्रियामा लगातार 3 दिन सहभागी नहुँदा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल जन्य वस्तुको भन्सार जाँच पास हुँदा 3 दिनमा करिब 3 अर्ब 15 करोड़ राजस्व संकलन भएको जानकारी दिनुभयो. वीरगंज भन्सार कार्यालयमा दैनिक 50 देखि 60 करोड़सम्म राजस्व संकलन हुँदै आएको छ. बर्मुडा भ्रमणको अन्तिम दिन आज राजा चार्ल्सले आफ्नो 3 दिने औपचारिक यात्रा सक्दै हुनुहुन्छ. यो भ्रमणलाई शाही परिवारका लागि ठूलो सफलताका रूपमा व्याख्या गरिएको छ. आज राजा चार्ल्सले टापु क्षेत्रमा नयाँ कोस्ट गार्ड स्टेशनको उद्घाटन गर्नुहुनेछ. उहाँले युके स्पेस एजेन्सीका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि छ. शाही मामलाकी विश्लेषक जेनी बन्ड:
4: He's been given a really enthusiastic reception, all sorts of crowds out there on the streets. He was shaking hands with people one after another, and his security people were trying to get him to weigh. In the end, his protection officer, I think, stood in front of him. But I think Charles would have carried on actually meeting people because he thoroughly enjoys that.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले शान्ति सम्झौतामा सहमति नगरी कड़ा सैन्य कार्यवाही गर्ने विकल्प आफूसँग रहेको दावी गर्नुभएको छ. उहाँले तेहरानबाट आएको पछिल्लो प्रस्तावप्रति आफू सन्तुष्ट नभएको बताउनु भएको छ. त्यो प्रस्ताव पाकिस्तान मार्फत मध्यस्थताका लागि पठाइएको बताइएको छ. हाल युद्ध विराम भने कायम छ, तर स्ट्रेट अफ होर्मुज क्षेत्रमा तेल बोकेका ट्याङ्करहरू अझै अड्किएका छन्. यसले अन्तर्राष्ट्रिय आपूर्तिमा असर पार्न सक्ने चिन्ता बढ़ाएको छ. इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल वागीले यस विषयमा थप कूटनीतिक प्रयास जारी.
5: Our negotiations with the United States are not conventional or ordinary negotiations. They are negotiations with a very bloody background. At this point, I can no longer even speak of a wall of mistrust.
3: इण्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ. गएको साँझ जयपुरमा भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई 7 विकेटले हराएको हो. टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले 6 विकेट गुमाएर 225 रन बनाएको थियो. राजस्थानका रियान पारागले 50 बलमा 90 रन बनाए पनि टोलीको जितका लागि पर्याप्त भएन. 226 रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले 19 ओभर 1 बलमा 3 विकेट गुमाउँदै पूरा गर्यो. राजस्थान 10 खेलबाट 12 अङ्कसहित

नमस्कार नमस्कार, यहाँहरु सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ मनको आवाजमा। तपाईँलाई थाहा छ, एउटा मुस्कानले दिन बदलिन सक्छ अनि एउटा राम्रो सोचले जीवन। त रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो। तपाईँको नजिकै मन्दिर हाजिर भइसकेको छु यो मिठो मुस्कानका साथ। तपाईँलाई अभिनन्दन गर्दछु, स्वागत गर्दछु, थुप्रै थुप्रै माया तपाईँको नाममा समर्पित गर्दछु। त आजको यो

तपाईको र मेरो भेटलाई एकदमै सुमधुर बनाउनको लागि म चाहन्छु तपाईको ओठमा एउटा मिठो मुस्कान छर्कियोस्। त्यही मिठो मुस्कान तपाईलाई अर्पण गर्दै यो गीत तपाईको नाममा समर्पित गर्दछु। अत्यन्तै सुन्दर गीत नेपथ्य समूहको।

जीवनमा यस्तो साना साना कुराहरूबाट पनि हामीले खुसी लिन सक्यौँ भने ठुलो खुसी आफै हाम्रो पछि पछि लागेर आउँछ। यस्तै राम्रा राम्रा गीतहरू म तपाईँका लागि प्रस्तुत गर्नेछु। त आज पनि रमाइला रमाइला कुराहरू छन् तपाईँको लागि। एउटा प्रसङ्ग छ, कलाकारको बारेमा जानकारी छ, सानो रेसिपी छ, अनि मेरा केही कुराहरू छन् र तपाईँका लागि अन्य थप खुराक पनि म पस्किनेछु। त साथै बस्नुहोला मनको आवाजमा। मन्दिरा यहाँ छु, तपाईँ त्यहाँ हुनुहुन्छ। मनको आवाज छ तपाईँको र मेरो मनसम्म पुग्ने एउटा पुलको रूपमा।

0: हरेक कुराको सुरुवात गर्दा काहीँ न काहीँबाट त हुन्छ हुन्छ होइन, कोही परिचित अथवा अपरिचित व्यक्तिहरूसँग बोल्दाखेरि पनि त काहीँ न काहीँबाट सुरु गर्छौँ नि। चिनजानका व्यक्तिहरू छन् भने के छ हाल खबर, खाना खानुभयो अथवा आज के गर्दै हुनुहुन्छ, कता जान लागेको, केही न केही हुन्छ नि त सुरुवात गर्ने विषय होइन। अनि नचिनेका अपरिचित व्यक्तिहरूसँग कसैसँग मिटिङ सिटिङ यताउता भयो भने हेलो के छ भनेर सुरुवात गरिन्छ। म फलानु, तपाईँको नाम के हो अथवा के कामको लागि आउनुभयो, काहीँ न काहीँबाट सुरुवात हुन्छ नि। त दिनको सुरुवात पनि त्यस्तै हो, जुन बेला जति बेला हामी बिउजन छौँ अथवा जुन बेला हामी सचेत हुन्छौँ त्यति बेला नि सुरुवात हुन्छ रे। खासमा नयाँ सुरुवात, नयाँ सोच सकारात्मकै हुनुपर्छ। सकारात्मक भयो भने त्यो जीवन सकारात्मक बाँच्न सक्छौँ हामी। जब ओछ्यानमा हाम्रो आँखा खुल्छ, हामीसँग एउटा नयाँ मौका हुन्छ, हामीसँग एउटा नयाँ सुरुवातको लागि सुनौलो अवसर हातमा हुन्छ। त्यो सुनौलो अवसरलाई ओहो मैले पाएँ यो अवसर, आजको यो समयलाई म एकछिन पनि खेर नफालिकन काम गर्छु भन्ने लाग्छ कि, एकछिन सुतौँ भन्ने लाग्छ कि, एकछिन मोबाइल हेरौँ भन्ने लाग्छ कि, पुरानो गल्तीलाई सुधार्छु र नयाँ सपना सुरु गर्छु भन्ने लाग्छ। जे पनि हुन सक्छ, सोच बदलियो भने जीवन बदलिन्छ भने जस्तै, राम्रो जीवन पायो भने कसलाई खुसी
1: लाग्दैन।

एउटा रमाइलो कुरा थाहा छ, मसँग चाहिँ प्राय सधैँ हुन्छ भन्दा पनि हुन्छ होइन अब तपाईँसँग के हुन्छ थाहा छैन होइन, बिहान छिटो उठ्छु भनेर सुत्छु नि त, अनि बिहान छिटो उठेर यो यो काम गर्छु भनेर सुत्छु, अनि छिट्टै आँखा खुल्छ अनि यसो वरिपरि हेऱ्यो, अहिले त कोही उठ्या छैन, अब पाँच मिनट मात्रै सुत्छु अनि उठ्छु भनेर सुत्छु, त्यसपछि त एक डेढ दुई घन्टा बितिसकेको हुन्छ अनि बितेन त काम त्यसैले प्लान बनाउनु, योजना बनाउनु राम्रो हो, किनभने सुत्नु पनि राम्रो हो होइन, निद्राले हामीलाई स्वस्थ बनाउँछ, तर त्यो बिहानी पखको जुन केही काम गर्छु भनेर सोच बनाएको समय, त्यो फ्रेस फ्रेस समय चाहिँ पाँच मिनट भनेर दुई घन्टा बित्दा चाहिँ धेरै नै असर पर्छ दिनलाई। मलाई चाहिँ यस्तो धेरै भएको भएर मैले यो आफ्नै अनुभव तपाईँलाई सुनाएको मात्रै हो

0: BFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोरखा रेडियो।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ. तपाईँको छेउमा मान्दिरा छु र एउटा सानो कथा छ होइन, यो चाहिँ कमिला र फट्याङ्ग्राको कथा हो होइन. जब जाडो महिना सिद्धिएर गर्मी महिना आयो, कमिलाले चाहिँ दिनभरि मेहनत गरेर खानेकुरा जम्मा गर्न थाल्यो. भोलिलाई चाहिन्छ भन्दै ऊ खानेकुरा जम्मा गर्दै गर्दै राख्न थाल्यो. अनि त्यो कमिलाले त्यसरी दिनभरि खाना खोजिरहेको बेलामा चाहिँ त्यो फट्याङ्ग्रो चाहिँ गीत गाउँदै खुब नाची बस्दो रहेछ. यता गइन् गीत गाउने, उता गइन् गीत गाउने, नाचिरहने, फुरफुर गरिरहने, उफ्रिरहने गर्दो रहेछ. अनि समय बित्दै बित्दै गयो, जाडो महिना आयो. जाडो महिना आएपछि कमिला मजाले बसी बसी खानेकुरा खान थाल्यो, किनभने उसले गर्मी महिनाभरि जाडोको लागि भनेर खानेकुरा जम्मा गरेको थियो. यता फट्याङ्ग्रो भने नाचेर गीत गाएर बसिरहेको थियो. कमिलाले मजाले आफ्नो जीविका चलाइरह्यो. ऊ भोकले प्याक प्याक पर्न थाल्यो, अब छैन खानेकुरा. अनि बल्ल त्यो फट्याङ्ग्रोले चाहिँ मेहनतको महत्त्व बुझेछ. ओहो, भोलिको लागि आज मैले मेहनत गरेँ भने आज त मेरो बन्यो बन्यो, भोलि पनि म सुरक्षित हुन सकेँ भन्ने कुरा चाहिँ उसले कमिलाको कामबाट सिकेछ. आजको मेहनतले आजलाई पनि सपार्छ र भोलिलाई पनि सुन्दर बनाउँछ, किनकि आज गरेको मेहनतले भोलि जुन आउँछ नि हाम्रा लागि आज बनेर दिन, त्यो दिन हाम्रो लागि सुखद हुन सक्छ, निश्चिन्तताको एउटा अनुभूति गराउँछ. किनकि भोलि समस्या आयो भने यो कुरा चाहिँ मैले तयारी भएर बसेको छु, जुन मेरो हातमै छैन त्यो त अब मैले के गर्न सक्छु र, तर जुन भइपरि आउने समस्याहरू छ त्यसको लागि म पहिले नै तयार भएँ भने भन्ने कुराको चाहिँ यस्तै ज्ञान गराउँ.

गायक नरेन्द्र प्यासी छुट्टीको बेलामा बेला मौकामा एक दुई वर्ष बिराएर नेपाल आउने गर्दछन् र उनी अमेरिकामा बसोबास गर्छन् आफ्नो परिवारको साथमा। उनी राम्रो गायक त हुँदै हुन्, सङ्गीतकार पनि हुन् र असाध्यै राम्रो गाउने उनको आवाज त छँदैछ, तपाईँले सुन्नु पनि भएको छ उनको आवाज होइन। योभन्दा अलावा उनी राम्रो पेन्टिङ पनि गर्छन्, राम्रा राम्रा चित्रहरू पनि बनाउँछन्। यति मात्र होइन, उनको एउटा बानी कस्तो छ भन्दाखेरि जे बोल्नुहोस् तपाईँ होइन, रिसाउँदैनन् अनि तुच्च तुच्च त्यो बोले पछि टुक्काहरू जोड्न माहिर, यस्तो हँसाउँछन् होइन। एकचोटि के भयो भने उनी नेपाल आएका थिए, धेरै वर्ष अगाडिको कुरा हो होइन, नेपाल आएका थिए अमेरिकाबाट। अनि त्यसपछि यहाँको घरमा के गर्ने भनेर उहाँले भन्नुभयो होइन, तपाईँ अमेरिका बस्नुहुन्छ, यहाँको घर पनि भाडामा लगाउनु भएको छ, अनि पैसा चाहिँ कहाँ राख्ने हो भनेर मैले यत्तिकै जिस्काएँ। अनि उहाँले त सिरियस भएर के भन्नुभयो भने, थुप्रै मान्छेहरू हुनुहुन्थ्यो अरू पनि, अनि ला तपाईँलाई थाहा छैन, हिजो बेलुका मात्रै मैले कौशीबाट बोराका बोरा फ्याँकेँ नि, कति मान्छेले टिपेर लगे, तपाईँ लिने आउनु भएन भनेर उहाँले भन्नुभयो होइन। अनि मैले भने के फ्याँक्नु भएको बोराको बोरा, भने पैसा नि बोराका बोरा हिजो कौशीबाट पैसा फ्याँकेको अरे मान्छेले लगे अरे, उनले कमाएको पैसा चाहिँ उनले दानमा दिएको अरे के बाँडेको अरे, यस्तो जोक गर्छन् के नपत्याउँदो तरिकाले, यति हँसाउँछन् उनी होइन। बोले पछि टुक्का जोड्न उनलाई आउँछ। र अर्को चाहिँ उनको अचम्मको भन्दा नि उनले वरदानै पाएको भन्नुपर्छ होइन, उनको उमेर जति छ नि त्यो उमेरका उनी देखिँदैनन्। जहिले हेरे पनि आजभन्दा 15-20 वर्ष हेर्दाखेरि जस्ता उनी देखिन्थे, आज पनि उनी त्यस्तै देखिन्छन्, उनको उमेरै देख्दैन। यो चाहिँ उनले पाएको वरदान भनौ न। यस्ता खालका छन् गायक नरेन्द्र प्यासी र उनैले गाएको यो गीत म तपाईँको लागि राख्छु, मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु र संसारको जुनसुकै कुनामा तपाईँ हुनुहुन्छ भने पनि तपाईँसँग इन्टरनेटको सुविधा छ भने तपाईँले हामीलाई बीएफबीएस गोर्खा रेडियो सातै दिन चौबिसै घण्टा सुन्न सक्नुहुन्छ। विभिन्न कार्यक्रमहरू छन्, विभिन्न ठाउँका न्युजहरू पाउनुहुनेछ, राम्रा राम्रा गीत सङ्गीत पाउनुहुनेछ, विभिन्न प्रेजेन्टरहरूको आवाजमा तपाईँले डिफ्रेन्ट डिफ्रेन्ट कुराहरू पाउनुहुनेछ, धेरै ज्ञानको भण्डार चाहिँ तपाईँसँग हुनेछ, सबैलाई सुन्दाखेरि तपाईँले पाउनुहुनेछ। त साथै बस्नुहोला, केही छन् भने लेख्न नबिर्सनुहोला।

0: एस गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

कहिले काहीँ हामी के भयो भनेर सोध्छौँ नि हाम्रो वरिपरिका मान्छेहरूलाई, अनि त्यसपछि आन्सर के आउँछ भन्दाखेरि केही होइन भन्नुहुन्छ, के केही होइन हामी पनि भन्छौँ अरूले पनि भन्नुहुन्छ, तर केही होइन मुखले भने पनि उहाँहरूको मनमा चाहिँ पुरा कथा चलचित्र फुल स्टोरी नै चलिरहेको हुन्छ कि यसले यस्तो भन्यो यसले यस्तो भन्यो यसलाई किन भन्नु बेकारमा आदि इत्यादि चलिरहेको हुन्छ है। तर मनले के भन्छ केही भएको छैन। तपाईँलाई यस्तो लाग्दैन कहिलेकाहीँ रमाइलो लाग्दैन यस्ता कुराहरू? हो नि है, मानिसहरूले मुखले एउटा भन्छन् भित्र अर्कै हुन्छ, अनि कत्तिको भित्र र बाहिर एउटै हुन्छ, कत्तिको खरो बोल्ने बानी हुन्छ, कत्तिको त्यो राशिले गर्दाखेरि देख्यो भने पनि रिस उठ्ने बानी हुन्छ। यस्ता धेरै कुराहरू हुन्छ जो व्यक्तिहरूसँग हाम्रो डेली लाइफमा हुने ससाना कुराहरू हुन्। यस्ता थुप्रै कुराहरू गरौँला। यो गीत अहिले तपाईँको लागि।

खेरि चिजहरू खान मन लाग्छ कि अल्छी लाग्छ नि त गर्मीले गर्दाखेरि, अनि के खाउँ कसो खाउँ भन्ने हुन्छ। अब यस्तो बेलामा चनाचटपट हाम्रो सबैको प्रिय भइहाल्यो, पानीपुरी पनि भइहाल्यो, यो सबैले बनाइहाल्नुहुन्छ। दुईवटा केरा, एक ग्लास दुध अनि एक चम्चा मह, र यदि चिसो खान मन लाग्छ भने एक दुईवटा आइसका टुक्रा हालिदिने, होइन भने त्यत्तिकै तपाईँले सर्र फिट्नु भयो भने पनि त्यो पनि खान मजै हुन्छ। अब योभन्दा बाहेक चाहिँ मही पनि खान सकिन्छ, होइन, दहीलाई फिटेर मही बनाएर अलिकति जिरा हालेर पनि खान सकिन्छ। मही चाहिँ साह्रै नै राम्रो फाइदाजनक चिज हो, त्यस कारणले दिउँसोको समयमा मही पिउनु चाहिँ अत्यन्तै राम्रो काम हो, स्वास्थ्यलाई पनि फाइदा हुन्छ, शीतल पनि प्रदान गर्दछ।

डिस्टेन्स दूरीले हामीलाई कमजोर बनाउने होइन, दूरीले हाम्रो सम्बन्धलाई टाढा बनाउने होइन। जब हामी कम्युनिकेसन गर्दैनौँ, जब हामी सम्पर्क गर्दैनौँ, जब हामी सम्बन्धलाई चाहिँ महत्त्व दिँदैनौँ, त्यति बेला यो सम्बन्ध कमजोर बन्ने हो। त्यस कारणले डिस्टेन्स होइन, कम्युनिकेसन गरौँ। दूरी मात्रको कुरो होइन, यसलाई चाहिँ समझदारीका साथ सम्पर्क बनाइरहँदाखेरि चाहिँ सम्बन्ध मजबुत हुन्छ। तपाईँको जुनसुकै सम्बन्ध किन नहोस्, त्यो गाढा होस्, त्यो एकदमै मजबुत होस्, तपाईँको ओठमा छल्किएको मुस्कान जस्तै। अब तपाईँलाई लाग्ला त्यो सम्बन्ध र यो मुस्कानको के सम्बन्ध छ? कुरा त सही हो होइन। तपाईँको ओठमा एउटा मुस्कान छ भने तपाईँको भयभरको पीर जति पनि छ नि त्यो आधा हुन्छ आफसे आफ। मुस्कुराइदिनु भयो भने तपाईँको परिवारको सम्बन्ध तपाईँसँग मिठो हुन्छ हुन्छ, बलियो हुन्छ हुन्छ। किन भन्दा तपाईँको ओठ तन्किएन, ठुस्स पर्नु भयो भने ला त्यसलाई के भयो होला, मैले त केही भनेको थिइनँ, दुनियाँ कथा पुरै मनभित्र जन्मिसकेको हुन्छ। तर तपाईँको ओठमा मुस्कान छ भने त्यो अगाडिको व्यक्तिले पनि तपाईँलाई खुसी नै दिने गर्दछ। यो खुसी तपाईँको नाममा, यो मुस्कान तपाईँको नाममा, र तपाईँको मुस्कान तपाईँको परिवार आफन्तजन र तपाईँको लागि। सदैव यो मुस्कानले तपाईँ माथि विजय गरोस्। रिस, डाहा, ईर्ष्या, घमण्ड, जति पनि यी नराम्रा कुराहरू छन् नि, तिनलाई मुस्कानले जितोस्, तपाईँको खुसीले तिनलाई जितोस्। यिनै शुभकामनाका साथ, यिनै प्रार्थनाका साथ मन्दिर अब मनको आवाजबाट बिदा माग्दछु। अर्को साता फेरि आउँला, तपाईँका लागि राम्रा राम्रा कोसेलीहरू अवश्य ल्याउँला। सुन्दै गर्नुहोला BFBS गोर्खा रेडियो, जसले तपाईँलाई दिइरहन्छ, केही पनि माग्दैन, किनकि यसले तपाईँलाई माया गर्छ, तपाईँको केयर गर्छ, तपाईँको हेरविचार गर्छ र तपाईँको मनका लागि खुराकहरू ल्याइरहन्छ। सातै दिन 24 घन्टा हामी तपाईँसँग, तपाईँ जहाँ भए पनि जोडिरहन्छौँ। ल हजुर, स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। मन्दिरालाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका जारी गरेको छ। निर्देशिका अनुसार प्रमुख खाद्य तथा नगदे बाली लगाउनु अघि न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने र यसबारेमा किसानलाई जानकारी गराइनेछ। प्रमुख पाँचवटा बाली धान गहुँ मकै र कोदो तथा नगदे बाली उखुमा समर्थन मूल्य कहिले तोक्ने भन्ने मिति नै उल्लेख गरिएको छ। कृषि मन्त्री गीता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गर्नुभएको हो। त्यसअनुसार उखुको हकमा भदौ 30 गतेसम्म फिल्ड सर्वेक्षण तथा तथ्याङ्क संकलन गरिनेछ भने असोज 15 गतेसम्म विश्लेषण प्रतिवेदन तयार हुनेछ। त्यसपछि कार्तिक 10 गते प्राविधिक समितिबाट सिफारिश भई कार्तिक 30 गतेसम्म अन्तिम सिफारिश पेश गरिने मन्त्रालयले जनाएको छ। गहुँका लागि साउन 30 गतेसम्म सर्वेक्षण, भदौ 15 प्रतिवेदन, असोज 9 गते प्राविधिक सिफारिश र 30 गते अन्तिम सिफारिश गर्ने तालिका छ। चैते धान, बर्खे मकै र कोदोका लागि पनि क्रमशः मंसिरदेखि वैशाखसम्म विभिन्न चरणमा अध्ययन विश्लेषण सिफारिश प्रक्रिया सम्पन्न गरिने व्यवस्था गरिएको छ। उखुको कार्तिक 30, गहुँको असोज 30, चैते धानको माघ 8, बर्खे धानको वैशाख 30, बर्खे मकैको फागुन 21 र कोदोको वैशाख 7 न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उल्लेख छ। सरकारले बाली रोपाई या लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उद्देश्य सहित कार्यतालिका सहितको निर्देशिका ल्याएको जनाएको छ। गोर्खा वेलफेयर ट्रस्टले आफ्ना पेन्सनर मात्र नभई उनीहरूको परिवारलाई समेत सहयोग गर्दै आएको छ। ट्रस्टले वेलफेयर पेन्सनरको स्वर्गवासपछि उनीहरूका छोराछोरीलाई समेत दुःखको समयमा सहयोग गर्ने उद्देश्य अनुसार दुईजना छोरा इर्क बहादुर र टेक बहादुर बुढाका लागि नयाँ घर बनाइदिएको छ। पुटवलबाट छवि पाण्डे।
4: रुकुम पूर्वको उत्तर गंगा गाउँपालिका 14 राङ्सीका वेलफेयर पेन्सनर जयबहादुर बुढाको वर्षौं पहिले स्वर्गवास भइसकेको छ। उहाँको स्वर्गवास भएपछि पनि उहाँको दुई छोरा इर्क बहादुर र टेक बहादुर बुढाका लागि ट्रस्टले नयाँ घर बनाइदिएको छ। इर्क बहादुर लाटो र टेक बहादुर बहिरो छन्। उनीहरूका छिमेकी दाजु लीला बुढाले पुरानो घर चुहिने र माटोको भएकोले समस्या भएपछि नयाँ घर को काम अब अन्तिम चरणमा पुगेको बताउनु भयो।
5: काम चाहिँ खाइसके घरको घर माथि पुरा तिन तिन हालेर बनाइसके। अब चाहिँ झ्याल ढोका अनि प्लास्टर, पुरानो घर चाहिँ फर्किया थियो, माटोको थियो सर, माटोको थियो, अब चुइन्थ्यो अनि त्यही अब नयाँ घरमा बस्यो। अब अन्तिम हुनु लाग्छ, खुसी त अब खुसी हुनुहुन्छ।
4: लीला बुढाका अनुसार इर्क बहादुर जन्मजात लाटो हुनुहुन्छ, अर्को टेक बहादुर कानले सुन्नुहुन्न। अब दुई भाइ नयाँ घरमा बस्ने हुनु भएको छ। गोर्खा वेलफेयर ट्रस्टले नयाँ घर बनाइदिएपछि दुवै दाजुभाइ एकदमै खुसी भएको छिमेकी दाजु लीला बुढाले बताउनु भयो।
5: लाटो दाईलाई चाहिँ हो नयाँ घरमा बसाल्नु भए भन्नुहुन्छ के अरे भाइले, उहाँको दाई चाहिँ लाटो इर्ख बहादुर भन्ने लाटो होला, उहाँले चाहिँ यस आर्मीमा काम गर्नु भएको रहेछ। एउटा लाटो, एउटा चाहिँ अब बुढो भएर कानी सुन्नुहुन्छ। अब दुई भाइ सुत्ने कोठा बनाइरहेका छन्, खुसी हुनुहुन्छ उहाँहरू।
4: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार वेलफेयर पेन्सनर जयबहादुर बुढाको स्वर्गवास भए पनि उनीहरूको घर परिवारको अवस्था हेरेर नयाँ घर बनाइदिएको जनाएको छ। एडब्ल्युसीका सिनियर क्लस्टर म्यानेजर अमृत मल्ल ठकुरीले चालु आर्थिक वर्षका लागि सुरु भएका योजना अब सम्पन्न हुने क्रममा रहेको बताउनु भयो।
3: बेलायतमा आतंककारी हमलाको जोखिम स्तर बढ़ाइएको छ। पश्चिम लण्डनको गोल्डर्स क्षेत्रमा दुईजना यहुदी पुरूषमाथि चक्कु आक्रमण भएपछि आतंकवादी हमलाको जोखिम स्तर धेरैबाट बढ़ाएर अधिक बनाइएको हो। यसको अर्थ बेलायतमा आतंककारी हमला हुने सम्भावना अत्यधिक छ भन्ने हो। सुरक्षा मन्त्री डान चाभेर्स।
6: People should be alert and vigilant and not alarmed. They should be reassured that our world-class intelligence services working very closely with the police and with government. Or working around the clock to keep the public safe.
3: बेलायती गुप्तचर निकायसँग सम्बन्धित संयुक्त आतंकवाद विश्लेषण केन्द्रले भने एउटै घटनाका आधारमा नभएर पछिल्लो समय बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राखेर खतराको स्तर बढ़ाउने निर्णय गरिएको जनाएको छ। प्रति आतंकवाद नीति प्रमुख सहायक कमिश्नर लरेन्स टेलरले मुलुकभरका गतिविधिको पुनरावलोकन हुने
7: बताउनुभयो। Our casework is increasing across a number of ideologies, and within that, we are seeing an elevated threat to Jewish and Israeli individuals and institutions in the UK.
3: आक्रमणमा परेका एकजना यहुदी पुरुषले अस्पतालको बेडबाटै प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्।
2: to the Prime Minister, I'd say that it's time to stop to ignore what's happening on the, in the streets of London and take charge. First of all, and change the tone.

बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफपीएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शनिबार हो आदरणीय श्रोता। शनिबार हामी भगवान् शिवका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ। हाम्रो उपासना श्री शिवजीका साथसाथै भैरवादी देवताहरू, शक्ति स्वरूपिनी देवीहरू तथा भक्तराज हनुमानजी लगायतका विविध स्वरूपहरूमा शनिबारका दिन हामी उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट जस्तो सुकै स्वरूपको उपासना गरिएको भए तापनि भगवान् शिव नै प्रसन्न हुनुहुनेछ र भगवान् शिव प्रसन्न हुनु भएपछि के बाँकी रहन्छ र मनुष्यको जीवनमा, त्यसैले त्यस्ता आशुतोष शिवजीले हामी सबैको निरन्तर रूपमा मनोकाङ्क्षित वर प्रदान गरेर कल्याण मार्गमा अग्रसर हुने अवसर प्रदान गर्नुहोस्। भोले बाबाको चरणमा यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। त्यसै अन्तर्गत आज हामी एउटा विषय बिन्दुलाई उठान गरेर चर्चा गर्नेछौँ। सधैँ झैँ हामी त्यसै गर्नेछौँ र आजको विषय बिन्दु छ बौद्ध चिन्तनधारा, अर्थात् भगवान बुद्धका संक्षिप्त सूत्रात्मक रूपमा रहेका उपदेशहरूलाई विस्तृत रूपमा व्याख्या गरेर विभिन्न समयका आचार्यहरूले बौद्ध दर्शन परम्परालाई हामीसम्म निकै ठुलो रूपमा ल्याइ पुर्याउनु भएको छ। हामीले ती शास्त्रहरू, ती परम्पराहरू, ती उपदेशका व्याख्याहरू, ती खण्डन मण्डनमा समेटिएका शास्त्रीय परम्पराहरूबाट जति पनि आफूलाई आवश्यकता पर्ने विषयवस्तुहरू छन् तिनीहरूलाई लिएर हामी हाम्रो जीवनलाई सुधार्ने चेष्टा गर्ने एउटा परम्परालाई मान्दै आइरहेका छौँ। हामी जुनसुकै धार्मिक अथवा सांस्कृतिक अथवा दार्शनिक चिन्तनधारामा अगाडि बढे पनि वास्तवमा यो चिन्तनीय विषय हो। यो भौतिक विषय होइन, देखावटी विषय होइन र यसलाई बाहिरी रूपमा हामीले यसो र उसो भनेर जतिसुकै दौडधुप गरे पनि यसको मर्मलाई हामी भेट्टाउन सक्दैनौँ। तर यदि चिन्तनधारामा जोडिएर यसलाई श्रद्धा र विश्वासपूर्वक यदि हामीले यसको मर्मलाई भेट्टाउने चेष्टा गऱ्यौँ भने त्यसको कृपाद्वारा, त्यही परम्पराको कृपाद्वारा, अर्थात् सार्वकालिक रूपमा स्थित रहनुभएका भगवान बुद्धको कृपाद्वारा, बुद्धका अनुयायी बोधिसत्वहरूको कृपाद्वारा, ती विनय जनहरूको कृपाद्वारा हामीले अवश्य पनि त्यो मर्मको निचोड प्राप्त गर्नेछौँ र त्यसबाट हाम्रो जीवनले एउटा गति प्राप्त गर्दछ र त्यो गतिको उत्कर्षमा हामी शान्तिको लाभ गर्न पुग्दछौँ भनेर बताइएको छ। त्यसैतर्फ हामी चर्चा गरौँ र यो चर्चामा खासमा मनुष्यहरूलाई एउटा जानकारी दिइएको छ कि तिमीले कस्तो कर्म गर्छौ। सत्कर्म गर्छौ भने तिमीले पुण्य प्राप्त गर्छौ, पुण्यको फल सुखात्मक हुन्छ र यदि तिमीले दुष्कर्म गर्छौ, दुराचार गर्छौ भने त्यो कर्मले पापको पाप रूपी फल दिन्छ र पापको फल दुःखपूर्ण हुन्छ, पीडादायी हुन्छ। त्यसैले तिमी पीडादायी फल फल्ने वृक्षको बिरुवा अथवा बिउ नरोप, तिमी सत्मार्गी भन, तिमी सुख र आनन्दतर्फ अग्रसर हुने चेष्टा गर भनेर उपदेश गरिएको छ। र यदि तिमी कुमार्गमा नै खुसी हुन्छौ भने तिमीले कुमार्गीहरूले प्राप्त गर्ने रोग र नरकमा जानुपर्नेछ। नाना प्रकारका दुःखहरूले समेटिएका विस्तृत रूपमा रहेका नरकहरूको यात्रा गर्नुपर्नेछ र सर र नरकको यात्रा घुम्दै फिर्दै होइन, त्यहाँ डुबेर अनेकौँ कालखण्डमा अनेकौँ युगसम्म तिमीले त्यो दुःखलाई भोग्नुपर्नेछ र त्यतिखेर तिमीसँग चित्कार बाहेक केही हुने छैन र अति नै पीडादायी अवस्था हुनेछ। तातो तातो फलामलाई पगालिएर पिलाउने गरिन्छ नरकहरूमा। कुकुरहरूद्वारा लुस्ता लुस्ता लुस्ता शरीर बर्बाद पार्ने गरिन्छ, पीडा उत्तिकै हुन्छ। अहिले हाम्रो शरीरमा कुकुरले निरन्तर लुचिरह्यो भने कस्तो होला, तर यहाँको शरीर त केही समय लुछेपछि मृत्युलाई प्राप्त गर्दछ, तर नरकको शरीरले मृत्युलाई प्राप्त गर्दैन, लुचिरहन्छ, दुखी रहन्छ, शरीर रहिरहन्छ। सर्प बिच्छुहरूद्वारा डसाइन्छ र त्यसको पीडा पनि हामी अनुमान गर्न सक्छौँ। आगोको आगोले तातिएको तातो तातो तेलले उम्लिएको कराहीमा पकाउने गरिन्छ, तर यहाँ त झुइँया पार्दा खोस्टा सुकेको बन्छ, तर त्यहाँ तातिरहन्छ, उम्लिरहन्छ, पोलिरहन्छ, तर शरीर केही हुँदैन भनेर भनिएको छ। त्यसैले यस्ता कुराहरूको जानकारी दिएर हामीलाई यसबाट, दुष्कर्मबाट बचाउने प्रयास गरिएको छ र त्यसमा यदि कसैले मान्दैन भने
त्यसलाई मूर्खको उपाधि दिएको छ र मूर्खलाई शिक्षा दिनु त बेकारै छ भनेर जो बताइएको छ त्यसको हामी चर्चा गरौँ। तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभजागरण कार्यक्रममा नरकको अति पीडादायी अवस्थाको चर्चा गरेर मनुष्यलाई सत्मार्गगामी बनाउने चेष्टा शास्त्रले गरेको छ। यो बौद्ध शास्त्रको पनि त्यही अर्थ हो र उसले भनेको छ, यदि यसो भन्दा पनि नमान्नेहरूलाई नोपदेशो हि मूर्खाणाम भनेर, अर्थात् मूर्खलाई शिक्षा दिनु निरर्थक छ भन्दै यहाँ भनिएको छ। हामी त्यो चर्चा गरौँ। यः पापात्मा आमृतो भूत्वा कालान्त नरकम गतः पच्यमानोऽपि नोभितु नारकीयाति दुःखतः कुलीश प्रकृतिर्दृष्टः स एष परिकथ्यते तत्कृते नोपदेशानां सार्थक्यं परमार्थतः। अर्थात् जो पापी देहपात पछि कालान्तक नरकमा पकाउने गरिन्छ र यस्तो त्रासदायी नारकीय वेदनाहरूलाई सुनेर पनि यदि जो भयभीत हुँदैनन्, तिनीहरू वज्र स्वभाव अर्थात् कठोर चित्त भएका भन्दा अतिरिक्त के भन्न सकिन्छ, र तिनीहरूलाई त्यस्ता जघन्य अधम नीच पुरुषहरूलाई परमार्थको उपदेश दिनुमा के लाभ छ र भनेर आचार्यहरूले दुःख व्यक्त गर्नुहुन्छ। वास्तवमा मानिसहरू वज्र हृदय भएका हुन्छन्, वज्र स्वभाव भएका हुन्छन्, अर्थात् कठोर चित्त वृत्ति भएका हुन्छन् भनेर शास्त्रले भनेको छ। अवश्य हुन्छन् नै, त्यसमा दुई मत रहेन। र यस्ता नरकका भयङ्कर अवस्थाहरूको वर्णन गरेर यो मनुष्य शरीर छुटेपछि छुट्छ नै अवश्य, यसमा कुनै सम्झौता हुन सक्दैन, कुनै छलछाम गरेर अगाडि लान सकिँदैन। आफ्नो समय आएपछि जस्तो सुकै अवस्थामा पनि मनुष्यले शरीर छोड्नै पर्दछ र त्यो शरीर छोडेपछि दुष्कर्मको फल भोग्न नरकमा जानुपर्दछ र सत्कर्मको फल भोग्न लोकान्तर स्वर्ग अर्थात् अन्यत्र जहाँ जहाँ त्यसको व्यवस्था छ त्यहाँ जानुपर्दछ। पुण्यको फल सुखात्मक, पापको फल दुःखात्मक, त्यसैले दुष्कर्मबाट बचाउने चेष्टा शास्त्रले गरेको छ। तर शास्त्रलाई नै व्यवस्था गर्दै अगाडि बढ्नेहरू, दुष्कर्ममा प्रवृत्त हुनेहरूलाई केवल राम राम भन्न सकिन्छ, कहाँ थाप्न सकिँदैन भनेर शास्त्रले भनेको छ। त्यसैले त्यस्ता दुष्कर्मतर्फ अग्रसर हुने चिन्तनबाट पछि हट्न मनुष्यहरूलाई बौद्ध चिन्तनले, बौद्ध भगवान बुद्धको उपदेशले प्रेरित गरेको छ, आज्ञा दिएको छ। यतैतर्फ अगाडि बढ्ने प्रेरणा प्राप्त होस्, हाम्रो चित्तवृत्ति त्यता लाग्न सकोस्, यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी भगवान बुद्धका उपदेशहरू अन्तर्गत यो केही नरकका चिन्तनहरू उल्लेख गरिएको छ र मनुष्यलाई सत्मार्ग बनाउने चेष्टा गरिएको छ, त्यसैको केही चर्चा गरौँ र नरक विपाकको अवर्णनीय कथा भनेर नरकस्य यदा चित्रम दृष्ट्वा श्रुत्वा च सन्ततम स्मृत्वा तद्विषये भूय पठित्वापि निरन्तरं तत्स्वरूपं विलोक्याथ यश्च भीतो भविष्यति तदा तस्य विपाकस्य नुभवस्तोत्कृते वृथा। अर्थात् जो यहाँ पहिले चर्चा गरियो, मूर्खलाई जतिसुकै डर देखाए पनि त्यसको वास्ता गर्दैन, त्यसलाई केही उपदेश गर्न सकिँदैन भनेर भनियो, र यदि यसको विपरीत जब कसैले पुण्यात्मा मनुष्यले नरकको केवल चित्र अर्थात् चित्रमय वर्णन देखेर सुनेर र तद् विषयक स्मरण गरेर अथवा पढेर अथवा स्वयं त्यसको स्वरूपको अरूले भोगेको कुराहरूलाई देखेर नै यदि डर मान्ने गर्दछ भने उसको लागि घोर विपाकको अनुभव गराउने र बताउने कुराको पनि के आवश्यकता पर्छ, र सामान्य रूपमै ऊ सचेत भएर सत्मार्गी भइहाल्दछ। त्यसैले त्यस्ता मनुष्यहरू जो सत्मार्गी हुनका लागि जेसुकैलाई निमित्त बनाएर जेसुकै न्यु बनाएर जस्तो सुकै कुराबाट प्रेरित भएर पनि यदि सत्मार्गी हुने चेष्टा गर्छन्, त्यस्ताको चरणमा बार बार प्रणाम, कोटि कोटि प्रणाम भनेर आचार्यहरूले व्याख्या गर्नुभएको छ, उत्साह दिनुभएको छ, र यसमा यदि प्रवृत्त हुन चेष्टा गर्ने मनुष्यलाई शक्ति पनि प्रदान गर्नुहुन्छ भनेर शास्त्रले भनेको छ। त्यसैले यतातर्फ लाग्ने हाम्रो चित्तवृत्ति बनोस्, यही भगवान बुद्धसँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेस मणिदाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। बुद्ध

0: गोरखा रेडियो सैन्य समुदाय अनि स्मार्ट स्पिकर मा भन्नुहोस् प्ले बीएफबीएस यो बीएफबीएस गोरखा रेडियो हो गोरखा रेडियो
1: सरकारले सुकुम्बासी व्यवस्थापनका नाममा बस्ती हटाउने अभियान तीव्र बनाएपछि नदी किनारमा घर भएकाहरूले आफ्नो घरका भित्तामा लाल पूर्जा टाँस्न थालेका छन्। सुकुम्बासीको यकिन पहिचान नगरी जथाभावी रूपमा बस्तीमा डोजर चलाइएको भन्दै स्थानीय स्तरमै आलोचना बढेको छ। नदी किनारका घरहरू पनि बिना स्पष्टीकरण वर्गीकरण भत्काइँदा सर्वसाधारण आतंकित बनेका छन्। यसैबीच बस्ती हटाउने अभियान अन्तर्गत आज धोबी खोला क्षेत्रमा डोजर चलाइएको छ। डोजर आउने सूचना पाएपछि त्यस क्षेत्रका बासिन्दाहरूले आफ्नो घरका भित्तामा लाल पूर्जा टाँसेर आफ्नो स्वामित्व प्रमाणित गर्ने प्रयास गरेका हुन्। आज धोबी खोलाको रुद्रमती मन्दिर नजिकको क्षेत्रमा डोजर परिचालन गरिएको छ। सरकारले देशभर सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियान तीव्र पारेसँगै बाँकेको नरैनापुर गाउँपालिकाले पनि अतिक्रमण विरूद्ध कड़ा कदम अघि बढ़ाएको छ। गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सूचना जारी गर्दै अतिक्रमण गरेर बसेकालाई 7 दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न निर्देशन दिनुभएको छ। सूचनामा तोकिएको समयभित्र जग्गा खाली नगरे वा अवैध संरचना नहटाएमा गाउँपालिकाले डोजर प्रयोग गरी हटाउने चेतावनी समेत दिएको छ। तनहुमा सरकारी जग्गा कब्जा गरेर बनाइएका अवैध संरचनाहरू हटाइने भएको छ। गृह मन्त्रालयबाट परिपत्र प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय तनहुले आवश्यक तयारी अघि बढ़ाएको हो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जिल्लाभर रहेका अतिक्रमित संरचना हटाउने विषयमा सरकारवालासँग बैठक बसेर ठोस निर्णय लिइने बताउनुभयो। उहाँका अनुसार आगामी हप्ता स्थानीय तह सुरक्षा निकाय लगायतका सरकारवालाहरूसँग चाँडै नै समन्वय बैठक आह्वान गरिने तयारी गरिएको छ। सरकारले अतिक्रमित क्षेत्रका संरचना तथा घर चहरा हटाउने अभियानलाई आज पनि निरन्तरता दिएको छ। अभियानको दोस्रो चरण अन्तर्गत आज बिहान स्वयम्भू बालाजु र माछा पोखरी आसपासका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ। यसअघि हिजो बल्कु बंशीघाट गोंगोबु लगायतमा विभिन्न ठाउँमा डोजर चलाएर खाली गरिएको थियो। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले अस्ति बिहिबार देशभरका सबै पालिकालाई पत्र लेख्दै पहिला सुकुम्बासी पहिचान व्यवस्थापन अनि मात्र अतिक्रमण हटाउन निर्देशन दिएको थियो। तर काठमाडौँमा अभियान निरन्तर छ। यसअघि अभियानको पहिलो चरणमा थापाथली सिनामंगल गैरीगाउँ शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गरेर त्यहाँ बसोबास गर्दै आएका नागरिकलाई स्थानान्तरण गरिएको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धरान उपमहानगरको मेयर पदका आकांक्षीसँग आज छलफल गर्नुभएको छ। स्थानीय तहको निर्वाचनको मिति नतोकिँदै साम्पाङले मेयर पदका आकांक्षीसँग आज धरानमा छलफल गर्नुभएको हो। प्रतिनिधि सभाको बैठक स्थगित रहेको अवस्थामा धरान पुगेका साम्पाङले धरानको मेयर हुन चाहने आकांक्षीहरूसँग केही दिन अघि छलफल गर्ने भन्दै मेयर हुन चाहना हुनेलाई आह्वान गर्नुभएको हो। संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धनेश्वर नेपालले राजीनामा दिनुभएको छ। सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउने गरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिश गरेपछि उपकुलपतिहरूले धमाधम राजीनामा दिन थालेका हुन्। उहाँले हिजो राजीनामा दिनुभएको हो। उहाँले 22 गतेबाट लागू हुने गरी राजीनामा दिनुभएको हो। 2081 पुस 7 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल 4 वर्षीय कार्यकाल पूरा गरी हिजो शुक्रबारबाट अवकाश हुनुभएको छ। उहाँलाई हिजो विदाई गरिएको छ। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आयोजित विशेष समारोहमा महानिरीक्षक अर्यालले नवनियुक्त महानिरीक्षक नारायण दत्त पौडेललाई संगठन प्रमुखको छड़ी तथा झण्डा हस्तान्तरण गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च पदमा पुग्नु र सफलतापूर्वक अवकाश हुनु जीवनको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। नवनियुक्त महानिरीक्षक पौडेलले संगठनमा स्थापित मूल्य मान्यता र परम्परालाई सुदृढ गर्दै सशस्त्र प्रहरीलाई आधुनिक सक्षम व्यावसायिक तथा जनउत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल मेडिकल काउन्सिलले 19 जना चिकित्सकको चिकित्सकीय दर्ता प्रमाणपत्र खारेज गर्ने प्रक्रिया अघि बढ़ाएको छ। काउन्सिलका अनुसार दोहोरो नागरिकता लिएका तथा विदेशमा कार्यरत नेपाली चिकित्सकको दर्ता प्रमाणपत्र खारेज गर्न लागि हो। ती चिकित्सकले शैक्षिक योग्यता नेपालमै प्राप्त गरेका हुन्। काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवका अनुसार आवश्यक सूची तयार पारेर ती चिकित्सक विरूद्ध कार्यवाही प्रक्रिया शुरू भइसकेको छ। उहाँका अनुसार ती चिकित्सक हाल अमेरिका क्यानाडा न्यूजील्याण्ड जर्मनी अस्ट्रेलिया र भारत लगायतका देश प्रदेशमा कार्यरत छन्। उनीहरूले त्यहाँको नागरिकता समेत लिइसकेका छन्। यसबारे सम्बन्धित चिकित्सकलाई औपचारिक जानकारी दिइसकिएको काउन्सिलले जनाएको छ। काउन्सिलले सूचना भने बिहिबार जारी गरेको हो। सुमित्रा पुन, शैलेश कुमार जयसवाल, भूपेश खड्का, आरती राणा भाट, रमेश राज पहारी, संजोग घले, ऋषि राज बराल, प्रभु पाण्डे, तृप्ति भर्जन, सृजना श्रेष्ठ, सुनिता विष्ट, दीपा मल्ल, सौरभ जीसी, जेनिस श्रेष्ठ, प्रभास रेग्मी, दीपिका गेवाली, हेमु चौरसिया, समीक्षा शर्मा र मनोरमा पाण्डेको लाइसेन्स खारेज हुँदैछ। अवस्त अहिलेसम्मका खबर यति नै।
0: यो BFBS गोर्खा रेडियो हो।

बीच गोर्खा रेडियो कार्यक्रम मैले हामी सुनौलो बिहानीमा प्रवेश गरेका छौँ। समय 7:11 गइसकेको छ। तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यो विकेन्ड मर्निङ ब्रेकफास्ट शोमा म सेनेको तर्फबाट। आज 2nd of May 2026 सटरडेको दिन रहेको छ, यानि कि शनिबारको दिन श्रोता। र अहिलेको समय तपाईँले हामीलाई विभिन्न ठाउँहरूबाट PFPS गोर्खा रेडियो ट्युन गरेर सुनिरहनु भएको छ। 105.4 मेगाहर्ज ट्युन गरेर हामीलाई फोक्सटोन वासीहरूले रेडियो मार्फत सुन्न सक्नुहुन्छ। र तपाईँको एरियामा रेडियो एक्सेस छैन भने सिम्पली PFPS एप डाउनलोड गर्नुहोस् तपाईँको एप्पल डिभाइसमा, र यसै गरी तपाईँको एन्ड्रोइडमा पनि तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। र त्यसमा सिम्पली PFPS गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ। र यसै गरी अहिलेको समय तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले PFPS गोर्खा भनेर सुन्न सक्नुहुनेछ। र आज नेपाली तारिख चाहिँ 19 रहेको छ, 19 गते वैशाखको 2083 सालमा छौँ। र अवश्य पनि आज शनिबारको दिन यो विकेन्डको समय यो तपाईँको आफ्नो आफ्नो टाइम अनुसार सुनिरहनु भएको छ विभिन्न ठाउँहरूबाट। र समयकै कुरा गर्दाखेरि अवश्य पनि अहिलेको यो समय चाहिँ तपाईँलाई विभिन्न जानकारी राख्ने नै छु। मिठा मिठा गीत सङ्गीतहरू पनि तपाईँको समक्ष रहेको छ। आज यो ड्रिम्स रहेको छैन, हाउ एभर तपाईँले कार्यक्रमको सेकेन्ड अनि थर्ड आवरमा चाहिँ एकदमै एजुकेसनल यो कुराकानीहरू तपाईँले पाउन सक्नुहुन्छ। विशेष गरेर हाम्रो मेन्टल हेल्थ विभिन्न फर्म्सहरूमा चाहिँ भइरहेको हुन्छ, अब पोस्टमार्टम को कुराहरू हुन्छ, अब प्रेग्नेन्सीको कुराहरू हुन्छ, र साथै एन्जाइटी एन्ड डिप्रेसनको कुराहरू पनि हुन्छ। यी सबै कुराहरूलाई चाहिँ समावेश गरेर चाहिँ कुराकानी गरिरहेको छु म चाहिँ जिपी नर्स फेबी मादेनको साथमा। अवश्य पनि उहाँको साथमा रहेको कुराकानीहरू चाहिँ सुन्नुहोला। पार्ट वान तपाईँले पाउन सक्नुहुन्छ, यो चाहिँ रहनेछ केही क्षणमा 8:28 जाँदा। पार्ट टू 9:00 लागि 13 बाँकी हुँदा। पार्ट थ्री हुनेछ 9:28 जाँदा। र पार्ट फोर चाहिँ 10:00 लागि 13 बाँकी हुँदा। Every Saturday and Sunday, UK time, Raiko Sa, Weekend Morning Breakfast Show, 7:00 to 10:00 Samma, 3 hours ko karikram. Ra aaja bhane dherai paschat Saturday ko aayeko chu, tara every Sunday, ma suneko saathma sunna saknuhuncha karikram lai. Ra aba pani agadi badhne nai chhau, Bhartika Raiko awaaz ma raeko yo mitho geet Nazik.

Bartika Raika was ma you meet a gi trek to string sak bu suni sak no bai kasa shrota ja abishapani you same hami karyakram sunori bihani ma so ra same early 7 bajera 19 minute kai sake kasa weather ko bare ma pani aunu sab pani ke charcha garne ni so hijo ko din specially ekdamai ramro sunny day bai ko thyo ra yedi tapai ko pani day off bhayeko thyo bhane tapai ko bahira jane kaam bhayeko thyo bhane definitely pani tapai le janna saknuhuncha ekdamai ramro rheko thyo din ra yestai sunny ra awashya pani hami apeksha garchhau UK ma basne ra haina definitely pani aile ko samay ma spring bhaye pani pani parne kram haru pani huncha ra tesai kram ma aaja ko din ma pani tesai pani parne sanket chi actually dekhieko thyo so far hamle tapai le weather reporter ma rakhdine aireka thyo pani parna sakne chai nikai nai high chance र वेदर फोरकास्ट अनुसार चाहिँ आज भरे साँझको समय 5 बजेदेखि चाहिँ पानी पर्ने कुरा रहेको छ अहिले टेम्परेचर पनि 12 डिग्री सेल्सियस र ह्युमिडिटी 88% मोस्टली क्लाउडी रहेको छ र भरे 5 बजेदेखि लिएर भोलि थ्रु आउट पानी पर्ने सङ्केत रहेको छ एन्ड आई डोन्ट नो वाइ यो वेदर पनि एकदमै प्रिप्लान गरेको जस्तो पनि लाग्छ होइन विकेन्डहरूमा चाहिँ यस्तो पानीहरू पर्ने एकदम वर्स्ट हुने वेदरहरू जस्तो हामीले देखिरहेको छौँ र यो कुरा गर्दाखेरि चाहिँ कस्तो एकदमै वाइ इज इट्स सो एकदमै कोन्सिडेन्स भएको जस्तो पनि लाग्छ होइन यो वेदरहरू चाहिँ विकेन्डमा अलि यस्तो हुँदाखेरि खस अभियसली सबैको छुट्टीहरू समय पाए जस्तो विकेन्डमा हुन्छ त्यसै कारणले गर्दाखेरि अहिलेको समयमा राम्रोसँग वेदरको पनि दे वान अफ मेक मोस्ट अफ इट बट यस पानी पर्ने कुरा चाहिँ डेफिनेटली पनि रहेको छ भरे साँझको समय र यसैको साथमा अहिले लन्डनको सन्दर्भमा पनि म वेदर फोरकास्टको यो जानकारी राख्ने नै छु र अहिले लन्डनमा पनि टेम्परेचर 12 डिग्री सेल्सियस छ क्लाउडी वेदर र ह्युमिडिटी 83% र लन्डनमा पनि भरे 6 बजेको समयदेखि चाहिँ पानी पर्ने सङ्केत रहेको छ र लगातार लन्डनमा पनि वेन्सडेको दिनसम्म पानी पर्ने सङ्केतहरू रहिरहेको छ त यस अनुसार अवश्य पनि जानकारी लिइरहनु होला भन्न चाहन्छु श्रोता हामी फेरि पनि कार्यक्रममा अगाडि बढ्ने क्रम आइसकेको छ तपाईँको समक्षमा अर्को एउटा मिठो गीत पनि म राख्ने नै छु अहिले भेट्न आइरहेको छ यो चाहिँ दीक्षिता कार्की र यसै गरी साकरको आवाजमा रहेको छ स्टे ट्युन बिएफपिएस गोर्खा भेटी सुन्दै गर्नु होला म सैनिकको साथमा

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय

60 KC. Ci chanta mattina BFB Scorecard Radio. Karikram Ali Hamilton suno lo bihani Saturday good din weekend morning breakfast show. It also me hamre sagali 7:28 kaisake ksa. Rabo bani palai sake ksa da bika samichha ma azako exchange rate bare ma bani jankari rakhne ra sate gold and silver price pani ma rakhne su avashya ta yi tapeko pani yo samay ma yes anusar chai kari garnu parne cha bani yo nikani faida sanakne rane cha shruta aile bani chansu ra weather report ko bare ma ji bishesh gari aunus jankari ke rakhi halo exchange ra isagari यो रेट मा चाहिँ बाइङ एन्ड सेलिङ प्राइसेसहरू रहेको छ खरिदार अनि बिक्रीदारहरू सधैँ चाहिँ युएस डलरको बारेमा राख्यो युएस डलरको अहिले खरिदार भनिरहेको छ 151.5 पनि बिक्रीदार चाहिँ रहेको छ 152.1 र युरोपियन युरोको चाहिँ अहिले खरिदार रहेको छ 178.1 भने बिक्रीदार रहेको छ 178.8 रहेको छ र युकी पाउन्ड स्टर्लिङको भने खरिदार रहेको छ 206.3 भने बिक्रीदार रहेको छ 207.2 र यसै गरी गोल्ड र सिल्भर प्राइसको पनि रेट राख्नेछु अहिले छापावाला सुनको चाहिँ भाउ घटेको छ र अस्ति त एकदमै पिकमा नै पुगिसकेको थियो नेपाली रुपियाँ 3,20,000 पुगेको थियो र अहिले घटेको छ यदि तपाईँको पनि किन्नुपर्ने अब यो एकदमै वेडिङ सिजन्सहरू पनि एकदमै आइरहेको छ होइन अब तपाईँलाई पनि कति धेरै इन्भिटेसन्स आएको होला तपाईँको फ्यामिलीज अनि लभ वान्सहरूको पनि म्यारेजहरू लागेको होला र त्यसै कारणले गर्दाखेरि चाहिँ अहिले सुन किन्नको लागि चाहिँ आई थिङ्क इट्स अ राइट टाइम पनि भन्न सकिन्छ अहिले छापावाला सुनको पनि रहेको छ भाउ चाहिँ नेपाली रुपियाँ 2,96,100 रहेको छ र चाँदीको चाहिँ अहिले भाउ रहेको छ नेपाली रुपियाँ 4,945 रुपियाँ रहेको छ यसअनुसार अवश्य पनि तपाईँको जे जति एक्सचेन्ज रेटको कुराहरू छ गोल्ड प्राइस सिल्भर प्राइसेसहरूको जानकारी यसअनुसार रहेको छ र कार्यक्रममा रद्दी गर्नु सब भने फेरि पलाइसकेको छ तपाईँको समक्ष अर्को एउटा मिठो गीत राख्ने नि छु अहिलेको लागि भने रहेको छ यो गीत विपुल छेत्रीको आवाजमा सहस्रता भरपूर मनोरञ्जन पनि तपाईँलाई यो समयमा गरिरहेको छु र यो मिठो गीत रहेको छ असार त होइन तर पनि अवश्य पनि यो गीत असार विपुल छेत्रीको आवाजमा इन्जोय गर्नुहोस्.

0: गोरखा रेडियो
1: PNP's Gurkha Video कार्यक्रम सुनोले बिहानी Saturday को दिन weekend morning breakfast show मौसिने को साथ महानुसार श्रोता रेसे गरे आउनुस के सूचना रोयल कोई समय राखौं विशेष गरे अहिले ब्रिगेड इभेन्ट्सहरूको बारेमा जानकारी राख्न चाहन्छु र अब भने नेपाल कपको ड्र पनि भइसकेको छ विच मिन्स यो इयरको कुन रेजिमेन्टहरूको उहाँहरूको चाहिँ एउटा हेल्दी कम्पिटिसन लागिरहेको छ भन्ने कुरा पनि अब भने त्यो रिभिल भइसकेको छ र अब यो नेपाल कपको लागि भन्ने म्याचेसहरू पनि सुन सुरु हुने क्रम छ र नेपाल कप फाइनल भने चाहिँ यानि कि यो गोर्खा ब्रिगेड एसोसिएसन भेला पनि हो र यो चाहिँ 4 जुलाईमा हुन गएको छ तपाईँहरू पनि अवश्य यो समयमा आफ्नो डे अफहरू मिलाउनु होला र अवश्य पनि हामी त्यो समयमा भेट्ने नै छौँ आउन सक्नुहुनेछ र विशेष अब यो इभेन्टमा चाहिँ तपाईँहरू पनि आएर सपोर्टहरू गर्नुभयो भने चाहिँ अवश्य पनि यो समयमा एकदमै राम्रो र विभिन्न रेजिमेन्ट्सको सबैजना फ्यामिलीजहरू पनि भेट्ने राम्रो अवसर पनि रहेको छ यसअनुसार अवश्य पनि नोट गर्नुहोला त्यसै गरी क्युजिएलआरको चाहिँ कर्नल अफ दि रेजिमेन्ट खुकुरी च्यालेन्ज हुन गरेको छ 3rd of June 2026 वेन्सडेको दिन हुनेछ र यसरी 4th of June हुन गएको छ केजिए किङ्स गोर्खाज आटलरी जुन यो नयाँ अहिले नयाँ भन्दाखेरि पनि निकै नै भइसकेको छ होइन र अब एउटा ब्रिगेड अफ गोर्खाजको अर्को अंश भइसकेको छ यसको चाहिँ फर्मेसन परेड हुन गइरहेको छ यसअनुसार अवश्य पनि जानकारी लिइरहनुहोला र कमिङ ब्याक टु नेपाल कप अगेन नेपाल कपको चाहिँ अब ग्रुप स्टेज म्याचेसहरू चाहिँ यो जुनदेखि सुरु हुन गएको छ 1st of June लिएर 12th of June यसअनुसार अवश्य पनि जानकारी लिइरहनुहोला भन्न चाहन्छु र अहिलेको लागि पनि आउनुहोस् हामी फेरि पनि अगाडि बढ्ने नै छौँ तपाईँको समक्षमा अर्को एउटा मिठो गीत राख्नेछु रहेको छ यो मिठो गीत साइनो

0: गोर्खा रेडियो। 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: हाल दुईजना टास्क थालेका छन्। सुकुम्बासीको यकिन पहिचान नगरी जथाभावी रूपमा बस्तीमा डोजर चलाइएको भन्दै स्थानीय स्तरमै आलोचना बढेको छ। नदी किनारका घरहरू पनि बिना स्पष्टीकरण वर्गीकरण भत्काइँदा सर्वसाधारण आतंकित बनेका छन्। यसैबीच बस्ती हटाउने अभियान अन्तर्गत आज धोबी खोला क्षेत्रमा डोजर चलाइएको छ। डोजर आउने सूचना पाएपछि त्यस क्षेत्रका बासिन्दाहरूले आफ्नो घरका भित्तामा लालपूर्जा टाँसेर आफ्नो स्वामित्व प्रमाणित गर्ने प्रयास गरेका हुन्। आज धोबी खोलाको रुद्रमती मन्दिर नजिकको क्षेत्रमा डोजर परिचालन गरिएको छ। सरकारले देशभर सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियान तीव्र पारेसँगै बाँकेको नरैनापुर गाउँपालिकाले पनि अतिक्रमण विरूद्ध कड़ा कदम अघि बढ़ाएको छ। गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सूचना जारी गर्दै अतिक्रमण गरेर बसेकालाई 7 दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न निर्देशन दिनुभएको छ। सूचनामा तोकिएको समयभित्र जग्गा खाली नगरे वा अवैध संरचना नहटाएमा गाउँपालिकाले डोजर प्रयोग गरी हटाउने चेतावनी समेत दिएको छ। तनहुमा सरकारी जग्गा कब्जा गरेर बनाइएका अवैध संरचनाहरू हटाइने भएको छ। गृह मन्त्रालयबाट परिपत्र प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय तनहुले आवश्यक तयारी अघि बढ़ाएको हो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जिल्लाभर रहेका अतिक्रमित संरचना हटाउने विषयमा सरकारवालासँग बैठक बसेर ठोस निर्णय लिइने बताउनुभयो। उहाँका अनुसार आगामी हप्ता स्थानीय तह सुरक्षा निकाय लगायतका सरकारवालाहरूसँग चाँडै नै समन्वय बैठक आह्वान गरिने तयारी गरिएको छ। सरकारले अतिक्रमित क्षेत्रका संरचना तथा घर चहरा हटाउने अभियानलाई आज पनि निरन्तरता दिएको छ। अभियानको दोस्रो चरण अन्तर्गत आज बिहान स्वयम्भू बालाजू र माछा पोखरी आसपासका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ। यसअघि हिजो बल्कु बंशीघाट गोंगोबु लगायतमा विभिन्न ठाउँमा डोजर चलाएर खाली गरिएको थियो। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले अस्ति बिहिबार देशभरका सबै पालिकालाई पत्र लेख्दै पहिला सुकुम्बासी पहिचान व्यवस्थापन अनि मात्र अतिक्रमण हटाउन निर्देशन दिएको थियो। तर काठमाडौँमा अभियान निरन्तर छ। यसअघि अभियानको पहिलो चरणमा थापाथली सिनामंगल गैरीगाउँ शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गरेर त्यहाँ बसोबास गर्दै आएका नागरिकलाई स्थानान्तरण गरिएको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धरान उपमहानगरको मेयर पदका आकांक्षीसँग आज छलफल गर्नुभएको छ। स्थानीय तहको निर्वाचनको मिति नतोकिँदै साम्पाङले मेयर पदका आकांक्षीसँग आज धरानमा छलफल गर्नुभएको हो। प्रतिनिधि सभाको बैठक स्थगित रहेको अवस्थामा धरान पुगेका साम्पाङले धरानको मेयर हुन चाहने आकांक्षीहरूसँग केही दिन अघि छलफल गर्ने भन्दै मेयर हुन चाहना हुनेलाई आह्वान गर्नुभएको हो। संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धनेश्वर नेपालले राजीनामा दिनुभएको छ। सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउने गरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिश गरेपछि उपकुलपतिहरूले धमाधम राजीनामा दिन थालेका हुन्। उहाँले हिजो राजीनामा दिनुभएको हो। उहाँले 22 गतेबाट लागू हुने गरी राजीनामा दिनुभएको हो। 2081 पुस 7 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल 4 वर्षीय कार्यकाल पूरा गरी हिजो शुक्रबारबाट अवकाश हुनुभएको छ। उहाँलाई हिजो विदाई गरिएको छ। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आयोजित विशेष समारोहमा महानिरीक्षक अर्यालले नवनियुक्त महानिरीक्षक नारायण दत्त पौडेललाई संगठन प्रमुखको छड़ी तथा झण्डा हस्तान्तरण गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च पदमा पुग्नु र सफलतापूर्वक अवकाश हुनु जीवनको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। नवनियुक्त महानिरीक्षक पौडेलले संगठनमा स्थापित मूल्य मान्यता र परम्परालाई सुदृढ गर्दै सशस्त्र प्रहरीलाई आधुनिक सक्षम व्यावसायिक तथा जनउत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल मेडिकल काउन्सिलले 19 जना चिकित्सकको चिकित्सकीय दर्ता प्रमाणपत्र खारेज गर्ने प्रक्रिया अघि बढ़ाएको छ। काउन्सिलका अनुसार दोहोरो नागरिकता लिएका तथा विदेशमा कार्यरत नेपाली चिकित्सकको दर्ता प्रमाणपत्र खारेज गर्न लागि हो। ती चिकित्सकले शैक्षिक योग्यता नेपालमै प्राप्त गरेका हुन्। काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवका अनुसार आवश्यक सूची तयार पारेर ती चिकित्सक विरूद्ध कार्यवाही प्रक्रिया शुरू भइसकेको छ। उहाँका अनुसार ती चिकित्सक हाल अमेरिका क्यानाडा न्यूजील्याण्ड जर्मनी अस्ट्रेलिया र भारत लगायतका देशमा कार्यरत छन्। उनीहरूले त्यहाँको नागरिकता समेत लिइसकेका छन्। यसबारे सम्बन्धित चिकित्सकलाई औपचारिक जानकारी दिइसकिएको काउन्सिलले जनाएको छ। काउन्सिलले सूचना भने बिहिबार जारी गरेको हो। सुमित्रा पुन, शैलेश कुमार जयसवाल, भूपेश खड्का, आरती राणा भाट, रमेश राज पहारी, संजोग घले, ऋषि राज बराल, प्रभु पाण्डे, तृप्ति भर्जन, सृजना श्रेष्ठ, सुनिता विष्ट, दीपा मल्ल, सौरभ जीसी, जेनिस श्रेष्ठ, प्रभास रेग्मी, दीपिका गेवाली, हेमु चौरसिया, समीक्षा शर्मा र मनोरमा पाण्डेको लाइसेन्स खारेज हुँदैछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।

SBS Gurkha Radio. BFB's Gurkha Radio कार्यक्रमलाई हामी छौँ श्रोता यो समयमा अहिले सुनौलो बिहानीको सेकेन्ड आवरमा प्रवेश गरेका छौँ र समय 8:11 गइसकेको छ. राइनीलाई यो गीत रहेको थियो मिलिना र

लिम्बूको आवाजमा यसै गीतको साथमा कार्यक्रम सुनहरू बिहानीको सेकेन्ड आवरको पनि आरम्भ भएको छ। हरेक शनिबार अनि आइतबारको दिन सुन्न सक्नुहुन्छ युके टाइम भने 7 बजेदेखि 10 बजेसम्म 3 घन्टाको कार्यक्रम र आज यो समय म सेरीको साथमा हुनुहुन्छ। कार्यक्रममा तपाईँलाई मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा अवश्य पनि यो समय इन्टरटेन गराउनेछु र साथै अवगतहरू गराउनेछु र यसै गरी सेकेन्ड आवरमा अहिले जेपी प्र्याक्टिस नर्स पिबी माध्यमसँग गरेको कुराकानी पनि सुन्न सक्नुहुन्छ। उहाँले चाहिँ निकै इम्पोर्टेन्ट टपिक्सहरूमा चाहिँ यहाँ ल्याउनु भएको छ कुराकानीहरू र पार्ट वानमा चाहिँ मेन्टल हेल्थको अब एन्जाइटी अनि डिप्रेसनको बारेमा कुरा गर्दै हुनुहुन्छ र पार्ट टूमा हुने चाहिँ न्यू मम्सहरूको लागि निकै नै फाइदाजनक टपिक्सहरूको कुरा हुनेछ। 8 बजेर 28 मिनट जाँदा पार्ट वान र पार्ट टू चाहिँ 9 बजेको लागि 13 मिनट बाँकी हुँदा रहनेछ र पार्ट थ्री एन्ड पार्ट फोर पनि रहेको छ यो चाहिँ कार्यक्रमको थर्ड आवरमा रहनेछ। र अब पनि कार्यक्रममा हामी फेरि पनि अगाडि बढ्ने नै छौँ। श्रोता आउनुहोस् शैलीको लागि पनि यो गीत राखिहालौँ तपाईँको समक्षमा सीमा राईको आवाजमा रहेको छ माया फेरी।

BFB's Gorkha Radio Karikram and Hami Chong Sonolo Bihani Koi second hour ma Mosini Kusat Mahanunza BFB's Gorkha Radio Sinerunza Railikui Sami Maki Suchana Brakna Chansu Abobani Bishes Karelikui Cyber Crime Go Rate Aruma Ami Kuring on a Pardon Scammers or Company Kuring on a Pardon. This is so normal. Aile Pai Sake Gusaina. And this is Aile Garda Kirisi Aile Ki Janke Rakna Chansu, especially Hamro Shows Aruma Hamro Morning Breakfast Show Matsi. Nabili Weekly Competition Pai Rano Pai Gunsam. And Aile Si Cases Aire Gusam Gurka Service Mata, however, thankfully China Tara English. Service maasi ahile BFBS ko presenter bhayera imitate garera chai bank details haru maiko payment details haru maiko kura haru chai ekdamai aireko cha so isma chai ma tapailai afu protected run ko lagi jankari garauna chahanchu kahile pani BFBS le chai tapaiko payment details haru tapaiko personal details haru chai kahile pani magdaina ta isma chai yo fraud tapailai feel bhayo bhane chai straight away tapaile chai report garnu hola fraud ko lagi abhishek pani isma chai हामी पनि बच्छौँ अरूलाई पनि बचाउँ भन्न चाहन्छु यो साइबर क्रिमिनल्सहरूबाट चाहिँ र यो एकदमै कतिपटक मान्छेहरू अहिले यो साइबर एट्याकको भिक्टिम्सहरू पनि भइरहेको छ सो यो बारेमा पनि जानकारी लिन एकदमै महत्त्वपूर्ण रहेको छ र कार्यक्रममा रहने गर्नुहोस् अब भने हामी अगाडि बढ्ने क्रममा तपाईँको समक्ष केही फेरि पनि यो हुन गइरहेको इभेन्ट्सको बारेमा कुरा गर्नेछु गुल्मी जिल्ला युकेको चाहिँ आठौँ अधिवेशन सम्बन्धी यो जरुरी सूचना रहेको छ भोलिको दिनमा हुन गइरहेको छ र तपाईँ पनि जान सक्नुहुन्छ बिहानको 9 बजेदेखि हुनेछ आइतबार साँझै रहेको छ ठमेर रेस्टुरेन्ट अल्टरसनमा हुनेछ यस अनुसार अवश्य पनि जो चाहिँ गुल्मी जिल्ला समाज युकेको तपाईँहरू हुनुहुन्छ गएर चाहिँ यो अवस्था अनुसार चाहिँ यो जानकारी लिनुहोला भन्न चाहन्छु कार्यक्रममा रद्द गर्नुहोस् अब भने आइसकेको छ पार्लरको गीत यो गीत तिमीलाई डिजे विश्व फिचरिङ एप स्थापना पिजेन्ट रहेको छ केही सेटमा 8:28 जाँदाखेरि जिपी प्र्याक्टिस नर्स फिबी मार्टिनसँग गरेको कुराकानी मेन्टल हेल्थ अवेरनेस न्यू मम्स अनि अबाउट एन्जाइटी एन्ड डिप्रेसन स्टे ट्युन्ड

0: एक्सप्रेस गोर्खा रेडियो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

爱点燃，爱情深沉难。

0: BFBS Gorkha Radio.
1: BFBS Gorkha Radio तपाईं सुन्दै हुनुहुन्छ र आजको दिनमा चाहिँ विशेष गरी अहिलेको यो समयमा हामीलाई चाहिने एकदमै इम्पोर्टेन्ट टपिक्सहरूको बारेमा हामी कुराकानी गर्नेछौँ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत छ. आज म सुनेको तर्फबाट अहिलेको सबैभन्दा अगेन क्रिटिकल टपिक रहेको छ मेन्टल हेल्थ. र यो मेन्टल हेल्थकै कुरा चाहिँ विभिन्न एरियाजहरूमा हुँदछ. प्रिकसनहरू लिनुपर्ने कुरा, यसको ट्रिटमेन्टहरूको कुराहरू हुन्छ. यसमा हामीले एकदमै ध्यान दिनुपर्छ. Anyone can go through these mental health situation. र आज चाहिँ हामीलाई यो विषयहरूमा चाहिँ विस्तृत रूपमा अझै जानकारी गराउनको लागि चाहिँ मेरो साथमा हुनुहुन्छ जीपी प्र्याक्टिस नर्स पीवी मादेन. र उहाँसँग हामी कुरा गर्नेछौँ र मोर इन डेप्थ मेन्टल हेल्थ चाहिँ के हो, के कस्ता कुराहरू हुन्छन्, यसका प्रिकसन, यसका कजेसहरू, यसका ट्रिटमेन्ट्सहरू र हामीलाई चाहिने विभिन्न यसमा हेल्प के कस्ताहरू पनि छन् भन्ने विषयमा उहाँसँग हामी कुरा गर्नेछौँ. पीवी धेरै धेरै स्वागत छ बीएफबीएस गोर्खा रेडियोमा.
2: धन्यवाद सोनिया दिदी, मलाई यस ठाउँमा बोलाउनु भयो र यसरी मैले जानेको कुराहरू सेयर गर्ने एउटा प्लेटफर्म दिनुभएको लागि धन्यवाद.
1: फर्स्ट एन्ड फोरमोस्ट, अब हामीले यो मेन्टल हेल्थकै कुरा गरिरहेका छौँ, अवश्य पनि तपाईँको लागि त मेबी न्यू कुरा त होइन नै होला. यस्तो खालको अब पेसेन्ट्सहरूमा धेरै कुराहरू चाहिँ तपाईँहरूले डिल गरिरहनु परेको हुन्छ होला, होइन?
2: हजुर, म एउटा कम्युनिटीमा अब एज अ प्राइमेरी केयरमा अब जिपी प्र्याक्टिसमा काम गरिराख्दाखेरि चाहिँ हामीले चाहिँ धेरै मेन्टल हेल्थ बिरामीहरूसँग हामीले बोल्नुपर्ने, सल्लाह दिनुपर्ने कुराहरू हुँदछ. अब त्यहाँ चाहिँ अब टिनेजर्सदेखि लिएर बुढाबुढीसम्मकोलाई हेर्ने हुँदाखेरि चाहिँ हामीले धेरै नै देखिरहेका हुन्छौँ, भेटिरहेका हुन्छौँ.
1: अहिलेको सबैभन्दा द मोस्ट कमन यो मेन्टल हेल्थ कन्सर्नहरू चाहिँ जिपी सर्जरीमा कुन रहेको छ होला?
2: जिपीमा मैले देख्दाखेरि चाहिँ अहिले धेरै गरेर आउने भनेको चाहिँ एन्जाइटी इस्यु भएर आउने कुराहरू छ, अनि एन्जाइटी साथसाथै डिप्रेसनको कुराहरू पनि छ, होइन? अनि एन्जाइटीले ल्याउने कुराहरूमा अर्को चाहिँ प्यानिक अट्याक्सहरूको कुराहरू हुँदछ, होइन? अनि अरू अरू हेर्दाखेरि चाहिँ हामीले अब यो मेन्टल हेल्थ इस्यु नै नभए पनि तर हाम्रो जिउमा हुने विभिन्न कारणहरूले गर्दाखेरि ल्याउने निम्त्याउने कुराहरू, जस्तै अब आमा दिदी बहिनीहरूमा देखिने महिनावारी बन्द भएपछि देखा पर्ने कुराहरू कतिहरू हुँदछ, होइन? त्यसले पनि कतिचोटि चाहिँ अब मानिसमा चाहिँ मेन्टल हेल्थ इस्युहरू ल्याउने, अब निन्द्रा नलाग्ने कुराहरू, पछि गएर त्यसले नै अब मानसिक स्वास्थ्यमै उनीहरूले अब गडबड गर्ने कुराहरू, त्यस्तोहरू पनि मैले देखिरहेको छु. त्यही भएर मैले देख्दाखेरि चाहिँ एन्जाइटी डिप्रेसनकै कुराहरू चाहिँ धेरै छन्
1: भने पछाडि. बेसिकली अब हामी यो एन्जाइटी अनि प्यानिक अट्याकको कुरा गर्छौँ, सो यो सिमिलर हो कि अलिक डिफरेन्ट होला?
2: एन्जाइटी भनेको चाहिँ तपाईँको कुनै कुराहरू बारेमा चाहिँ एकदम एङ्सियस हुने हो क्या. तपाईँहरू जस्तै अब नर्मल हामी यतिकै बस्दाखेरि सोच्दाखेरि हाम्रो दिमाग नर्मल पाराले चल्दा अर्कै पाराले चलिरहेको हुन्छ भने, तर जब हाम्रो हामीमा एन्जाइटीहरू छ भने चाहिँ जे कुराको बारेमा पनि हामीले चिन्ता बढी लिने, भविष्यको बारेमा चिन्ता लिने, अब अहिले नै सबै कुरा राम्रो हुँदा हुँदै पनि केही राम्रो भएको छैन कि भन्ने पाराले हामीलाई चिन्ता हुने, ला म मरी पो हाल्छु कि, भोलि केही पो भइहाल्छ कि, मेरो परिवारलाई केही पो भइहाल्छ कि भन्ने पाराले चाहिँ हामीले त्यसरी सोची पठाउँदछ, त्यसलाई चाहिँ अब एन्जाइटी भन्यो. त प्यानिक अट्याक भनेको चाहिँ एकदमै डेन्जर फर्म भनेर सोचौँ न. प्यानिक भइजान्छ मान्छे, उसको चाहिँ फाइट र फ्लाइट रेस्पोन्स चाहिँ आइपर्छ. त्यसमा चाहिँ अब जिउमा चाहिँ के देखा पर्छ भन्दाखेरि पुरा धड्कनहरू बढेर, मान्छे पसिनै पसिना भएर, जिउ नै ललाक लुलुक भएर, घुँडाले टेक्नै नसकेको जस्तो हुने, अनि आँखा धमिलो भएर जाने, एकैछिनमा मलाई अक्सिजनको कम भएर म मरिहाल्छु होला भन्ने स्थिति आयो भने चाहिँ त्यो चाहिँ प्यानिक अट्याक आएको भन्छ. तर एन्जाइटी भनेको चाहिँ अत्तालिने, मन आत्तिने मात्रै हो.
1: अब फर एक्जाम्पल यो केसेसहरूमा अहिले हेर्दाखेरि चाहिँ होइन एकदमै कमन पनि भइसकेको छ, होइन? मान्छेहरूमा एन्जाइटी प्यानिक अट्याक यस्तो भन्ने कुरा चाहिँ पहिलाहरू खासै कमन थिएन, तर अहिलेको यो पिरियड अफ टाइममा चाहिँ एकदमै कमन हुँदै गइरहेको छ. यस्तो अवस्थाहरूमा चाहिँ जो जति यो स्टेजबाट गुज्रिरहनु भएको छ, यो कुरामा चाहिँ कुनै प्रकारको हेल्पहरू सिक नगरेको केसहरूमा चाहिँ डिले गरेको केसमा चाहिँ कतिसम्मको चाहिँ असर गर्न सक्छ होला त
2: यही कुराहरू? किनभने हामी नेपाली कम्युनिटीहरूले चाहिँ के बुझ्नु जरुरी छ भन्दाखेरि, अहिले पनि सोसल स्टिग्मा मेन्टल हेल्थ सम्बन्धी स्टिल पनि छ, होइन? अनि हामीले चाहिँ के सोच्दछौँ भने, अब यो कुरा मलाई अब यो समस्या लिएर म जिपीकोमा गएँ भने अथवा डक्टरकोमा गयो भने मलाई समाजले हेर्ने नजरहरू फरक पर्दछ भन्ने त्यो डर पनि भएको कारणले गर्दा कतिचोटि हामी नेपालीहरू चाहिँ आफैमा गुम्साएर राख्ने कुराहरू हुँदछ, अनि कतिचोटि चाहिँ त्यो कुरा चाहिँ खुल्ला रूपले हामीले भन्नु नसक्दाखेरि चाहिँ त्यसले चाहिँ भविष्यको रुटिनमा गएर जति हामीले अहिले ट्रिटमेन्ट गर्दाखेरि त्यो कुराहरूलाई हामीले सहज रूपमा त्यसलाई निको पार्न सक्दथ्यौँ, कन्ट्रोल गर्न सक्दथ्यौँ भने पछिको दिनमा झन् गाह्रो भएर मान्छेलाई नराम्रो असरहरू शरीरमा नराम्रो असर पर्न सक्दछ। र जसरी अब एक्जाम्पल लिऊँ, जसरी तपाईँहरूलाई ब्लड प्रेसर हुँदाखेरि, डायबिटिज हुँदाखेरि जसरी डक्टर कहाँ गएर औषधिहरू लिनुहुन्थ्यो होइन, त्यसरी नै एउटा दिमागमा लागेको रोग होइन, एउटा मानसिक समस्या भनेको एउटा दिमागको रोग भनेर नर्मली बुझौँ, सरल भाषामा बुझ्दाखेरि। त्यसरी नै जिउमा लाग्दाखेरि तपाईँ डक्टर कहाँ जानुहुन्छ भने, त्यसै गरिकन तपाईँको मानसिकमा अब दिमागमा लाग्दाखेरि पनि तपाईँ डक्टर कहाँ जानु चाहिँ रोकिनु हुँदैन म भन्न चाहन्छु। र त्यसले गर्दाखेरि चाहिँ तपाईँको आफ्नै जीवनमा मात्रै नभएर परिवारमा पनि त्यो असरहरू देखा पर्न सक्दछ। त्यही भएर जति चाँडो तपाईँले यसलाई ट्रिटमेन्ट गर्यो, उपचार गर्यो भने त्यति नै राम्रो हुँदछ।
1: अहिलेको टाइमहरूमा चाहिँ मेन्टल हेल्थ अवेरनेसको कुराहरूमा चाहिँ निकै नै ओपन अप भइरहेको छ र यो टपिकमा पनि निकै नै सबैजना कुराहरू गरिरहेको छ। सो बेसिकली अहिलेको यो रिसेन्ट इयर्सहरूमा चाहिँ मेन्टल हेल्थ अवेरनेस कतिको चेन्ज भइरहेको छ त?
2: अहिले भर्खरैको समयमा चाहिँ यो मेन्टल हेल्थ को बारेमा धेरै मान्छेहरू बोल्नु थाल्नुको कारण, बुझ्नुको कारण चाहिँ विशेष गरी सोसियल मिडियाको कुराहरू पनि म लिँदछु। र अर्को कुरा चाहिँ नेपाली जगतमा चाहिँ धेरै अलिक ओपन अप भएर बोल्नुको कारण चाहिँ हाम्रो सेलिब्रिटीहरू हुनुहुन्छ, अनि उहाँहरूको नाम चाहिँ म प्रियङ्का कार्कीले चाहिँ उहाँले एकदम ओपनली नै यो जस्तै पोस्टमार्टम डिप्रेसनको कुराहरू होइन, अब प्रेग्नेन्सीको टाइममा हुने समस्याहरूको बारेमा, जस्तै रिचा शर्माहरूले पनि कुरा गरिराख्नु भएको मैले सुनिरहेको हुन्छु। र धेरै नै सेलिब्रिटीहरू चाहिँ यस्तो कुरालाई लिएर एकदमै अहिले चाहिँ खुल्ला रूपले बोलेको कारणले गर्दाखेरि चाहिँ अरू मानिसहरूलाई पनि बोल्नलाई चाहिँ सजिलो भएको चाहिँ मैले देखिरहेको छु।
1: बेसिकली अब जो जति देयर इन पोजिसन उनीहरूको भोइसेस चाहिँ एकदम म्याटर पनि गर्छ।
2: एकदमै
1: नेपाली हाम्रो यो कम्युनिटीहरूमा पनि यो मोर, अब जस्तै हामी युकेमा बस्नेहरूको लागि पनि हुन त अब युके यो कन्ट्रीमा चाहिँ सबैजना अलिकति ओपन अप नै हुन्छ, बट स्टिल अब नेपाली कम्युनिटीबाट आएको कारणले गर्दाखेरि फुल्ली स्टिल त्यो स्टेजमा नपुगेको अवस्थामा पनि अब यो कुराहरूले पनि एकदम हेल्प गरिरहेको छ।
2: हो, एकदमै हेल्प गरिरहेको छ, किनभने अब हामी हाम्रो देश मात्रै बस्ने देश मात्रै फेरिएको, तर हाम्रो सोचाइ हाम्रो अपब्रिङ्गिङ्सहरू त त्यही ठाउँकै हो हामीहरू होइन, अनि त्यही भएर हाम्रो सोच्ने तरिकाहरू बुझ्ने तरिकाहरू हाम्रो पनि स्टिल अब पहिलाको जस्तै पाराको भएको कारणले गर्दा कतिचोटि चाहिँ हाम्रो सोचाइहरूमा चाहिँ अलिकति खुम्चिएको सोच हामीले कतिचोटि लिएको कारणले गर्दाखेरि चाहिँ, र यो बारेमा चाहिँ हाम्रो ज्ञान पनि नभएको कारणले गर्दाखेरि म भन्दछु कि हामीलाई चाहिँ बोल्न पनि अलिक अप्ठ्यारै लाग्ने हो। र यसको सोसल स्टिगमा चाहिँ अब नेपालीमा मात्रै नभएर स्टिल पनि अब मैले यसो हेर्दाखेरि युकेकै मानिसहरूमा पनि कतिचोटि छ मेन्टल हेल्थको कुराहरूमा बोल्नलाई खुल्नलाई।
1: वाओ, अब आज यो हामी कुराकानी गर्दै गर्दाखेरि देयर मस्ट बी पिपल होइन, अब यहाँ सुनिरहनु भएकोहरू जो जति यो स्टेजबाट उहाँहरू पनि गइरहनु भएको छ होला, आजको यो कुराकानीले पनि निकै नै उहाँहरूलाई पनि एउटा प्रोत्साहन हुन सक्छ होइन, द्याट इट्स ओके टु कम आउट एन्ड स्पिक अबाउट यु मेन्टल हेल्थ, र यो बारेहरूमा चाहिँ कुरा गर्न सकिन्छ, जिपीहरूमा गएर सर्टेन हेल्पहरू सिक गर्न सकिन्छ भन्ने कुराहरूमा। सो जब उहाँहरू जिपीमा फर्स्ट टाइम जानुहुन्छ, अब त्यो जाँदाखेरि चाहिँ फर्स्ट टक उहाँहरूको जिपीमा चाहिँ वाट केन समवन एक्सपेक्ट वेन दे गो एन्ड भिजिट जिपी एन्ड टक अबाउट देयर मेन्टल हेल्थ?
2: सो जिपीमा जाँदाखेरिको फर्स्ट, अब यहाँको युकेको कुरा गर्दाखेरि चाहिँ उहाँहरूले जस्तोसुकै पाराले जसरी जिपीसँग कन्ट्याक्ट गर्नुहुन्छ फर्स्टमा, अब कसैले ई कन्सल्टेसन गरेर, कसैले अब डाइरेक्ट फेस टु फेस जिपी त्यही दिनमा रिक्वेस्ट गरेर आउँछ होइन। अनि जब जिपीसँग तपाईँहरूको फर्स्ट अपोइन्टमेन्ट हुन्छ, जिपीले चाहिँ तपाईँहरूसँग कुराहरू सोध्नुहुन्छ, हिस्ट्रीहरू लिनुहुन्छ, के भइरहेको छ, कसो भइरहेको छ, र तपाईँलाई अब औषधि नै चलाउनु पर्ने अवस्था छ कि बा अब तपाईँलाई अब सिबिटी भन्छ कग्निटिभ बिहेभियरल थेरापी त्यसको लागि रेफर गरेर हुन्छ, कुन चाहिँ गर्दाखेरि ठिक हुन्छ त्यो चाहिँ उहाँहरूले प्लान गर्नुहुन्छ होइन, अनि त्यही अनुसारले चाहिँ प्लानहरू अगाडि बढ्छ। र अर्को कुरा चाहिँ अब त्यो जिपीले अब औषधि नै सुरु गर्नुभएको अवस्थामा चाहिँ अब यदि त्यो औषधिले तपाईँहरूलाई काम गरेको छैन, अझ त्योभन्दा कडा औषधि दिनु पर्यो, तपाईँको अवस्था सुधार भएको छैन भने चाहिँ तपाईँलाई अझ रेफर गरेर साइकेट्रिक कहाँ रेफर पनि उहाँले गर्न सक्नुहुन्छ। र जिपीको तवरबाट उहाँले गर्नु नसक्ने छ भने चाहिँ लेभल अप गरेर तपाईँहरूको कुराहरूलाई चाहिँ अर्को ठाउँमा रेफर पनि गर्न सक्नुहुन्छ उहाँहरूले।
1: अब इट्स साउन्ड्स अब अलिकति कस्तो भन्दाखेरि पनि अनौठो लाग्न सक्ला अब हामीले यो मेन्टल हेल्थको बारेमा डिस्कसनहरू कुराकानीहरू गरिरहेका छौँ जस्तो हामी फिजिकल हेल्थलाई एकदमै सिरियसली लिन्छौँ मेन्टल हेल्थलाई लिइरहेको हुँदैन होइन त्यसै कारणले गर्दाखेरि अब फिजिकल हेल्थ जस्तै मेन्टल हेल्थलाई चाहिँ उहाँहरूले रेफरलको साथमा टु द्याट एक्सटेन्ट नलान पनि खोज्न सक्नुहुन्छ होला होइन सो त्यस्तोहरूको लागि चाहिँ अब विदाउट निडिङ एनी रेफरल उहाँहरूले चाहिँ कस्तो खालको सपोर्ट चिपाउन सक्नुहुन्छ त थ्रु प्राइमेरी केयर
2: प्राइमेरी केयरमा अर्को चाहिँ आफैले हामीले नै पनि केही गर्न सक्दछौँ भने चाहिँ टकिङ थेरापीको लागि चाहिँ तपाईँले जिपीलाई नै कन्ट्याक्ट गर्नुपर्छ भन्ने छैन त्यो चाहिँ आफूले सेल्फ रेफरल गर्दा हुन्छ तपाईँले एनएचएसको वेबसाइटमा गएर त्यहाँ तपाईँले सिबिटीको लागि सेल्फ रेफर गर्ने त्यहाँ एउटा सेक्सन हुन्छ त्यहाँ चाहिँ तपाईँले आफैले तपाईँको त्यहाँ डेट अफ बर्थहरू नामहरू सोध्छ अनि कुन ठाउँको जिपी त्यसरी नर्मल तपाईँको चाहिने कुराहरू सोधेपछि चाहिँ तपाईँले आफैले सेल्फ रेफर गरेर चाहिँ सिबिटीको लागि चाहिँ त्यो भनेको चाहिँ टकिङ थेरापी मात्रै हो त्यो भनेको चाहिँ एकदमै त्यसमा अरू केही हुँदैन बोल्ने एउटा मान्छे हुन्छ त्यहाँ गएर चाहिँ वेल ट्रेन भएको मान्छे हुन्छ उस कहाँ गएर चाहिँ बोल्ने अनि उसले कुराहरू सिकाउने कुराहरू हुँदछ त्यो चाहिँ एउटा बोल्ने थेरापी हो र अर्को चाहिँ अब त्यति गर्दा पनि तपाईँलाई भएन अब मलाई अझै पनि यो भन्दा यसले त मलाई काम गरेन जस्तो लाग्यो भने होइन मलाई औषधिकै जरुरत छ कि भन्ने त्यस्तो भयो भने चाहिँ तपाईँले जिपीसँगै कन्ट्याक्ट गरेर जिपीसँग त्यो प्लानहरू मिलाएर उहाँले तपाईँलाई औषधिहरू दिन सक्नुहुँदछ र अथवा अरू कुराहरू चाहिँ अब कतिचोटि यो एन्जाइटीको कुराहरू चाहिँ अब अरू हेल्थ इस्युले गरेर पनि आइरहेको हुन सक्दछ तपाईँलाई होइन जस्तै मैले अघि भने कि अब यो महिनावारी बन्द हुने उमेर भएका आमाहरू र बन्द हुनुभन्दा अलिकति अगाडिका पेरिमेनोपोज भन्छ त्यो टाइमको आमाहरूलाई चाहिँ अब कतिचोटि निन्द्रा नलाग्ने कुराहरू अब मुटु ढुकढुक अब जिउ तातेर आउने चिटचिट हुने त्यस्तोहरू हुँदछ होइन अब यसो सोच्दाखेरि चाहिँ मलाई एन्जाइटी भयो होला भन्ने हुँदछ होइन तर त्यो त अब अरू कारणले हर्मोनल इस्यु भएको कारणले हुँदछ होइन त्यो भएर चाहिँ अब बेस्ट चाहिँ तपाईँलाई के गर्नु सक्नुहुँदछ भने जिपी कहाँ जानुहोस् आफ्नो समस्याहरू राख्नुहोस् र त्यही अनुसारले उहाँहरूले चाहिँ तपाईँहरूलाई को निड अनुसारले उहाँहरूले ट्रिटमेन्ट गर्नु सक्नुहुन्छ औषधि दिन सक्नुहुन्छ जस्तै त्यस्तो उमेर भएको आमाहरूलाई चाहिँ अब हर्मोनल थेरापीहरू छ होइन युकेमा सायद यो नेपालमा छैन जस्तो मलाई लाग्छ इफ आइ एम नट रङ तर युकेमा अब अथवा कुनै देशमा हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई त्यो समस्याबाट गइराख्नु भएको छ भने हर्मोनल थेरापीबाट पनि तपाईँहरूको ट्रिटमेन्ट हुन सक्दछ
1: अब यो अवस्थामा वान्स उहाँहरूले यो हेल्प सिक गरिसकेको अवस्थामा चाहिँ डक्टरहरूसँग बोल्न अब यसमा टेन्सनहरू पाएर अब यो कुराहरूलाई चाहिँ अगाडि बढ्नलाई कति समय चाहिँ लाग्छ
2: त्यो चाहिँ तपाईँको लोकल जिपी कुन ठाउँमा तपाईँ रेजिस्टर हुनुहुन्छ त्यो अनुसारले हुन्छ र विशेष गरी यहाँ चाहिँ फर्स्ट लाइन अफ कन्ट्याक्ट भनेको फर्स्टमा हामी जाने भनेकै अब ई कन्सल्टेसनबाट हो मेनली होइन र तपाईँलाई अब नर्मल अब त्यति साह्रो आपतै परेको छैन र कोही बेला चाहिँ प्यानिक एट्याक आएर तपाईँलाई गाह्रो भयो मरलाई जस्तो म मर्छु नै जस्तो भइसकेको छ भने तपाईँ एएनई नै पुग्नुहुन्छ होइन एएनई पुगेपछि त्यसको तरिकाहरू छुट्टै छ पछि उनीहरूले जिपी नै रेफर गर्छ होइन जिपीसँग रेफर गरिसकेपछि औषधिहरू सुरु गर्ने कुराहरू त उहाँहरूले त्यहीँको त्यहीँ पनि स्टार्ट गर्नुहुन्छ त्यसमा त कुनै समस्या छैन तर जिपीले मात्रै प्रिस्क्राइब गर्ने औषधि उहाँहरूले दिने औषधिले मात्रै पनि काम गर्दैन तर अब अलिकति रेफर गर्नुपर्ने अवस्थाहरूमा चाहिँ त्यसमा चाहिँ अलिकति कुर्नुपर्ने पनि अवस्था हुन्छ तर मान्छेको सिभियरिटी अनुसार र त्यो जुन ठाउँमा रेफर गरेको छ त्यहाँको वेटिङ लिस्ट कस्तो छ त्यो अनुसारले पनि हुँदछ
1: र अवश्य पनि हामी यो समय कुराकानी गरिरहेका छौँ जिपी प्र्याक्टिस नर्स फिबी मादेनको साथमा विशेष गरी यो मेन्टल हेल्थको जेनरल कुराकानीहरू हामीले गरेका छौँ र यसमा हामीले कसरी जिपीहरूसँग पनि हेल्पहरू सिक गर्न सक्छौँ भन्ने विषयहरूमा पनि उहाँले अझ विस्तृत रूपमा जानकारी गराउनु भएको छ र हामी केही क्षणमा फेरि पनि भेट्ने नै छौँ हामी अर्को टपिकहरूमा पनि विशेष गरी हाम्रो न्यू मम्सहरू जो जति हुनुहुन्छ उहाँहरूको लागि पनि एकदमै यो फाइदाजनक जानकारी उहाँले ल्याउनु भएको छ सुन्दै गर्नुहोला बिएफबिएस गोर्खा रेडियो आई विल बी राइट ब्याक

0: PFVS गोर्खा रेडियो
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.u।

0: गोर्खा रेडियो
1: BFBS गोर्खा रेडियो सुनिरहनु भएको छ र अहिले म कुराकानी गरिरहेको छु जीपी प्र्याक्टिस नर्स फिबी मादनको साथमा. र अघि भर्खरै हामीले मेन्टल हेल्थको बारेमा कुरा गरेका थियौँ. अब हामी अहिलेको एकदमै हाम्रो यो नेसेसरी टपिकको बारेमा हामी कुरा गर्नेछौँ न्यू मम्सहरूको लागि, जुन अब यो पोस्टमार्टम डिप्रेसनहरूसँग धेरै कुराहरूसँग रिलेटेडहरू हुन्छ, यस विषयमा पनि हामी कुराकानी गर्नेछौँ. सो न्यू मम्सहरूको लागि पोस्टमार्टम डिप्रेसन अघि नै भनिहाले यो विषयहरूमा पनि, यस बारेमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ?
2: नयाँ अब आमाहरू अथवा जो प्रेग्नेन्टहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ मेन्टल हेल्थको प्रब्लम हुने, जस्तै अब पोस्टमार्टम डिप्रेसनको कुराहरू चाहिँ हामीले पहिलादेखि सुनेर आइरहेको, र यो कुनै नौलो कुरा त होइन. तर यसरी हेर्दै जाँदाखेरि चाहिँ 10-15 आमाहरूलाई चाहिँ यो हुने गर्दछ यो समस्याहरू, होइन. यो चाहिँ पोस्टमार्टम मतलब बच्चा जन्मिसकेपछि मात्र नभएर पनि बच्चा पेटमै हुँदाखेरि पनि यो डिप्रेसनको कुरा, एन्जाइटीको कुराहरू आउँदछ. अनि यो समस्याहरू चाहिँ अब अहिले चाहिँ अब अलिक खुल्ला रूपले बोलिनु हामीले सुन्न थालेको कारणले गर्दाखेरि चाहिँ कतिजनालाई सजिलो पनि भइरहेको छ यो कुरा डिल गर्नको लागि. तर पहिला चाहिँ एकदमै गाह्रो पनि थियो यो विषयहरूमा बोल्नलाई, सुन्नलाई, अनि कसरी डिल गर्ने होला, कहाँ जाने होला भन्ने कुरामा हामीलाई चाहिँ कतिचोटि गाह्रै पनि भएको थियो.
1: सबै यो पोस्टमार्टम डिप्रेसनकै कुरा गर्दाखेरि के कस्तो खालका कुराहरू चाहिँ अर्ली साइन्सहरू हुन सक्छन् त मम्स एन्ड फ्यामिलीज विच दे सुड लुक आउट फर यो केसमा चाहिँ?
2: पोस्टमार्टम डिप्रेसनको कुरा गर्दाखेरि चाहिँ विशेष गरिकन अब प्रेग्नेन्टहरूलाई चाहिँ अब हामीले पनि सुनिरहेको देखिरहेको कि हामीलाई अब प्रेग्नेन्सीमा प्रेग्नेन्ट हुँदाखेरि के सानो कुराले पनि हामीलाई मनमा लागिहाल्ने, अब कसै कोही रुको देख्यो भने आफूलाई नै रुनु मन लाग्ने, त्यो चाहिँ प्राय नर्मल्ली भइरहेकै हुँदछ, होइन. तर यो डिप्रेसनकै कुरा हुँदाखेरि चाहिँ अब नानी जन्मिसक्यो तर नानीप्रतिको मायै नजाग्ने, होइन, केही समय त लाग्छ किनभने त्यो कनेक्सन बिल्डअप हुनलाई, तर पनि अब त्यो समय चाहिँ अलिक बढेर जान्छ. नानीलाई स्याहार गर्नु मन नलाग्ने, आफ्नै स्याहार गर्नु पनि मन नलाग्ने, सानो कुरामा पनि रुएर बस्नु मन लाग्ने, अब म त के हुन्छु होला, मलाई अब के भइहाल्छ कि भन्ने कुराहरू, डर हुने कुराहरूदेखि लिएर, होइन, अब आफ्नो जिन्दगी जीवनदेखि नै खिन्न लाग्ने, अब आमा भएकोमा पनि आफूलाई खुसी नहुने कति कुराहरू त्यस्तोहरू हुँदछ. र यदि तपाईँहरूले तपाईँको परिवारमा कोही अब छोरी बुहारीहरू श्रीमतीहरू कोही त्यस्तो देख्नुभएको छ, अब नानी जन्माइसकेपछि पनि उहाँहरूलाई अब अलिकति त्यो खिन्नता धेरै नै भइरहेको छ, अब थोरै थोरै त सबैलाई पनि हुन्छ, होइन, र नानी हेर्ने कुरा स्याहार्ने कुराहरूमा पनि अब अलिकति उहाँहरूलाई त्यो इच्छा धेरै समयसम्म नभइरहेको देखिराख्नु भएको छ भने उसलाई के भइरहेको छ कि भनेर अब अर्कोतिरबाट अब मेन्टल एस्पेक्टबाट पनि तपाईँहरूले सोच्नुपर्ने अवस्थाहरू हुन सक्दछ.
1: वाउ, तपाईँले भनिरहेको बेलामा चाहिँ मलाई त्यो कुरा नि हिट गर्यो. कति मैले सुनेको छैन, अब कति समय अब बजुहरूले भन्नुहुन्थ्यो, अब आन्टीहरूले कति समय नानी पाउँदाखेरि पनि उहाँहरूले नि स्वयं आफ्नो नाति नातिनीहरूलाई हेरेको, होइन, उहाँहरू चाहिँ बच्चा जस्तै स्टिल भएको कुराहरू, अब नानीहरूलाई केयर नगरेको कुराहरू हामी पाउँछौँ, होइन, उहाँहरूले भनेको त्यही स्टोरीहरूसँग अलिकति कनेक्ट पनि गर्न सके. सायद उहाँहरू पनि आफ्नो त्यो पोस्टमार्टम त्यो डिप्रेसन त्यो फेजहरूबाट गइरहनु भएको रहेछ.
2: त्यसलाई अब पोस्टमार्टम डिप्रेसनै नभनेर पनि पोस्टमार्टम ब्लुज भनिन्छ, होइन, अब त्यो चाहिँ केही समय पोस्टमार्टम ब्लुज चाहिँ अब केही समयको लागि रहन्छ भने अब डिप्रेसन हुनुको लागि चाहिँ अब अलिकति लामो समय हुनु पर्यो, होइन. पोस्टमार्टम ब्लुज चाहिँ अब केही समय हप्ता रहेर चाहिँ अब त्यो जाँदछ, होइन, अब नर्मल मान्छे फेरि ब्याक टु नर्मल हुनसक्छ. तर त्यो समय नै फेरि त्यही खालको समय चाहिँ लामो समयसम्म गयो भने चाहिँ हामीले हेल्प सिक गर्नुपर्ने अवस्थाहरू हुन सक्दछ. त्यो चाहिँ अब मोर एक्युट भयो मतलब केही समयको लागि हुन्छ भने अब पोस्टमार्टम डिप्रेसन चाहिँ अलिकति लामो समयसम्म जाने, अब त्यसले चाहिँ अब अलिकति एक्सट्रिम फेजमा जान्छ भनौँ न. त्यो कुराहरू चाहिँ अब मन नलाग्ने कुराहरू, केही खिन्न हुने, मन सधैँ खिन्न भएर बस्ने, केही कुरामा जाँगरै नचले, अब नानी जन्माइसकेपछि त अब जाँगरहरू त घटेरै जान्छ, अब त्यत्रो गाह्रो भएर गएको हुन्छ. तर अब त्यो अर्को किसिमको जाँगर हुन्छ नि, अब त मलाई म नानी हेर्छु, म नानीको पनि स्याहार गर्छु भन्ने त्यो जाँगरहरू, अथवा आफैले आफैलाई गर्ने स्याहार पनि गर्नै मन नलाग्ने, आफूलाई पहिला जे मन परिरहेको थियो त्यो गर्नै मन नलाग्ने हुन सक्दछ, त्यो भने चाहिँ अब डिप्रेसनतिर गइरहेको कुराहरू पनि हुन सक्दछ.
1: ओके, द्याट समथिङ न्यू मेरो लागि पनि एउटा रेभलेसन भएको छ, होइन. सो अभियसली पनि अब जिपी एज अ जिपी नर्स यु आर देयर टु हेल्प, त्यसै कारणले गर्दाखेरि अब हाम्रो कति न्यू मम्सहरू आफ्टर बर्थमा चाहिँ हामीले मेजोरिटी वाइज बढी आफ्टर बर्थ नै यो इस्यु भएको हामी पाउँदछौँ, होइन. त यसमा चाहिँ अब कसैले चाहिँ आफ्टर बर्थ न्यू मम्सहरूले आफू मेन्टली चाहिँ यसमा स्ट्रगल गरिरहनु भएको छ भने चाहिँ जिपीले चाहिँ कस्तो खालको सपोर्ट चाहिँ अफर गर्छ त फर्स्ट अफ अल?
2: तपाईँ अब प्रेग्नेन्ट हुनुहुन्छ भने अब त्यो बेलामा चाहिँ अब तपाईँको मिडवाइफहरूसँग तपाईँको एकदम स्ट्रङ कनेक्सन भइरहेको हुन्छ, कन्ट्याक्ट भइरहेको हुन्छ, अनि तपाईँलाई त्यो समयमा चाहिँ साह्रो परेको छ भने चाहिँ तपाईँले मिडवाइफसँग कन्ट्याक्ट गरेर मलाई यस्तो भएको छ भनेर तपाईँले भन्न सक्नुहुन्छ, र मिडवाइफले चाहिँ त्यही अनुसारले तपाईँलाई चाहिँ साइन पोस्ट गरिदिन्छ कि तपाईँले यो यो ठाउँमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र आफ्टर प्रेग्नेन्सी पनि तपाईँ सँग मिडवाइफको कन्ट्याक्ट छ भने तपाईँले मिडवाइफलाई भन्न सक्नुहुन्छ होइन, यदि त्यो इनिसियल फेज अब बच्चा जन्माको केही समय बादै त्यस्तो भइरहेको छ भने। र अथवा अर्को कुरा चाहिँ हेल्थ भिजिटरहरू हुनुहुन्छ जसले चाहिँ तपाईँको घरमै आएर पनि भिजिट गर्नुहुन्छ, तपाईँले त्यो कुराहरू चाहिँ हेल्थ भिजिटरलाई पनि राख्न सक्नुहुन्छ। र अर्को भनेको चाहिँ जिपी डक्टर्स कहाँ भेटेर तपाईँले आफ्नो समस्याहरू राख्न सक्नुहुँदछ। र अर्को कुरा चाहिँ तपाईँले आफैले गर्ने भनेको अघि पनि मैले भनेको सेल्फ रेफरको कुराहरू, जस्तै अब तपाईँलाई यो कुरा चाहिँ मलाई अब अलिकति थोरै सहयोग दाइ पनि मलाई धेरै राम्रो हुन्छ भन्ने भयो भने चाहिँ टकिङ थेरापी सिबिटीको लागि चाहिँ तपाईँले आफैले सेल्फ रेफरल फर्म्सहरू त्यहाँ अनलाइन हुन्छ त्यो भरेर तपाईँले बुझाउन सक्नुहुन्छ।
1: स्वयं तपाईँ यता हुँदाखेरि चाहिँ विशेष गरी हाम्रो जो जति मम्सहरू अब कति समय उहाँहरूलाई इम्बारेस पनि हुनसक्छ होइन, अब गिल्टी पनि फिल हुनसक्छ जब आफूले यस्तो खालको हेल्पहरू सिक गरिरहेको हुन्छ भन्दाखेरि, सो त्यस्तो मम्सहरूलाई चाहिँ तपाईँ पर्सनली एज अ हेल्थ प्रोफेसनल के भन्न चाहनुहुन्छ?
2: यसमा लजाउनु पर्ने कुरा केही पनि छैन होइन, तर होइन सोसल स्टिग्मा छँदैछ आफ्नो ठाउँमा, अनि अहिले नेपाली समाज अझै पनि यो कुराहरूबाट निस्किन सकिरहेको छैन, तर पहिला हेरेर धेरै नै सुधारहरू आइरहेको छ। जसरी अब अरू जिउमा तपाईँलाई चोट पर्दाखेरि खुट्टामा अथवा घाउ भयो भने तपाईँ जसरी जिपीमा गएर देखाउनुहुन्छ होइन, त्यसरी नै तपाईँको अब हृदयमा चोट लागेको छ, अब तपाईँको मानसिक स्थितिमा तपाईँलाई चोट लागेको छ भने त्यसको लागि पनि तपाईँ औषधि खोज्दै डक्टरकोमा तपाईँ जानुहुन्छ भने त्यसमा लजाउनु पर्ने कुराहरू केही छैन, किनकि तपाईँ जति यो कुराहरूलाई दबाउनु कोसिस गर्नुहुन्छ, लुकाउनु कोसिस गर्नुहुन्छ भने त्यसले चाहिँ झन् गाह्रो रूप लिएर पछि आउँदछ। किनभने एउटा इक्जाम्पल लिऊँ, एउटा बक्स जस्तो, तपाईँले बक्समा तपाईँले कति कुरा अटाउन सक्नुहुन्छ होइन, त्यो बक्सको त एउटा क्यापेसिटी जस्तै 1 केजी 2 केजीको क्यापेसिटी हुन्छ, तर तपाईँले त्यहाँ तपाईँको समस्याहरू 10 केजीकै भयो भने त त्यो बक्स त फुट्छ। त्यस्तै गर्न तपाईँले पनि आफ्नो जीवनमा आएको समस्याहरू, मनमा लागेको कुराहरू जब भन्नुहुन्छ, व्यक्त गर्नुहुन्छ भने चाहिँ त्यो पोखेर जाँदछ, अनि निको हुने ठाउँहरू छ भने त्यो ठाउँहरू छ, अब गर्नु मिल्ने कुराहरू छ, अनि तपाईँले हेल्प गर्ने ठाउँहरू छ भने किन नजाने त होइन, अब ठाउँै छैन जाने ठाउँ छैन भने त अर्को कुरा, तर हेल्प सिक गर्ने ठाउँ छ, तपाईँहरू जस्तै यहाँ हुनुहुन्छ भने जिपीमा गएर तपाईँले त्यसको सुविधाहरू लिन सक्नुहुन्छ भने तपाईँहरू खुल्ला रूपले जान सक्नुहुन्छ कुनै एउटा सङ्कोच बेगर म भन्दछु।
1: जिपी प्र्याक्टिसनर्स फिबी मादेनसँग रहेको कुराकानी हामी केही क्षणमा अगाडि बढाउने नै छौँ, अहिलेको लागि लिउँ छोटो ब्रेक।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कृषि मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका जारी गरेको छ। निर्देशिका अनुसार प्रमुख खाद्य तथा नगदे बाली लगाउनु अघि न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने र यसबारेमा किसानलाई जानकारी गराइनेछ। प्रमुख पाँचवटा बाली धान, गहुँ, मकै र कोदो तथा नगदे बाली उखुमा समर्थन मूल्य कहिले तोक्ने भन्ने मिति नै उल्लेख गरिएको छ। कृषि मन्त्री गीता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गर्नुभएको हो। त्यसअनुसार उखुको हकमा भदौ 30 गतेसम्म फिल्ड सर्वेक्षण तथा तथ्याङ्क संकलन गरिनेछ भने असोज 15 गतेसम्म विश्लेषण प्रतिवेदन तयार हुनेछ। त्यसपछि कार्तिक 10 गते प्राविधिक समितिबाट सिफारिश भई कार्तिक 30 गतेसम्म अन्तिम सिफारिश पेश गरिने मन्त्रालयले जनाएको छ। गहुँका लागि साउन 30 गतेसम्म सर्वेक्षण, भदौ 15 प्रतिवेदन, असोज 9 गते प्राविधिक सिफारिश र 30 गते अन्तिम सिफारिश गर्ने तालिका छ। चैते धान, बर्खे मकै र कोदोका लागि पनि क्रमशः मंगिरदेखि वैशाखसम्म विभिन्न चरणमा अध्ययन विश्लेषण र सिफारिश प्रक्रिया सम्पन्न गरिने व्यवस्था गरिएको छ। उखुको कार्तिक 30, गहुँको असोज 30, चैते धानको माघ 8, बर्खे धानको वैशाख 30, बर्खे मकैको फागुन 21 र कोदोको वैशाख 7 न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उल्लेख छ। सरकारले बाली रोपाई या लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उद्देश्य सहित कार्यतालिका सहितको निर्देशिका ल्याएको जनाएको छ। गोर्खा वेलफेयर ट्रस्टले आफ्ना पेन्सनर मात्र नभई उनीहरूको परिवारलाई समेत सहयोग गर्दै आएको छ। ट्रस्टले वेलफेयर पेन्सनरको स्वर्गवासपछि उनीहरूका छोराछोरीलाई समेत दुःखको समयमा सहयोग गर्ने उद्देश्य अनुसार दुईजना छोरा इर्क बहादुर र टेक बहादुर बुढाका लागि नयाँ घर बनाइदिएको छ। पुटवलबाट छवि पाण्डे।
4: रुकुम पूर्वको उत्तर गंगा गाउँपालिका 14 राङ्सीका वेलफेयर पेन्सनर जयबहादुर बुढाको वर्षौं पहिले स्वर्गवास भइसकेको छ। उहाँको स्वर्गवास भएपछि पनि उहाँको दुई छोरा इर्ख बहादुर र टेक बहादुर बुढाका लागि ट्रस्टले नयाँ घर बनाइदिएको छ। इर्ख बहादुर लाटो र टेक बहादुर बहिरो छन्। उनीहरूका छिमेकी दाजु लीला बुढाले पुरानो घर चुहिने र माटोको भएकोले समस्या भएपछि नयाँ घर को काम अब अन्तिम चरणमा पुगेको बताउनु भयो।
5: काम चाहिँ खाइसके घरको घर माथि पुरा तिन तिन हालेर बनाइसके। अब झ्याल ढोका अनि प्लास्टर पुरानो घर फर्किया थियो, माटोको थियो सर, माटोको थियो, अब चुइन्थ्यो अनि अब नयाँ घरमा बस्ने अब अन्तिम अन्तिम हुनु लाग्छ। खुसी त खुसी हुनुहुन्छ।
4: लीला बुढाका अनुसार इर्ख बहादुर जन्मजात लाटो हुनुहुन्छ, अर्को टेक बहादुर कानले सुन्नुहुन्न। अब दुई भाइ नयाँ घरमा बस्ने हुनु भएको छ। गोर्खा वेलफेयर ट्रस्टले नयाँ घर बनाइदिएपछि दुवै दाजुभाइ एकदमै खुसी भएको छिमेकी दाजु लीला बुढाले बताउनु भयो।
5: लाटो दाईलाई चाहिँ नयाँ घरमा बसाल्नु भए भन्नुहुन्छ के अरे भाइले, उहाँको दाई चाहिँ लाटो इर्ख बहादुर भन्ने लाटो होला, उहाँले युएस आर्मीमा काम गर्नु भएको रहेछ। एउटा लाटो एउटा चाहिँ अब चाहिँ बुढो भएर कान्नी सुन्नुहुन्छ। अब दुई भाइ सुत्ने कोठा बनाइरहेका छन्, खुसी हुनुहुन्छ उहाँहरू।
4: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार वेलफेयर पेन्सनर जयबहादुर बुढाको स्वर्गवास भए पनि उनीहरूको घर परिवारको अवस्था हेरेर नयाँ घर बनाइदिएको जनाएको छ। एडब्ल्युसीका सिनियर क्लस्टर म्यानेजर अमृत मल्ल ठकुरीले चालु आर्थिक वर्षका लागि सुरु भएका योजना अब सम्पन्न हुने क्रममा रहेको बताउनु भयो।
3: बेलायतमा आतंककारी हमलाको जोखिम स्तर बढ़ाइएको छ। पश्चिम लण्डनको गोल्ड रोड क्षेत्रमा दुईजना यहुदी पुरूषमाथि चक्कु आक्रमण भएपछि आतंकवादी हमलाको जोखिम स्तर धेरैबाट बढ़ाएर अधिक बनाइएको हो। यसको अर्थ बेलायतमा आतंककारी हमला हुने सम्भावना अत्यधिक छ भन्ने हो। सुरक्षा मन्त्री डान चाभेर्स।
6: People should be alert and vigilant and not alarmed. They should be reassured that our world-class intelligence services working very closely with the police and with government are working around the clock to keep the public safe.
3: बेलायती गुप्तचर निकायसँग सम्बन्धित संयुक्त आतंकवाद विश्लेषण केन्द्रले भने एउटै घटनाका आधारमा नभएर पछिल्लो समय बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राखेर खतराको स्तर बढ़ाउने निर्णय गरिएको जनाएको छ। प्रति आतंकवाद नीति प्रमुख सहायक कमिश्नर लरेन्स टेलरले मुलुकभरका गतिविधिको पुनरावलोकन हुने बताउनु
7: भयो। Our casework is increasing across a number of ideologies, and within that, we are seeing an elevated threat to Jewish and Israeli individuals and institutions in the UK.
3: आक्रमणमा परेका एकजना यहुदी पुरुषले अस्पतालको बेडबाटै प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्।
2: To the Prime Minister, I'd say that it's time to stop to ignore what's happening on the, in the streets of London and take charge. First of all, and change the tone, the way he speaks about our people.
3: Hawasta, khabar yetti nai, namaskar.
8: Yo, BFBS, Gorkha Radio.

रहनी छन् र यो मिठो गीत रहेको थियो राधा स्वप्न सुमन र अभिज्ञको आवाजमा कार्यक्रम अहिले हामी अवश्य पनि यो सुनौलो बिहानी राख्ने नै छौँ तपाईँले 105.4 मेगाहर्ज ट्युन गरेर सुन्नुहोला फोक्सटोन बासी तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउन गर्नुहोला र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ साथै स्मार्ट स्पिक मार्फत पनि हामीलाई अहिलेको यही समय सुन्न सक्नुहुनेछ र कार्यक्रममा हामी अब भने अगाडि बढ्ने नै छौँ गीत सङ्गीतकै क्रममा अब भने यो फेरि पनि मिठो गीतको साथमा तपाईँलाई अगाडि बढाउनेछ र यो कार्यक्रमको थर्ड आवरमा पनि रहनुहोस् दि एलिमेन्ट्स रहेको छ दि एलिमेन्ट्स ब्यान्ड गीतको बोल रहेको छ बिर्सिने हो कि इन्जोय गर्नुहोला

0: गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS Gurkar Videos in the Nunsas Retara Bishavini, you meet to Gita because some Mikira could to Sanji Shrestaka was ma, Rada Balai, Jankar and Chancho, Aliqui Same, Mosanga Hununsa, Yuk does it live on air. Bishes get a asa key, particular go bari massi, Wale Hamir Sanga, live, Ambrus Retarko Masa, Mabishavini Kura Raknunisa, Honestly, Same Venam Yuk Dale Same Diniso. Hello, Namaskar, Tatu.
1: Bonnie Namaskar and Sampoon, I'm just short. I like when you are eating hill golf course, but take them a beautiful weather. I'll get the gentle breeze at the golfer's supper. I say perfect weather one day. Ununsa, as it is special event, Unagai Rexa, one Ajaka Gaka Major to Golf Cup 2026. Unagai Rexa, Poilo, Choti Resani, I'm Rote, Major Bobindra Grun, Sapa, Ko Namate, honor me, Kelinza, while you donate Gonwaka, some of Prem Lata Bainin, Bakarai Sagnuasa. Possible when you watch some so I let you Captain Sunil Gurung Sapon. So once the OIC wants your golf go, B company go PC. I was soon to be just some while twice a caribou some other one of those. I want some Krakanigon. This was the GM Sapra Bernie Sanga time. Boy, when I was on Krakanigon. So only other GM Sap was a very special day. It's a 58th birthday celebration. But anyway, so got that. Yota, what a coincidence. Sunil Sap, Namaskar.
2: Namaskar.
1: When you take it, Sunil, sir.
2: Hazard, fully sponsored Gornubasa. I am, let's say, you bursa onwards, I am, let's say, every year, Sabar, GM Sab, only June GM Sab, only GM Sab or Connor Mazam, let's say, every year, once a year, I'm letting your competitions and Kelvisham.
1: Our Tobayo, your summer break, one of the key break, one of the Tati and Janavas, other cottage golfers, you know, your special competition of Kelly.
2: Hamro 32 Jana, Chamami total. Pahila ko banda number se ali kamti sa reason being aba manche haru dherai transfer gayo majority of the golf course hamro aile KGA tira ERE unit haru tira hununcha tara yo invitation swikarera nikai dherai manche haru bahira bada aunu bhayeko jasto Rangers bada Brecon bada Sanders bada hamro players haru RJR ko nikai dherai aunu bhayeko
1: Perfect weather, right? Now, just okay. What is it?
2: Jew, all the summer early, I just light, I saw weather, especially golfers are like it. Ekdom perfect weather. Okay.
1: Tawai, why is it? So, Tawai, I'm killed on the list of get up here.
2: Jew, open kills you.
1: Okay. Any of a sable, Cotiola, the trophy donated Gonvasa, any sponsor, Sanki Tapa and Lafi Chip in Gonvasa?
2: Sable, say, patch or just a trophy, including Duita running shield. Every year, Kelly Duita running shield sponsor Gornubasa. Remaining prizes are the same. I'm Lafi Chip in Gorera. Male quite generously, Ekdomai Derepoisa, plus evening co, Amro, Messing co, like new, I let him say, pound additional Gornubaka. That is very generous.
1: Okay, about Koti flights and Koti Bella Sogni, any caricom take tickets and evening.
2: 32 jana garda each flight ma no more than 4 players ho tele garda roughly 9 wada flight jasto huncha hamro sakkine 10 baje dekhi ho roughly 6 hours jasto complete garna chha lagcha ani saaja chha hamro feri messing ko evening event chai prize giving haru chai teti belai garincha
1: hajur aba euta historic event yo Gorkha Major ko honor ma kelincha ke lagcha esko itihas
2: पहिला हामीले एउटा च्यारिटी इभेन्ट रन गरिन्थ्यो स्पेशली ग्रीन ज्याकेट को बेलामा हाम्रो पुरानो एकदम एक्स जीएम साहबले चाहिँ स्पन्सर गर्नु भएको एउटा ट्रफी थियो
1: समेत साहब र बहिनीले पलाइदिनु
2: त्यो चाहिँ सोल्ली च्यारिटी बेस्ड खेलिन्थ्यो उहाँले पैसा कुनै चिपिङ गर्नु हुन्थेन तर ट्रफी चाहिँ उहाँले स्पन्सर गर्नुभयो त्यो चाहिँ जीएम साहबहरुको अनरमा चाहिँ च्यारिटी इभेन्ट रन गर्ने अनि चाहिँ पैसा उठेको पैसा चाहिँ कुनै च्यारिटीलाई दिने एलोकेटेड च्यारिटी कुनै पनि थिएन त्यही बेलामा डिसाइड गर्ने तर दिस इज फर्स्ट एभर हाम्रो साहबले स्पोन्सर गरेर जीएम साहबले स्पोन्सर गर्नु भएर अनि उहाँको अनरमा खेल्ने चाहिँ यो फर्स्ट टाइम हो
1: अब तपाईँ आइजक पनि हुनुहुन्छ अलिकति प्रेसर पनि होला फेरि खेल्नु पर्ने कति एक्साइटेड हुनुहुन्छ आजको
2: गेम चाहिँ अब त्यस्तै भइरहेछ दाइ, सबै अब केन्याबाट भर्खर फर्केर आई थिङ्क सबैको गेम चाहिँ त्यस्तै छ, अब त्यो टप नच लेभलमा चाहिँ अलिक पुगिसकेको छैन सबैको, त्यसले गर्दा
1: तपाईँ त कतै सिङ्गल ह्यान्डिकप्टर झर्नु भएन
2: ज्यू हजुर, लोएस्टमै होला अहिले वान आइडियरको, तर खेल्न सकिए छैन त्यो अनुसार।
1: ए ओके, सम्पूर्ण गल्फर साहबहरूलाई के भन्नुहुन्छ?
2: सम्पूर्ण हाम्रो गल्फर साहबहरूलाई चाहिँ आई वुड लाइक टु से भेरी बेस्ट अफ लक, आज प्राइजेसहरू निकै अट्र्याक्टिभ छ, प्लिज गिभ यु 110 अनि चाहिँ इभिनिङमा गेम बिग्रे पनि वरि नगर्नुहोस्, साँझ चाहिँ हाम्रो बियरसँग भुटवासँग चाहिँ अर्कै रमाइलो भइहाल्छ।
1: तपाईँ त फर्स्ट फ्लाइटमै हुनुहुन्छ होला होइन?
2: म अलिक पछाडि जानु पर्ला दाइ, थर्ड फ्लाइटतिर।
1: ओके, हाम्रो गोर्खा मेजर साहब र बहिनीलाई पनि पर्खिरहेका छौँ। भाइ यहाँ हाम्रो गोर्खा मेजर साहबहरूलाई पनि बोलाइदिनु होला राइट, अनि तपाईँको चाहिँ बेस्ट तपाईँको स्ट्रेन्थ अनि विकनेसहरू के लाग्छ तपाईँको?
2: मेरो स्ट्रेन्थ एन्ड विकनेस, अब स्ट्रेन्थ चाहिँ लङ गेम हो, विकनेस चाहिँ फ्रम गोल्फर्स पर्सपेक्टिभ आई थिङ्क सर्ट गेम होला मेरो, अहिले अहिले अलिकति ट्युन इन भइसकेको छैन केन्याबाट आएर, आई थिङ्क मैले अझै धेरै प्र्याक्टिस गर्नुपर्छ होला।
1: ए यहाँको चाहिँ कस्तो छ फेयरवेहरू अनि यहाँको कतिको टेक्निकल छ यो ग्राउन्ड?
2: आई थिङ्क एचिङ हिल गल्फ कोर्स चाहिँ वान अफ द च्यालेन्जिङ कोर्सेसहरूमै पर्छ स्पेसली क्यान्टको, अनि यसको प्लेइङ इन्डेक्स चाहिँ निकै हाई छ, अलिकति टेक्निकली खेल्नुपर्छ, स्लोप्सहरू अप्स एन्ड डाउन्स धेरै भएर चाहिँ बाहिरबाट आएको प्लेयरहरू चाहिँ अलिकति स्ट्रगल गर्छ फर्स्ट टाइम खेल्नेहरू चाहिँ।
1: ल त भाइ धेरै धेरै धन्यवाद, गुड लक, अब भरे ट्रफी उचालेको देख्न पाऊँ है।
2: थ्याङ्क यू भेरी मच भाइ।
1: हजुर, हाम्रो क्याप्टेन सुनिल गुरुङ साहब हुनुहुन्छ र उहाँ चाहिँ ओआइसी हुनुहुन्छ, उहाँसँग छोटो कुराकानी गर्दै थिएँ र सम्पूर्ण गल्फर साहबहरू खेल्नको लागि एकदम रेडी हुनुहुन्छ। अहिले हाम्रो गल्फर मेजर साहब र बहिनीसँग कुराकानी गरौँ भनेको उहाँ अलिकति बिजी हुनुहुँदो रहेछ, यसो गर्नु पर्ला बहिनी अहिले एउटा गीत लगाउँदै गर्नु होला, आज स्पेसल डे भएको कारणले गर्दा अब फेरि उहाँले नै स्पोन्सर गर्नुभएको, उहाँकै अनरमा खेलिँदैछ, अलिकति पछि उहाँ सकेपछि म उहाँसँग फेरि कुराकानी गर्नेछु। बहिनी अहिले चाहिँ ब्याक टु स्टुडियो।
0: अवश्य पनि थ्याङ्क यू सो मच दाजु, र अवश्य पनि हामी कुराकानी गरिरहेका थियौँ भर्खरै योग दाजुको साथमा, विशेष गरी आज जुन यो गल्फको इभेन्टहरू रहेको छ र केही क्षणमा हामीसँग दाईसँग रहेको कुराकानी रहने नै छ, तर त्योभन्दा अगाडि अहिलेको लागि आउनुहोस् लागौँ श्रोता फेरि पनि अर्को एउटा मिठो गीत सुन्ने क्रमतर्फ रहेको छ, समीर श्रेष्ठको आवाजमा तिमी भए काफी।

0: Tá, bu sy'n byn i gyd gwrsat i abo. Fe di byn i hemi, yw'r dadw sanga abo. Fe pa tu bano na, gwrra gan i eru yw'r drai gwrsa, a zo yw'r golf gwrbys e mara. Dadw, fe di byn i sami, ma da bale dina cha hansu.
1: Aja bani, thank you very much. Tamai ko samay ko lagi. Ra aja se historic ya golf se competition nahi bano. 1 hour JR ko se gasa major Bhavindra Gurung saab ko se wa ko honor ma kheli desa. Wa le ne aja bata shuru karnu bhayeko cha. In fact 1 hour JR ko se yehi barsha bata shuru bhayeko cha. Yo gasa major golf golf 2026. Hamro prem lata bani huncha gasa major bani. Ani hamro Bhavindra saab ko aja special day raicha. What a coincidence. 50th birthday pani raicha. Lo saab welcome BBS ma ani tamailai happy
2: Thank you. स्वास्थ्य अब त हैन उमेर गएपछि हामीहरु स्वास्थ्य हेल्दी होस् भन्ने चाहिँ उहाँलाई चाहिँ विश दिन चाहन्छु
1: पहिला भेटेको बबिन्द्र अहिले 50th को बबिन्द्रमा के फरक पाउनु भएको छ
2: दाइ अब हामी चाहिँ अब
1: अनि पुरा बुढी हुँदै गएपछि जन्ममाया बढ्दै जान्छ भन्छन् हैन
2: हजुर हामी चाहिँ सानैदेखि चिनजान हो दाइ
1: ए सानैबाट
2: हजुर दाइ त्यही भएर जेस हामी सँगै अब हुर्क्यौ अनि अहिले
1: भनेको स्कुलको साथी हो कि गाउँको कस्तो हो
3: गल्फ पनि मिलिट्रीमा अहिले आर्मी अर्गनाइजेसनमा रिकग्नाइज स्पोर्ट्स नै हो गर्दाखेरि हाम्रोमा अहिले नयाँ जेनेरेसनहरू पनि अब आउँदैछ उनीहरूलाई एउटा इभेन्ट गरेर अब सोसियल्ली उनीहरूलाई हामीले टिम बोन्डिङमा ल्याउन सक्छ कि भन्ने इरादाले मात्रै गरेको हो कुनै पनि अब ठुलै इभेन्ट चाहिँ होइन दाइ अनि मैले त्यही भएर तपाईँलाई नि कसैले नि खबर गरेन होइन हामी अब यो स्टार्ट विथ एकदम
1: हिस्ट्री सुरु भयो नि त यो त ठुलो डे हो नि त
3: हिस्ट्री चाहिँ अब फर्स्ट भनौँ न होइन पहिला छैन त्यस कारण अब फर्स्टै भनौँ
1: बहिनी ठिकै सुन्नु भएको छ स्टुडियोमा
0: हजुर दाजु सुनिरहेको छ
1: अनि प्रेमलता बहिनी आज श्रीमानको स्पेसल डेमा गल्फ खेल्दै हुनुहुन्छ होइन अरू दिनमा खेल्दा अरू दिनमा आज खेल्दा चाहिँ कस्तो फिल भएको छ तपाईँलाई खेल्नु स्टार्ट हुन्छ एकछिनमा
2: भाइ आज चाहिँ जे होस् अरूभन्दा नि मेन अब उहाँको आज स्पेसल डे छँदैछ दाइ त्यसमा पनि हाम्रो युके सर्वप्रथम त अब भनौँ न मैले चाहिँ अब युके भन्दा पनि अब इङ्ल्यान्डभरि छरेर बस्नुभएको हाम्रो वान आर्जरको भाइहरू आउनुभएको छ आज उहाँको अब विकेन्डको फ्यामिली कमिटमेन्टलाई छोडेर उहाँहरू चाहिँ यो प्रोग्राममा आउनुभएको छ जे होस् एउटा नौलो भाइब भयो छ अनि भाइहरूसँग भेट्ने मौका नि पाछु दाइ जे होस् एकदमै खुसी लाग्छ भन्नु पर्ला दाइ
1: हजुर गफ चाहिँ तपाईँले कसरी सुरु गर्नुभयो कि श्रीमान गएको गएको गएर तपाईँलाई अलिकति हुन्छ नि बिहानै जाने बेलुका आउने त्योबाट सुरु गर्नुभयो कि उहाँले नै सुरु गर्नु भन्नुभयो कसरी तपाईँले सुरु गर्नुभयो
2: होइन दाइ यो चाहिँ धेरै अगाडि नै बबिनले चाहिँ मलाई जाम खेलौँ जे होस्
1: उहाँ गफ जाँदा र ढिलो आउँदा तपाईँको आपत्ति थिएन
2: त्यस्तोमा त केही पनि थिएन दाइ उहाँले गर्नुपर्ने काम गरिहाल्नुहुन्थ्यो मैले गर्नुपर्ने आफ्नै साइडमा थियो के अरे दाइ त्यति साह्रो कम्प्लेन चाहिँ भएन मेरोबाट चाहिँ उहाँले चाहिँ पहिलादेखि नै खेलौँ खेलौँ भन्थ्यो म आफ्नै नानी सानो अनि आफ्नै कमिटमेन्टले गर्दाखेरि कामले
1: कति वर्ष सुरु गर्नुभएको
2: धेरै वर्ष न दाइ मैले रिसेन्टली अब 2 2023 मा सुरु गरेको लाइन
1: तपाई त पहिला कुद्ने मान्छे गोल्फ खेल्ने झन् बुढाबुढी यस्तो स्लिम हैन
2: दाई कुद्न चाहिँ अलिकति अब उमेरले अलि दिन दाई अब चाहिँ तर कुद्ने चाहिँ अलि कम छ दाई जेउस गोल्फ पनि अहिले अलिकति कम भछ यता फोक्सन आएपछि जेउस अब वेदर राम्रो हुँदै छ होपफुली म चाहिँ कोर्स तिर चाहिँ धेरै नै हुन्छ होला अब दाई
1: ल त जीएम साहब तपाईहरुको साइट अब यहाँ फोटोग्राफी पनि होला आज कति के एक्साइटेड हुनुहुन्छ आज तपाईको स्पेशल डे 58 आज चाहिँ बर्थडे पनि हो
4: अनि यो आज मलाई पनि अलिकति सरप्राइज परेको छ यो फोरकास्ट चाहिँ हामी केन्या जानुभन्दा पहिला हाम्रो गल्फ वाइसी सुनिल साहुले पठाउने बेलामा गोर्खा मेजर कप 2nd of May गर्यो
1: यो त कोइन्सिडेन्ट मात्रै होला आज चाहिँ 50th बर्थडे हो यस दिन गर्नुपर्छ भन्ने त होइन
4: केही नै होइन मैले चाहिँ मेरो कप पनि राख्नु है समरमा भनेको अनि आजको डेट निकालेछ अनि मैले चाहिँ क्यान्सल गरेको
1: थिएँ
4: त्यहाँबाट होइन त्यो चाहिँ अब छुट्टीको फर्स्ट डे क्यान्सल गरौँ मान्छे थोरै हुन्छ होला बरु समर जुन जुलाईमा राखौँ भन्दाखेरि त्यहाँबाट पछि फेरि मिलेन र अनि प्रेमलताले नै होइन त्यही दिनमा राख्नु भन्यो अनि यसो विचार गर्दै होइन त्यही दिनमा राख्यो भने त गिफ्ट पनि निकै धेरै आउँछ कि जस्तो लाएर फेरि ब्याक अनि यही दिनमा गरेको एक्साइटेड
1: आज क्यान्डल लाइट मिस होला जस्तो भयो तपाईँले होइन
2: होइन दाई हामीले अब यत्रो वर्ष होइन बुढाबुढी फ्यामिलीसँग चाहिँ अब उहाँको फ्यामिली मेम्बरको बर्थडे मनायौँ तर आज चाहिँ सबैसँग यसरी दिनभरि होइन सोसलाइज गरेर इभिनिङमा झन्टै माथि होइन अब इभिनिङमा हाम्रो लेमन लिफमा जाने छ त्यहाँनिर सबैसँग गफ गर्ने अनि अब क्यान्डल लाइटको साटो सोसलाइज गर्न पाउँदा झन् रमाइलो हुने हुन्छ होला दाइ हजुर
1: ल त एउटा तपाईँ लेडी आज हुनुहुँदैछ तपाईँलाई धेरै धन्यवाद अरू बहिनीहरूलाई इन्सपायर गर्नु होला होइन अब सिनियर लेडी हुनुहुन्छ थ्याङ्क यू भेरी मच हेभ अ लभली टाइम अनि भरे ट्रफी उचालेको देख्न पाउँ है त बहिनी
2: दाई ट्रफी त नउचाल्नु पर्ला दाई त्यति साह्रो क्षमा त अहिले छैन दाई
1: ल त बहिनी थ्याङ्क यू भेरी मच अनि ल साहब अन्तमा के भन्नुहोस् अनि
4: अनि दाई के अरे तपाईँलाई अनि तपाईँको टिमलाई अहिलेसम्मको सहयोगको लागि थ्याङ्क यू फेरि उहाँबाट पनि यहाँ इचिङमा आइदिनु भयो आज बिहानै उठेर
1: म त हतारमा बोलाउनु भयो पनि आउने मान्छे हो कि
4: अनि तपाईँहरू जो भ्याउनुहुन्छ भरे लेमन लिफमा हामी 5-6 बजीतिर जम्मा हुन्छ अनि त्यहाँ के अरे सोसियल गल्फहरू गफहरू गराउन भ्याउनुहुन्छ भने भन्दै 1 second थ्याङ्क यू दाई
1: हुन्छ थ्याङ्क यू भेरी मच अनि ह्याप्पी 58th बर्थडे ल बहिनी थ्याङ्क यू भेरी मच हजुर आज चाहिँ हिस्टोरिक कप हुन गइरहेको छ आदरणीय श्रोता वान आरजेको गोर्खा मेजर मेजर बबिन्द्र गुरुङ साहब र हाम्रो प्रेमलता बहिनी हुनुहुन्छ हाम्रो बबिन्द्र साहबको चाहिँ 58 आज चाहिँ उहाँको बर्थडे हो र अब उहाँको ग्रुपिङ फोटोग्राफी हुन्छ त्यसपछि 10 बजे चाहिँ टी अफ हुँदैछ पर्फेक्ट वेदर भन्नुहुन्छ गल्फ साहबले अलिअलि जेन्टल ब्रिज अनि अब अहिले समर लागेको भयो त ग्रिनहरू मजाले देख्न चाहिँ सकिन्छ र उहाँहरू सम्पूर्ण गल्फर साहबहरूलाई चाहिँ शुभकामना व्यक्त गर्दै बहिनी बिदा माग्नु पर्ला अनलेस हजुरको केही प्रश्नहरू छन् भने
0: अवश्य पनि हुन्छ थ्याङ्क यू सो मच दाजु तपाईँको जानकारीको लागि
1: थ्याङ्क यू अनि
0: र अवश्य पनि श्रोता हामी योग दाजुसँग रहेको कुराकानी थियो विशेष गरी आज त्यो इभेन्ट जुन गल्फको इभेन्ट रहेको छ यस विषयमा रहेको लाइभ तपाईँले प्रत्यक्ष रूपमा योग दाजुबाट सुनिसक्नु भएको छ श्रोता र यसैको साथमा आजको यो विकेन्डमा तपाईँ पनि के गर्दै हुनुहुन्छ वेदर नट टु ब्याड पानी पर्ने कुनै सङ्केत छैन यो दिउँसोको समय तर भरे साँझको समयमा चाहिँ पानी पर्न सक्ने सम्भावना त रहेको छ र अहिले नै यो डे टाइमलाई चाहिँ डेफिनेटली पनि युज गर्न होला द मेक द मोस्ट अफ इट पनि भन्न चाहन्छु भन्ने अबको लागि पनि फेरि पनि पलाइसकेको छ अर्को एउटा मिठो गीत राख्ने क्रम लै सन्जु मुक्तानको आवाजमा

0: सरकारले सुकुम्बासी व्यवस्थापनका नाममा बस्ती हटाउने अभियान तीव्र बनाएपछि नदी किनारमा घर भएकाहरूले आफ्नो घरका भित्तामा लाल पूर्जा टाँस्न थालेका छन्। सुकुम्बासीको यकिन पहिचान नगरी जथाभावी रूपमा बस्तीमा डोजर चलाइएको भन्दै स्थानीय स्तरमा आलोचना बढ़ेको छ। नदी किनारका घरहरू पनि बिना स्पष्ट वर्गीकरण भत्काइदा सर्वसाधारण आतंकित बनेका छन्। यसैबीच बस्ती हटाउने अभियान अन्तर्गत आज धोबी खोला क्षेत्रमा डोजर चलाइएको छ। डोजर आउने सूचना पाएपछि त्यस क्षेत्रका बासिन्दाहरूले आफ्नो घरका भित्तामा लाल पूर्जा टाँसेर आफ्नो स्वामित्व प्रमाणित गर्ने प्रयास गरेका हुन्। आज धोबी खोलाको रूद्रमती मन्दिर नजिकको क्षेत्रमा डोजर परिचालन गरिएको छ। सरकारले देशभर सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियान तीव्र पारेसँगै बाँकेको नरैनापुर गाउँपालिकाले पनि अतिक्रमण विरूद्ध कड़ा कदम अघि बढ़ाएको छ। गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सूचना जारी गर्दै अतिक्रमण गरेर बसेकालाई 7 दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न निर्देशन दिनुभएको छ। सूचनामा तुगेको समयभित्र जग्गा खाली नगरे वा अवैध संरचना नहटाएमा गाउँपालिकाले डोजर प्रयोग गरी हटाउने चेतावनी समेत दिएको छ। तनहुमा सरकारी जग्गा कब्जा गरेर बनाइएका अवैध संरचनाहरू हटाइने भएको छ। गृह मन्त्रालयबाट परिपत्र प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय तनहुले आवश्यक तयारी अगाडि बढ़ाएको हो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जिल्लाभर रहेका अतिक्रमित संरचना हटाउने विषयमा सरकारवालासँग बैठक बसेर ठोस निर्णय लिने बताउनुभयो। उहाँका अनुसार आगामी हप्ता स्थानीय तह सुरक्षा निकाय लगायतका सरकारवालाहरूसँग चाँडै नै समन्वय बैठक आह्वान गरिने तयारी गरिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धरान उपमहानगरको मेयर पदका आकांक्षीसँग आज छलफल गर्नुभएको छ। स्थानीय तहको निर्वाचनको मिति नतोकिँदै साम्पाङले मेयर पदका आकांक्षीसँग आज धरानमा छलफल गर्नुभएको हो। प्रतिनिधि सभाको बैठक स्थगित रहेको अवस्थामा धरान पुगेका साम्पाङले धरानको मेयर हुन चाहने आकांक्षीहरूसँग केही दिन अघि छलफल गर्ने भन्दै मेयर हुन चाहना हुनेलाई आह्वान गर्नुभएको थियो। संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धनेश्वर नेपालले राजीनामा दिनुभएको छ। सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउने गरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिश गरेपछि उपकुलपतिहरूले धमाधम राजीनामा दिन थालेका हुन्। उहाँले हिजो राजीनामा दिनुभएको हो। उहाँले 22 गतिबाट लागू हुने गरी राजीनामा दिनुभएको हो। 2081 पुस 7 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई उपकुलपतिमा नियुक्त गर्नु भएको थियो। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल 4 वर्ष कार्यकाल पूरा गरी हिजो शुक्रबारबाट अवकाश हुनुभएको छ। उहाँलाई हिजो विदाई गरिएको छ। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलसुकमा आयोजित विशेष समारोहमा महानिरीक्षक अर्यालले नवनियुक्त महानिरीक्षक नारायण दत्त पौडेललाई संगठन प्रमुखको छडी तथा झण्डा हस्तान्तरण गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च पदमा पुग्नु र सफलतापूर्वक अवकाश हुनु जीवनको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता कठिन भइरहेको बताउनु भएको छ। राष्ट्रपतिले पत्रकारहरूसँग युद्ध अन्त्य गर्ने तेहरानको पछिल्लो प्रस्तावसँग आफू सन्तुष्ट नभएको बताउनु भएको हो। फेब्रुअरीको अन्त्यमा द्वन्द शुरू भएदेखि हर्मुजको जलजमरुमबाट ढुवानी अवरुद्ध छ।
1: One by one, the fuel tanks began exploding and the ship began listing. By then, we were panicking. At the distance was an Oman rescue ship, but didn't come immediately as they feared another strike.
0: यसैबीच राष्ट्रपतिले देशको चान्सलरसँगको विवाद जारी रहँदा जर्मनीबाट 5,000 सेना फिर्ता बोलाउने बताउनु भएको छ। कृषि मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गरेको छ। निर्देशिका अनुसार प्रमुख खाद्य तथा नगदे बाली लगाउनु अघि न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने यसबारेमा किसानलाई जानकारी गराइनेछ। प्रमुख 5 वटा बाली धान गहुँ मकै कोदो र नगदे बाली उखुमा समर्थन मूल्य कहिले तोक्ने भन्ने मिति नै उल्लेख गरिएको छ। कृषि मन्त्री गीता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गर्नुभएको हो। त्यस अनुसार उखुको हकमा पौधो 30 गतेसम्म फिल्ड सर्वेक्षण तथा तथ्याङ्क संकलन गरिनेछ भने असोज 15 गतेसम्म विश्लेषण प्रतिवेदन तयार हुनेछ। खबर यति नै, नमस्कार।

0: ಎಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु.
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्. तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: यो BFBS गोर्खा रेडियो हो.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS Gorkha Radio।
4: BFBS, the forces station.
5: Bags of music.
4: The forces.

0: Pilain Buddy. On air. App ma. Ani smart speaker ma bandh hos. Play BFBS. You, BFBS Gorkha Radio ho. Radio. Gorkha Radio ho. सुकुम्बासीमाथि निर्मम बनेको भन्दै आलोचना खेपिरहेको सरकारले आज पनि काठमाडौँ महानगरपालिका 10 थोबी खोला क्षेत्रमा डोजर चलाएको छ। महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार उपत्यका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने अभियान अन्तर्गत आज धोबी खोलाको देवी नगर क्षेत्रमा घटहरा हटाइएको हो। सरकारले हिजो बल्खु र कालीमाटी क्षेत्रका सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले भोलिका लागि पार्टी कार्यालय वनस्थलीमा बैठक बोलाएको प्रवक्ता मनिष शाहले जानकारी दिनुभएको छ। बैठक दिउँसो 12:30 बजे बस्नेछ। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। त्रिभुवन विश्वविद्यालयले शैक्षिक पात्र सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवी शिक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्र अनुसार परीक्षा सञ्चालन गर्न अहिले नियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार 2053 सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी परीक्षा भइरहेका छन्। वैशाख महिना मात्रै 4 प्रकारका परीक्षा सञ्चालन भइरहेका छन्। स्नातक तहतर्फ बीएलबीएसीको दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष बीटेक पहिलो र दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेका छन्। परीक्षा नियन्त्रक पौडेलले सारसम्म सबै परीक्षा सकेर आगामी साउनदेखि शैक्षिक पात्रमा उल्लेख गरिएका 2083 अन्तर्गतका परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार जेठ महिनामा 3 वर्षे स्नातक तहको पहिलो वर्ष र 4 वर्षे स्नातक तहतर्फ पहिलो वर्ष बीए एलएलबी तेस्रो वर्ष बीटेक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरिसकिएको छ। यस्तै असार महिनामा स्नातक तहको सबै संकायको चौथो वर्षको नियमित परीक्षा तोकिएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। करिब 1 घण्टा चलेको भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ। आङदेम्बेले अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो। सरकार विभिन्न अध्यादेशहरू जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको थियो, जसमध्ये 3 अध्यादेश जारी भइसकेका छन्। विपक्षी दलहरूले भने अध्यादेशको विरोध गर्दै फिर्ता लिन आग्रह गर्ने बताएका थिए। उद्यमी व्यवसायी जाँच पास प्रक्रियामा लगातार 3 दिनसम्म सहभागी नहुँदा पनि बेरिगंज भन्सार कार्यालयले 3 दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँच पास गरेर 3 अर्ब 15 करोड राजस्व संकलन गरेको छ।
1: गत वैशाख 15 गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँच पास प्रक्रियामा सहभागी भएका छैनन्। बीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले उद्यमी व्यवसायीले भन्सार जाँच पासको प्रक्रियामा लगातार 3 दिन सहभागी नहुँदा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल जन्य वस्तुको भन्सार जाँच पास हुँदा 3 दिनमा करिब 3 अर्ब 15 करोड राजस्व संकलन भएको जानकारी दिनुभयो। वीरगंज भन्सार कार्यालयमा दैनिक 50-60 करोडसम्म राजस्व संकलन हुँदै आएको छ।
0: पर्वतको फलेवास नगरपालिकाले आमा बा स्वास्थ्य कार्यक्रम शुरू गरेको छ। ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक वृद्ध वृद्धहरूको नियमित स्वास्थ्य परीक्षणका लागि आमा बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो। गत शुक्रबारदेखि वडा नम्बर 4 मुडी कुवाबाट शुरू भएको यो कार्यक्रम 11 ओडामा गरिनेछ। यसमा चिकित्सक सहित स्वास्थ्य कर्मीहरू नगरका सबै घरधुरीमा पुगेर वृद्ध वृद्धाको नियमित स्वास्थ्य परीक्षण, दीर्घकालीन रोगीहरूले सेवन गर्दै आएको औषधिको मात्रा, उपभोग्य मिति, उपभोग गर्ने समय लगायतका बारेमा समेत जानकारी गराइने फलेवास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिनुभएको छ। मुढीकुवाबाट शुरू भएको अभियान थापा थाना, शंकर पोखरी, कार्किनेठा, खानीगाउँ, देवीस्थान, लिमिठाना, थाना मौला, कुर्गा र पाङ्गारामा पुगेर सकिनेछ। हरेक 6-6 महिनामा नियमित स्वास्थ्य परीक्षणका लागि यो अभियान थालिएको नगर प्रमुख गंगाधर तिवारीले जानकारी दिनुभयो। गत वर्ष पनि झण्डै 10,000 नागरिकको स्वास्थ्य परीक्षण गरिएकोमा यो वर्ष त्योभन्दा बढ़ीलाई सेवा दिने लक्ष्य राखिएको छ। ज्येष्ठ नागरिकसँगै 30 वर्षभन्दा माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण गरिनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता कठिन भइरहेको बताउनु भएको छ। राष्ट्रपतिले पत्रकारहरूसँग युद्ध अन्त्य गर्ने तेहरानको पछिल्लो प्रस्तावहरूसँग सन्तुष्ट नभएको बताउनु भएको हो। खबर यति नै, नमस्कार।
2: It's like a breath of fresh air.
3: Gorkha Connection. Connecting Gorkhas.

0: गोर्खा रेडियो, गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS

0: pe Live Buddy,
1: On Air,
0: App Ma,
1: ani Smart Speaker Ma Bunhos,
2: Play BFBS,
0: You, BFBS Gorkha Radio Ho,
1: Gorkha Radio Ho.
3: राष्ट्रपति रामचन्द्र पौडेलले आज तीनवटा नयाँ अध्यादेश जारी गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम ती अध्यादेशहरू जारी गर्नुभएको हो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यका अनुसार आज जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 रहेका छन्। संसदको अधिवेशन नचलेको अवस्थामा सरकारले तत्काल आवश्यक ठानेका यी विषयहरूलाई कानूनी रूप दिन अध्यादेशको बाटो रोजेको हो। सरकारले अतिक्रमित क्षेत्रका संरचना तथा घर टहरा हटाउने अभियानलाई आज पनि निरन्तरता दिएको छ। अभियानको दोस्रो चरण अन्तर्गत आज बिहान स्वयम्भू बालाजु र माछा पोखरी आसपासका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ। यसअघि हिजो बल्खु बम्सीघाट गुङ्गबु लगायतका विभिन्न ठाउँमा डोजर चलाएर पालिकालाई पत्र लेख्दै पहिला सुकुम्बासी पहिचान व्यवस्थापन अनि मात्र अतिक्रमण हटाउन निर्देशन दिएको थियो, तर काठमाडौँमा अभियान निरन्तर छ। यसअघि अभियानको पहिलो चरणमा थापाथली सिनामंगल गैरीगाउँ शान्तिनगर र मनहरा क्षेत्रका बस्ती खाली गरेर त्यहाँ बसोबास गर्दै आएका नागरिकलाई स्थानान्तरण गरिएको छ। तनहुँमा सरकारी जग्गा कब्जा गरेर बनाइएका अवैध संरचनाहरू हटाइने भएको छ। गृह मन्त्रालयबाट परिपत्र प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले आवश्यक तयारी अगाडि बढ़ाएको हो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जिल्लाभर रहेका अतिक्रमित संरचना हटाउने विषयमा सरकारवालाहरूसँग बैठक बसेर ठोस निर्णय लिने बताउनुभयो। उहाँका अनुसार आगामी हप्ता स्थानीय तह, सुरक्षा निकाय लगायतका सरकारवालाहरूसँग चाँडै नै समन्वय बैठक आह्वान गरिने तयारी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले भोलिका लागि पार्टी कार्यालय वनस्थलीमा बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। बैठक दिउँसो 12:30 बजे बस्नेछ। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। उद्यमी व्यवसायी जाँचपाँच प्रक्रियामा लगातार 3 दिनसम्म सहभागी नहुँदा पनि वीरगंज भन्सार कार्यालयले 3 दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँचपाँच गरेर 3 अर्ब 15 करोड़ राजस्व संकलन गरेको छ।
4: गत वैशाख 15 गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन्। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले उद्यमी व्यवसायीले भन्सार जाँचपासको प्रक्रियामा लगातार 3 दिन सहभागी नहुँदा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल जन्य वस्तुको भन्सार जाँचपास हुँदा 3 दिनमा करिब 3 अर्ब 15 करोड़ राजस्व संकलन भएको जानकारी दिनुभयो। वीरगंज भन्सार कार्यालयमा दैनिक 50 देखि 60 करोड़सम्म राजस्व संकलन हुँदै आएको छ।
3: जल तथा मौसम विज्ञान विभागका अनुसार अझै 1 हप्ता मुलुकका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना छ।
5: आउँदो मंगलबारसम्म मुलुकका विभिन्न भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको हो। अबको 1 हप्ता कोशी, बागमती र गण्डकीका तराई तथा मध्य प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ। यी क्षेत्रका केही ठाउँमा भारी वर्षा समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विशेष गरी गण्डकी प्रदेशमा हप्ताभरि वर्षा हुने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ भने कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पनि मध्यम वर्षाको सम्भावना छ। आउँदो मंगलबारसम्म उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। अबको 1 हप्ता गर्मी केही कम हुने विभागको पूर्वानुमान छ। प्री मनसूनको समयमा वर्षासँगै मेघ गर्जन, चट्याङ तथा हावाहुरी चल्ने सम्भावना रहने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विशेष गरी खुला ठाउँमा बस्दा सतर्क रहन, चट्याङ पर्दा अग्ला रूख वा टावर नजिक नजान, नदी किनार तथा पहिरो सम्भावित ठाउँमा सतर्कता अप्नाउन भनिएको छ।
3: मेग्दी जिल्लामा परम्परागत मह शिकार शुरू भएको छ। धौलागिरी, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका भीरबाट मह निकाल्न थालिएको हो। पहिलो दिन 15 जनाको टोलीले करिब 70 लिटर मह संकलन गरेको जनाएको छ। धौलागिरी गाउँपालिका दुई खोरियाका मह सिकारी मोती प्रसाद पाइजाले हिजोदेखि मह सिकार थालिएको जानकारी दिनुभएको छ। अहिलेसम्म

अतिक्रमित सुकुम्बासी बस्तीमा डोजर चल्दै गर्दा खोला किनारमा रहेका नागरिकहरू यति बेला त्रासमा छन्। सरकारको अहिलेको काम सूचना जारी गर्यो, डोजर लिएर आयो, न स्थानीयहरूसँग छलफल गरेको छ, न ओडाहरूसँग, न त्यहाँका घरहरू छुट्याएर नम्बरिङ गरेको छ। बस डोजर लिएर आएको छ, भत्काएको छ। यस्तो बेलामा डोजरले जसको पनि घर हान्न सक्छ भन्ने जोखिम देखेपछि स्थानीयहरूले आफ्ना लाल पूर्जा टाँस्नु परेको छ। मान्छेहरूले प्रमाण पेश गर्न थालेका छन् आफ्ना घर जोगाउनको लागि। यो प्रकरणले के देखाएको छ भने खोला किनारमा रहेका नागरिकहरू डोजरको त्रासमा छन्, जो आफ्नो निजी जमिनमा घर बनाएर बसेका छन्। पहिलो चरणमा थापाथली, सिरामंगल, गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरेको सरकारले हिजोदेखि फेरि भत्काउन थालेको छ। हिजो बल्खु, बम्सीघाट, गोङ्गबु लगायतका विभिन्न ठाउँमा डोजर चलाएर खाली गरेको थियो। आज स्वयम्बु, बालाजु, माछा पोखरी आसपासका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिश गरेका तीनवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको हो। राष्ट्रपतिले संविधानको धारा 114 उपधारा 1 बमोजिम मन्त्री परिषदको सिफारिशमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि राष्ट्रपति पौडेलले अस्ति बिहिबार सहकारी पहिलो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको थियो। सरकारले 6 अध्यादेश सिफारिश गरेकामा राष्ट्रपतिले अहिलेसम्म 5 अध्यादेश जारी गर्नुभएको छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेश अध्ययनको क्रममा छ। मेची भन्सार कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म 13 अर्ब रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार हालसम्म 13 अर्ब 14 करोड़ रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षका लागि करिब 18 अर्ब 87 करोड़ रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ। चैत महिनामा मात्रै करिब 1 अर्ब 60 करोड़ रूपियाँ राजस्व उठेको जनाइएको छ। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजना अन्तर्गत दाउने क्षेत्रमा एकतर्फी ढलानको काम सम्पन्न भएको छ। आयोजनाका अनुसार करिब 4 किलोमिटर क्षेत्रफलमा गरिएको ढलानपछि अब केही दिनमै सो सड़क खण्डमा पक्की सड़क मार्फत सवारी सञ्चालन हुनेछ। यससँगै पूर्वी खण्डको करिब 65 किलोमिटर सड़क कालो पत्र र ढलान मार्फत जोड़िएको छ भने पश्चिम खण्डमा भने अझै काम बाँकी छ। एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको यो सड़क आयोजना निर्धारित समयभन्दा ढिलाइ भए पनि हाल प्रगतितर्फ अघि बढ़िरहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन पोखरा सड़क विस्तारको पूर्वी खण्ड आबु खैरेनी जामुनेको सड़क निर्माण सकिएको छ। सड़क विस्तारसँगै आयोजनाले अहिले सड़क सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठ मन्दिर र पाटी पौवाहरूको पुननिर्माण थालेको छ। पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णु प्रसाद पाण्डेका अनुसार सड़क विस्तारका क्रममा विस्थापित भएका धार्मिक तथा सांस्कृतिक संरचनाको मौलिकता जोगाउन आयोजनाले 2 करोड़ विनियोजन गरेको छ। विनियोजित बजेटबाट अधिकांश मठ मन्दिर र पाटी पौवाको पुननिर्माण धमाधम भइरहेको उहाँले जानकारी दिनुभएको छ। ब्यास नगरपालिका 12 घाँसी कुवामा रहेको ऐतिहासिक भानु घाँसी पार्क र कुवाको पुननिर्माणका लागि समेत विशेष तयारी शुरू गरिएको छ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र घाँसीको ऐतिहासिक प्रसंग जोड़िएको यस स्थललाई पर्यटकीय र सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। एसियाली विकास बैंकको 6 अर्ब 31 करोड़ लागतमा स्तरोन्नति भएको 41 किलोमिटर सड़क सम्पन्न भइसकेको छ। सड़कको कालो पत्रे, लेन मार्किङ र अन्य प्राविधिक काम सकेसँगै अब सड़क किनारका संरचना र सांस्कृतिक सम्पदालाई व्यवस्थित बनाउने काम भइरहेको छ। अमेरिका र इरान बीच शुरू भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ। फेब्रुअरी 28 शुरू भएको अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीहरूले कम्तीमा 8 देशमा फैलिएका 16 अमेरिकी सैन्य स्थलहरूमा आक्रमण गरी क्षति पुर्याएका छन्। प्रतिवेदन अनुसार तीमध्ये धेरैजसो सैन्य स्थलहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्, जसका कारण केही आधारहरू लगभग प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। एक संसदीय सहयोगीका अनुसार प्रभावित संरचनाहरू मध्य पूर्वमा रहेका अधिकांश अमेरिकी सैन्य संरचनाको हिस्सा हुन्।
अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: SBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
0: बिलाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएसबीएस
0: यो बीएसबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो
3: अतिक्रमित सुकुम्बासी बस्तीमा डोजर चल्दै गर्दा खोला किनारमा रहेका नागरिकहरू यति बेला त्रासमा छन्। सरकारले अहिलेको काम सूचना जारी गर्यो, डोजर लिएर आयो, न स्थानीयहरूसँग छलफल गरेको छ, न ओडाहरूसँग, न त्यहाँका घरहरू छुट्याएर नम्बरिङ गरेको छ, बस डोजर लिएर आएको छ, भत्काएको छ। यस्तो बेलामा डोजरले जसको घर पनि हान्न सक्छ भन्ने जोखिम देखेपछि स्थानीयहरूले आफ्ना लाल पूर्जा टाँस्नु परेको छ। मान्छेहरूले प्रमाण पेश गर्न थालेका छन् आफ्ना घर जोगाउनको लागि। यो प्रकरणले के देखाएको छ भने खोला किनारमा रहेका नागरिकहरू डोजरको त्रासमा छन्, जो आफ्नो निजी जमिनमा घर बनाएर बसेका छन्। पहिलो चरणमा थापाथली, सिनामंगल, गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरेको सरकारले हिजोदेखि फेरि भत्काउन थालेको छ। हिजो बल्खु, बम्सीघाट, गुङ्गबु लगायतका विभिन्न ठाउँमा डोजर चलाएर खाली गरेको थियो। आज स्वयम्बु, बालाजु र माछा पोखरी आसपासका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिश गरेका तीनवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको हो। राष्ट्रपतिले संविधानको धारा 114 उपधारा 1 बमोजिम मन्त्री परिषदको सिफारिशमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि राष्ट्रपति पौडेलले अस्ति बिहिबार सहकारी पहिलो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको थियो। सरकारले 6 अध्यादेश सिफारिश गरेकोमा राष्ट्रपतिले अहिलेसम्म 5 अध्यादेश जारी गर्नुभएको छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेश अध्ययनको क्रममा छ। कांग्रेस सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूको इमानदारीतामा कुनै पनि सम्झौता नहुने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सार्वजनिक पदमा रहेका कुनै पनि व्यक्तिले आर्थिक अनियमितता गरी स्वीकार्य नहुने बताउनु भएको हो।
4: मैले सबैलाई भनेको छु, नेपाली कंग्रेसको एकजना पनि वडा अध्यक्षले, कुनै गाउँपालिकाको अध्यक्षले, कुनै मेयरले, कसैले पनि पार्टीको, हामी प्रत्येक सदस्यले लेबित छ, सक्रिय सदस्य हुँदै गर्दा लेबित छ, हामी प्रत्येक सांसदले पनि 1,000-2,000 हाम्रो पार्टीको सामान्य लेबी छ, त्यो लेबी बुझाउने बाहेक म अहिले पार्टी सभापति छु, पार्टी सञ्चालन गर्नको लागि भनेर 1 रुपियाँ पैसा पनि पार्टीको खाता कसैले हाल्नु पर्दैन, न पार्टीको खातामा पैसा हाल्नुपर्छ, न पार्टीको कुनै चाहिँदैन, हामी त हाम्रो सदस्यहरू, हामी सबैले, हामी आफ्नो पार्टी यसरी नै चलेको छ भनेपछि कहीँ चाहिँदैन। त्यसैले पार्टीको पनि स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म सार्वजनिक जिम्मेवारी बसेको कुनै पनि व्यक्तिले 1 रुपियाँको पनि 1 सुकाको पनि तलमाथि गरेको कुरा त्यो एक्सेप्टेबल हुँदैन, त्यसमा 0 टोलरेन्स हुन्छ। हामीले स्थानीय सरकार, प्रदेश सरकार ठिक ढङ्गले चलाउने हाम्रो पहिलो कुरा हो। हाम्रो दोस्रो कुरा पार्टीभित्र बृहत्तर एकताको कुरा छ, पार्टीको सबै साथीहरूलाई मिलाएर लिएर जाने हो, सबै नेताहरूलाई मिलाएर लिएर जाने हो। म सभापति भएकोले मेरो विशेष जिम्मेवारी छ, प्रतिपक्षी दल अलिकति चुक्यो भने, ठिक भूमिका निर्वाह गर्न सकेन भने डेमोक्रेसी लर्खराउँछ।
3: जर्मन रक्षा मन्त्री बोरिस पिस्टोरियसले सेना फिर्ता बोलाउने अमेरिकी निर्णय पूर्व अनुमानित भएको बताउनु भएको छ। पूर्व शाही नौसेना कमाण्डर टम सार्पाले विदेशमा अमेरिकी उपस्थिति कटौतीले ट्रम्पलाई फाइदा नहुने बताउनु भएको छ।
5: It reduces their access, it reduces their influence, ultimately it makes them weaker. Even if you look at the Gulf, the amount of European countries, the amount of overflight from our bases, if you start paring that away, then eventually you become less safe yourself.
3: प्रधानमन्त्री कफ एनबीए भलिबल लीग अन्तर्गत पुरूषतर्फको उपाधि रूकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आज त्रिपुरेश्वरको कवर्धानमा भएको फाइनल खेलमा पुरूषतर्फ रूकुमले हेल्प नेपाललाई 3-0 साझा सेटमा हराएको छ। रूकुमले पहिलो सेट 29-27, दोस्रो सेट 25-21 र तेस्रो सेट 32-30 हरायो। यस्तै पुलिसले न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब 3-1 सेटमा हराउँदै चौथो पटक उपाधि जितेको छ। पुरुषले पहिलो सेट 25-21, तेस्रो सेट 25-23 र चौथो सेट 25-19 जित्यो भने न्यू डायमण्डले दोस्रो सेट 25-17 जित्यो। उपाधिसँगै पुरुषतर्फ रुकुम पश्चिम र महिलातर्फ पुलिसले समान 10,00,000 तथा उपविजेता पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यू डायमण्डले 5,00,000 रुपियाँ पाएका छन्। लिगमा पुरुषतर्फ 8 टोली र महिलातर्फ 6 टोलीले प्रतिस्पर्धा गरेका हुन्। अब पुरुषतर्फको विजेता रुकुम पश्चिम र महिलातर्फको विजेता नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभाले आयोजना गर्ने काभा क्लब च्याम्पियनसिपमा
0: Movie and more.

मुभी एन्ड मोर एउटा अर्को एपिसोड लिएर आइसकेको छ तपाईँहरूको आफ्नै BFBS गोर्खा रेडियोमा र साथमा म संगीता श्रेष्ठ पनि आइसकेको छु र मेरो साथमा आज पनि तपाईँहरूको लागि हाम्रो आफ्नै नेपाली सिनेमाको बारेमा धेरै जानकारीहरू हुनेछ। आजको मेरो कलेक्सनहरू तपाईँहरूसँग सेयर गर्नुको लागि यस्तो हतार मलाई पनि छ, तर भर्खरै कार्यक्रम सुरु भएको छ, सो हामी के गरौँ, गीत सुनौ। गीत सुनिसकेपछि म तपाईँहरूलाई आजको मेरो कलेक्सन सेयर गर्नेछु।

कुनै बेलाकी चर्चित नायिका हुन् झरना थापा। त्यसपछि उनलाई हामीले निर्देशकको रूपमा पनि चिन्यौं, किनभने उनले आफ्नै होम प्रोडक्सनबाट केही सिनेमाहरू निर्देशन पनि गरिन्, जस्तो उनको आफ्नै डाइरेक्सनमा बनाइएको सिनेमाहरू थियो ए मेरो हजुर पार्ट 2, पार्ट 3 र पार्ट 4। त्यो बाहेक पनि उनले एक भागवत एक गीता नाम गरेको सिनेमा पनि बनाइन्। रमाइलो कुरा के भन्दाखेरि, उनले आफूले जति पनि सिनेमाहरू डाइरेक्सन गरिन्, यी सिनेमाहरू जसको मैले नाम लिएँ, यी सिनेमाहरूमा मुख्य भूमिकामा नायिकाको रूपमा उनको आफ्नै छोरी थिइन्, या भनौँ उनकी छोरी सुहाना थापाले सिनेमामा डेब्यू गर्नुपर्दा आमाको डाइरेक्सनमा नै उनले डेब्यू गरिन्, जुन थियो ए मेरो हजुरको सिरिज। कति रमाइलो कोइन्सिडेन्ट, आफूले सिनेमामा डेब्यू गर्नु, त्यो पनि आमाको डाइरेक्सनमा। पक्कै पनि सुहानाको लागि धेरै कुराले सजिलो पनि भयो होला, च्यालेन्जिङ पनि भयो होला, रमाइलो पनि भयो होला। र रमाइलो कुरा अर्को के रह्यो भने, यी सबै सिरिज जति पनि थियो ए मेरो हजुरको सिरिज, यी सबै सिरिजमा सुहानाको कामको असाध्यै तारिफ गरियो, असाध्यै तारिफ गरियो, जसले गर्दाखेरि सुहाना थापा एउटा ब्रान्ड आफैमा बन्न सकिन्, आमाको कारणले भन्दा पनि फरक पर्दैन। यति बेला म यो कुरा किन गर्दैछु भने, झरना थापाको डाइरेक्सनमा सुहाना थापाले एक्टिङ गर्दै गरेको त हामीले देख्यौँ, तर अब एउटा यस्तो सिनेमा आउँदैछ जुन सिनेमामा हामीले झरना थापा र सुहाना थापा दुवैजना एकसाथ एउटै फ्रेममा अभिनय

गर्दै गरेको देख्न पाउनेछौँ। यस, तपाईँले राइट सुन्नुभयो। यो सिनेमाको नाम लिनुपर्दा बा एक योद्धा। यो सिनेमाको बारेमा अलिकति अगाडि मैले केही कुराहरू तपाईँहरूसँग सेयर त गरिसकेको थिएँ, अब पनि यो जानकारी मैले तपाईँहरूलाई दिन चाहेँ कि बा एक योद्धा जुन सिनेमा बन्दैछ, यो सिनेमामा हामीले झरना थापा र सुहाना थापालाई एकसाथ देख्न पाउनेछौँ अभिनय गर्दै गरेको। प्राय जसो यस्तो कोइन्सिडेन्ट कमै मात्र हुन्छ कि आमा छोरी दुवैजना एउटै सिनेमामा एक्टिङ गर्न पाउने, फ्रेम सेयर गर्न पाउने, होइन, त्यो कमै मात्रै हुन्छ। तर लकिली यो सिनेमामा चाहिँ झरना थापा र सुहाना थापा दुवैजनाले एकसाथ अभिनय गर्ने भएका छन्। सिनेमाको निर्देशकको रूपमा यो सिनेमामा हरि लम्साल रहेका छन्, जसलाई हामी एक गायक, एक सङ्गीतकारको रूपमा पनि चिन्छौँ, होइन, उनैले यो सिनेमा निर्देशन गर्ने तयारी गरेका हुन्। र यो सिनेमामा हामीले सुहाना थापा र झरना थापालाई मात्र होइन, विपिन कार्कीलाई पनि देख्नेछौँ। होइन, शिवराम श्रेष्ठद्वारा छायाङ्कन गरिने यो सिनेमा तपाईँहरू माझ कहिले आउने हो, कस्तो रूपमा आउने हो, कस्तो कथा लिएर आउने हो, त्यो त धेरै पछिको कुरा भयो, होइन, म तपाईँहरूसँग सेयर गर्नेछु आगामी दिनमा। तर एउटा कुरा कन्फर्म के छ भने, यो सिनेमाको टाइटल जुन छ बा एक योद्धा भनेर, त्यो अनुसार हामी अनुमान लगाउन सक्छौँ परिवारमा बुबाको जुन योगदान हुन्छ, भूमिका हुन्छ, त्यो भूमिका या त्यो योगदानलाई लिएर बनाइएको कथा पनि पक्कै पनि हुनुपर्छ। र बोनसमा भन्ने हो भने, हामीले झरना थापा र सुहाना थापालाई एकसाथ अभिनय गर्दै गरेको देख्दा सिनेमाको कथा अनि सिनेमाको प्रस्तुति सम्पूर्ण कुराले यो सिनेमा विशेष पक्कै पनि हुनेछ धेरै दर्शकहरूको लागि। सो हाम्रो तर्फबाट अल द बेस्ट अहिलेदेखि नै बा टिमलाई।

कुनै बेला क्यारेक्टर भूमिकाहरूमा मात्र व्यस्त हुने विजय बराल, अभिनेता विजय बराल आज भोलि लिड क्यारेक्टरहरूको लागि मात्र चिनिन्छन्। एक सायक उनको जुन सिनेमाहरू आइरहेका छन् यसो हेर्दाखेरि फरक फरक विषयहरूमा बनाइएको हुन्छ, एक्सपेरिमेन्टल मुभी हुन्छ होइन, त्यसमाथि विजय बराल लिड एक्टरको रूपमा चाहिँ देखिएको हुन्छ। अहिले यति बेला एउटा अर्को सिनेमाको जुन एउटा पोस्टर सार्वजनिक भएको छ, सिनेमाको नाम रहेको छ रत्यौली होइन, आफैमा एउटा रमाइलो इन्ट्रेस्टिङ विषय भयो रत्यौली। र यो सिनेमाको जुन एउटा पोस्टर सार्वजनिक भएको छ, यो पोस्टरमा हामीले के देख्छौँ भने दुईजना लिड एक्टरलाई देख्न सक्छौँ, एक भए विजय बराल, अर्को भए पूजा शर्मा। दुवैलाई लिएर बनाउन लागि यो सिनेमामा चाहिँ साँच्चै पनि गाउँघरमा हुने जुन रत्यौली हुन्छ नि, त्यो रत्यौली खेल्दै गरेको पोस्टर जस्तोमा देखिएको छ विजय बराल पनि र पूजा शर्मा पनि। अझ पूजा शर्माको कुरा गर्ने हो भने उनलाई चाहिँ एउटा पुरुषको भेषमा चाहिँ जुङ्गा लगाएको, टोपी लगाएको होइन, दौरा सुरुवाल लगाएको, स्टकोट लगाएको त्यो लुक्समा चाहिँ पूजा शर्मालाई देखिएको छ। यो पोस्टर हेर्दै आफैमा एकदमै इन्ट्रेस्टिङ देखिएको छ, केही विशेष त पक्कै पनि होला जस्तो चाहिँ एकदमै देखिएको छ। यो सिनेमालाई एक्चुली हेर्ने भने पूजा शर्माको आफ्नै प्रोडक्सनबाट पनि बनाउने तयारी गरिएको छ भने सुरज आचार्यले यो सिनेमालाई निर्देशन गर्दैछन्। सुरज आचार्य तिनै निर्देशक हुन् जसलाई हामीले धेरै सिनेमाहरूमा चाहिँ नि सहायक निर्देशकको रूपमा चिन्यौँ, जस्तै 2015 बनेको नाइन बन्नु ल तिनमा चाहिँ उनलाई हामीले चाहिँ निर्देशकको रूपमा पनि चिन्यौँ होइन। सो एउटा इन्ट्रेस्टिङ विषयलाई लिएर बन्न लागेको सिनेमाले आउने दिनमा जब थिएटरमा रिलिज हुन्छ, तपाईँहरूको मन भने यो सिनेमाले अवश्य पनि जित्छ भनेर हामीले पनि आशा गरेका छौँ।

0: BFBS Gorkha Radio。
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो। मुभी एन्ड

नेपालमा बन्ने नेपाली सिनेमाहरू प्रायः जसो नेपालमै प्रदर्शनमा आउँछन्, प्रिमियर पनि यहीँ हुन्छ, होइन, यहीँ गएर हेर्छौँ, फिडब्याक दिन्छौँ। तर कुनै कुनै सिनेमाहरू नेपालमा रिलिज गर्नुभन्दा पहिले विदेशमा पनि प्रिमियर हुने गरेको छ। कुरा गर्न मन लाग्यो यति बेला मलाई बुकी सिनेमाको बारेमा। देवेश कुमार माझी र मोहन केसीको निर्देशनमा बनेको सिनेमा हो यो बुकी, जसको पहिलो प्रिमियर, यो सिनेमाको पहिलो प्रिमियर चाहिँ जापानमा हुने तयारी रहेको छ। र यो टिमले भनेअनुसार चाहिँ वैशाख यही महिनाको चाहिँ अन्तिमतिर चाहिँ यस सिनेमाको पहिलो प्रिमियर चाहिँ होइन जापानमा गरिने, त्यो पनि जापानको ओसाका सहरस्थित मिनातो कुमिन सेन्टरमा चाहिँ प्रिमियर गरिने यो सिनेमा, त्यसपछि मात्रै यसलाई नेपालमा ल्याउने तयारी रहेको छ। सिनेमाको मुख्य कलाकारमा चाहिँ हेर्ने हो भने सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे जस्ता कलाकारहरू छन्, होइन, जसमा चाहिँ हामीले जुन यो पोस्टर छ त्यो पोस्टरमा हामीले के देख्छौँ भने सुरक्षा पन्त आफ्नो हातमा एउटा ट्रफी लिएर एकदमै खुसी भएर त्यो ट्रफीलाई उचाल्दै गरेको देख्न सक्छौँ फोटोमा, हामीले यो फिल्मको पोस्टरमा, बुकीको पोस्टरमा। भने अरू कलाकारहरू आफ्नो आफ्नै विभिन्न मुडहरूमा चाहिँ देखिएको छ। सो नेपालमा यही वर्ष प्रदर्शनमा आउने भनेर तयारी रहेको सिनेमा पहिला जापानमा प्रिमियर भइसकेपछि यसले कस्तो रेस्पोन्स पाउने हो त्यो पनि हेर्न बाँकी नै छ। सो सबैलाई इम्पावर गर्ने, इन्सपायर गर्ने उद्देश्य लिएर बनाइएको बुकीले जापानको प्रिमियर पछि नेपालमा रिलिज हुँदा रेस्पोन्स कस्तो पाउने हो त्यो पनि हेर्न बाँकी नै छ।

आउनुहोस् अब हामी एकैछिन कुरा गरौँ 2081 सालमा प्रदर्शनमा आएको र निकै नै चर्चामा रहेको या एकदमै चर्चा पाएको सिनेमाको कुरा गर्ने हो भने त्यो सिनेमा बोक्सीको घर बाहेक अरू कुनै पनि होइन, किनकि 2081 सालमा रिलिज भएको सिनेमाहरूमध्ये बोक्सीको घर जुन एउटा एकदमै सानो बजेटमा बनेको सिनेमा भनियो, तर सानो बजेटमा बनेको भए पनि राम्रो कमाई गर्ने, राम्रो रेस्पोन्स पाउने, राम्रो दर्शक पाउने सिनेमाहरूमध्येको एउटा सिनेमा बनेको छ अहिलेसम्मको रेकर्ड हेर्दाखेरि। सो यति बेला मैले बोक्सीको घरको कुरा गरेँ किनभने यो सिनेमाको कुरा गर्न जरुरी छ। केके अधिकारीकै निर्माणमा बनेको सिनेमा हो यो, तपाईँहरूलाई थाहा नै छ होइन यो बोक्सीको घर। सो यसरी 2081 सालको असाध्यै चर्चामा रहेको सिनेमा निर्माण गरिसकेकी केके अधिकारीले हालै मात्र भनौँ न आफ्नो फेसबुकमा केही कुराहरू लेखेर सार्वजनिक के गरिन् भने अब यही नयाँ वर्षको सुरुवातसँगै आफूले अर्को एउटा नयाँ सिनेमा अनाउन्स गरिन्। त्यो सिनेमाको नाम भने स्टेसन। यो सिनेमाको नाम मात्रै लेखिएको, केही कुराहरू मात्रै लेखिएको पोस्टर या फोटो सार्वजनिक गरिएको छ अहिले, जसमा चाहिँ केके अधिकारी फिल्म्स प्रेजेन्स स्टेसन भनिएको छ। राइटर डिरेक्टर अगेन सुलक्षण भारती, यी तिनै निर्देशक हुन् जसले बोक्सीको घर पनि निर्देशन गरेका थिए, र प्रड्युसरको नाममा भने बद्री अधिकारी भनेर लेखिएको छ, केके अधिकारीको बाबाको नाम लेखिएको छ। र यो कुराको जानकारी, यो जानकारी गराउँदै गर्दा कि म नयाँ सिनेमा लिएर आउँदैछु भनेर जानकारी गराउँदै गर्दाखेरि केके अधिकारीले आफ्नो सामाजिक सञ्जालमा केही कुराहरू लेखेकी थिइन्, जस्तै वर्ष बदलिँदा समय बदलिँदा कथा पनि बदलिन्छ तर सपनाको रङ उस्तै रहन्छ, त्यही रङले कोरेको हाम्रो नयाँ यात्रा स्टेसन भनेर लेखिएको थियो। सो कथा के हो, किन कस्तो, केही कुराहरू जानकारी नभए पनि केही विशेष चाहिँ अवश्य पनि होला जस्तो लाग्यो। र एउटा अर्को कुरा चाहिँ मलाई के सम्झना आयो यति बेला भने, बोक्सीको घर जुन रिलिज भयो त्यसपछि एकदमै धेरै चर्चामा आउने क्रममा चाहिँ कतिपय अवस्थामा केके अधिकारी र सुलक्षण भारतीको बिचमा मिसअन्डरस्ट्यान्डिङ भयो भन्ने कुराहरू पनि चल्यो, किनभने जहाँ पनि प्रमोसनको कुरामा चाहिँ नि केकीलाई मात्रै अगाडि सारियो, जसले फिल्म डाइरेक्सन गरे उनलाई चाहिँ स्याडोमा राखियो भन्ने जस्तो कुराहरू चलिरहँदाखेरि अब सायद दुवैले एकसाथ कहिले पनि काम गर्दैन होला भन्ने कुराहरू पनि चलेको थियो। तर ठिक अपोजिट, लगभग लगभग 2 वर्ष नबित्दै केकीले नयाँ सिनेमाको अनाउन्स गरिन् र साथमा निर्देशक उही सुलक्षण भारती। सो हामी आशा गरौँ यसपल्टको सिनेमामा भने सुलक्षण भारतीले भरपूर स्पेस पाउनेछन्, किनभने पक्कै पनि आफूले मेहनत गरेपछि, आफूले दुःख गरिसकेपछि निर्देशकले एउटा जुन स्थान पाउनुपर्ने हो त्यो स्थान उनले पाउनेछन् आशा गरौँ।

0: ಎಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS गोर्खा रेडियो.

गत वर्ष प्रदर्शनमा आएको थियो एउटा सिनेमा जसलाई सतीदेवी भनेर नाम दिएको थियो होइन. सतीदेवी भनेर नाम दिने बित्तिकै ओहो यो नाममा सिनेमा बनाउन लागेछन्, यो धार्मिक फिल्म हो कि के हो भन्ने कुरा चल्यो. त्यसको केही समय पश्चात एउटा पोस्टर सार्वजनिक भयो जसमा चाहिँ नायिका चाहिँ अनुहारमा कालो पोतिएको छ, दौडिँदै गरेको छ, पछाडि उनलाई खेद्ने व्यक्तिहरू गाउँका व्यक्तिहरू धेरैजना थिए. त्यस्तो किसिमको पोस्टर सार्वजनिक भएपछि ओहो फिल्ममा त्यस्तो के विशेष छ भन्ने कुराहरू पनि चल्यो. सिनेमा रिलिज भयो, प्रदर्शनमा आयो, त्यसपछि के थाहा भयो भने एउटा नारीको विषयमा, एउटा केटी मान्छेले उठाउनु परेको दुःखको विषयमा बनाइएको सिनेमा थियो रहेछ. सतीदेवी एउटा गाउँको कथा थियो. फिल्म हेर्नेहरू धेरैले यसरी महिलाहरूको विषयमा बनाइएको कथाको लागि, सिनेमाको लागि उनलाई धन्यवाद पनि दिए, किनकि नेपाली सिनेमा इन्डस्ट्रीमा हत्तपत्त महिलाको विषयलाई लिएर सिनेमाहरू बनाइँदैन र उनले बनाउने प्रयास गरे, त्यसको लागि उनलाई त्यो अप्रिसिएसन पनि दियो, उनलाई चाहिँ बधाई पनि दियो होइन. म कुरा गर्दैछु निर्देशक लक्ष्मण सुवेदीको. यिनै लक्ष्मण सुवेदी जसलाई हामी कुनै बेला पत्रकारको रूपमा चिन्थ्यौँ होइन, सिने पत्रकारको रूपमा चिन्थ्यौँ, र यिनै सिने पत्रकारले निर्देशन गरेको सिनेमा थियो सतीदेवी. यति बेला म सतीदेवीको कुरा किन गर्दैछु, निर्देशक लक्ष्मण सुवेदीको कुरा किन गर्दैछु भने उनले हालै मात्र एउटा अर्को सिनेमाको अनाउन्स गरेका छन्। सिनेमाको नाम रहेको छ कोटी कोटी प्रणाम. योभन्दा अगाडिको सिनेमा जस्तै यो सिनेमाको पनि अनाउन्समेन्ट सँगसँगै उनले एउटा पोस्टर जस्तो, नामहरू लेखिएको पोस्टर जस्तो सार्वजनिक गरेका छन् जसमा हामी प्रष्ट रूपमा देख्न सक्छौँ होइन, कोटी कोटी प्रणाम भनेर लेखिएको छ, लेखन निर्देशन लक्ष्मण सुवेदी भनेर. सो यो सिनेमा कस्तो होला त, धार्मिक विषयमा बनाइएको सिनेमा हो कि होइन, कथा धर्मसँग जोडेको हो कि, भगवान्प्रतिको आस्थालाई लिएर सम्मानको लागि हो कि के हो त भनेर जुन कन्फ्युजन या कुराहरू चल्यो, प्रश्नहरू चल्यो, त्यो बिचमा उनले के भने यो कुरै धार्मिक फिल्म होइन, यसको कथावस्तु धर्मसँग जोडिएको छैन, भगवान्प्रतिको आस्था र सम्मान स्वरूप नै यो नाम मैले राखेको हुँ, तर यो विशुद्ध सामाजिक विषयवस्तुमा आधारित सिनेमा हो, एउटा परिवारको पुनर्मिलनको कथा हो र यही विषयमा मैले सिनेमा बनाउन लागेको भनेर पनि उनले बताए. योभन्दा अगाडि सतीदेवी सिनेमाको नाम अनाउन्स गर्ने बित्तिकै यो प्रश्न त्यो बेला पनि सोधिएको थियो, धार्मिक विषयमा बनाइएको सिनेमा हो भनेर, तर त्यो विषय धार्मिक, नाम धार्मिक भए पनि सिनेमाको विषय सामाजिक नै थियो. सो यति बेला पनि कोटी कोटी प्रणाम पनि नाम चाहिँ धर्मसँग रिलेटेड हो कि भने तापनि सामाजिक कथा नै हो भनेर उनले बताइसकेका छन्. सो हामी आशा गरौँ पछिल्लोपल्ट उनको सतीदेवीले त्यस्तो सोचेको जस्तो व्यापार गर्न नसके पनि उनको कोटी कोटी प्रणामले चाहिँ राम्रो व्यापार गर्नेछ. हाम्रो तर्फबाट अल द बेस्ट निर्देशक लक्ष्मण सुवेदीजीलाई.

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। हाम्रो BFBS गोर्खा रेडियोमा हामीले यो कार्यक्रम विशेष गरी डिजाइन किन गर्यौँ भने नेपाली सिनेमाको बारेमा तपाईँहरूसँग सेयर गर्नको लागि केही कुराहरू जुन तपाईँहरू जान्न चाहनुहुन्छ। सो नेपाली सिनेमाको अपडेट लिएर आउने यो कार्यक्रममा आज पनि केही कलेक्सनहरू मेरो थियो जुन मैले तपाईँहरूसँग सेयर गरेँ, राखेँ, सुनाएँ, गीत पनि सुनाएँ। गीत त अझै पनि बाँकी नै छ, म सुनाउँछु तपाईँहरूलाई। तर अब पनि कार्यक्रमबाट जानुपर्ने समय भइसकेको हुनाले जाँदा जाँदै म तपाईँहरूको लागि एउटा अर्को रमाइलो गीत सुनाउँछु। तपाईँहरू गीत सुन्नुहोस् अनि रमाइलो गर्नुहोस्, सुन्दै गर्नुहोस् अनि साथमा BFBS गोर्खा रेडियो। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको हो। राष्ट्रपतिले संविधानको धारा 114 उपधारा 1 बमोजिम मन्त्री परिषदको सिफारिशमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि राष्ट्रपति पौडेलले अस्ति बिहिबार सहकारी पहिलो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको थियो। सरकारले 6 अध्यादेश सिफारिश गरेकामा राष्ट्रपतिले अहिलेसम्म 5 अध्यादेश जारी गर्नुभएको छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेश अध्ययनको क्रममा छ। अतिक्रम सुकुम्बासी बस्तीमा डोजर चल्दै गर्दा खोला किनारमा रहेका अरू नागरिकहरू पनि यति बेला त्रासमा छन्। सरकारको अहिलेको काम सूचना जारी गर्यो, डोजर लिएर गयो, न स्थानीयहरूसँग छलफल गरेको छ, न ओडाहरूसँग, न त्यहाँका घरहरू छुट्याएर नम्बरिङ गरेको छ। बस डोजर लिएर आएको छ, भत्काएको छ। यस्तो बेलामा डोजरले जसको घर पनि हान्न सक्छ भन्ने जोखिम देखेपछि स्थानीयहरूले आफ्ना लाल पूर्जा टाँस्नु परेको छ। मान्छेहरूले आफ्ना घर जोगाउनको लागि प्रमाण पेश गर्न थालेका छन्। यो प्रकरणले के देखाएको छ भने आफ्नो निजी जमिनमा घर बनाएर बसेका खोला किनारका नागरिकहरू पनि डोजरको त्रासमा छन्। पहिलो चरणमा थापाथली, सिनामंगल, गैरीगाउँ, शान्तिनगर, मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरेको सरकारले हिजोदेखि फेरि भत्काउन थालेको छ। हिजो बल्खु, बम्सीघाट, गोङ्गबु लगायतका विभिन्न स्थानमा डोजर चलाएर खाली गरिएको थियो। आज स्वयम्भु, बालाजु र माछा पोखरी, तिलगंगा आसपासका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाएको छ। सरकारको यो कदमले धेरै नागरिकहरू घरबार विहीन भएका छन्। मुलुकभरकै सुकुम्बासीमा त्रास देखिएको छ।

चौदह मंगसिर एघारदेखि पन्ध्र गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसअघि जेठ मसान्तभित्र सबै जनवर्गीय संगठन र स्थानीय तहका कमिटीहरूको समायोजन सक्ने र भदौदेखि कार्तिकसम्म ओडा पालिका जिल्ला र प्रदेश तहका अधिवेशनहरू गर्ने कार्यतालिका तय गरेको छ। पार्टीले आफ्ना निर्वाचित कमिटीहरूमा युवा र नवयुवाहरूको 50% प्रतिनिधित्व सुनिश्चित गर्ने क्रान्तिकारी निर्णय समेत गरेको छ। यसै गरी बैठकले फागुनमा सम्पन्न चुनावको समीक्षा प्रतिवेदन पारित गर्दै संविधान संशोधनका लागि सुझाव दिन 11 सदस्यीय कार्यदल गठन गरेको छ। देव गुरूङ, प्रकाश ज्वाला, रेखा शर्मा, खिमलाल देवकोटा लगायत सदस्य रहेको उक्त कार्यदलले संविधानका सबल र दुर्बल पक्षबारे सुझाव दिनेछ। पार्टीले 19 समसामयिक प्रस्ताव पारित गर्दै सिंह कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने प्रतिबद्धता समेत गरेको छ। नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। पर्सि 21 गते सोमबार दिउँसो 1 बजे बैठक बस्ने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकमा सहभागी हुन केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ। कांग्रेस सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूको इमानदारीतामा कुनै पनि सम्झौता नहुने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सार्वजनिक पदमा रहेका कुनै पनि व्यक्तिले आर्थिक अनियमितता गरी स्वीकार्य नहुने बताउनु भएको हो।

यसले सेना फिर्ता बोलाउने अमेरिकी निर्णय पूर्वानुमानित भएको बताउनु भएको छ। पूर्व शाही नौसेना कमाण्डर टम सार्पाले विदेशमा अमेरिकी उपस्थिति कटौतीले ट्रम्पलाई फाइदा नहुने बताउनु भएको छ। प्रधानमन्त्री कफ एनबीए भलिबल लीग अन्तर्गत पुरूषतर्फको उपाधि रूकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र

केएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। आजको नारी तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र प्रिय श्रोताहरू, आजको नारीमा आज पनि हामीसँग एकजना विशेष नारी, एकजना विशेष पाहुना हुनुहुन्छ। उहाँ स्टुडियोमा आइसक्नु भएको छ र उहाँको जिन्दगीलाई नजिकबाट हेर्ने कोसिस गरौँ, उहाँ के गर्दै हुनुहुन्छ त्यो कुराहरू सबै बुझौँ। र उहाँ एकजना लिरिसिस्ट हुनुहुन्छ श्रोताहरू, उहाँ एउटा गीतकार हुनुहुन्छ, प्रीति कौर। हजुर, उहाँको नाम प्रीति कौर, उहाँ गीतकार हुनुहुन्छ र उहाँले किताबहरू पनि लेख्नु भएको छ अरे भनेको मैले सुनेको छु। आजको कुराकानीमा म सोध्दै जाउँला उहाँ के गर्दै हुनुहुन्छ, आजभोलि के कस्तो कामहरू गर्दै हुनुहुन्छ, के कस्ता गीतहरू लेख्दै हुनुहुन्छ, त्यो सबै कुराहरू हामी उहाँबाट नै सुनौँ। र अब आउनु श्रोताहरू, हामी

0: अबेर चाहिँ नगरौ। आजको हाम्रो विशेष नारी, आजको हाम्रो विशेष पाहुना हाम्रो प्रीति कौर जीलाई स्वागत गरिहालौँ। गीतकार प्रीति कौर हजुर श्रोताहरू, उहाँलाई स्वागत गरौँ। नमस्ते प्रीति जी।
1: नमस्कार।
0: अनि सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु।
0: प्रीति कौर भनेपछि त पन्जाबी समुदायबाट पढ्नु भएको छ तपाईँ, होइन? जन्म त यहीँ भयो होला, होइन?
1: हजुर।
0: तपाईँ यहाँ नै जन्मिनु भएको भनेपछि बाबा आमा पहिल्यैदेखि यहीँबाट, होइन, नेपालमै?
1: हजुर, पहिला उता हुनुहुन्थ्यो, त्यसपछि यहाँ आउनुभयो, उहाँहरूको भेटघाट भयो, विवाह भयो, फेरि मेरो जन्म पनि यही भयो।
0: ए, भनेपछि बाबा आमा काठमाडौँमा आएर चाहिँ भेट हुनुभयो?
1: हजुर।
0: होइन,
1: हजुर।
0: आजभोलि के गर्दै हुनुहुन्छ? नयाँ नयाँ गीतहरू लेख्दै हुनुहुन्छ?
1: हिजो आज म गीतहरू लेख्दैछु, फुटकर प्रकाशित पनि छन्। केही समयपछि म एउटा गीति सङ्ग्रह पनि लिएर आउनेछु अनि एउटा नोभेल पनि लिएर आउनेछु। अहिले शिक्षण पेसामै व्यस्त छु।
0: भनेपछि शिक्षण पेसामा हुनुहुन्छ अहिले, होइन? अब गीतहरू पनि लेख्दै हुनुहुन्छ। शिक्षण पेसामा चाहिँ कति वर्षदेखि हुनुहुन्छ?
1: त्यस्तै म 4 वर्षदेखि।
0: ए, भनेपछि धेरै भएको छैन रहेछ है। शिक्षण पेसामा त नत्र त अब व्यस्त भइन्छ नि त, होइन?
1: हजुर हजुर,
0: एकदमै व्यस्त राख्छ यो शिक्षाको क्षेत्रमा भनौँ, टिचर्सहरूलाई भनौँ, लेक्चरर्सहरूलाई भनौँ, होइन? त्यसले गर्दाखेरि चाहिँ अब जे होस् फुर्सद निकालेर गीत लेख्दै हुनुहुन्छ है?
1: हजुर, मेरो खाना खाने समयपछि चाहिँ नि म लेख्ने गर्छु। त्यो बेलामा अलि राति पनि हुन्छ, भावनामा बग्छ मान्छे, रमाइलो पनि लाग्छ, र त्यो क्षणमा म लेख्न चाहिँ नि एकदम मन पराउँछु।
0: भनेपछि बेलुकीको खाना खाइसकेर है लेख्ने गर्नुहुन्छ?
1: हजुर।
0: अरू बेला फुर्दैन कि के हो?
1: अरू बेला पनि फुर्छ, तर विशेष भन्नुपर्दाखेरि त्यो राति 10, 11, 12 बजे चाहिँ नि मलाई लेख्न एकदम रमाइलो लाग्छ, मन पनि पर्छ। फेरि हामी भावनामा पनि त्यो बेलामा डुब्छौँ नि, होइन? मर्निङ टाइममा त हामीसँग भावना त हुँदैन, अलिकति इनर्जी बेग्लै खालको हुन्छ।
0: म त बेलुकीको खाना खाइसकेपछि नि प्रीतिजी निन्द्राको भावनामा यस्तो डुब्छु कि निन्द्रै निन्द्रा, हाई हाईको भावनामा भनौँ, होइन, निन्द्राको भावनामा भनौँ, आँखा झिमिक झिमिक आँखा निदाउँदै गरेको भावना हुन्छ मेरो है। त्यसले गर्दा तपाईँ चाहिँ गीत लेख्नु हुँदो रहेछ, होइन? तपाईँको गीतहरू त राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ नि।
1: हजुर हजुर, म धेरै धन्यवाद। म एउटा भाग्यमानी गीतकारको रूपमा पनि आफूलाई महसुस गर्छु, किनभने अहिलेसम्म सबै आदरणीय सर म्यामहरूले नै गाउनु भयो, त्योभन्दा ठुलो मेरो लागि के कुरा हुन सक्छ?
0: हजुर हजुर श्रोताहरू, उहाँको गीतहरू बानिका प्रधानले गाउनु भएको रहेछ, राज सिक्देलले गाउनु भएको रहेछ, अरू कस कसले गाउनु भएको छ?
1: आदरणीय लोचन भट्टराई म्याम हुनुहुन्छ,
0: हजुर,
1: दिचु शर्मिला परदेवा दिचु हुनुहुन्छ, रमेश श्रेष्ठ मेलिटीजी, रिदम रिजाल, अनि मनोज गुरुङ सर, धेरैले गाउनु भएको छ।
0: त्यही त, धेरैले गाउनु भएको रहेछ, राम्रो राम्रो गीतहरू गाउनु भएको रहेछ, होइन? कति वर्ष भयो तपाईँले यो गीत लेखनमा भनौँ एउटा लिरिसिस्टको रूपमा उत्रिनु भएको चाहिँ कति वर्ष भयो?
1: त्यस्तै 6-7 वर्ष भयो।
0: सुरुवात कसरी भयो, धोका खाइयो कि कसो?
1: धोका भन्दा पनि म 9-10 वर्षको थिएँ अनि त्यो बेलादेखि नै मैले कलम चलाउँदै गएँ। त्यो बेला मैले जान्दैन थिएँ कविता के हो, गीत के हो, अनि त्यस्तै क्रममा म लेख्दै गएँ। अनि एक दिन चाहिँ नि रमेश श्रेष्ठ मेलोडीज्यूले सङ्गीत भर्नुभयो, राज सिक्देल सरले गाउनुभयो, जुन मेरो पहिलो गीत थियो र पहिलो रेकर्ड मेरो त्यही भयो। त्यसपछि मैले थाहा पाएँ कि म गीत पनि लेख्न सक्छु भन्ने कुरा।
0: हजुर हजुर, राज सिक्देलले गाउनुभएको गीतको बोल कस्तो छ सुनाउन त हाम्रो श्रोतालाई? त सुनाउनु चाहिँ सुनाउनु नै छ बजाएर त, होइन? तपाईँको मुखार वृन्दबाट।
1: पहिलो प्रेम ताडिएछ, संयोगले माया गाँसिएछ, कतै फुल बनी कतै काँडा बनी, अनायासै परेले बीच मोती छल्किएछ, पहिलो प्रेम ताडिएछ,
0: पहिलो प्रेम ताडिएछ, संयोगले माया
1: गाँसिएछ,
0: है? पहिलो गीत तपाईँको, होइन?
1: हजुर।
0: हुन त अब भनौँ न, गीतहरूमा हाम्रो प्रेमका कुराहरू हुन्छन्, होइन, मिलनका कुराहरू हुन्छन्, बिछोडका कुराहरू हुन्छन्, धोका पाएका कुराहरू, धोका दिएका कुराहरू हुन्छन्, होइन?
1: हजुर।
0: कसरी लेख्नुभयो यो पहिलो प्रेम टाढिएछ, संयोगले माया गाँसिएछ भन्ने?
1: यो बेला म स्कुल टाइममा थिएँ, लेख्न चाहिँ नि मैले लेखेको हुँ म भन्छु पनि तर म त्यो बेला यो शब्दको अर्थ जान्दैन थिएँ अहिले आएर यो हरेक शब्दको अर्थ म जान्दछु
0: त्यतिकै लेख्नु भयो भनेपछि
1: मैले कलम चलाउने क्रममै मेरो पहिलो गीत लेखेँ जुन मैले कविता भनेर लेखेको थिएँ र आज राज सिग्देल सरकै भोइसमा रेकर्ड हुँदाखेरि चाहिँ नि आफूलाई एकदम खुसी महसुस गर्छु
0: हजुर श्रोताहरू भनेपछि सुरुवातमा जुन चाहिँ उहाँले गीत लेख्नुभयो पहिलो प्रेम टाढिएछ भन्ने मैले चाहिँ सोचेको थिएँ अब प्रेममा अलिकति खटपट आएको थिएछ कि के हो भनेर
1: होइन स्कुल बेलामा त अलिकति खटमट नहोला नि होइन
0: हजुर
1: त्यो बेला लेखिएको
0: हो जे होस् श्रोताहरू त्यत्तिकै उहाँले कविताको रूपमा लेख्नुभएको अहिले आएर गीतको रूपमा परिणत भएको छ एकदमै मिठो गीत राज सिग्देलको आवाजमा अनि अब प्रीति बहिनी तपाईँले कविताहरू पनि लेख्नु भएको छ है
1: हजुर
0: कविताहरू पुरै छापिएको छ तपाईँको
1: समय समयमा छापिरहन्छ फुटकरको रूपमा गोर्खापत्र मधुपर्कहरूमा आइरहन्छ
0: हजुर अनि अब हामीलाई एउटा कविता सुनौ न त ल अब कविताको कुरा निस्केपछि त ल्याउनु भएको छ कविता
1: ल्याएको छु म एउटा कविता हजुरहरूलाई सुनाउँदैछु जहाँ गुलाबभित्र लुकेका मधुरता जहाँ गुलाबभित्र लुकेका मधुरता पत्र पत्र गरी खुल्दै थिए लजालु नयन कसैतिर झुक्दै थिए जहाँ बसन्तको स्पर्शमा कलिला यौवन पनि परिवर्तनका भाषा बोल्दै थिए हो त्यहाँ म उच्यालोले देखेका शीतमा सुनौलो जीवन खोज्दै थिए घाम पानी बीच शीतल वातावरणमा इन्द्रेणीका रङ्गहरू बुझ्दै थिए जुनको सुन्दरताको वर्णन गर्दै ताराहरू माझ एउटा बोल्ने तस्विर उतार्दै थिए धन्यवाद
0: आहा कति मिठो होइन गुलाबको फुललाई तपाईँले वर्णन गरिदिनु भयो होइन आफ्नै शब्दमा आफ्नै कल्पनामा भनौँ साथसाथै उडेर माथि जुनसम्म पुग्नुभयो नि त म त तल तपाईँको कविता सुन्दै गुलाबको फुलको बगानमै रमाउँदै थिएँ एकैचोटि तपाईँलाई मैले चन्द्रमामा देखेँ धेरै राम्रो कविता सुनाइदिनु भयो श्रोताहरू उहाँ धेरै राम्रो कविताहरू लेख्नुहुन्छ र गीतकार त हुनुहुन्छ नै राम्रो राम्रो गायक गायिकाहरूले उहाँको गीत गाउनु भएको छ अनि तपाईँ शिक्षण पेसामा पनि हुनुहुन्छ है र आफ्नो कलमलाई पनि चलाउँदै हुनुहुन्छ अरू के गर्दै हुनुहुन्छ पढ्दै पनि हुनुहुन्छ होला सायद
1: हजुर अहिले मैले आफ्नो पढाइलाई निरन्तरता दिएको छु
0: बिचमा ग्याप भएको थियो कि क्या हो होइन
1: बिचमा ग्याप भएको थियो किनभने मम्मी किडनी पेसेन्ट हुनुहुन्थ्यो उहाँ धेरै लङ टाइम नै अब त्यही क्रममा मैले 6-7 वर्ष मैले यतिकै टाइम बिताएँ र मैले फेरि कन्टिन्यू गरेको छु
0: ए हजुर हजुर अब आमा बिरामी हुँदा त स्याहार्नै पर्यो नि त होइन तपाईँ एक्लो छोरी जस्तो छ हो
1: होइन बहिनी पनि हुनुहुन्छ भाइ पनि हुनुहुन्छ
0: ए हजुर अब ठुली छोरी भएपछि त समय दिनु पर्यो घरमा आमालाई हेरचाह गर्नु पर्यो ठिकै हो होइन पढाइ त छँदैछ नि होइन जिन्दगीभर पढे पनि भयो होइन के पढ्दै हुनुहुन्छ अहिले तपाईँ
1: म म्यानेजमेन्ट
0: ए हजुर म्यानेजमेन्ट पढ्दै हुनुहुँदो रहेछ अब सबै कुराहरू एकदमै राम्रो राम्रो भनौँ तपाईँ यता शिक्षण पेसामा हुनुहुँदो रहेछ होइन यो चाहिँ प्राइभेटमा होला होइन
1: हजुर
0: अनि गीत पनि लेख्दै हुनुहुन्छ पढ्दै पनि हुनुहुन्छ होइन र अब कस्तो छ जिन्दगी कस्तो चलिरहेछ भनौँ यति धेरै काम पनि गर्दै आफ्नो क्रिएटिभिटी पनि देखाउँदै होइन क्रिएटिभिटी आफ्नो एकदमै राम्रो निकाल्नु पर्यो होइन पढ्नु पनि पर्यो यता काम पनि गर्नु पर्यो कस्तो छ जिन्दगी कसरी चलेको छ यसलाई भनौँ न तपाईँको शब्दमा सुनौ तपाईँको जिन्दगी आजभोलि
1: जिन्दगी त मलाई एउटा गुलाबको फुल लाग्छ होइन गुलाबको फुलमा काँडा पनि हुन्छ समय अनुसार आउँछन् जान्छन् ती काँडाहरू ती काँडाले पनि जिन्दगी रमाइलो भएको हो तर जीवन भनेको गुलाबको फुलै हो
0: हजुर काँडा त कहिले काहीँ घोज्ने मात्र हो होइन जिन्दगी यस्तो नि त सिक्काको दुई पाटा जस्तो हो होइन दुई पाटालाई हामीले हेर्नै पर्छ भोग्नै पर्छ भनौँ होइन
1: काँडा नहुने हो त जिन्दगी कहाँ जिन्दगी हुन्छ र म्याम
0: त्यही त अब नेगेटिभिटी नहुने भयो त पोजिटिभिटीको यस्तो साह्रो चर्चा कहाँ हुन्थ्यो होइन पोजिटिभ हुनुपर्छ पोजिटिभ एनर्जी गेन गर्नुपर्छ पोजिटिभ भाइभ लिनुपर्छ आफूले पनि पोजिटिभ भाइभ भनौँ न दिन सक्नुपर्छ भन्ने कुराहरू त कुरै हुँदैन थियो नि होइन सबै कुरा बराबर हुन्थ्यो जिन्दगी जोस् खुसी साथ बिताउँदै हुनुहुन्छ तपाईँको अनुहारबाट झल्किन्छ क्या खुसी तपाईँ कति खुसी हुनुहुन्छ भनेर यति खुसी यति उज्यालो के छ केही राज
1: राज भनेकै जिन्दगीमा जुन पनि सिचुएसनमा मान्छेले मुस्कुराउनु पर्छ, यही हो जिन्दगी जस्तो लाग्छ मलाई.
0: हजुर, त्यति हो, बस
1: बस त्यति हो.
0: कुनै पनि सिचुएसनमा आफ्नो मुस्कान छर्नु चाहिँ छोड्नु भएन भनेपछि, होइन?
1: हजुर म्याम.
0: र अब किताब कुन चाहिँ लेख्नु भएको छ तपाईँले किताब चाहिँ?
1: किताब चाहिँ नि मैले जब म स्कुल पढ्थेँ त्यो बेला मैले लेखिएका कविताहरू हुन्, अनि एउटा सङ्ग्रहको रूपमा नै भयो. त्यसपछि चाहिँ नि मैले एउटा कविता सङ्ग्रह निकाले, जुन कविता सङ्ग्रहको नाम रहेको छ मौन तस्विर.
0: ए, मौन तस्विर है. त्यसभित्रको मौन तस्विरहरू कस्तो छ त त्यो कविता सङ्ग्रहभित्रको?
1: त्यसमा बाल कविताहरू पनि छन् र अलिकति एज हुँदाखेरि लेखिएका कविताहरू पनि छन्, सबै खालको मिलिएको कविताहरू छन्.
0: एउटा बाल मस्तिष्कले लेखेको कविता पनि भनौँ, अनि अलिकति म्याच्योर भएपछि, अलिकति ठुलो भएपछि लेखेको प्रेमका कुराहरू होला, होइन?
1: हजुर.
0: एउटा कवियत्रीले प्रेमको कुरा नलेख्ने त कुरै छैन है. र जे होस्, मौन तस्विरभित्र ती सबै कुराहरू छन्, होइन? ती सबै कुराहरू हुँदा हुँदै पनि तस्विर किन मौन त फेरि?
1: अब नाम त्यस्तै जुट्यो अनि त्यहाँ कविता पनि त्यही रहेको कारणले मौन तस्विरै भयो.
0: हजुर, भनेपछि ती कविताहरू मध्ये विशेष एउटा कविता चाहिँ मौन तस्विर भएर बसेको है. श्रोताहरू, मौन तस्विर उहाँको कविता सङ्ग्रह रहेछ, कहीँ कतै भेट्यो भने पढ्नु होला.
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु.
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्. तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ.
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: अनि अहिले किताब लेख्दैछु, लेख्ने तर्खरमा छु, अघि भन्दै हुनुहुन्थ्यो, के छ कसो छ?
1: अहिले मैले अब निकाल्ने भनेको अब 1-1.5 वर्षमा एउटा गीति सङ्ग्रह निकाल्छु. अहिले फुटकर गीतहरू अलि धेरै नै भइसके मसँग, अनि त्यसकै निकाल्छु. र मेरो सबैभन्दा ठुलो सपना छ नोभेल निकाल्ने, अब छिट्टै नै निकाल्छु त्यो पनि.
0: कस्तो टाइपको नोभेल चाहिँ? आफ्नै जिन्दगीलाई लिएर, आफ्नै भोगाइहरूलाई लिएर, आफ्नै प्रेम कथाहरूलाई लिएर निकाल्नु हुँदैछ कि के छ दिमागमा?
1: म्याम, आदरणीय श्रोताबिन्दहरू, अब बिस्तारै आइसकेपछि नि अब थाहा हुन्छ. अहिलेको लागि चाहिँ यो कुराहरू गोप्य नै राखौँ.
0: किन त्यति साह्रो? हजुर, श्रोताहरू, अब चाँडै नै उहाँले किताब भनौँ न एउटा नोबल निकाल्दै हुनुहुँदो रहेछ, लेख्दै हुनुहुन्छ होला सायद अहिले, भनौँ लेख्दै जम्मा गर्नु पर्यो, त्यसपछि आफ्नो आफ्नो त्यो तह मिलाएर राख्नु पर्यो फेरि त्यसलाई, होइन? त्यसले गर्दाखेरि चाहिँ अब टाइम चाहिँ लाग्छ, 1-1.5 वर्ष त लागिहाल्छ. र लेख्ने सौख चाहिँ पुरै छ जस्तो छ तपाईँको, है?
1: लेख्न चाहिँ नि मलाई मनपर्छ.
0: मनपर्छ,
1: सिकारु नै हो तर मलाई लेख्न चाहिँ नि मनपर्छ.
0: अनि तपाईँ प्रीति कौर पन्जाबी, होइन, भनौँ न नेपाली पन्जाबी हुनुहुन्छ भनौँ, होइन, नेपालमै जन्मेको हुर्केको बढेको, तर तपाईँको बोल्ने स्टाइल त भर्खर इन्डियाबाट आएको जस्तो छ त. तपाईँको घरमा के छ भाषा?
1: मम्मी ड्याडी हिन्दी नै बोल्नुहुन्थ्यो, हामी चाहिँ नेपालीमा छिटो छिटो जवाफहरू दिन्थ्यौँ, तर मलाई त नेपाली नै राम्रो बोल्न आउँछ जस्तो लाग्छ.
0: हो
1: हजुर.

0: अनि अब लेख्ने इच्छा त तपाईँको छँदैछ, अरू के गर्नुहुन्छ? तपाईँको शिक्षण पेसा पनि छँदैछ, प्राइभेट भनौँ न इन्स्टिच्युटमा अब हुनुहुन्छ होइन, विशेष गरेर इङ्ग्लिस ल्याङ्ग्वेजको टिचर हुनुहुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ।
1: हजुर हजुर।
0: अनि के छ अरू इच्छाहरू भन्नुहुन्छ नि एउटा, यो गर्दा गर्दै पनि?
1: इच्छाहरू अहिले त्यस्तो खासै छैन, मलाई लेख्न नै मनपर्छ र लेखिरहु, र अन्तिम दिनसम्म पनि मैले पाएँ भने म लेख्न नै चाहन्छु।
0: लेख्न नै चाहनुहुन्छ?
1: हजुर।
0: अब यसै नोटमा भन्नु एउटा कविता फेरि सुनौ न। अब एउटा कविता लेख्ने एउटा लिरिसिस्ट आएपछि त म त घरिघरि यसो कविता सुनाउन।
1: अब कविता होइन म्याम, म हजुरलाई गीतको शब्द नै सुनाउने छु।
0: हजुर हजुर, ल अब गीतै सुनौ। गीतहरू धेरै लेख्नु भएको छ तपाईँले होइन, अब गायक गायिकाहरूलाई दिनु नै छ तपाईँले गीतहरू, अझै राम्रो राम्रो अहिलेको नयाँ गायकहरूलाई गायिकाहरूलाई, त्यसले गर्दा अब गीतहरू कस्तो कस्तो फुट्दैछ त्यो पनि सुनौ न।
1: हस् एकदम, थ्याङ्क यू म्याम। झरेपछि फुल भएर कहाँ फुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, पुरानो थियो व्यथा, पुरानो थियो व्यथा, सधैँभरि दुखी रह्यो, निको नहुने घाउहरू मुटुभित्रै लुकिरह्यो, जुन सरेपछि तारासँगै कहाँ डुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, हर रात कटाएको छु परेली भिजाएर, हर रात कटाएको छु परेली भिजाएर, सपनाहरू मरेपछि के देखु निदाएर, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके।
0: सक्यो बस।
1: हजुर।
0: कति मिठो गीत लेख्नु हुँदो रहेछ, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, होइन धेरै सताए जस्तो छ अतीतले मान्छेहरूलाई।
1: हजुर हजुर, सबैको एउटा टाइममा हुन्छ प्रेम।
0: हजुर हजुर, हुन्छ गहिरो तालको प्रेम, त्यसपछिको फेरि बिछोड कता कता मैले महसुस गरेँ यहाँनिर।
1: भन्न मन लाग्यो चोटै नलागिकन त पीडा कहाँबाट होस्, त्यस्तै छ जिन्दगी।
0: आफ्नो आफ्नो भोगाई हो होइन, मान्छेको लाइफमा जिन्दगीको यात्रामा कहाँ के हुन्छ पत्तो हुँदैन है, कहाँ एकदमै खुलेर हाँस्ने मौका मिल्छ, कहाँ लुकेर रुने एउटा ठाउँ खोज्नुपर्छ होइन, त्यसले गर्दाखेरि तपाईँको गीतहरू एकदमै राम्रो। अब यो जुन चाहिँ बसन्तमा पनि अतीत कहाँ भुल्न सकेँ भन्ने जुन चाहिँ गीत छ, यो गीत लेख्दाखेरि कुन गायक अथवा कुन गायिकाको कल्पना गर्नुभयो तपाईँले?
1: मैले जब यो गीत लेखेँ त्यो बेला त थाहा थिएँ, तर म कल्पना चाहिँ गर्नुपर्दाखेरि हाम्रो आदरणीय शिव परियार सर।
0: ए हजुर हजुर, अब तपाईँको यो गीत हाम्रो शिव परियारले गाइदिनु भयो भने त अति नै राम्रो है, तपाईँको इच्छा पुरा होस् हामी पशुपतिनाथलाई प्रार्थना पनि गरौँ होइन।
1: थ्याङ्क यू। अनि हजुर,

0: अनि भनौँ न गीतहरू प्रायः प्रायः यस्तै लेख्नुहुन्छ. गीतहरू त हुन अघि मैले भनिहालेँ, मिलनका बिछोडका गीतहरू होइन हुन्छ. र पनि अब आफूलाई कस्तो कस्तो भेराइटिज हुन्छ नि गीतको, होइन गीतको पनि त हुन्छ. कस्तो कस्तो टाइपको चाहिँ लेख्न चाहिँ अझै तपाईँलाई मनपर्छ?
1: प्रायः जस्तो मैले सबै गीतहरू नै लेखेको छु, तर मलाई चाहिँ नि एउटा एकदम राम्रो मनले छुने देशप्रेम लेख्न मन छ. तर अहिले रिसेन्टली लेख्नु पर्दाखेरि मैले गीतहरूमा धेरै पीडा लेखेँ, धेरै पीडा लेखेँ. फेरि खुसीको गीतहरू लेख्दा त्यति मैले आनन्द महसुस गरिनँ जति मैले पीडाहरू लेखेर महसुस गरेँ जुन. त्यही भएको कारणले अहिले त्यो लेखिरहेको छु. अनि माग अनुसार पनि हुन्छ. अहिले मुभीमा पनि मैले गीत लेखेँ, 14 मुभी भदौ 12 गते आउँदैछ. अनि त्यसमा लेखेँ, त्यसमा जातभातको कुराहरू समेटिएको छ. त्यस्तै लेखेको छु. तर आउने दिनमा चाहिँ एउटा देशप्रेमको धेरै राम्रो गीत लेख्न मन छ.
0: हजुर हजुर.

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने पेजिजक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
2: PFPS गोर्खा रेडियो।
3: जदौँ चलचित्रमा पनि तपाईँको गीत हामी सुन्न सक्छौँ। अब भनेपछि कुन चाहिँ गीत लेख्नु भएको छ?
4: अहिले चाहिँ नि त्यो कुराहरू खुलाइएको बाहिर छैन, तर जातभात सम्बन्धी हो। राम्रो छ, शीर्ष गीत लेखेको छु मैले।
3: ए हजुर हजुर, टाइटल सङ भनेपछि तपाईँले लेख्नु भएकै छ
4: होइन?
3: कसरी पुग्नुभयो जदौँसम्म तपाईँ?
4: जदौँसम्म भन्नुपर्दाखेरि हाम्रो डाइरेक्टर काजी लिम्बुज्यू हुनुहुन्छ, अनि उहाँसँग मेरो कनेक्सन पनि धेरै अगाडिदेखिकै एकदम राम्रो, अनि उहाँले बोलाउनु भयो, अनि प्रीति चाहिँ एउटा गीत लेख्नुपर्छ है हाम्रो मुभीमा भन्नुभयो, अनि यही मार्फत चाहिँ आज भन्न चाहन्छु काजीजी थ्याङ्क यू सो मच, अनि हाम्रो जदौँ फ्यामिलीलाई पनि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु।
3: जे होस् श्रोताहरू, जदौँ चलचित्रमा उहाँको टाइटल ट्र्याक चाहिँ उहाँले लेख्नु भएको रहेछ। अब हामी सुन्छौँ चाँडै नै रिलिज भएपछि, गीतहरू रिलिज भएपछि, एल्बम रिलिज भएपछि। र अब भनेपछि अघि बढ्ने क्रम एकदमै स्पिड भनौँ न, टेक अफ गरिसक्नु भएको छ भनौँ होइन? अब अरू अन्य चलचित्रहरूको आएको छ कि छैन अफर?
4: योभन्दा पछि पनि छ, अब बिस्तारै गर्नुपर्छ।
3: ए हजुर हजुर, भनेपछि अल द बेस्ट हाम्रो तर्फबाट होइन, र राम्रो राम्रो गीतहरू लेख्दै जानुहोला। अनि अब यो गीतहरू लेख्दाखेरि तपाईँले लेखेको गीतहरू अब जति पनि आउनेछ, कुन कुन सिङ्गर्सहरूलाई तपाईँले ध्यानमा राख्नु भएको छ भनौँ, कुन कुन सिङ्गर्सहरूलाई गाउनु लगाउने तपाईँको इच्छा छ?
4: सबैजना सिङ्गरहरू मेरो एकदम आदरणीय हुनुहुन्छ, प्रिय हुनुहुन्छ, तर मलाई चाहिँ एकदम मन लागेको हाम्रो आदरणीय शिव परियार सर, राज सिग्देल सर, हाम्रो लेजेन्ड हुनुहुन्छ वरिष्ठ गायक हाम्रो दीपक खरेल सर, सबैको भोइसमा मलाई सुन्न मन छ।
3: हजुर हजुर, भनेपछि काम थुप्रै रहेछ नि त तपाईँको गर्नुपर्ने होइन?
4: गर्नुपर्ने छ, अब लेख्नै पर्ने पहिला, सबैभन्दा ठुलो काम हो त्यो, लेखौँ बिस्तारै अरू हुँदै जान्छन्।
3: हजुर हजुर, र अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ, श्रोताहरू उहाँको चलचित्र जदौँमा पनि एउटा गीत आउँदो रहेछ, टाइटल ट्र्याक उहाँले लेख्नु भएको रहेछ, र आउँदो अन्य फिल्महरूमा पनि उहाँको कुरा चल्दो रहेछ, आउँदो रहेछ गीतहरू भनौँ। भनेपछि उहाँ अब चाहिँ भेट्न गाह्रो पर्छ अब चाहिँ
4: हजुरहरूको माया हो, म खुरी खुरी हजुरलाई दौडी दौडी भेट्न आइहाल्छु नि।
3: अब धेरै काम पाउन थालेपछि व्यस्त पनि हुनु पर्यो, व्यस्त भएकै राम्रो है। अनि अब तपाईँको गीतहरू जति पनि लेख्नु भएको छ होइन, दर्शकहरूले कस्तो भनौँ न एउटा रेस्पोन्स भनौँ, एउटा प्रतिक्रिया कस्तो छ?
4: एकदम राम्रो कुरा, जस्तो कि हाम्रो आदरणीय सरहरू हुनुहुन्छ नि, उहाँहरूबाट मैले एकदम राम्रो प्रतिक्रिया पाएँ। दिनेश अधिकारी सर, रत्न थापा सर, उहाँहरू त हाम्रो लागि आदरणीय हुनुहुन्छ, उहाँहरूबाट राम्रो रेस्पोन्स र सबैबाट राम्रो पाएको छु, राम्रो लेख्नुपर्छ र तिमीले राम्रो लेखेको छौ भन्नुहुन्छ।
3: श्रोताहरूले पनि मन पराउँदै हुनुहुन्छ होइन? अब जदौँको गीत आएपछि त झन् अब हाम्रो प्रीति कौर बहिनी धेरै उहाँले अब भनौँ उन्नति गर्नुहुन्छ भन्ने आशा र विश्वास हामीले राखेका छौँ। अनि अरू अब के छ तपाईँको भनौँ यो सङ्गीतको क्षेत्र भयो होइन, गीत त गाउनुहुन्न है?
4: म गीत गाउँदिनँ।
3: गाउनु यस्तो हेर्दा गाउनुहुन्छ होला, अलिअलि त गुनगुनाउनुहुन्छ होला।
4: होइन म गुनगुनाउन सक्दिनँ, मलाई लेख्न चाहिँ अलिक बढी राम्रो छु कि जस्तो लाग्छ।
3: अब एउटा अब राम्रो गीतकार हुनुहुन्छ तपाईँ, होइन आफ्नै पेसा पनि छँदैछ। बाबा के गर्नुहुन्छ तपाईँको?
4: ड्याडी अहिले एसएलसी बोर्डमा हुनुहुन्छ।
3: ए हजुर हजुर,
4: 20-22 वर्ष भयो ड्याडी एसएलसी बोर्डमा हुनुहुन्छ।
3: ए हजुर हजुर, कुरै कुरामा कहिलेकाहीँ परिवारको बारेमा सोध्नु मन लाग्छ है, सोधिहाले भनौँ। अनि अब यो समाज सेवातिर कतिको झुकाव छ तपाईँको?
4: धेरै नै छ। जब म स्कुल पढ्थेँ धेरै नै मैले आफूसँग भएको पैसाहरू लुगाहरू कलेक्ट गर्ने अनि लैजाने अनि संस्थाहरूमा दिने, यस्तो अब भोको छ भने मैले पैसा दिँदैन बरु खानेकुरा नै किनिदिन्छु, यस्तो चाहिँ नै गर्थेँ।
3: जे होस् समाजसेवा सानो छँदा धेरै गर्नुभयो होइन, अब पनि उन्नति जति गर्दै जानुहुन्छ, समाजसेवाहरू गर्दै जानुहुन्छ होइन। अनि सङ्गीतको क्षेत्रमा भनौँ, अब सङ्गीतकै कुरा आउँछ, गीतकार हुनुहुन्छ तपाईँ होइन, सङ्गीतको क्षेत्रमा धेरै जस्तो इन्सपायर कोबाट हुनुभएको छ तपाईँ?
4: साङ्गीतिक क्षेत्रमा अब भन्नुपर्दाखेरि मेरो लागि सबै आदरणीय हुनुहुन्छ, त्यो एकदम म आफूलाई भाग्यमानी पनि महसुस गर्छु। आदरणीय राजु सिंह सरको पनि मैले साथ पाएँ अनि उहाँसँग मैले गीत गर्ने मौका पाएँ, यो मेरो लागि सबैभन्दा ठुलो कुरा हो। र अर्को मैले भन्नुपर्दाखेरि मैले रमेश श्रेष्ठ मेलोडीज्यूको नाम लिनै पर्छ, किनभने उहाँले नै मलाई सङ्गीतमा ल्याउनु भएको र हुँ, र आज म जति जे गर्दैछु उहाँलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु। र अरू नामहरू लिनु पर्दाखेरि मेरो लागि अति नै प्रिय, अति नै मलाई माया गर्नुभयो, साथ दिनुभयो होइन हिँड्ने क्रममा धेरैजना हुनुहुन्छ हाम्रो, भन्नुपर्दाखेरि आदरणीय सुनिल थापा सर, आदरणीय सर्वज्ञ खड्का सर, उहाँहरूलाई पनि विशेष सम्झिन चाहन्छु, अनि आदरणीय मेरो फ्यामिली अनि प्रत्यक्ष अप्रत्यक्ष साथी सबैजनालाई सम्झिन चाहन्छु।
3: एकदमै राम्रो होइन, जे होस् अब यस्तो बेला मौकामा सम्झिनुपर्छ कहिले काहीँ होइन। अनि अब गायक गायिकाहरूमा भनौँ, पुरानो गायक गायिकाहरू हाम्रो लेजेन्डरी सिङ्गर्सहरू हुनुहुन्छ, अहिलेको गायक गायिकाहरूमा कसको गीतहरू भन्नाले आफ्नो फेभरेट हुन्छ नि, उहाँले गाउनु भएको मलाई साह्रै मनपर्छ, मन छुन्छ भन्ने चाहिँ कसको छ?
4: त्यसरी त म भन्न सक्दिनँ होइन, सबैजना आदरणीय हुनुहुन्छ, सबैको गीत एकदम राम्रो लाग्छ होइन, सबै मेरो लागि आदरणीय हुन्छ त्यस्तो छैन, तर प्रायः जस्तो म शिव परियार सर, राज सिक्देल सर होइन, अहिले ठ्याक्कै नाम याद नभए पनि म सबैको गीत सुन्ने गर्छु।
3: र अब हामीले तपाईँको विशेष गरेर यो गीतकारको रूपमा कुरा गऱ्यौँ, कविताहरू पनि सुनाउनु भयो, गीत पनि सुनाउनु भयो, र अब जाँदा जाँदै भनौँ अब, किनभने हाम्रो आजको नारीको निम्ति तोकिएको समय भनौँ न समाप्त हुन लागेको छ, र के भन्न चाहनुहुन्छ विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई?
4: म आदरणीय श्रोताहरूलाई यही भन्न चाहन्छु, जसरी मलाई माया गर्नुभएको छ, जसरी साथ दिनुभएको छ अहिलेसम्म, त्यसरी नै साथ दिइरहनुहोस्, जीवनमा म अगाडि बढ्न सक्छु हजुरहरूकै माया साथले। आदरणीय हाम्रो सुशान बाला राई म्यामलाई पनि धेरै धन्यवाद, बिएफबिएस रेडियोलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, धन्यवाद।
3: हजुर श्रोताहरू, हाम्रो प्रीति कौर हजुर उहाँसँगको कुराकानी अब बिट मार्ने बेला भयो, र अब उहाँले लेख्नुभएको गीतहरू धेरै राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ, र आउँदो चलचित्र जदौमा पनि उहाँको गीत हामी टाइटल ट्र्याक हामी सुन्न पाउने रहेछौँ, र त्यसपछि पनि उहाँको चलचित्रमा गीतहरू आउँदैछ भन्ने अलिकति उहाँले हिन्ट्स चाहिँ दिनुभयो, सङ्केत चाहिँ गर्नुभयो, र पछि पछि पनि हामी उहाँको गीतहरू सुन्ने नै छौँ। र आजलाई हाम्रो प्रीति कौर बहिनीलाई धेरै धेरै धन्यवाद, साथसाथै अल द बेस्ट।
4: थ्याङ्क यू म्याम।
3: हजुर श्रोताहरू, अब हामी छुट्ने बेला भइसक्यो, अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु, र आजलाई भने म सुशान बालालाई पनि आँकी दिनुहोस्, नमस्ते, बाई बाई।

0: नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार कोशी प्रदेश अन्तर्गत भोजपुर जिल्लामा बाढीका कारण समस्या देखिएको छ। भोजपुर नगरपालिका 5 बोकिम क्षेत्रमा पर्ने मध्य पहाड़ी लोकमार्गमा प्रभाव परेको छ। उक्त सड़क खण्डमा वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। यस्तै बागमती प्रदेशको सिन्धुपाल्चोकमा पहिरोका कारण अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। भोटेकोशी गाउँपालिका 2 कोदारी सड़क खण्डमा इको पहिरो झरेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो। यसै गरी गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लामा पनि पहिरोले सड़क अवरूद्ध बनाएको छ। अन्नपूर्ण गाउँपालिका 3 जलजले क्षेत्रमा पर्ने बेनी जोमसुम सड़क खण्ड अवरोध भएको छ। अतिक्रमित सुकुम्बासी बस्तीमा डोजर चल्दै गर्दा खोला किनारमा रहेका अरू नागरिकहरू पनि यति बेला त्रासमा छन्। सरकारको अहिलेको काम सूचना जारी गर्यो, डोजर लिएर गयो, न स्थानीयहरूसँग छलफल गरेको छ, न ओडाहरूसँग, न त्यहाँका घरहरू छुट्याएर नम्बरिङ गरेको छ। बस डोजर लिएर आएको छ, भत्काएको छ। यस्तो बेलामा डोजरले जसको घर पनि हान्न सक्छ भन्ने जोखिम देखेपछि स्थानीयहरूले आफ्ना लाल पूर्जा टाँच्नु परेको छ। मान्छेहरूले आफ्ना घर जोगाउनको लागि प्रमाण पेश गर्न थालेका छन्। यो प्रकरणले के देखाएको छ भने आफ्नो निजी जमिनमा घर बनाएर बसेका खोला किनारका नागरिकहरू पनि डोजरको त्रासमा छन्। पहिलो चरणमा थापाथली सिनामंगल गैरी गाउँ शान्तिनगर र मनहरा क्षेत्रमा बस्ती स्थानान्तरण गरेको सरकारले हिजोदेखि फेरि भत्काउन थालेको छ। हिजो बल्खु बम्सीघाट गंगबु लगायतका विभिन्न ठाउँमा डोजर चलाएर खाली गरिएको थियो। आज स्वयम्भू बालाजु र माछा पोखरी तिलगंगा आसपासका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ। नेपाली कम्युनिष्ट पार्टीले आउँदो मंगसिर 11 15 गतेसम्म पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। त्यसअघि जेठ मसान्तभित्र सबै जनवर्गीय संगठन र स्थानीय तहका कमिटीहरूको समायोजन सक्ने र भदुदेखि कार्तिकसम्म ओडापालिका जिल्ला र प्रदेश तहका अधिवेशनहरू सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। पार्टीले आफ्ना निर्वाचित कमिटीहरूमा युवा र नवयुवाहरूको 50% प्रतिनिधित्व सुनिश्चित गर्ने क्रान्तिकारी निर्णय समेत गरेको छ। यसै गरी बैठकले फागुनमा सम्पन्न चुनावको समीक्षा प्रतिवेदन पारित गर्दै संविधान संशोधनका लागि सुझाव दिन 11 सदस्यीय कार्यदल गठन गरेको छ। देव गुरूङ, प्रकाश ज्वाला, रेखा शर्मा, खिमलाल देवकोटा लगायत सदस्य रहेको उक्त कार्यदलले संविधानका सबल र दुर्बल पक्षबारे सुझाव दिनेछ। पार्टीले 19 समसामयिक एक प्रस्ताव पारित गर्दै सिंगो कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने प्रतिबद्धता समेत गरेको छ। नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। पर्सि 21 सोमबार दिउँसो 1 बैठक बस्ने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकमा सहभागी हुन केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ। कांग्रेस सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूको इमान्दारितामा कुनै सम्झौता नहुने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सार्वजनिक पदमा रहेका कुनै पनि व्यक्तिले आर्थिक अनियमितता गरी स्वीकार्य नहुने बताउनु भएको हो। अमेरिका र इरानबीच शुरू भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ। फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल र इरान बीचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीहरूले कम्तीमा 8 देशमा फैलिएका 16 अमेरिकी सैन्य स्थलहरूमा आक्रमण गरी क्षति पुर्याएका छन्। प्रतिवेदन अनुसार तीमध्ये धेरैजसो सैन्य स्थलहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्, जसका कारण केही आधारहरू लगभग प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। एक संसदीय सहयोगीका अनुसार प्रभावित संरचनाहरू मध्य पूर्वमा रहेका अधिकांश अमेरिकी सैन्य संरचनाको हिस्सा हुन्। क्षतिको स्तर फरक फरक रहेको बताइएको छ। केही स्थलहरू पूर्ण रूपमा ध्वस्त भई बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् भने केहीलाई रणनीतिक महत्वका कारण मर्मत गरेर पुनः प्रयोग गर्न सकिने आकलन गरिएको छ।
1: यो BFBS गोर्खा रेडियो हो।

एफबीएस गोरखा रेडियो सुन्दै हुनुहुन्छ श्रोता कार्यक्रम घर संसारको आरम्भ भएको छ आज पनि म सुनिया तपाईँको समक्षमा उपस्थित भएकी छु विभिन्न घरसँग सम्बन्धित जानकारीको साथमा हरेक हप्ता कार्यक्रममा अब हामीले घरको संसार कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा चाहिँ अवश्य पनि टपिक्सहरू बारेमा चाहिँ म कुराकानी गर्ने गर्दछु र घरको संसार सुन्दर बनाउनको लागि फेरि पनि आजको दिन पनि रिमाइन्डर हाम्रो आत्मिक जीवन हाम्रो मानसिक जीवन अनि हाम्रो शारीरिक जीवन स्वस्थ रहन एकदमै जरुरी छ यो कुनै एउटा क्षेत्रमा पनि हामी कमजोर भयो भने चाहिँ अवश्य पनि त्यसमा चाहिँ हामी आफै पनि कमजोर हुन पुग्दछौँ र परिवारको एउटा सदस्य पनि यो कुनै क्षेत्रहरूमा चाहिँ कमजोर भयो भने चाहिँ परिवार नै को घर संसार नै अलिकति दुःखदहरू हुन्छ भन्दा पनि हामी फरक पर्दैन होइन युनिटी एउटा घरको संसार सुन्दर बनाउन कति महत्त्वपूर्ण छ एकजना

उहाँहरूको साथमा राम्रो स्वच्छ भयो भने एकदमै त्यहाँ बस्न पनि आनन्द अनि आफूलाई पनि कति आशिषित फिल हुन्छ. र अहिले त यो समयहरूमा त घरको इन्टेरियर डिजाइनहरूको एकदमै छ होइन, सबैलाई सजावटहरू गर्न मनपर्छ. र यसै क्रममा चाहिँ आज अब बजेटकै कुरा आउँदैछ होइन, त सस्तो बजेटमै कोठा र घर सजाउने 10 तरिकाहरू तपाईँको समक्षमा म सेयर गर्ने नै छु. सुन्ने गर्नलाई पिएफपी गोर्खा भिडियो कार्यक्रम घर संसारमा हुनुहुन्छ म सेनीको साथमा. आउनु सब भन्ने कार्यक्रममा अगाडि बढाउँ यो एउटा मिठो गीतको साथमा.

एफडी सरकार भिडियो कार्यक्रम घर संसारमा हुनुहुन्छ अहिलेको समय म सिनेको साथमा र म चर्चा गर्नेछु सस्तो बजेटमै कोठा र घर सजाउने दस तरिकाहरू हरेक व्यक्ति आफ्नो घरलाई सुन्दर आधुनिक र आकर्षक बनाउन चाहन्छन् तर बजेटको चिन्ताले धेरैलाई रोक्छ महँगो फर्निचर नयाँ पेन्ट वा सजावटका सामान किन्न नसक्दा घर पुरानो देखिन्छ र मन खिन्न हुन्छ तरिका मिलाउने हो भने सानो बजेटमा पनि घरको लुक पुरै बदल्न सकिन्छ र यसैगरी दसवटा व्यावहारिक र सजिलै अप्नाउन सकिने तरिकाहरू छन् जसले घरलाई नयाँ जस्तै बनाउँछन् र खर्च पनि न्यूनतममा हुन्छ पहिलो रहेको छ पुरानो फर्निचरलाई पोलिस वा रिफर्निस गर्ने पुरानो फर्निचर फाल्ने वा नयाँ किन्नुको सट्टा यसलाई पोलिस गर्न सकिन्छ वा पेन्ट गर्न काठको फर्निचरमा राम्रो पोलिस लगाउन लगाउँदाखेरि चम्किन्छ यदि आफ्नै पेन्ट गर्न सकिन्छ यसमा भने खर्च झन कम हुन्छ यसले फर्निचरलाई नयाँ जस्तै बनाउँछ र दोस्रोमा रहेको छ वाल पेपर वा स्टिकरबाट भित्ता सजाउने पुरै कोठा पेन्ट गर्न महँगो पर्छ भने वाल पेपर वा सजिलो टाँसिने भित्ता स्टिकर प्रयोग गर्न सकिन्छ अनलाइन वा बजारमा विभिन्न डिजाइनका सस्तो वाल पेपर पाइन्छ जसलाई आफै टाँस्न सकिन्छ एउटा एक्सेन्ट वाल ची मात्र गरे पनि कोठाको लुक तुरुन्तै बदलिन्छ त यो रहेको छ दुईवटा जसरी हामीले बजेटमा चल्न सक्ने हाम्रो घरको सजावटको लागि र तेस्रोमा चाहिँ केही क्षणमा ढोका र झ्यालको किनारलाई पनि पेन्ट गर्ने विषयमा म चर्चा गर्ने नै छु अहिलेको लागि आउनुहोस् लागौँ अहिले यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

एपी स्कोरकार भिडियो सुन्दै हुनुहुन्छ श्रोता. कार्यक्रम मैले हामी छौँ घर संसारमा र मैले चर्चा गरिरहेको छु तपाईँको समक्षमा पनि रहेको छ सस्तो बजेटमै कोठा र घर सजाउने 10 तरिकाहरू बारेमा रहेको छ. त्यसै गरी अब तेस्रोमा रहेको छ ढोका र झ्यालको किनारालाई पेन्ट गर्ने. फर्निचर पेन्ट गर्दै हुनुहुन्छ भने ढोका झ्यालको फ्रेम र किनारालाई पनि फ्रेस पेन्ट गर्न बिर्सनु हुँदैन. पुरै ढोका होइन, केवल किनारा र ह्यान्डल नजिकको भागमा पेन्ट गरिपुग्छ. यो सानो कामले पनि घरलाई सफा र परिष्कृत देखाउँदछ. चौथोमा रहेको छ इन्डोर बिरुवा र हरियालीबाट जीवन्तता थप्ने. महँगा सजावटका सामानको सट्टा सस्ता इन्डोर प्लान्ट जस्तै स्नेक प्लान्ट, मनी प्लान्ट, पोटेड फर्न र क्रिपर बिरुवा राख्न सकिन्छ. मौसम अनुसार फेर्दै गर्नुपर्छ. बिरुवाले घरलाई प्राकृतिक, ताजा र जीवन्त बनाउँछ, साथै हावा पनि सफा गर्छ. यी सबैभन्दा बजेट फ्रेन्डली र प्रभावकारी तरिका हो. र अवश्य पनि यो निरन्तर चर्चा म गर्दै गर्नेछु श्रोता. अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो एउटा मिठो गीत सुन्ने क्रमतर्फ.

BFB Skurkar Video Sunir Unsa Shrida Karikram Kar Sansar Mahon Unsa Yo E Ghanda Ko Karikram Ma Suneko Saath Ma Ra Maile Charcha Garireko Chu Sasto Budget Mai Kotha Ra Ghar Sajaune Das Tarika Haru Bare Ma Yesagari Pacho Ma Bani Raheko Cha Aile Lai Shower Curtain Wa Sasto Parda Prayog Garne Chalma Mahango Parda Lagauna Garu Cha Bani Shower Curtain Utkrishta Bikalpa Ho Bibhinna Design Ra Rangka Sasta Shower Curtain Bazar Ma Painsan, Yo Waterproof Hunsa, Sajile Safa Garna Sakinsa, Ra Jhalbata Bairako Drishya Pani Dekhinsa, Yesle Kothalai Ujyalo Ra Stylish Banaucha. Yesagari 6th ma raheko cha Kotha Cabinet Ra Drawer Ma Knob Handle Ferne. घरको पुरानो ह्यान्डल र नब फेरेर नयाँ मोडर्न डिजाइनका राख्न सकिन्छ यो काम निकै सस्तो हुन्छ तर घरको सम्पूर्ण लुकमा ठुलो फरक पार्छ क्रोम ब्रास वा कलरफुल ह्यान्डलले पनि आकर्षण थप्दछ BFB's Gorkhar video sunne anuncha aunu sab bani feri pani hami lagu yo arko mitho git sunne kram tarfa tespachari hami jankari rakhdine garne ni chu

पीएफबी स्कोरकार बीडी सुन्नुहुन्छ कार्यक्रम घर संसारमा हुनुहुन्छ अहिलेकै समय म सुनेको साथमा श्रोता र चर्चा गरिरहेको छु म अहिले सस्तो बजेटमै कोठा र घर सजाउने दस तरिकाहरू बारेमा र यसै गरी रहेको छ अब भने सिक्स्थमा क्षमा गर्नुहोला सेभेन्थमा चाहिँ तपाईँले लाइटिङ अपग्रेड चाहिँ गर्नुपर्दछ घरलाई चाहिँ बजेट फ्रेन्डलीमा चाहिँ लुकलाई परिवर्तन गर्न यसमा लाइटले घरको मुड बदल्छ पुराना बल्ब फेरेर वार्म लाइट वा सस्ता टेबल ल्याम्प फ्लोर ल्याम्प राख्न सकिन्छ स्ट्रिङ लाइट्स वा तपाईँले चाहिँ फेरी लाइट्स पनि बजेटमा पाउन सक्नुहुन्छ जसले कोठालाई खोजेर आधुनिक बनाउँछ र आठौँमा रहेको छ पुराना कपडा वा साडीबाट कभर कुसन बनाउने पुराना साडी लुगा वा कपडाबाट कुसन कभर टेबल रनर वा वाल ह्याङ्गिङ बनाउन सकिन्छ यो शून्य खर्चमा पनि सम्भव छ र नेपाली घरमा एकदम सुहाउँदो हुन्छ थप्न सजिलो र व्यक्तिगत टच पनि दिन्छ र अवश्य पनि म बाँकी रहेको दुईवटा अझै तपाईँको समक्षमा चाहिँ तरिकाहरू बताउँदै गर्नेछु अहिलेलाई आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

BFBS गोरखा रेडियो। फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

0: Pelaajan pari.
1: On air.
0: App mä.
1: Ani smart speaker mä bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho. Sanya Samudaima.
0: Pelaajan pari.
1: On air.
0: App mä.
1: Ani smart speaker mä bonhos.
3: Play BFBS. You, BFBS Gorkha Radio Ho. अध्यादेश जारी हुनु अघि नै उहाँले राजीनामा दिनुभएको हो। उहाँ 2079 माघमा नियुक्त हुनुभएको थियो। सरकारले पूर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारेज गर्ने गरी अध्यादेश जारी गरेको छ। राष्ट्रपति कार्यालयका अनुसार विभिन्न 110 कानून संशोधन गरेर 1500 बढी राजनीतिक नियुक्ति खारेज हुने गरी अध्यादेश जारी भएको हो। अध्यादेश जारी हुनु अघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अरियाल सहितका पदाधिकारीले पनि राजीनामा दिइसकेका छन्। वैशाख 17 उपकुलपति अरियाल सहित शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसी र रजिस्ट्रार प्राध्यापक डाक्टर केदार प्रसाद रिजालले राजीनामा दिनुभएको हो। यसै गरी हिजो संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धनेश्वर नेपालले पनि राजीनामा दिनुभएको थियो। त्यसै गरी त्रिवी सेवा आयोगका अध्यक्ष प्राध्यापक डाक्टर घनश्याम भट्टराईले पनि राजीनामा दिनुभएको छ। विद्यार्थी संगठनहरूले मानव अधिकार, शिक्षा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा गर्न सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। आज संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्लो घटनाक्रममा ध्यानाकर्षण भएको जनाएका हुन्। विज्ञप्तिमा सुकुम्बासी बस्ती हटाउन बिना तयारी बल प्रयोग गर्दा मानव अधिकार उल्लंघन भएको, जनधनको क्षति भएको र पीड़ितहरूमा गम्भीर संकट सिर्जना भएको उल्लेख गरिएको छ। यस्ता गतिविधि तत्काल रोक्न र प्रभावितहरूको उचित व्यवस्थापन गर्न माग गरेका छन्। त्यस्तै सामुदायिक विद्यालयहरूमा डोजर चलाइएको घटनाप्रति पनि विद्यार्थी संगठनले आपत्ति जनाएका छन्। विज्ञप्तिमा लिपुले कालापानी क्षेत्रमा भारत र चीनका गतिविधि प्रति पनि चिन्ता व्यक्त गरिएको छ। नेपालको अनुमति बिना भएको भनिएको गतिविधि प्रति सरकार मौन बसेको भन्दै तत्काल कूटनीतिक पहल गर्न दबाव दिएको छ। काठमाडौँ उपत्यकाका नदी किनारका अनाधिकृत घरटहरा हटाइएपछि विस्थापित नागरिकहरूको विवरण संकलन भइरहेको छ। काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरको दशरथ रंगशालामा अस्थायी कार्यालय स्थापना गरी विस्थापित परिवारको व्यवस्थापन, विवरण संकलन र स्वास्थ्य परीक्षण एकैसाथ अघि बढाएको हो। शिविरमा आज मात्रै झन्डै 260 सुकुम्बासी परिवारले विवरण दर्ता गराएका छन्। यो सँगै अहिलेसम्म नाम दर्ता गर्ने परिवारको संख्या 570 पुगेको छ। यो सँगै स्वास्थ्य शिविर मार्फत 85 जनाले स्वास्थ्य परीक्षण गराएका छन्। स्वास्थ्य परीक्षणका क्रममा 3 गर्भवती महिलाको स्वास्थ्य जाँच गरिएको छ भने 15 मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएपछि थप परामर्शका लागि सिफारिस गरिएको छ। शिविरमा आजदेखि टिटानसको खोप लगाउने तथा घाउ चोटको ड्रेसिङ गर्ने सेवा पनि शुरू गरिएको छ। पछिल्लो जानकारी अनुसार आज देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बाढ़ी पहिरोका कारण कतै पूर्ण रूपमा सड़क बन्द भएको छ भने कतै एकतर्फी सवारी सञ्चालन भइरहेका छन्। नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार कोशी प्रदेश अन्तर्गत भोजपुर जिल्लामा बाढ़ीका कारण समस्या देखिएको छ। भोजपुर नगरपालिका 5 बोखिम क्षेत्रमा पर्ने मध्य पहाड़ी लोकमार्गमा प्रभाव परेको छ। उक्त सड़क खण्डमा वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। यस्तै बागमती प्रदेशको सिन्धुपाल्चोकमा पहिरोका कारण अरणीको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोसी गाउँपालिका 2 कोदारी सड़क खण्डमा इको पहिरो झरेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो। यसै गरी गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लामा पनि पहिरोले सड़क अवरुद्ध बनाएको छ। अन्नपूर्ण गाउँपालिका 3 जलजले क्षेत्रमा पनि बेनी जुमसुम सड़क खण्ड अवरोध भएको हो। नेपाली कम्युनिष्ट पार्टीले आउँदो मंगिर 11 15 गतेसम्म पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। त्यसअघि जेठ मसान्तभित्र सबै जनवर्गीय संगठन र स्थानीय तहका कमिटीहरूको समायोजन सक्ने र भदौदेखि कार्तिकसम्म ओडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनहरू गर्ने कार्यतालिका तय गरेको छ। पार्टीले आफ्ना निर्वाचित कमिटीहरूमा युवा र नवयुवाहरूको 50% प्रतिनिधित्व सुनिश्चित गर्ने क्रान्तिकारी निर्णय समेत गरेको छ। यसै गरी बैठकले फागुनमा सम्पन्न चुनावको समीक्षा एउटा प्रतिवेदन पारित गर्दै संविधान संशोधनका लागि सुझाव दिन 11 सदस्यीय कार्यदल गठन गरेको छ। देव गुरुङ, प्रकाश ज्वाला, रेखा शर्मा, खिमलाल देवकोटा लगायत सदस्य रहेको उक्त कार्यदलले संविधानका सबल र दुर्बल पक्षबारे सुझाव दिनेछ। पार्टीले 19 समसामयिक प्रस्ताव पारित गर्दै सिङ्गो कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने
0: BFBS Gurkha Radio.

0: परदेशको सन्देश कार्यक्रम शुरू भयो. सञ्चालक विनोद कार्यक्रमलाई लिएर यो साता पनि उपस्थित भएको छु. सम्पूर्ण आदरणीय श्रोतामा नमस्कार. कार्यक्रममा हार्दिक स्वागत छ.
1: हजुर हजुर, एक हप्ताको अन्तरालपछि हामी आइसकेका छौँ यहाँहरूको सेवामा र यहाँहरू सबैलाई हार्दिक स्वागत छ, नमस्कार पनि छ. भर्खरै उभौली पर्व पनि सकियो, तर यस्तो अब एक महिनासम्म त मजाले हाम्रो किराँत बन्धुहरूले मनाउनुहुन्छ. बुद्ध जयन्ती पनि सकियो र एकदमै रमाइलो पनि भयो भन्नुपर्छ.
0: चारैतिर विशेष गरी हात्ती वनमा यो कार्यक्रम हुन्छ, होइन, काठमाडौँ भ्यालीमा र गाउँ घरको त कुरै नगरौँ, है, चारैतिर भइहाल्छ, विदेशमा पनि हुन्छ. सायद उहाँले यो विकेन्डमा पनि रमाइलो गर्नुहुन्छ होला. जहाँ जहाँ हाम्रो यो कार्यक्रम विकेन्डमा सुन्नुहुन्छ, यानि कि शनिबार आइतबार, यदि तपाईँहरूले उभौली कार्यक्रम मान्दै हुनुहुन्छ भने मङ्गलमय शुभकामना छ. बुद्ध जयन्ती त गयो, यो पनि विभिन्न एक्टिभिटिजको साथमा सकियो होला. बिसिसी युके भन्ने छ कि बहिनी संस्था एउटा,
1: होइन,
0: ब्रिटिस कम्युनिटी युके का साथीहरूले भव्यताका रूपमा मनाउनु होला. त्यसको अब भनौँ न अब हाँगाबिङा बढ्दैछ. केन्टमा पनि छ है, केन्टका अस्ति मेरा मित्र आउनु भएको थियो नि, उहाँले पनि बुद्धको मूर्ति स्थापना गर्ने कुरा गर्दै हुनुहुन्थ्यो, होइन, त्यो पनि अब छिटै पुरा होस्. नेपालबाट लानेरे के बहिनी बुद्धको ठुलो मूर्ति, अनि फेरि त्यहाँ चाहिँ प्राण प्रतिष्ठा पनि गर्नुपर्छ, होइन, प्राण प्रतिष्ठा गरेर बल्ल त्यो चाहिँ प्रयोगमा आउँछ, यानि कि पूजा आजा सुरु हुन्छ बहिनी. अनि अब यही बेला हो चण्डेश्वरी जात्रा, चण्डी पूर्णिमा मनाउने, नेपालभरि मनाइयो होला भन्ने आशा गर्दै अब हामी लागौँ आजको यो आउने दिनका कार्यक्रमहरू के छन् त्यतिर पनि ध्यान दिनुपर्छ बहिनी,
1: होइन.
0: गर्दाखेरि किराँत समाज सुधार चाहिँ दिवस रहेछ 24 गते यो महिना, अनि गोरखकाली पूजा पनि आउँदैछ. चाडपर्वहरू बिस्तारै बिस्तारै आउँछन् कि बहिनी,
1: होइन,
0: जब यो हिउँद सकेर स्प्रिङ अनि साथसाथमा यानि कि स्प्रिङ भन्नाले कुन महिना कुन सिजन पर्यो,
1: वसन्त ऋतु,
0: होइन, त्यसपछि चरा चुरुङ्गीहरू पनि नाच्न थाल्छन्, होइन, बच्चा कोरोन थाल्छन्, अनि फेरि वर्षा ऋतु हुन्छ. नाग पञ्चमी आएपछि त फेरि चाडपर्वको लर्को लागिहाल्छ, होइन. ओके, यो त भयो चाडपर्वको कुरा र दिनको कुरा मैले गरेँ भने अरू सबै ठिकै छ भने.
1: हजुर दाजु, एकदमै ठिक छ दाजु. र अहिले अब यो मौसम भनेको अलिकति हुरी बतास पनि चलिरहेको छ, होइन दाजु, र हामी सबै सजग हुनु आवश्यक छ. चैत्र महिनामा हुरी बतास आउने हो, होइन दाजु, तर वैशाख यो एन्ड हुँदाखेरि पनि, होइन, अन्त अन्ततिर पनि हुरी बतास एकदमै आइरहेको छ र पानी पनि परिरहेको छ दाजु,
0: अलिअलि तलमाथि भइरहेको छ. पहिला चाहिँ हरेक दुई दुई महिनामा सिजन चेन्ज हुन्थ्यो, होइन, हाम्रो 6 सिजन भनेर भन्छौँ नि, होइन, तर अहिले चाहिँ अलिक कता कता छिटो हो कि कता ढिलो हो कि भइरहेको छ. तर पनि अब यो बेलामा विवाहको मौसम पनि थियो नि, होइन, चारैतिर विशेष गरी काठमाडौँ भ्यालीमा चाहिँ पञ्चे बाजा र पार्टी प्यालेसहरू बुक भएका थिए, होइन, व्यथाका साथमा सकी नसकी भन्नुपर्छ, होइन, अब बिहा भनेपछि छोरीको विवाह विशेष गरी, होइन, बाबामालाई चट्टारो र चाहिँ अब इज्जत पनि जगाउनु पर्ने, होइन, फलानुको पार्टीमा त गएको थिएँ, आफूले पनि बोलाउनु पर्ने, कति गाह्रो छ कि बहिनी, होइन,
1: र अहिले त अब हेर्नुहोस् न गहना पनि, होइन, जोड्न अलिकति गाह्रो गाह्रै धेरै महँगो भइसकेको छ, होइन दाजु,
0: यो समाज भने तपाईँ हामी नै रहेछ के, धेरै परे जानु पर्दैन, होइन, अब नबोलाए पनि नहुने, बोलाए पनि गाह्रो, होइन, त्यसले गर्दाखेरि छिटो छ नि त मलाई त बेलायतीको लाग्यो के बहिनी, यो विवाहमा कति उहाँहरूको चाहिँ सक्नेले त अब भव्य 5-स्टार होटलमै गर्छन्, तर जेनरली उनीहरूको विवाह भने कस्तो हुन्छ भने नि बहिनी, मिति तोकिदिन्छन् ल हाम्रो विवाह हुँदैछ भने साथीभाइलाई दिन्छन् कि बहिनी, होइन, अनि त्यसपछि के हुन्छ भने ल अब हामी चाहिँ नयाँ जीवन सुरु भयो, उहाँहरूको आफ्नो परिवार साथीभाइ नजिकको मान्छेलाई हामीसँग यो छ यो छैन, जस्तो कि फ्रिज छैन, वासिङ मसिन छैन, डिस वासर छैन, कार्पेट छैन, सोफा छैन, भनेपछि उनीहरूले 15-20 लिस्टहरू मेन मेन कुराहरूको लिस्ट राखिदिन्छन् कि बहिनी, होइन, अनि साथीभाइ आफै बिचमा चाहिँ सल्लाह गरेर ल कार्पेट हामी किनिदिन्छौँ,
1: होइन,
0: यो चाहिँ म दिन्छु भनेर लिस्ट फेरि ब्याक पठाइदिन्छन् तिमीले किन्नु पर्दैन भनेर, होइन, नयाँ जीवनको सुरुवात हो के बहिनी, होइन.

0: चाहिँ पालै पाला पुरा गर्छन् कि बहिनी, कति राम्रो होइन त?
1: हो नि, एकदमै राम्रो दाजु। र एकजना हाम्रो दाजुले भन्दै हुनुहुन्थ्यो कि अब हाम्रो नेपालीहरूको त अब होइन एकदमै खाजा त्यसपछि खाना हुन्छ नि दाजु, स्न्याक्सहरू टन्नै हुन्छ, खाना पनि टन्नै हुन्छ, उहाँ चाहिँ त्यस्तै हुन्छ होला भनेर जानुभयो अरे केही नखाइकन। जाँदाखेरि त ओन्ली ड्रिङ्क्स मात्रै रहेछ अरे होइन, अनि भोक लागेर घर आएर चाहिँ चाउचाउ उमालेर खाएँ भन्दै हुनुहुन्थ्यो कि।
0: त्यो पनि फेरि वान राउन्ड ड्रिङ्क मात्रै हुने हुन्छ कतै, त्यसपछि आफै किनेर खानुपर्ने हुन्छ होइन, होइन रेस्टुरेन्टतिर हुन्छ, रेस्ट इज योर ओन बन्दोबस्त होइन। एनिवे हामीले अरूको कुरा गऱ्यौँ, हाम्रो त अब यो चलन छ, चलनमा नै भिजी पनि भएन, भिज्दा पनि गाह्रो, तर बिस्तारै बिस्तारै चाहिँ परिवर्तन गर्नुपर्छ। सजिलो छरितो चाहिँ घट्नै पर्छ भन्ने कुरा हो, धुरी चाहिँ नचढो भन्ने कुरा हो होइन त? अब ठेगाना दिइहाल्नुहोस् न त।
1: हजुर श्रोता, ठेगाना यस प्रकार छ, र कार्यक्रममा भाग लिने श्रोतालाई पनि धन्यवाद छ सुरुवातमै अन्दाजु। र हामीले गत हप्ता प्रश्न राखेका थियौँ नि, प्रश्नको उत्तर लिनको लागि हामीलाई 7 श्रोताले फोन गर्नुभएको थियो। हजुर, एकदमै धेरै श्रोताले नै फोन गर्नुभएको थियो भन्नुपर्छ,
0: राम्रै भएछ त।
1: हजुर, हामीले गीति प्रश्न राखेका थियौँ र त्यो प्रश्नको हामी एकछिनमा छिनोफानो पनि गर्नेछौँ। श्रोता, हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। इमेल आइडी छ bfbsgurkha@bfbs.com, बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, HQBGN, BFPO4। हाम्रा सम्पर्क नम्बर छन् 5408055, 5437364 र 5433930।
0: ठेगाना पाउनुभयो, टेलिफोन नम्बर पाउनुभयो, फोन गर्नुहोला। भनौँ न, अब अघि हामीले विवाहको कुरा गऱ्यौँ, बेलायततिर यस्तो हुन्छ भनेर होइन, अरू देशमा के हुन्छ मलाई थाहा भएन होइन, म बेलायतमा बसेँ हुनाले त्यहाँको चलन कुरा गरेँ, तपाईँलाई पनि थाहा छ र यो चाहिँ राम्रो यो ठिक भनेर भन्नुहुन्छ भने कार्यक्रममा आउनुहोला, किनभने इन्टरेक्सन हो कि बहिनी होइन। यही भन्दै अब हामी अगाडि बढौँ। आज तपाईँले प्रश्न चाहिँ सजिलो भन्नुभयो जस्तो लाग्यो मलाई हो।
1: हजुर हजुर, हाम्रा 7 श्रोताले चाहिँ अलिक पुराना पुराना गीतहरू मजाले सुन्नु हुँदो रहेछ दाजु, धेरै श्रोताको सहभागिता हुन्छ होला भन्ने चाहिँ हामीले सोचेका थियौँ है।
0: ज्यू ज्यू।
1: तर 7 श्रोताले भाग लिनु भएको छ, 7 मिलाउनु भएको छ,
0: अलिकति ट्विस्ट थियो नि होइन र
1: एकदमै
0: आज मुसुबै गाह्रो गाह्रो प्रश्न चाहिँ मैले सोचिरहेको छु है त।
1: हजुर हजुर,
0: भन्दै अब हामी पहिलो श्रोतालाई स्थान दिइहालौँ, आदरणीय श्रोताहरू। पहिलो श्रोता हुनुहुन्छ कृष्ण चाम लेस्टर युकेबाट, उहाँको नेपालको घरको ठेगाना ताप्लेजुङ होइन तपाईँ
1: नि? ओके,
0: ताप्लेजुङको हामीले बेला बेलामा रिपोर्टहरू गर्छौँ, हाम्रो कृष्ण फोरम बोलिम्बु त्यहाँको रिपोर्टर हुनुहुन्छ, बडो राम्रो रिपोर्ट गर्नुहुन्छ गाउँघरको कुरा होइन, यहाँले सुनेर प्रतिक्रिया दिनुहोला भने। अब उहाँको पत्रतर्फ गइहाल्नु, छोटो र मिठो पत्र लेख्नु भएको छ। परदेशको सन्देश कार्यक्रमका सञ्चालक आदरणीय दाई विनोद अनि स्नेही छोरीहरू दिदी सुजन बाला, बहिनी निशा, मीना र अन्य बहिनीहरू, यसै गरी रेडियो नेपालका आदरणीय सञ्चालक सञ्चालिका ज्यूहरू, सम्पूर्ण बिएबिएस काठमाडौँको परिवार, युके ब्रुनाईलाई पनि सम्झना गर्नुभएको छ। सबैमा साइन अनुसारको अभिवादन, अटुट सम्झना, दैनिक नमस्कार छ। All the way from UK, United Kingdom, Leicester बाट भन्नुहुन्छ उहाँ।
1: हजुर हजुर, झार पनि फुलेको छ अहिले होइन दाजु,
0: यस्तो
1: रमणीय ठाउँबाट हामीलाई पत्र लेख्नु भएको छ कृष्ण दाजु, यहाँलाई कार्यक्रममा स्वागत छ र हामी सबैजनाको नमस्कार पनि छ।
0: ओके, झार फुलेको कुरा गर्दाखेरि गजब हुन्छ, मलाई त्यो सम्झना आउँछ क्या, एकताली म यस्तै समरमा गइरहेको थिएँ, जङ्गलको बाटो आयो कि होइन, माथि चाहिँ एकदम हराभरा छ, मुनि चाहिँ एकदम निलो रङको त्यो बैजनी भन्छ नि बहिनी होइन, भुइँ भरिरहेछ, म त कार्पेट बिसेछ कि के हो भन्छु, त्यो चाहिँ एक प्रकारको फुल हुन्छ होइन, त्यो निलो देखेँ, बैजनी देखेँ, गजब के भाइ होइन, कहीँ कहीँ पहेँलो हुन्छ, नेपालमा पनि त्यस्तो झार भए त हुन्थ्यो भने के भएन, त्यो मेरो एउटा कल्पना मात्रै हो। एनिवे उहाँ लेख्नुहुन्छ, मेरो परिचय कृष्ण चामलिङ याङछेन होइन, हङकङमा जन्म भई ताप्लेजुङ जिल्ला साबिक चाङ्गे निसोम चार पितले धारा हो, त्यहीँको लेक बेसी उकाली ओह्राली घाँस दाउरा मेलापात धाउँदै वस्तुभाव हेर्दै स्कुल धाउँदै बाल्य जीवन व्यतीत गरी कामको सिलसिलामा गाउँ छोडी संसारको विभिन्न कुना चाहर्दै हिँड्ने क्रममा उहाँले बेलायतको लेस्टर होइन भन्ने ठाउँमा आफ्नो कर्म जोद्दैछु भन्नुभएको छ उहाँले।
1: हजुर हजुर, धरान हुँदै फेरि यहाँ काठमाडौँ नारायण थान हुँदै होइन अहिले युके पुग्नु भएको छ र धेरै वर्ष भयो उहाँले युकेमा काम गर्नुभएको दाजु, र अहिले हाम्रो भाउजू पनि उतै हुनुहुन्छ होइन। हजुर, भाउजूलाई पनि हाम्रो नमस्कार छ,
0: नमस्कार छ।
1: हजुर, एकचोटि हामीले कुरा गरेका थियौँ नि दाजु, त्यो हङकङको हस्पिटलमा कसको त्यहाँ चाहिँ जन्म भयो भन्नुभएको थियो नि होइन, कृष्ण दाजुको नि त्यही जन्म भएको रहेछ दाजु,
0: ब्रिटिस मिलिट्री हस्पिटल बहिनी, हजुर, भन्थ्यो।

0: हामी होइन मेरो दुई छोरा पनि ती जन्मेका होइन अनि अहिले त त्यो हस्पिटल छैन रे झन्डै 24-25 तल्ला अग्लो हस्पिटल थियो धेरै गोर्खाली परिवारहरूको चाहिँ बज्जनमा चाहिँ जो त्यहाँ फ्यामिली लिएर जानुभयो होइन 1960, 70, 80, 90, 2000 पनि होइन त्यस यानि कि 1996 भन्नुपर्छ होइन त्यहाँ जन्मिनेहरू धेरै चाहिँ ब्रिटिस मिलिट्री हस्पिटलमा जन्मेको भन्ने कुरा हामी चाहिँ ठोकुवाका साथ भन्न सक्छौँ कि बहिनी कोही कोही चाहिँ फ्यामिली लाइन्स पनि जन्मे होला नि त्यो अर्कै कुरा हो होइन किनभने त्यहाँ पनि मेडिकल सेन्टर थियो होइन इमर्जेन्सी पनि भयो होला तर चाहिँ सबै चाहिँ त्यही जन्मिने एउटा चाहिँ एउटा ठाउँ हो अथवा त्यो हस्पिटल हो बहिनी ओके दादाखेरि आजकल त जे भए पनि चार धुरे गाउँले भनेर चाहिँ बिएमएस वाला पनि गरे हुन्छ नि जम्प घटाएर तपाईँ होइन त्यो पनि हुन्थ्यो बडो रमाइलो हुन्थ्यो होइन खोज खाज गर्नुहोस् है तपाईँहरू लेख्नुहुन्छ अहिले बेलायतको कर्मभूमिमा कर्म चुद्दैछु भनेर भन्नुहुन्छ यसरी परिस्थिति बस टाढा रहनु परे पनि गाउँघर साथीभाइको सम्झना सदा मनभरि लिएर हिँडिराखेको छु मलाई विशेष गरी चिन्नुहुने जहिले पनि सम्झना गर्नुहुने मेरो प्रिय नम्बरी छवि थापाज्यू भन्नुभएको छ बहिनी
1: र हाम्रो कृष्ण राईले धनवीर पुन दाजुलाई पनि सम्झिनुहुन्छ बेला बेलामा उहाँहरूले पनि सम्झिनुहुन्छ फेरि है
0: मजाले अनि समस्त दाजुभाइ दिदीबहिनी सोल्टिनीहरू सोल्टा त छैन नि यहाँ त सोल्टिनीलाई लेख्नुहुन्छ सोल्टिनीहरूलाई म कुशलै छु है नभरी बाँचे दैवले साँचे अर्को वर्ष भेटौँला भन्नुभएको छ
1: अब अहिले साकेला सिली पनि नाच्दै हुनुहुन्छ होला होइन दाजु अब विकेन्डमा मजाले रमाइलो गर्दै हुनुहुन्छ होला हरेक विकेन्डमा सो सोल्टिनीहरू त्यहाँ साकेला पनि भेट्नुहुन्छ होला होइन
0: सोल्टाहरू चाहिँ रिसाउँदै हुनुहुन्छ होला होइन हामीलाई त नसम्झिने सोल्टिनीहरूलाई मात्रै भनेर होइन एनिवे रमाइलो हो र उहाँले आफ्नो पत्रलाई अन्त गर्नुभएको छ भन्नुहुन्छ तपाईँहरूकै रोजामा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिए भन्नुभएको छ
1: अब हामीले चाहिँ राखेका छौँ साकेला गीत नै है दाजु किन भन्दाखेरि होली पर्व पनि सुरु भइसकेको छ करिब एक महिना उहाँहरूले बनाउनुहुन्छ मिलिरा राई र निकेश राईले गाउनु भएको एकदमै मिठो साकेला गीत राख्छौँ
0: ओके त्यो दिन के भन्छ यहाँ विभिन्न ठाउँमा कार्यक्रम भयो त्यो अलिअलि हामीले कभर गऱ्यौँ होइन अब तपाईँहरूले गरेका अब आउँदा दिनका कार्यक्रमहरू चाहिँ युके र ब्रुनाईको रेडियो स्टेसनले पनि कभर गरोस् हाम्रो कामना त्यही छ भन्दै अब गीततर्फ लागौँ त ओके गीत यस्तो छ

0: हजुर स्वै ढोले स्वै हैन त बहिनी
1: हजुर हजुर अर्को ढोले खोइ
0: अर्को ढोले कहाँ कहाँ होला त है
1: हजुर
0: ओके एउटा भए त पुगिहाल्यो नि धेरै किन्छ तर धेरै ढोलेहरू पनि हुँदो रहेछ नि त
1: हजुर हजुर
0: जति धेरै छ्याम्टा ढोल बजाउनेहरू भयो त्यति रमाइलो हो गर्दाखेरि यो सामूहिक गाउँले परिवेशमा पारिवारिक परिवेशमा मनाइने चाड हो गर्दाखेरि साथीभाइले मनाउनु भयो हामीले पनि अलि हेऱ्यौँ कभर पनि गर्यौँ विदेशमा नियरेस्ट विकेन्डमा मनाइन्छ बहिनी
1: होइन
0: त्यसले गर्दाखेरि अब यो चाहिँ विकेन्डमा चाहिँ भव्य रूपमा एस्फर्डदेखि लिएर स्विन्डन कहाँ कहाँ हुनुहुन्छ हाम्रा दाजुभाइ दिदीबहिनीहरू साउन्डक्लिफ होइन तपाईँलाई कहाँ कहाँ छ थाहा छ भन्नुहोस् त
1: युकेको कुना कन्दरा सबै ठाउँमा छ जस्तो लाग्छ दाजु
0: स्कटल्यान्डदेखि तल प्लेमथसम्म होइन यता डोभरदेखि चारैतिर हुनुहुन्छ बहिनी स्कटल्यान्डको माथिल्लो भाग ग्लास्गो एडिनबरामा धेरै नेपालीहरू हुनुहुन्छ र आज पनि गाउँतिर पनि हुनुहुन्छ र विभिन्न व्यवसाय पढाइ काम गरेर बस्नु भएको छ हाम्रो नेपालीको ठुलो इज्जत छ बहिनी होइन र समाजलाई बेलायती समाजलाई ठुलो योगदान पुऱ्याइरहनु भएको छ यो पनि एउटा पोजिटिभ कुरा नै हो नि होइन त
1: ओके
0: अब हामी लागौँ आजको यो पत्र अनि गीतपछि लाग्नु पर्ने कहाँ हो बहिनी
1: हजुर दाजु अब हामी फेरि पनि लाग्छौँ युके तर्फ नै तर हामी ब्रेक पछि भने आवाजमा रहेका सन्देशहरू राख्नेछौँ दाजु
0: ओके अहिले नै भनिदिनुहुन्छ कि एकछिन पछि भन्नुहुन्छ होला भन्नुहोस् त
1: हजुर हजुर ब्रेक पछि भने हामी सहायता राई बुखिम आन्टीको आवाज उठाएको सन्देश राख्नु दाजु तपाईँसँग कुराकानी गर्नुभएको छ होइन म चाहिँ एकदम बिग फ्यान हो भनेर भन्दै हुनुहुन्थ्यो
0: छोरीलाई म बेला बेलामा फोन गर्छु पनि भन्नुभएको छ नि होइन बेला त यहाँ नेपालमा आएर एक दुई महिना बस्नुभयो आफ्नो परिवार छोरी ज्वाइँ साहबलाई भेट्नुभयो र बेला फर्किसक्नु भएको छ तपाईँलाई यहीँबाट अस्ति भेटेको सम्झना साथमा बहिनी बिएबिएसको टोपी चाहिँ छोड्नु भएको छैन रे बहिनी होइन बिएबिएस गोर्खा रेडियोको टोपी बडो मजाले लिएर खुसी भएर जानु भएको छ त्यो पनि बेलायत पुग्यो होला भन्ने आशा गरौँ र यहाँबाट दर्शन नबस्ते पनि होइन त बहिनी
1: केन्टमा बस्नु हुँदो रहेछ दाजु र तरहरा रिटहरी चाहिँ उहाँको नेपालको ठेगाना भयो है हामी चाहिँ ब्रेकपछि उहाँको सन्देश राख्छौँ श्रोता अहिले पनि मेरो हातमा परेको छ एउटा पत्र है नियमित श्रोता हुनुहुन्छ धनवीर पुन दाजु उहाँले हामीलाई युकेबाट नै यो पत्र लेख्नु भएको छ नेपालको ठेगाना घोडे पानी म्याग्दी हो उहाँले भन्नुभएको थियो बहिनी यसपालि घोडे पानी किन नजानु भएको एकदमै मिस गर्नुभयो भन्दै हुनुहुन्छ दाजु
0: हो नि एकदमै राम्रो राम्रो चाडपर्वहरू हामीले मिस गऱ्यौँ होइन जाने त प्लान थियो अब बर्खामा जाने कुरा भएन बर्खा लाग्न लाग्यो होइन अब काम पनि गर्नुपर्ने घुम्ने पनि इच्छा हुने मिल्दो रहेछ क्या बहिनी होइन छुट्टी पनि छुट्टी लिएर जाँदा पनि फेरि गाह्रो क्या बहिनी होइन किनभने छुट्टी आउनु पर्ने भन्दाखेरि देश दर्शन चाहिँ रिटायर्ड लाइफमा मात्रै होला
1: त्यही होला दाजु र घोडे पानीमा विभिन्न थरीका विभिन्न रङका गुराँस फुलेका थिए र दाजुले भन्दै हुनुहुन्थ्यो मेरो बहिनीको त्यहाँ होटल पनि छ तपाईँ गएर बस्नुहोस् यसो बुक गरेर भन्दै हुनुहुन्थ्यो तपाईँहरू जानु है भन्दै हुनुहुन्थ्यो हामीलाई र यो यस्तो हुँदो रहेछ यो गुराँस चाहिँ एक वर्ष राम्रो फुल्यो भने अर्को वर्ष फेरि अलिक कम फुल्दो रहेछ
0: हलुवा बेत होइन एक वर्ष चाहिँ रुखले थाम्नै नसक्ने गरी फल्छ अर्को वर्ष फेरि अलिअलि यसपालि त फल्ला जस्तो छ है बहिनी होइन त्यस्तै हुँदो रहेछ र पूर्वतिरको फेरि पनि हामीले गुराँसका धेरै फोटोहरू राख्यौँ गुराँस फुलेको होइन गोपाल बराइलीजी हुनुहुन्छ धनकुटाको रिपोर्टरले पनि खुब रिपोर्ट गर्नुभयो टिएमजेमा चाहिँ गुराँसको चाहिँ राजधानी हो भनेर भन्दैथ्यो
1: कार्यक्रम परदेशीको सन्देश सञ्चालक विनोद दाजु साथै सञ्चालिका बहिनी निशा दिदी सुसन बाला अनि बहिनी मिनामा लामो समयको अन्तराल पछि लन्डनको दक्षिण पश्चिम अवस्थित एउटा सानो बस्तीदेखि दुई हात जोडी नमस्कार भनेर भन्नुभएको छ
0: बस्तीको नाम के छ लेख्नु भएको छ
1: उहाँले चाहिँ बस्तीको नाम लेख्नु भएको छैन सायद उहाँको प्राइभेसी पनि होला ख्याल राख्नु भएको होला दाजु
0: पहिला लेख्नुहुन्थ्यो मैले बिर्सेछु कि एक्ज्याक्टली चाहिँ
1: हजुर अनि मिठो सम्झना भन्नुभएको छ धेरै धेरै माया साथै ढिलै भए पनि नेपाली नयाँ वर्ष 2083 सालको सबैलाई शुभकामना छ अनि आराम रही आराम ताको पनि कामना गर्छु भन्नुभएको
0: छ राम्रो कुरा यो चाहिँ पत्र भनेको त्यस्तै हो राम्रै छु राम्रै छौ परिवार सहित हजुरहरूलाई कस्तो छ भन्ने त हो नि होइन बहिनी त्यसको लागि चाहिँ बिएबिएस गोर्खाहरूले सधैँ हाजिर छ तपाईँको सुख दुःख तपाईँको भनौँ न अब सबै स्थिति सब भन्नको लागि सेयर गर्नको लागि तपाईँहरू आउनुहोस् अन्यलाई पनि हाम्रो चाहिँ निवेदन छ बिएबिएस गोर्खा रेडियोको अघि दिएको ठेगाना फेरि अब केही छिनपछि आउने ठेगानामा तपाईँहरूले लेख्न सक्नुहुन्छ
1: आज फेरि घुम्दै फिर्दै सन्देश बोकेर हजुरहरूकै घर आँगनीमा टुप्लुक्का पुगेको छु, आशा छ यस्तो तारीमा स्थान पक्कै पनि दिनुहुनेछ भन्नुभएको छ।
0: त्यो पनि स्थान के तातो कफीको साथमा होइन, चियाको साथमा।
1: हजुर, काठमाडौँमा अलि साँझ बिहान चिसो चिसै छ होइन दाजु,
0: अलि पनि छ।
1: हामी तपाईँलाई कफीको साथमा स्वागत गर्छौँ। मेरो परिचय त बिस्तारै दिँदै जाउँला, किनभने धेरै साथीभाइहरूले मेरो सन्देशबाटै चिन्नुहुन्छ भन्नुभएको छ।
0: खासमा त चिनारी दिनै पर्दैन, धनवीर पुन भएपछि एकदम सबैले चिनिसक्नु भएको छ उहाँलाई।
1: हो नि, उहाँ एकदम धनका पनि वीर हुनुहुन्छ, अनि एकदमै हुन्छ नि दाजु, सोसल वर्कर पनि हुनुहुन्छ है, विभिन्न सोसल वर्कहरू गर्नुहुन्छ र उहाँले दान पनि धेरै गर्नुहुन्छ होइन। नेपाल आउँदाखेरि उहाँले एउटा न एउटा काम गरिरहनुहुन्छ,
0: उसको नाम परिवर्तन गरिदिनु तपाईँ, धनवीर नलेखेर दानवीर
1: कार्यक्रम मार्फत सम्झनु पर्दा युकेमा रहनुहुने मेरी बहिनी निर्मला परिवेश राई अनि परिवार, त्यस्तै गरी छवि थापा अनि परिवार, कृष्ण चामलिङ अनि परिवार, केन्टमा बस्नुहुने निर्मला सुब्बा, धनराज राई अनि परिवार, दाई भाउजू साथै परिवारमा पनि यो नयाँ वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना छ। अनि नेपाल नवलपरासीमा हुनुहुने मेरो साथी ओमबणी सापकोटामा पनि धेरै धेरै सम्झना छ। अन्तमा मैले चाहेर पनि धेरै इष्टमित्रहरूको नाम लिन सकिनँ, त्यसको लागि म क्षमा प्रार्थी छु। यति भन्दै आजको मेरो सन्देश यही अन्त गर्नु पर्ला र समयले साथ दिएमा फेरि पनि पत्र लेख्ने कोसिस गर्नेछु। मेरो सन्देश प्रसारण गरिदिनु हुने तीनवटै स्टेसनका स्टाफहरू, रेडियो नेपालका सम्पूर्ण सञ्चालक सञ्चालिका ज्यूहरूलाई धेरै धेरै धन्यवाद छ। अवश्य नमस्कार भन्नुभएको छ धनवीर पुन दाजुले हामीलाई युकेबाट यो पत्र लेख्नु भएको छ। अर्को वर्ष चाहिँ दाजु धनवीर पुन दाजु जब नेपाल आउनुहुन्छ हामी सँगै जानुपर्छ,
0: सँगै हो मिनी बस बुक गर्ने अनि गाउँदै जाने के बहिनी, लङ टुरमा जानु मजा आउँछ साथीभाइसँग, कहीँ रोकिँदै खाँदै होइन, अनि लाग्यो खर्च त सेयर गर्ने हो नि बहिनी, होइन त ठुलो कुरै भएन नि। अहिले राम्रो चाहिँ के छ भने आन्तरिक पर्यटकहरू बढेका छन् नेपालमा होइन। हिजो अस्ति मैले पर्सा राष्ट्रिय निकुञ्जको कुरा गरेको थिएँ, यति धेरै आन्तरिक पर्यटकहरू आउनुहुन्छ भनेर साध्य छैन भन्दै हुनुहुन्थ्यो एकजना त्यहाँका निकुञ्जका प्रमुखले होइन, र भारती पनि आउँछन्। चितवनसँग जोडिएको छ के राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्ज, पहिला चाहिँ नारायणी अञ्चलको एउटा सेरोफेरो हो, अहिले चाहिँ त्यो अञ्चल छैन, एउटा चाहिँ प्रदेश हुन पुग्यो होइन, तर चाहिँ एकदम राम्रो छ आन्तरिक पर्यटकहरूको चाहिँ आगमन हरेक ठाउँमा, त्यसले गर्दाखेरि अर्थको चलायमान चाहिँ हाम्रो नेपालीले गरिरहेका छन् क्या धेरै ठाउँमा, which is a good thing, एउटा प्रोस्पेरिटी र पोजिटिभ साइन पनि हो, त्यस कारणले हामी पनि जानुपर्छ क्या होइन त, सोसाइटीमा कन्ट्रिब्युट गर्नु पर्यो नि, इकोनोमीमा कन्ट्रिब्युट चाहिँ त्यसरी पनि हुन सक्छ भन्ने एउटा मेरो भनाइ हो।
1: अवश्य पनि दाजु हजुर,
0: अब लागौँ त गीततर्फ,
1: लागौँ सन्तोष बिसी र जुनु प्रसाईले गाउनु भएको काले काले छौ बोलको गीत हामी राखिदिएका छौँ,
0: मिलेर खाउँ भने छैन
1: धनवीर दाजु गोरे हुनुहुन्छ तर हामी गीत नयाँ गीत राख्छौँ।

0: प्रेस गोर्खा रेडियो।
1: हजुर, परदेशको सन्देश परदेशीहरू कृष्ण चामलिङ र धनवीर पुलले त पठाइसक्नु भएको छ सन्देश, अब चाहिँ फेरि परदेशी नै हुनुहुन्छ सहायता राई बोखिम एकछिनपछि आउनुहुन्छ क्यारे। फेरि पनि समस्त आदरणीय श्रोतामा नमस्कार, यो सञ्चालक विनोद खड्काको र कार्यक्रममा स्वागत छ। निशा बहिनी के भन्न चाहनुहुन्छ?
2: हजुर हजुर, मेरो पनि नमस्कार छ र पुनः स्वागत गर्छु हाम्रा श्रोतालाई। विश्राम भन्दा अगाडि हामीले मिठो गीत पनि सुन्यौँ दाजु, काले काले छौ सन्तोष विशी र जुनु प्रसाईको आवाजमा रहेको गीत थियो। हाम्रो धनवीर पुन दाजुको निम्ति राखिदिएका थियौँ, अवश्य पनि मन पराउनु भयो होला।
1: यो बहिनी एउटा कुरा सोध्न मन लाग्यो है, महाप्रीतिमा जहिले पनि काले काले होइन, हुन त गोरेको पनि आउला तर मैले चाहिँ कालेलाई मन पराएको जस्तो लाग्छ कि कता कता होइन,
2: मायालु त्यो शब्द पनि हो कि
1: काले दाई होइन, अनि मेरो काले के भनिन्छ बहिनी,
2: गोरे
1: भनेर कहिले
2: सुनेको छैन
1: श्रीमतीले, श्रीमानलाई गर्लफ्रेन्डले चाहिँ बोयफ्रेन्डलाई काले भने जिन्दगी यसरी अगाडि बढ्छ। हामी चाहिँ तपाईँहरूका कुराहरू राख्छौँ यो कार्यक्रममा भन्दै अब छोटो मिठो तरिकाले चाहिँ वाचन गर्नुहोस् त आजको ठेगानालाई फेरि।
2: हजुर, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल भनेर तपाईँले पत्र लेख्न सक्नुहुन्छ श्रोता। हाम्रो सम्पर्क नम्बर छन् 5408055 5437364 र 5433930। इमेल आइडी छ bfbsgorkha@bfbs.com।
1: ठेगाना यही हो श्रोताहरू, आउनुहोस् तपाईँ आफ्नो सुख दुःख आफ्ना ट्यालेन्टहरू होइन, कोही कवि हुनुहुन्छ, कोही मुक्तकार, कोही गजलकारदेखि लिएर कोही आफ्नो पोइन्ट अफ भ्यू राख्छु भन्नेहरूलाई पनि हामीले स्थान दिन्छौँ। तर हामी केही केही कुरालाई चाहिँ अलिक स्क्रिनिङ गर्छौँ, यो फ्यामिली रेडियो हो, फ्यामिली कार्यक्रम हो, त्यस कारणले हामीले चाहिँ सम्झना आदान प्रदान होइन, हेलो हाई, वेदरको कुरा, गीतको कुराहरू मेनली गर्छौँ होइन, पोलिटिकल एङ्गल चाहिँ हामी छुँदैनौँ होइन भन्दै। अब योभन्दा अगाडिको हप्ता हामीले राखेको प्रश्न के थियो र उत्तरहरू कसकोबाट आयो बहिनी?
2: हजुर दाजु, गीती प्रश्न थियो दाजु, र यो प्रश्न भने हामीले कसरी राखेका थियौँ त अलिकति अन्तराबाट राखेका थियौँ
1: होइन। हाम्रो प्रश्न के थियो भनेर चाहिँ अब आज सुन्ने श्रोतालाई पनि सुनाउनु पर्छ नि त होइन बहिनी, त्यसले गर्दाखेरि के गर्ने, गीत राख्ने त, गीती प्रश्न भनेपछि गीत राख्नु पर्ला होइन। ओके, यो गीत सुन्नुहोला जुन गीतलाई हामीले प्रश्नको रूपमा राखेका थियौँ योभन्दा अगाडिको हप्ता श्रोताहरू।

0: हजुर गीति प्रश्न यही थियो दुई सिद्धहस्त कलाकारले भन्नुपर्छ गाउनु भएको यो गीत राख्यौ गीतलाई चिन्ने प्रयास गर्नु शब्द बाट चिन्नुहोस् गाउने कलाकार को को हुनुहुन्छ शब्द कसको संगीत कसको सोध थियो नि त
1: बहिनी एकदमै हो
0: अनि उत्तर दिनेहरु
1: हजुर उत्तर दिने हाम्रा सात जना श्रोता हुनुहुन्छ दाजु सातै जनाले मिलाउनु भएको छ
0: वाकै
1: हजुर हजुर
0: गजब रहेछ
1: गायक देव हुनुहुन्थ्यो नातिकाजी र पुष्प नेपाली गीतकार लक्ष्मण लोहनी र संगीतकार नातिकाजी स्वयं भनेर चाहिँ प्रश्नको उत्तर दिनु भएको थियो
0: के मिलाउने सात जनाको नाम चाहिँ एकदम मजाले सुनाइदिनु पर्यो सबैलाई पुरस्कार नदिए पनि नाम त राम्रोसँग हामीले वाचन गर्न पाउँछौ नि
1: उमेश रेग्मीजी हुनुहुन्छ विराटनगरबाट त्यसै गरी एडमन्ड पराजुलीजी हुनुहुन्छ सुनसरीबाट तारा रेग्मी लक्ष्मी रेग्मी अन्जु रेग्मी हुनुहुन्छ उमेश रेग्मीकै परिवारबाट उहाँहरू विराटनगरबाट हुनुहुन्छ त्यस्तै गरी अरुण नदी खत्री हुनुहुन्छ नारायण थानबाट सरिता खड्का हुनुहुन्छ नारायण थानबाट
0: सबैलाई दिने त पुरस्कार सक्दैनौ नि हामी
1: हजुर गोला प्रथाद्वारा हामी
0: कहाँ छ त गोला तपाईँले सबैको नाम हाल्नुभयो यहाँ
1: हजुर राखिदिएका छौँ
0: सबैको नाम हाल्नु भएको रहेछ अब मैले डमुर जस्तो पनि छ के बहिनी होइन डमुरको आवाज आयो होला के त्यसबाट आँखा चिम्लेर आज मैले तान्ने कोसिस गरेँ है त बहिनी एउटा चाहिँ साँच्चै मैले यसो निकालेँ अब तपाईँ पढिदिनुहोस् है त कताबाट आयो मलाई थाहा छैन म चाहिँ अन्दाज गर्नुहोस् तपाईँलाई अन्दाज गरिदिन्छु है त बहिनी ल यो चाहिँ पूर्व पूर्वतिर लाग्यो नि त
1: पूर्वका त हाम्रा श्रोता थुप्रै छन् है दाजु पूर्वका हाम्रा श्रोता कसले पाउनु भयो होला त यो पुरस्कार
0: सरी पर्छ त सुनसरी छ बहिनी होइन सुनसरी पो छ त ल बहिनी
1: एडमन्ड पराजुलीजी
0: जस्तै लाग्यो ठुलो ठुलो बधाई र तालीको साथमा उहाँलाई लकी विनरलाई चाहिँ कंग्रेचुलेसन्स भन्नु होइन बहिनी
1: हजुर हेडमनजी तपाईँलाई बधाई छ र अन्य श्रोता जसले उत्तर मिलाउनु भयो र भाग लिनुभयो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ
0: ओके उहाँले टक्कै मिलाउनु भएछ एकजना हाम्रो श्रोताले चाहिँ के भन्नुभएको थियो गीति प्रश्न राख्नुहोस् न बेलामा इन्ट्रेस्टिङ हुन्छ भन्नुभएको थियो होइन यसपालि चाहिँ नो गीति प्रश्न है बहिनी अब नयाँ प्रश्न दिनु पर्यो नि कतिको न्युज हेर्नुहुन्छ तपाईँहरूले तपाईँले पनि हेर्नुहुन्छ नि न्युज हामी त अब रेडियोमा काम गर्ने न्युज सुन्नै पर्छ अब आजको लागि यो हप्ताको लागि प्रश्न दिउँ त म मनमा जे आउँछ त्यही प्रश्न है त एकजना व्यक्ति संसारमा धेरै कृतिमानहरू भएका छन् होइन कृतिमान के को लागि रे बहिनी
1: कृतिमान चाहिँ एकदम अद्भुत कामको लागि गर्नुहुन्छ उहाँहरूले
0: होइन तर त्यो चाहिँ तोड्नको लागि रे के ऑल द रेकर्ड्स आर देयर टु बी ब्रोकन भन्छ के अङ्ग्रेजीमा होइन त्यसलाई चाहिँ जित्नको लागि त्यसलाई चाहिँ पछि पार्नको लागि कीर्तिमान राखिन्छ बहिनी होइन यस गत हप्ता धेरै भएको छैन आइतबारको दिन मात्रै भन्छु म होइन आइतबार भन्नाले अप्रेल महिनाको 26 तारिक बहिनी होइन एउटा यस्तो रेकर्ड स्थापना भयो जुन रेकर्डले मानव इतिहासको हिस्टोरिकल अचिभमेन्टलाई कोसे ढुङ्गाको रूपमा लिइन्छ क्या बहिनी होइन त्यो रेकर्ड चाहिँ कुन हो त्यति मात्रै हो र कसले राखे कुन देशका नागरिक ओके एउटा 26 अप्रिलको दिन एउटा मानव इतिहासमै होइन एउटा ऐतिहासिक एउटा उपलब्धि भयो खेलकुदमा होइन त्यति मात्रै भन्छु म त्यो कुन चाहिँ ऐतिहासिक उपलब्धि हो के को लागि कसले र त्यो नागरिक चाहिँ कुन देशका हुन् त्यति मात्रै बहिनी त्योभन्दा बढी नभनौँ डिटेल इन्फर्मेसन चाहिँ हामी अर्को हप्ता छिनो फानामै कुराकानी गरौँ है किनभने रेकर्ड्स आर देयर टु बी ब्रोकन ब्रेक भयो तर कुन खेलमा कसले समय पनि भन्न सक्नुहुन्छ जति धेरै यहाँले मिलाउनु भयो त्यति धेरै जित्ने चान्स पनि छ भनेर भनिदियो है किनभने रेडियो टेलिभिजन सुन्नुको मतलब चाहिँ इन्टरटेन मात्रै होइन इन्टरटेनमेन्ट मात्रै होइन इन्फोटेनमेन्ट पनि गर्नुपर्छ बहिनी होइन इन्फर्मेसन पनि ग्यादर गर्न सक्नुपर्छ ताकि हाम्रो नयाँ जेनेरेसनले जेनरल नलेज भने के हो संसारमा कहाँ के भइरहेको छ भन्ने कुरा चाहिँ बुझौँ सिर्फ मोबाइलमा मात्रै पब्जी मात्रै खेलेर बस्नु भएन होइन त बहिनी ओके यति नै आजको प्रश्न तपाईँले बुझ्नुभयो नि होइन ओके अन्तमा फेरि दोहोऱ्याइदिनु होला भन्दै अब यो सन्देश रूपी कार्यक्रममा पालो कसको छ भन्नुहोस् त, फेरि एकपल्ट दोहोऱ्याइदिनुहोस् त।
1: अब हामी कुराकानीतर्फ लाग्छौँ दाजु। हाम्रो सहायता आन्टी आउनु भएको छ, सहायता राई बोकिम उहाँको पुरा नाम हो। उहाँ चाहिँ आशफोर्ड केन्ट युकेमा बस्नुहुन्छ र नेपाल भिजिट आउनुहुँदाखेरि हाम्रो स्टुडियोमा पनि आउनु भएको थियो। उहाँको छोरी जोयसँग आउनु भएको थियो होइन, जोइन सुरेल लिम्बू दाजु, त्यस्तै गरी दिदी सुशीला होइन, उहाँहरूसँग आउनु भएको थियो। यहाँ आउने बेलामा चाहिँ कुराकानी गर्नुभएको थियो र कुराकानी दाजुसँग नै गर्नुभएको छ दाजु।
0: ओके, कस्तो मजाको होइन उहाँको बोली वचन होइन, शालीन एकदम सिनियर सिटिजन होइन, सबैलाई माया पनि गर्ने र एकदमै बोल्न पनि फरासिलो होइन, आमा भन्न सोनी होइन त।
1: ओके,
0: यस्ता व्यक्ति आउनु भएको थियो, बिएबिएसको एउटा चिनो लिएर जानुभएको छ। अब चिनोलाई कहाँ राख्नु भएको छ मलाई थाहा छैन, हेरौँ उहाँले केही खबर पठाउनुहुन्छ कि भन्दै त्यसतर्फ जाउँ। आदर श्रोताहरू, अब हामी परदेशीको सन्देश कार्यक्रममा कुराकानी गर्नको लागि पल्टनका सदस्य हाम्रा अग्रजको परिवार यसो घुम्न आएको बेलामा, बिएबिएस गोर्खा रेडियोमा स्टुडियो घुम्न हेर्न आएको बेलामा मैले सहायता राई बखिम दिदीलाई भेटेको छु। उहाँसँग कुराकानी गर्न पाउँदाखेरि मलाई पनि खुसी लागेको छ। बिएबिएस गोर्खा रेडियोको यस कार्यक्रममा हजुरलाई धेरै धेरै स्वागत छ, नमस्कार पनि दिदी।
2: नमस्ते भाइ, मेरो नाम सहायता राई बखिम हो, इटरी तररा हो मेरो घर। अहिले चाहिँ एक महिनाको छुट्टीमा आएको नेपालमा, आउँदाखेरि अब यस्तै भयो, अहिले वारले गर्दाखेरि दुई महिना बस्नु पाइयो। 27 अप्रेलमा फर्किँदैछु।
0: आज फर्किने हो नि, अनि अब एउटा न्यूले नेपालमा बस्न पाउने पनि भाग्यमानी नै हो नि होइन त। हजुर, यसपालिको यो बसाइमा आफ्नो गाउँ तरारा जानुभयो?
2: हजुर।
0: कति बस्नुभयो त्यहाँ चाहिँ?
2: 3 हप्ता बस्यो। अहिले मेरो छोरी सुशीला लिम्बू ज्वाइ सुरेन लिम्बूको मा अहिले छु, आज चाहिँ 1 हप्ता बस्यौँ।
0: ब्रिटिस गोर्खा नेपालमा काम गर्नुहुन्छ नि होइन ज्वाइ साहेब, अब हुनेवाला मेजर साहब होइन होइन, त्यस कारणले उहाँको प्रमोसन पनि पार्टी खानुभयो दिदीले?
2: पार्टी त खाइरहेको। अनि मेरो श्रीमान चाहिँ नरबहादुर लिम्बू
0: ज्यू
2: टेन्जियार कोपरल डी कम्पनीको हुनुहुन्छ,
0: डी कम्पनीमा
2: 1969 भर्ती
0: ज्यू
2: बुर्नै गए, बुर्नै 1 वर्ष बसेर फेरि तामिकेमा,
0: यानि कि हङकङमा तामिकेमको फ्यामिली भएर बस्नु,
2: फ्यामिली भएर बस्यौँ।
0: अनि कुन सालमा फर्किनु भयो त नेपाल?
2: 82
0: जस्तो लाग्छ मलाई पनि। एनिवे, वर्षको त्यति महत्त्व छ त छ, तर पनि ठ्याक्कै चाहिँ भन्नु पर्दैन। अनि उस भए 69 भर्ती भएर 82 आउनुभयो, करिब करिब तपाईँले त्यतिमा धेरै समय ब्रुनाई बिताउनु भयो, हङकङ बिताउनु भयो, त्यतिखेरको हङकङ अहिले परिवर्तन भइसकेको छ, फेरि जानु पाउनु भएको छैन हजुर? ब्रुनाई गए हजुर,
2: युके आए,
0: ब्रुनाई
2: 3 ताल गए, मेरो श्रीमान जिआरमा जाँदा पनि 1485 नम्बर अनि यी छोराछोरीहरूलाई लिएर उहाँ पढायो, फर्क्यौँ। फर्केर फेरि म एक्लै बसेँ, उहाँ फेरि रोयल प्यालेस पुर्णेमा
0: कान्छा सरकारको प्यालेस त भव्य छ नि होइन, म पनि त्यहाँ एकताली यसो हेर्न गएको छु। एनिवे, त्यो आफ्नो ठाउँमा छ, आफ्नो काम गरेको ठाउँ हो। दिदी, अब हङकङ बस्नुभयो, संसार घुम्नुभयो, बेलायत बस्नुभयो, नेपाल त आफ्नै घर भइहाल्यो होइन, खास खास चाहिँ कहाँ बस्न मन लाग्छ हजुरलाई?
2: मलाई त खास त अब कर्मथलो त अब श्रीमानको राम्रो हो, बस्नु साफ सफाइ छ उता, अब जन्मथलो यता नेपालमा अलिक गर्मी छ, मेरो अवस्था चाहिँ अलिकति
0: अलिक
2: यतै पो फापे जस्तो लाग्यो, श्रीमानलाई चाहिँ फेरि उता फाप्छ, यहाँ चाहिँ हाच्यौँ आउने
0: धुलोले,
2: उहाँ चाहिँ उहाँलाई सफाले गर्दाखेरि अलिक राम्रै हुन्छ। अनि अब जे भए पनि अब श्रीमानको पछि नै बस्नु पर्छ
0: नि, हाम्रो धर्म पनि त्यही हो, हाम्रो संस्कारै त्यही हो होइन। तपाईँ त फेरि कति राईको पनि संस्कार मान्नुपर्ने, लिम्बूको पनि मान्नुपर्ने होइन, गर्दाखेरि परिवारमा कति रमाइलो सबै संस्कार मान्न पाउँदा होइन हामी नेपालीमा त्यही राम्रो छ दसैँ मान्यो तिहार मान्यो उधौली मान्यो उभौली मान्यो होइन हरेक चिज मान्न पाइन्छ र अब हजुरलाई नेपाल फाप्ने अलि गर्मीले गर्दा खुट्टाले गर्दा होइन काठमाडौँ बस्न मन लाग्ने कि तरारातिर सुनसरी
2: काठमाडौँ पनि राम्रो छ
0: होइन
2: आफ्नो घर अब तरारामै छ अब त्यही नै अब मूल घर
0: हो नि
2: त्यही नै बसिरहेको छौँ अहिले चाहिँ
0: तरारा पनि ठुलो बजार भइसक्यो नि अहिले
2: ठुलो बजार भएको छ
0: होइन त्यहाँ मैले मेरो साथीहरूसँग कुरा गर्दा तरारा त ठुलो बजार भएको छ विनोदा आउनुहोस् न भनेर भन्नुहुन्छ र आजको यो बसाइमा यहाँ काठमाडौँको स्टुडियोबाट बोल्दै हुनुहुन्छ पहिला पहिला त उताबाट बोलेको यता सुनाउन पाइन्थ्यो होइन अहिले नेपालबाट विदेशतिर सुनाउँदै हुनुहुन्छ ल भनिदिनुहोस् बेलायतमा भएका आफन्त साथीभाइलाई के भन्न चाहनुहुन्छ
2: सर्वप्रथम त अब मेरो फ्यामिलीहरू सबै यतै उतै युकेमै छन् ठुलो फ्यामिली छ मेरो
0: ज्यू
2: 20 जना छ
0: 20 जना
2: मेरै तर्फबाट
0: ओहो
2: हामी दुई श्रीमान र म श्रीमतीबाट अनि म खुसी छु मेरो फ्यामिली ठुलो छ युकेमा छ मेरो फ्यामिली एक घन्टा दुई घन्टाको टाढो हामी केही दसैँ तिहारमा हामीलाई भेला हुनुको लागि हामीलाई चाहिँ एकदम राम्रो लाग्यो मलाई खुसी लाग्यो
0: चाड पर्व परे पनि मूल घरमै आउने
2: छोरा छोरीहरू सबै छुट्टी मागेर हामी भेटघाट हुन्छौँ मेरो साथीहरू कोही छन् बिचारा कोही हङकङ उनीहरूको फ्यामिली कोही नेपाल कोही युके हुन्छ बिचारा उनीहरूले सुनाउँछ मलाई त्यसरी दिदी तपाईँको त कति राम्रो सबैजना छोराछोरी यही युकेमै छ भनेर त्यसरी
0: एक्लै बस्न पनि नपर्ने
2: अनि
0: सुख दुःख कुरा पनि गर्न पाइयो बेला बेलामा फोन गरेर भइहाल्छ आजकल त व्हाट्सएप छ गर्दाखेरि पैसा पनि पर्दैन होइन त
2: म बिआइपिएस प्रेमी हुँ पहिला पनि जानी नजानी यसो मेसेजहरू लेख्छु गीत मगाउँछु क्वेसनको आन्सर पनि दिएर
0: तपाई
2: सन्चै हुनुहुन्छ होला तपाईँलाई धेरै धेरै सम्झना गर्छु म
0: नेपालबाट होइन काठमाडौँको स्टुडियोबाट
2: नेपालबाट पनि गीत मगाए पनि मगाए उहाँले भन्नुभयो मगाइबस्छु बिचबिचमा म आशा नानीलाई चिन्छु रूपा नानी चिन्छु अनि उहाँ भाइ
0: अब विनोद भनाइ यही भाइ रहेछ भन्न पाइयो नि त होइन अनि अब मैले पनि हजुरको श्रीमानसँग भेटा छैन कुनै दिन भेट्ने एउटा सौभाग्य जुर होस् बेलायतमा हजुरहरू कहाँ बस्नुहुन्छ छिमेकी हुनुहुँदो रहेछ म चाहिँ यता फोक्सटन हजुर आसपोर्ट 15 मिनटको बाटो त हो नि होइन हजुरको चाडपर्वमा बोलाउनुहोस् म आइहाल्छु है यसो मजा आउँछ नि हजुरको 20 जना अन्य परिवारलाई पनि भेट्न पाइन्छ नि हजुर पनि हामी कहाँ आउनुहोस् है फोक्सटनमा कहिले कहिले त घुम्न जानुहुन्छ होला नि
2: मलाई जानु मन लागेको छ तर त्यसरी मौका पाइनँ अस्ति हाम्रो 10 जिआर हाम्रो रेजिमेन्टल
0: त्यतिखेर
2: चाहिँ हाम्रो छोरीको बिहा थियो कान्छी छोरीको
0: विवाह
2: हजुर छुट्यो
0: अब म यहीँबाट भनिदिन्छु आशा पुनबहिनीलाई योगराजलाई शिरीषलाई रूपालाई कि दिदी सहायता दिदीलाई चाहिँ बोलाएर यहाँ जस्तै रेडियोमा कुराकानी गर्ने भेटघाट गर्ने अनि सन्देशहरू
2: अनि त्यो विन भएर एउटा बिएपिएसको चिनोको मग र एउटा भेष पनि पाएर नेपाल लिएर मेरो घरमा दराजमा मैले
0: सजाएर राख्नु भएको छ
2: मलाई चिज लागेछ
0: हो नि ल दिदी कति राम्रो कुरा हजुरले यहाँ बिएबिएसलाई आज भेट्न मन लाग्यो घुम्न मन लाग्यो भनेर जय साहबलाई भन्नुभयो हाम्रो हुनेवाला मेजर साहेब सुरेन भाइलाई होइन र मैले अस्ति शुक्रबार मिलाएको त्यहाँ हजुरहरू फेरि दर्शन भेटको लागि मन्दिरको भिजिटको लागि जानुपर्ने भएछ होइन त्यहाँदेखि यहाँ आउनु पाउँदैन आज आउनुभयो बेलुका त फेरि फिर्ती सवारी छ बेलायततिर सबै तयार भइसक्यो प्याकिङ भइसक्यो
2: अब आज भरे हाम्रो फ्लाइट छ अब राम्रोसँग पुगेर फ्यामिलीसँग भेट्नु पाऊँ अरू छोराछोरीसँग यहाँ चाहिँ मेरो माइली छोरी हो
0: सुशीला छोरीलाई के भन्ने त के राम्रोसँग बस्छ छोरी
2: छोरी राम्रोसँग बस्नु स्वास्थ्य हुनु अब मेरो छोरी ज्वाइँ परिवार
0: छिटै भेटिन्छ मलाई थाहा छ उहाँहरू बेलै त आइहाल्नुहुन्छ होइन
2: अनि स्वस्थ भएर राम्रोसँग बसेर भोलि पर्सि भेटौँला
0: हो उताबाट फोन गर्दै गरौँला तिमीहरू पनि फोन गर त्यही त हो नि होइन त ल हामीलाई खुसी लाग्यो हजुर यहाँ आइदिनु भयो होइन हाम्रो स्टुडियो पनि हेर्नुभयो अझ माथि माथि जान पाए हुन्थ्यो तर हजुरको घुँडाले गर्दा जान भएन खैर हामी फेरि भेटौँला म बेलायत आउँदा हजुरको गाउँमा आउँछु म एसफोर्डमा स्वागत छ नि होइन मलाई के खुवाउनुहुन्छ ल भन्नुहोस् त के पकाउनुहुन्छ दिदीले हात चाहिँ मिठो छ अरे भनेर सुन्छु के चाहिँ मिठो पकाउनुहुन्छ ओके खानपान आफ्नो ठाउँमा छ
2: ठिकै छ मैले जे जस्तो बोले केही भुल भयो भने क्षमा पाऊ माफ पाऊ
0: केही पनि छैन अब यो कार्यक्रम चाहिँ यहाँ पनि सुनिन्छ तरारा पनि सुनिन्छ आफ्नो गाउँमा भएको आफ्नो घर परिवारलाई के भन्न चाहनुहुन्छ तरारामा
2: तरारामा हिजो चाहिँ मेला भएको थियो बैशाखी मेला 13 गते हुन्छ त्यो छुट्यो तै पनि केही छैन पहिला पनि मैले बेसरी मानेकै
0: हो
2: अब आफ्नो अब जानु पर्यो अब आफ्नो टाइममा युके फर्किनु पर्यो त्यसले गर्दा खुसी नै छु अब घरमा अब राम्रै होस् सुरक्षितै होस् यो नेपाल देशलाई शान्ति होस् हामी सबैलाई राम्रो होस्
0: एक्ज्याक्टली होइन घरमा पिर नगर्नु हामी उताबाट फोन गर्दै गर्छौँ तरारामा होइन ल त दिदी आइदिनु भयो अब हजुरलाई त गीत खुब मन पर्दो रहेछ आज कस्तो गीत सुनाउने
2: गीत मन पर्छ तर गाउनु आउँदैन पनि आउँदैन म चाहिँ
0: कुन चाहिँ गीत माग्ने ल भन्नुहोस् हामी सुनाइदिन्छौँ
2: मलाई छक्का पन्जा 5 को
0: ए ल त्यो हामी लगाइदिन्छौँ यहाँलाई धेरै धेरै धन्यवाद छ सुशीला बहिनीलाई पनि धेरै धन्यवाद छ आमाले ल्याइदिनु भयो हगि उहाँ मोबाइलमा पनि खिच्दिनुहुन्छ मेरो पनि मोबाइलबाट नै नमस्कार यहाँबाट हगि ल दिदी अब हाम्रो हजुरको श्रीमान हाम्रो दाईलाई पनि मिठो मिठो सम्झना छ
2: भएन
0: फोटोमा देखिसक्नु भएको छ मलाई होइन विनोद भाइ त यस्तो मोटो पो रहेछ भनेर भन्नुहुन्छ होला होइन ल दिदी भेट्दै गरौँला फेरि फेरि भेट्दै गरौँ
2: हजुरलाई
0: दर्शन नमस्ते सेवारो पनि सेवारो सेवा हौवा सबै चिज है त हस् त मैले बिदा लिएँ है थ्याङ्क यू सो मच हजुर दिदीसँग बिदा त लियो बहिनी गीत लगाउन बाँकी नै छ होइन तपाईँको कमेन्ट के छ तपाईँको भन्नुहोस् त
1: हजुर एकदमै रमाइलो आन्टी हुनुहुन्छ होइन अनि हामीसँग एकदम रमाइलोसँग कुरा गर्नुभयो र आफ्टर इन्टरभ्यू अथवा भनौँ आफ्टर यो सन्देश पनि हामी मजाले बसेर कफी पिउँदै गफ गऱ्यौँ दाजु एकदमै रमाइलो होइन अनि उहाँको धोको थियो अरे कि बिएफबिएस काठमाडौँको स्टुडियो कस्तो होला होइन अनि विनोद भाइ कस्तो होला निशा बहिनी कस्तो होला भनेर चाहिँ हेर्ने एकदम धोको थियो अरे सो उहाँको धोको पनि पुरा भयो
0: हाम्रा दाजुभाइहरू जो पल्टनका सदस्य हुनुहुन्छ अथवा श्रोता हुनुहुन्छ संसारको कुनै कुनामा बसेर हामीलाई सुन्नु भएको छ रेगुलर हाम्रा कार्यक्रमहरू युके ब्रुनाई काठमाडौँ हाम्रो समाचार विविध हाम्रा कार्यक्रमहरू छन् कुनै पनि एउटा रेडियो स्टेसनले प्रस्तुत गर्नुपर्ने कार्यक्रमहरू सुनेर इन्जोय गरेर त्यसमा कुनै सुझाव सल्लाह दिनुपर्ने छ भने यहाँ आएको बेलामा नेपाल आएको बेलामा आउनुहोस् बसेर चिया खाउँ गफ गरौँ हामीलाई सुधार्ने मौका दिनुहोस् उनलाई उन्नति प्रगति गर्ने मौका दिनुहोस् होइन अनचिन्जान बढाउँ होइन त बहिनी सबैलाई चाहिँ यो हाम्रो ढोका चाहिँ खुल्ला छ चियाको साथमा कफीको साथमा त्यस्तो परे भने अन्तर्वार्ता पनि तयार छ होइन बहिनी ओके यति भन्दै अब हामी बिदा लिउँ बिदा लिनु पूर्व आजको प्रश्न एकताले दोहोऱ्याइदिनु त बहिनी
1: हजुर दाजु दोहोऱ्याउनु पर्छ यो चाहिँ अप्रिल महिनाको 26 तारिक एक रेकर्ड ब्रेक भएको थियो दाजु होइन हजुर र हामीले सोधेका थियौँ यो रेकर्ड ब्रेक गर्ने व्यक्तिको नाम के थिए कुन देशका नागरिक थिए र कुन खेलको निम्ति उहाँले ब्रेक गर्नुभएको थियो
0: ओके यो मानव इतिहासमै एकदम एउटा नयाँ माइलस्टोन भयो होइन र चाहिँ त्यो ब्यारियरलाई तोडियो के बहिनी होइन ती व्यक्ति जस्ता महान खेलाडी भन्नुपर्छ होइन खेलको नाम नभन्नु है बहिनी होइन खेलाडीको नाम हामीले हाइलाइट गर्नुपर्छ कुन देशको र उहाँको बारेमा जति थाहा छ त्यति लेख्नु होला ताकि पुरस्कार जित्ने मौका छ जति इन्फर्मेसन ग्यादर गर्नुभयो त्यति राम्रो होइन यति भन्दै अब सञ्चालक विनोद आजको बसाइमा प्रश्नलाई फेरि दोहोऱ्याउँदै कार्यक्रमबाट बिदाको अनुमति चाहन्छ फेरि फेरि भेटौँला आउनुहोस् आफ्ना कुराहरू ल्याउनुहोस् गीत सुन्नुहोस् सुनाउनुहोस् मलाई बिदा दिनुहोस् नमस्ते हेभ अ ग्रेट डे अहेड बाइ बाइ
1: सम्पूर्ण किराँत बन्धुहरूलाई ह्याप्पी उभौली पर्व र बुद्ध जयन्तीको पनि धेरै धेरै शुभकामना भन्दै कार्यक्रमबाट निशा गुरुङ आज्ञा चाहन्छु नमस्ते बाइ बाइ

0: Ψώνια Σαμουδάιμα.
1: The Lion Party. Καθόλου με χάρη παλικά, ο ενωμανού και λίγο γκά από σπατή σε τρομά, ο τίχο μαγαρί, λίμα γαρί, καμπάμαν τάουν σουρουγαρί, κοσα. Άζα σαν ζα τσάπα ζε διχή, τίλγο γκά σε τρακά, γκάρ το χαρά χαρτάουν σουρουγαρί, κου, μαχανάγαρ προχαρί, παλκά, πράμουκ, βισνού, ζωσίλι, ζαν χαρί, δίνου πάει κοσα. Άζα σουέμπου, μπαλαζού, γκόγκο, μπου, πασπάρκ, δίβιναγαρ, लगायत क्षेत्रमा अवैध संरचना हटाउने काम गरिएको महानगर प्रहरीले जनाएको छ। सरकारले हिजो बल्खु र कालीमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त बस्ती हटाएको थियो। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी सार्वजनिक र निजी जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएका करिब 2000 बढी घर टहरा हटाइसकिएको जनाइएको छ। काठमाडौँ उपत्यकाका नदी किनारका अनधिकृत घर टहरा हटाइएपछि विस्थापित नागरिकहरूको विवरण संकलन भइरहेको छ। काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरको दशरथ रंगशालामा अस्थायी कार्यालय स्थापना गरी विस्थापित परिवारको व्यवस्थापन विवरण संकलन र स्वास्थ्य परीक्षण एकै साथ अगाडि बढ़ाएको हो। शिविरमा आज झण्डै 260 परिवारले विवरण दर्ता गराएका छन्। यो सँगै अहिलेसम्म नाम दर्ता गर्ने परिवारको संख्या 570 पुगेको छ। यो सँगै स्वास्थ्य शिविर मार्फत 85 जनाले स्वास्थ्य परीक्षण गराएका छन्। स्वास्थ्य परीक्षणका क्रममा 3 जना गर्भवती महिलाको स्वास्थ्य जाँच गरिएको छ भने 15 जनामा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएपछि थप परामर्शका लागि सिफारिश गरिएको छ। शिविरमा आजदेखि टिटानसको खोप लगाउने र घाउ चोटको ड्रेसिङ गर्ने सेवा पनि शुरू गरिएको छ। विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीले पनि राजीनामा दिनुभएको छ। अध्यादेश जारी हुनु अघि नै उहाँले राजीनामा दिनुभएको हो। उहाँ 2079 माघमा नियुक्त हुनुभएको थियो। सरकारले पूर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारिजी गर्ने गरी अध्यादेश जारी गरेको छ। राष्ट्रपति कार्यालयका अनुसार विभिन्न 110 कानून संशोधन गरेर 1500 बढी राजनीतिक नियुक्ति खारेज हुने गरी अध्यादेश जारी भएको हो। अध्यादेश जारी हुनुअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्याल सहितका पदाधिकारीले पनि राजीनामा दिइसकेका छन्। वैशाख 17 उपकुलपति अर्याल सहित शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसी र रजिस्ट्रार प्राध्यापक डाक्टर केदार प्रसाद रिजालले पनि राजीनामा दिनुभएको हो। यस्तै हिजो संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धनेश्वर नेपालले पनि राजीनामा दिनुभएको थियो। यसैगरी त्रिवी सेवा आयोगका अध्यक्ष प्राध्यापक डाक्टर घनश्याम भट्टराईले राजीनामा दिनुभएको छ। विद्यार्थी संगठनहरूले मानवाधिकार शिक्षा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा गर्न सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। आज संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्ला घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको उनीहरूले जनाएका हुन्। विज्ञप्तिमा सुकुम्बासी बस्ती हटाउन बिना तयारी बल प्रयोग गर्दा मानवाधिकार उल्लंघन भएको जनधनको क्षति भएको र पीड़ितहरूमा गम्भीर संकट सिर्जना भएको पनि उल्लेख गरिएको छ। यस्ता गतिविधि तत्काल रोक्न र प्रभावितहरूको उचित व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्। यस्तै सामुदायिक विद्यालयहरूमा डोजर चलाइएको घटनाप्रति पनि विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्। विज्ञप्तिमा लिपुलेख कालापानी क्षेत्रमा भारत र चीनका गतिविधिप्रति चिन्ता व्यक्त गरिएको छ। नेपालको अनुमति बिना भएको भनिएको गतिविधिप्रति सरकार मौन बसेको भन्दै तत्काल कूटनीतिक पहल गर्न दबाव दिइएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूको इमानदारीतामा कुनै पनि सम्झौता नहुने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सार्वजनिक पदमा रहेका कुनै पनि व्यक्तिले आर्थिक अनियमितता गरे स्वीकार्य नहुने बताउनुभयो। खोटाङमा भीरबाट लडेर 2 जनाको ज्यान गएको छ। बारा पोखरी गाउँपालिका 5 पौवा सेराका 52 वर्षीय बमबहादुर राई र 40 वर्षीय मन कुमार राईको आज दिउँसो 2 बजे ढकाले खोलाको भीरबाट खसेर मृत्यु भएको हो। वडाध्यक्ष फौद राज राईका अनुसार दिउँसो घाँस काट्न गएको बेला खुकुरी भीरबाट खसेको र त्यसलाई खोज्ने क्रममा चिप्लिएर बमबहादुर राई लडेको र उहाँलाई समात्ने क्रममा मन कुमार राई समेत झर्नु भएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। पछिल्लो जानकारी अनुसार आज मुलुकका विभिन्न मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। बाढ़ी र पहिरोका कारण कतै पूर्ण रूपमा सड़क बन्द भएको छ भने कतै एकतर्फी सवारी साधन सञ्चालन भइरहेका छन्। नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार कोशी प्रदेश अन्तर्गत भोजपुर जिल्लामा बाढ़ीका कारण समस्या देखिएको छ। भोजपुर नगरपालिका 5 बोखिम क्षेत्रमा पर्ने मध्य पहाड़ी लोकमार्गमा प्रभाव परेको छ। यो सड़क खण्डमा वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। यस्तै बागमती प्रदेशको सिन्धुपाल्चोकमा पहिरोका कारण अरणीको राजमार्ग अवरूद्ध भएको छ। यो
0: BFBS Golkar Radio.

आवाज देऊ मलाई तिमी कहीँ कतै भए। नमस्ते, आजको संगीत सागरको पर्खाईमा बस्नुभएका सम्पूर्ण श्रोताहरूमा म सुसन बालाको तर्फबाट र मिठो गीतबाट प्रवेश गरेका छौँ आजको संगीत सागरमा श्रोताहरू। र प्रत्येक साता यसै समय आजको दिनमा आउने गर्दछ कार्यक्रम संगीत सागर तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा। र श्रोताहरू आज पनि मिठा मिठा नेपाली गीतहरू लिएर आएको छ संगीत सागरले आजको संगीत सागरको इशालहरूमा। आजको संगीत सागरको यी लहरहरूमा तपाईँ हामी पक्कै नै रमाउनेछौ, होइन त? र श्रोताहरू, मिठा मिठा गीत संगीतलाई तपाईँ समक्ष राख्ने क्रममा अब हामी अघि चाहिँ बढौं, होइन? सुरुमा एउटा मिठो गीत सुनिहाल्नु भयो, मिलन नेवारले गाउँदै हुनुहुन्थ्यो आवाज देऊ मलाई तिमी कहीँ कतै भए। हजुर, योगेन्द्र मणि दाहालले लेख्नु भएको थियो भने संगीत कमल खत्रीको रहेको थियो। र श्रोताहरू आउनुहोस् अब हामी अघि बढौँ। चिसो बतासले सन्देश के ल्यायो अबको प्रस्तुतिमा तपाईँको निम्ति यो गीत मैले प्रस्तुत गर्न लागेकी छु। चर्चित गायिका सुकमित गुरुङको आवाजमा रहेको छ चिसो बतासले सन्देश के ल्यायो। आज फेरि मलाई जिउन मन लाग्यो, मायालु तिम्रो याद आयो। हजुर श्रोताहरू, चिसो चिसो मौसम छ यस्तो बेला।

चिसो बतासले सन्देश के ल्यायो, मायालु याद तिम्रो आयो भन्दै हुनुहुन्थ्यो चर्चित गायिका सुकमित गुरुङ भने। अब यहाँ कोही कतै एक्लै भए जस्तो छ श्रोताहरू। सुजन चापकाई, हजुर, गायक सुजन चापकाई एक्लै भएको महसुस गर्दै हुनुहुन्छ उहाँ, साथमा गायिका विद्या तिवारी पनि हुनुहुन्छ। गीतकार हर्क साउतले लेख्नु भएको शब्दहरू छन् भने संगीत यसमा गायक स्वयंको रहेको छ, अर्थात् गायक सुजन चापकाईले दिनुभएको छ संगीत।

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।
1: हजुर श्रोता, यो छोटो विश्राम पश्चात यहाँहरू सबै सबै सबैलाई म मेरो हृदयदेखि नै स्वागत गर्न चाहन्छु संगीत सागरमा। संगीत सागरको यी छालहरूमा, संगीत सागरको यी लहरहरूमा मिठा मिठा नेपाली गीतहरूमा हामी रमाइरहेका छौँ, मिठा मिठा नेपाली गीतहरूमा हामी झुमिरहेका छौँ, होइन त? र अब यहाँ यो छोटो विश्राम पश्चात चर्चित गायिका बानीका प्रधान आउनुभएको छ। गीतकार राखी गौचनले लेख्नुभएको शब्दहरू बोकेर आउनुभएको छ उहाँ, र ती शब्दहरूलाई संगीतले सजाइदिनु भएको छ संगीतकार हरि लम्सालले। गीतको बोल छ, म आगो भएर धुवाँ लुकाउँदैछु। अचेल भनेपछि निकै गहिरो चोट को महसुस हामी गर्न सक्छौँ यो गीतमा, होइन त श्रोताहरू? जे होस् आउनुहोस् अब हामी गायिका बानीका प्रधानलाई स्वागत गरिहालौँ।

चर्चित गायिका बानीका प्रधान पश्चात यहाँ गायक जोन आउनु भएको छ। श्रोताहरू, उहाँ भन्नुहुन्छ, रित्तो सडकमा खोज्छु तिमीलाई आँखा भरी। आउनुहोस्, उहाँलाई पनि हामी स्वागत गरिहालौं।

यो छोटो विश्राम पश्चात फेरि पनि यहाँहरू सबै सबै सबैलाई म मेरो हृदयदेखि नै स्वागत गर्न चाहन्छु श्रोताहरू र संगीत सागरमा छौ, संगीत सागरको छालहरूमा छौ, संगीत सागरमा रमाइरहेका छौ, होइन त संगीत सागरको यी लहरहरूमा तपाईँ हामी बसेर गीत संगीतमा झुमिरहेका छौ। र अब यहाँ छोटो विश्राम पश्चात गायिका प्रश्न शाक्य हजुर उहाँ आउनु भएको छ, उहाँ कसैको आवाजको पर्खाइमा हुनुहुन्छ, श्रोताहरू आवाज देऊ मलाई भनेर उहाँ भन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा हामी चर्चित गायिका प्रश्न शाक्यलाई पनि स्वागत गरिहालौं।

गायिका प्राश्ना साक्यले गाउनु भएको मिठो सुमधुर गीत पश्चात भनौ, कसैको आवाजको पर्खाई पश्चात भनौ, यहाँ गायिका अनुपमा प्रधान भन्नुहुन्छ, रङ्ग बिरङ्गी यो दुनियाँ बीच बेरङ भएर उभिएकी छु। रङ्गी बिरङ्गी यो दुनियाँको बीचमा सायद आफैले आफैलाई एक्लो पाउनु भएको छ उहाँले। जे होस् श्रोताहरू, अनुपमा प्रधान अबको प्रस्तुतिमा यी मिठा मिठा शब्दहरूको साथमा।

0: रेडियो।
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: सम्बोधन तिमीलाई गर्दैछु म। यो गीत अबको प्रस्तुतिमा मैले राख्न लागेकी छु। 1974 AD को यो गीत हो श्रोताहरू।

हजुर श्रोताहरू, आजको निम्ति संगीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र जाँदा जाँदा एउटा मिठो गीत मैले राख्न लागेकी छु गायिका सोनु राईको आवाजमा र शब्दहरू एलपीबी प्रधानले लेख्नु भएको छ भने संगीत यसमा बसन्त छेत्रीले दिनुभएको छ। जे होस्, अब हामी उहाँलाई पनि स्वागत गरौं र आजलाई छुटौं। अर्को साता तपाईँ हाम्रो भेट त छँदैछ, के गर्नु होइन। जे होस्, अर्को साता भेटौं। आजलाई म सुसन बालालाई आगे दिनुहोस्। नमस्ते, बाई।

Pelaajan buddy. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You, BFBS Gorkha Radio. Radio. Gorkha Radio. नेपाली कम्युनिस्ट पार्टीले आउँदो मङ्सिर 11 गते देखि 15 गते सम्म पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। त्यसअघि ज्येष्ठ मसान्त भित्र सबै जनवर्गीय संगठन र स्थानीय तहका कमिटीहरूको समायोजन सक्ने र भदौदेखि कार्तिकसम्म ओडा पालिका जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यदालिका तय गरेको छ। पार्टीले आफ्ना निर्वाचित कमिटीहरूमा युवा र नवयुवाको 50% प्रतिनिधित्व सुनिश्चित गर्ने क्रान्तिकारी निर्णय समेत गरेको छ। यस्तै बैठकले फागुनमा सम्पन्न चुनावको समीक्षा प्रतिवेदन पारित गर्दै संविधान संशोधनका लागि सुझाव दिन 11 सदस्यीय कार्यदल गठन गरेको छ। देव गुरूङ, प्रकाश ज्वाला, रेखा शर्मा, खिमलाल देवकोटा लगायत सदस्य रहेको कार्यदलले संविधानका सबल र दुर्बल पक्षबारे सुझाव दिनेछ। पार्टीले 19 समसामयिक प्रस्ताव पारित गर्दै सिंगो कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने प्रतिबद्धता समेत गरेको छ। नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। पर्सी सोमबार दिउँसो 1 बजे बैठक बस्ने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकमा सहभागी हुन केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिश गरेका 3 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको हो। राष्ट्रपतिले संविधानको धारा 114 उपधारा 1 बमोजिम मन्त्री परिषदको सिफारिशमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालय जनाएको छ। यसअघि राष्ट्रपति पौडेलले अस्ति बिहिबार सहकारी पहिलो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको थियो। सरकारले 6 अध्यादेश सिफारिश गरेकामा राष्ट्रपतिले अहिलेसम्म 5 अध्यादेश जारी गर्नुभएको छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेश अध्ययनका क्रममा छ। त्रिभुवन विश्वविद्यालयले शैक्षिक पात्र सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवी परीक्षा नियन्त्रण कार्यालयले आउँदो साउनदेखि नियमित शैक्षिक पात्रो अनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार 2053 सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्ने गरी परीक्षा भइरहेका छन्। वैशाख महिना मात्रै 4 प्रकारका परीक्षा सञ्चालन भएका छन् वैशाखमा मात्रै 4 प्रकारका परीक्षा सञ्चालन भइरहेका छन्। स्नातक तहतर्फ बीए एलएलबीको दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष, बीटेक पहिलो र दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेका हुन्। परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सकेर आउँदो साउनदेखि शैक्षिक पात्रोमा उल्लेख गरिएका 2083 अन्तर्गतका परीक्षा सञ्चालन गरिने जानकारी दिनुभएको छ। उहाँका अनुसार जेठ महिनामा 3 स्नातक तहको पहिलो वर्ष र 4 स्नातक तहतर्फ पहिलो वर्ष बीएएलएलबी, तेस्रो वर्ष बीटेक तेस्रो वर्षको परीक्षा कार्यतालिका सार्वजनिक गरिसकिएको छ। प्रमुख प्रतिपक्षी दलका नेता विष्णराज आङदेम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। करिब 1 चलेको भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ। आङदेम्बेले अध्यादेशको सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो। सरकारले विभिन्न अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको थियो, जसमध्ये 3 अध्यादेश जारी भइसकेका छन्। विपक्षी दलहरूले भने अध्यादेशको विरोध गर्दै फिर्ता लिन आग्रह गर्ने बताएका थिए। आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस मनाइएको छ। सूचना तथा संचार प्रविधिको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष मे 2 तारीकका दिन राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस मनाउने गरिएको हो। यस अवसरमा शुभकामना दिँदै संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल इको सिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। उहाँले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता र नागरिक सशक्तिकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता रहेको उल्लेख गर्नुभयो।
अमेरिका र इरानबीच शुरू भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा ठूलो क्षति भएको एक अनुसन्धानले देखाएको छ। फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल र इरानबीचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीहरूले कम्तीमा 8 देशमा फैलिएका 16 अमेरिकी सैन्य स्थलमा आक्रमण गरी क्षति पुर्याएको छ।

नमस्कार नमस्कार, यहाँहरू सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ मनको आवाजमा। तपाईँलाई थाहा छ एउटा मुस्कानले दिन बदलिन सक्छ अनि एउटा राम्रो सोचले जीवन। त रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो। तपाईँको नजिकै मान्दिर हाजिर भइसकेको छु यो मिठो मुस्कानका साथ। तपाईँलाई अभिनन्दन गर्दछु, स्वागत गर्दछु, थुप्रै थुप्रै माया तपाईँको नाममा समर्पित गर्दछु। त आजको यो तपाईँको र मेरो भेटलाई एकदमै सुमधुर बनाउनको लागि म चाहन्छु तपाईँको ओठमा एउटा मिठो मुस्कान छर्कियोस्। त्यही मिठो मुस्कान तपाईँलाई अर्पण गर्दै यो गीत तपाईँको नाममा समर्पित गर्दछु। अत्यन्तै सुन्दर गीत नेपथ्य समूहको।

जीवनमा यस्तो साना साना कुराहरूबाट पनि हामीले खुसी लिन सक्यौँ भने ठुलो खुसी आफै हाम्रो पछि पछि लागेर आउँछ। यस्तै राम्रा राम्रा गीतहरू म तपाईँका लागि प्रस्तुत गर्नेछु। त आज पनि रमाइला रमाइला कुराहरू छन् तपाईँको लागि। एउटा प्रसङ्ग छ, कलाकारको बारेमा जानकारी छ, सानो रेसिपी छ, अनि मेरा केही कुराहरू छन् र तपाईँका लागि अन्य थप खुराक पनि म पस्किनेछु। त साथै बस्नुहोला मनको आवाजमा। मन्दिरा यहाँ छु, तपाईँ त्यहाँ हुनुहुन्छ। मनको आवाज छ तपाईँको र मेरो मनसम्म पुग्ने एउटा पुलको रूपमा।

हरेक कुराको सुरुवात गर्दा काहीँ न काहीँबाट त हुन्छ हुन्छ होइन, कोही परिचित अथवा अपरिचित व्यक्तिहरूसँग बोल्दाखेरि पनि त काहीँ न काहीँबाट सुरु गर्छौँ नि। चिनजानका व्यक्तिहरू छन् भने के छ हालखबर, खाना खानुभयो अथवा आज के गर्दै हुनुहुन्छ, कता जान लागेको, केही न केही हुन्छ नि त सुरुवात गर्ने विषय होइन। अनि नचिनेका अपरिचित व्यक्तिहरूसँग कसैसँग मिटिङ सिटिङ यताउता भयो भने हेलो के छ भनेर सुरुवात गरिन्छ। म फलानु, तपाईँको नाम के हो अथवा के कामको लागि आउनुभयो, काहीँ न काहीँबाट सुरुवात हुन्छ नि। त दिनको सुरुवात पनि त्यस्तै हो, जुन बेला जति बेला हामी बिउजन छौँ अथवा जुन बेला हामी सचेत हुन्छौँ त्यति बेला नै सुरुवात हुन्छ रे। खासमा नयाँ सुरुवात, नयाँ सोच सकारात्मकै हुनुपर्छ। सकारात्मक भयो भने त्यो जीवन सकारात्मक बाँच्न सक्छौँ हामी। जब ओछ्यानमा हाम्रो आँखा खुल्छ, हामीसँग एउटा नयाँ मौका हुन्छ, हामीसँग एउटा नयाँ सुरुवातको लागि सुनौलो अवसर हातमा हुन्छ। त्यो सुनौलो अवसरलाई ओहो मैले पाएँ यो अवसर, आजको यो समयलाई म एकछिन पनि खेर नफालिकन काम गर्छु भन्ने लाग्छ कि, आ एकछिन सुतौँ भन्ने लाग्छ कि, एकछिन मोबाइल हेरौँ भन्ने लाग्छ कि, पुरानो गल्तीलाई सुधार्छु र नयाँ सपना सुरु गर्छु भन्ने लाग्छ। जे पनि हुन सक्छ, सोच बदलियो भने जीवन बदलिन्छ भने जस्तै राम्रो जीवन पायो भने कसलाई खुसी लाग्दैन।

एउटा रमाइलो कुरा थाहा छ, मसँग चाहिँ प्राय सधैँ हुन्छ भन्दा पनि हुन्छ होइन। अब तपाईँसँग के हुन्छ थाहा छैन होइन, बिहान छिटो उठ्छु भनेर सोध्छु नि त, अनि बिहान छिटो उठेर यो यो काम गर्छु भनेर सोध्छु, अनि छिट्टै आँखा खुल्छ अनि यसो वरिपरि हेऱ्यो, अहिले त कोही उठ्या छैन, अब 5 मिनट मात्रै सुत्छु अनि उठ्छु भनेर सुत्छु, त्यसपछि त 1-1.5-2 घन्टा बितिसकेको हुन्छ अनि बितेन त काम। त्यसैले प्लान बनाउनु, योजना बनाउनु राम्रो हो, किनभने सुत्नु पनि राम्रो हो होइन, निद्राले हामीलाई स्वस्थ बनाउँछ, तर त्यो बिहानी पखको जुन केही काम गर्छु भनेर सोच बनाएको समय, त्यो फ्रेस समय चाहिँ 5 मिनट भनेर 2 घन्टा बित्दा चाहिँ धेरै नै असर पर्छ दिनलाई। मलाई चाहिँ यस्तो धेरै भएको भएर मैले यो आफ्नै अनुभव तपाईँलाई सुनाएको मात्रै हो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: BFBS गोर्खा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मान्दिरा छु र एउटा सानो कथा छ होइन, यो चाहिँ कमिला र फट्याङ्ग्राको कथा हो होइन। जब जाडो महिना सिद्धिएर गर्मी महिना आयो, कमिलाले चाहिँ दिनभरि मेहनत गरेर खानेकुरा जम्मा गर्न थाल्यो। भोलिलाई चाहिन्छ भन्दै ऊ खानेकुरा जम्मा गर्दै गर्दै राख्न थाल्यो। अनि त्यो कमिलाले त्यसरी दिनभरि खाना खोजिरहेको बेलामा चाहिँ त्यो फट्याङ्ग्रो चाहिँ गीत गाउँदै खुब नाची बस्दो रहेछ। यता गइन् गीत गाउने, उता गइन् गीत गाउने, नाचिरहने, फुरफुर गरिरहने, उफ्रिरहने गर्दो रहेछ। अनि समय बित्दै बित्दै गयो, जाडो महिना आयो। जाडो महिना आएपछि कमिला मजाले बसी बसी खानेकुरा खान थाल्यो, किनभने उसले गर्मी महिनाभरि जाडोको लागि भनेर खानेकुरा जम्मा गरेको थियो। यता फट्याङ्ग्रो भने नाचेर गीत गाएर बसिरहेको थियो। कमिलाले मजाले आफ्नो जीविका चलाइरह्यो। ऊ भोकले प्याक प्याक पर्न थाल्यो, अब छैन खानेकुरा। अनि बल्ल त्यो फट्याङ्ग्रोले चाहिँ मेहनतको महत्त्व बुझेछ। ओहो, भोलिको लागि आज मैले मेहनत गरेँ भने आज त मेरो बन्यो बन्यो, भोलि पनि म सुरक्षित हुन सकेँ भन्ने कुरा चाहिँ उसले कमिलाको कामबाट सिकेछ। आजको मेहनतले आजलाई पनि सपार्छ र भोलिलाई पनि सुन्दर बनाउँछ, किनकि आज गरेको मेहनतले भोलि जुन आउँछ नि हाम्रा लागि आज बनेर दिन, त्यो दिन हाम्रो लागि सुखद हुन सक्छ, निश्चिन्तताको एउटा अनुभूति गराउँछ। किनकि भोलि समस्या आयो भने यो कुरा चाहिँ मैले तयारी भएर बसेको छु, जुन मेरो हातमै छैन त्यो त अब मैले के गर्न सक्छु र, तर जुन भइपरि आउने समस्याहरू छ त्यसको लागि म पहिले नै तयार भएँ भने भन्ने कुराको चाहिँ

गायक नरेन्द्र प्यासी छुट्टीको बेलामा बेला मौकामा एक दुई वर्ष बिराएर नेपाल आउने गर्दछन् र उनी अमेरिकामा बसोबास गर्छन् आफ्नो परिवारको साथमा। उनी राम्रो गायक त हुँदै हुन्, संगीतकार पनि हुन् र असाध्यै राम्रो गाउने उनको आवाज त छँदैछ, तपाईँले सुन्नु पनि भएको छ उनको आवाज होइन। यो भन्दा अलावा उनी राम्रो पेन्टिङ पनि गर्छन्, राम्रा राम्रा चित्रहरू पनि बनाउँछन्। यति मात्र होइन, उनको एउटा बानी कस्तो छ भन्दाखेरि जे बोल्नुहोस् तपाईँ होइन, रिसाउँदैनन् अनि तुच्च तुच्च त्यो बोले पछि टुक्काहरू जोड्न माहिर, यस्तो हँसाउँछन् होइन। एकचोटि के भयो भने उनी नेपाल आएका थिए, धेरै वर्ष अगाडिको कुरा हो होइन, नेपाल आएका थिए अमेरिकाबाट। अनि त्यसपछि यहाँको घरमा के गर्ने भनेर उहाँले भन्नुभयो होइन, तपाईँ अमेरिका बस्नुहुन्छ, यहाँको घर पनि भाडामा लगाउनु भएको छ, अनि पैसा चाहिँ कहाँ राख्ने हो भनेर मैले यत्तिकै जिस्काएँ। अनि उहाँले त सिरियस भएर के भन्नुभयो भने, थुप्रै मान्छेहरू हुनुहुन्थ्यो अरू पनि, अनि ला तपाईँलाई थाहा छैन, हिजो बेलुका मात्रै मैले कौशीबाट बोरा फ्याँकेँ नि, कति मान्छेले टिपेर लगे, तपाईँ लिने आउनु भएन भनेर उहाँले भन्नुभयो होइन। अनि मैले भने के फ्याँक्नु भएको बोराको बोरा, भने पैसा नि बोराका बोरा हिजो कौशीबाट पैसा फ्याँकेको अरे मान्छेले लगे अरे, उनले कमाएको पैसा चाहिँ उनले दानमा दिएको अरे, के बाँडेको अरे, यस्तो जोक गर्छन् के नपत्याउँदो तरिकाले, यति हँसाउँछन् उनी होइन। बोले पछि टुक्का जोड्न उनलाई आउँछ। र अर्को चाहिँ उनको अचम्मको भन्दा नि उनले वरदानै पाएको भन्नुपर्छ होइन, उनको उमेर जति छ नि त्यो उमेरका उनी देखिँदैनन्। जहिले हेरे पनि आजभन्दा 15-20 वर्ष हेर्दाखेरि जस्ता उनी देखिन्थे, आज पनि उनी त्यस्तै देखिन्छन्, उनको उमेरै देख्दैन। यो चाहिँ उनले पाएको वरदान भनौँ न। यस्ता खालका छन् गायक नरेन्द्र प्यासी र उनैले गाएको यो गीत म तपाईँको लागि राख्छु, मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु र संसारको जुनसुकै कुनामा तपाईँ हुनुहुन्छ भने पनि तपाईँसँग इन्टरनेटको सुविधा छ भने तपाईँले हामीलाई बीएफबीएस गोर्खा रेडियो सातै दिन चौबिसै घण्टा सुन्न सक्नुहुन्छ। विभिन्न कार्यक्रमहरू छन्, विभिन्न ठाउँका न्युजहरू पाउनुहुनेछ, राम्रा राम्रा गीत सङ्गीत पाउनुहुनेछ, विभिन्न प्रेजेन्टरहरूको आवाजमा तपाईँले डिफ्रेन्ट डिफ्रेन्ट कुराहरू पाउनुहुनेछ। धेरै ज्ञानको भण्डार चाहिँ तपाईँसँग हुनेछ, सबैलाई सुन्दाखेरि तपाईँले पाउनुहुनेछ। त साथै बस्नुहोला, केही छन् भने लेख्न नबिर्सनुहोला।

0: गोर्खा रेडियो,
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियो मा मन को आवाज़।

कहिले काहीँ हामी के भयो भनेर सोध्छौँ नि हाम्रो वरिपरिका मान्छेहरूलाई, अनि त्यसपछि आन्सर के आउँछ भन्दाखेरि केही होइन भन्नुहुन्छ, के केही होइन हामी पनि भन्छौँ अरूले पनि भन्नुहुन्छ, तर केही होइन मुखले भने पनि उहाँहरूको मनमा चाहिँ पुरा कथा चलचित्र फुल स्टोरी नै चलिरहेको हुन्छ कि यसले यस्तो भन्यो यसले यस्तो भन्यो यसलाई किन भन्नु बेकारमा आदि इत्यादि चलिरहेको हुन्छ है, तर मनले के भन्छ केही भएको छैन। तपाईँलाई यस्तो लाग्दैन कहिलेकाहीँ रमाइलो लाग्दैन यस्ता कुराहरू? हो नि है, मानिसहरूले मुखले एउटा भन्छन् भित्र अर्कै हुन्छ, अनि कत्तिको भित्र र बाहिर एउटै हुन्छ, कत्तिको खरो बोल्ने बानी हुन्छ, कत्तिको त्यो राशिले गर्दाखेरि देख्यो भने पनि रिस उठ्ने बानी हुन्छ, यस्ता धेरै कुराहरू हुन्छ जो व्यक्तिहरूसँग हाम्रो डेली लाइफमा हुने ससाना कुराहरू हुन्। यस्ता थुप्रै कुराहरू गरौँला, यो गीत अहिले तपाईँको लागि।

गर्मीमा धेरै चिजहरू खान मन लाग्छ कि अल्छी लाग्छ नि त गर्मीले गर्दाखेरि, अनि के खाउँ कसो खाउँ भन्ने हुन्छ। अब यस्तो बेलामा चनाचटपट त हाम्रो सबैको प्रिय भइहाल्यो, पानीपुरी पनि भइहाल्यो, यो सबैले बनाइहाल्नुहुन्छ। दुईवटा केरा, एक ग्लास दुध अनि एक चम्चा मह, र यदि चिसो खान मन लाग्छ भने एक दुईवटा आइसका टुक्रा हालिदिने, होइन भने त्यत्तिकै तपाईँले सर फिट्नुभयो भने पनि यो पनि खान मजै हुन्छ। अब योभन्दा बाहेक चाहिँ मही पनि खान सकिन्छ, होइन, दहीलाई फिटेर मही बनाएर अलिकति जिरा हालेर पनि खान सकिन्छ। मही चाहिँ साह्रै नै राम्रो फाइदाजनक चिज हो, त्यस कारणले दिउँसोको समयमा मही पिउनु चाहिँ अत्यन्तै राम्रो काम हो, स्वास्थ्यलाई पनि फाइदा हुन्छ, शीतल पनि प्रदान गर्दछ।

डिस्टेन्स दूरीले हामीलाई कमजोर बनाउने होइन, दूरीले हाम्रो सम्बन्धलाई टाढा बनाउने होइन। जब हामी कम्युनिकेसन गर्दैनौँ, जब हामी सम्पर्क गर्दैनौँ, जब हामी सम्बन्धलाई चाहिँ महत्त्व दिँदैनौँ, त्यति बेला यो सम्बन्ध कमजोर बन्ने हो। त्यसकारणले डिस्टेन्स होइन, कम्युनिकेसन गरौँ। दूरी मात्रको कुरो होइन, यसलाई चाहिँ समझदारीका साथ सम्पर्क बनाइरहँदाखेरि चाहिँ सम्बन्ध मजबुत हुन्छ। तपाईँको जुनसुकै सम्बन्ध किन नहोस्, त्यो गाढा होस्, त्यो एकदमै मजबुत होस्, तपाईँको ओठमा छल्किएको मुस्कान जस्तै। अब तपाईँलाई लाग्ला त्यो सम्बन्ध र यो मुस्कानको के सम्बन्ध छ? कुरा त सही हो होइन। तपाईँको ओठमा एउटा मुस्कान छ भने तपाईँको भयभरको पीर जति पनि छ नि त्यो आधा हुन्छ आफसे आफ। मुस्कुराइदिनु भयो भने तपाईँको परिवारको सम्बन्ध तपाईँसँग मिठो हुन्छ हुन्छ, बलियो हुन्छ हुन्छ। किन भन्दा तपाईँको ओठ तन्किएन, ठुस्स पर्नु भयो भने ला त्यसलाई के भयो होला, मैले त केही भनेको थिइनँ, दुनियाँ कथा पुरै मनभित्र जन्मिसकेको हुन्छ। तर तपाईँको ओठमा मुस्कान छ भने त्यो अगाडिको व्यक्तिले पनि तपाईँलाई खुसी नै दिने गर्दछ। यो खुसी तपाईँको नाममा, यो मुस्कान तपाईँको नाममा, र तपाईँको मुस्कान तपाईँको परिवार आफन्तजन र तपाईँको लागि। सदैव यो मुस्कानले तपाईँ माथि विजय गरोस्। रिस, डाहा, ईर्ष्या, घमण्ड, जति पनि यी नराम्रा कुराहरू छन् नि, तिनलाई मुस्कानले जितोस्, तपाईँको खुसीले तिनलाई जितोस्। यिनै शुभकामनाका साथ, यिनै प्रार्थनाका साथ मन्दिरा अब मनको आवाजबाट बिदा माग्दछु। अर्को साता फेरि आउँला, तपाईँका लागि राम्रा राम्रा कोसेलीहरू अवश्य आउँला। सुन्दै गर्नुहोला BFBS गोर्खा रेडियो, जसले तपाईँलाई दिइरहन्छ केही पनि माग्दैन, किनकि यसले तपाईँलाई माया गर्छ, तपाईँको केयर गर्छ, तपाईँको हेर विचार गर्छ र तपाईँको मनका लागि खुराकहरू ल्याइरहन्छ। सातै दिन 24 घन्टा हामी तपाईँसँग, तपाईँ जहाँ भए पनि जोडिरहन्छौँ। ल हजुर, स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। मन्दिरालाई बिदा दिनुहोस्। नमस्कार।

0: yasa mudaima.
1: Pelain padi.
0: On air.
1: App ma.
0: Ani smart speaker ma bandhos.
2: Play BFBS.
1: You BFBS Gorkha Radio ho.
0: Radio. Gorkha Radio ho.
3: सरकारले सेना समेतको प्रयोग गरेर सुकुम्बासीलाई क्रूर र आतंकपूर्वक हटाएको नागरिक अगुवाले बताएका छन्। आज 54 नागरिक अगुवाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सुकुम्बासी बस्ती खाली गर्दा मौलिक हक र मानवाधिकारको ठाडो उल्लंघन गरेको बताएका हुन्। हजारौं बाल बालिकाको शिक्षा अवरूद्ध भएको, उनीहरू त्रास, अस्थिरता र भविष्यविहीनताको मानसिक दबावमा धकेलिएको पनि विज्ञप्तिमा उल्लेख छ। गर्भवती महिला, सुत्केरी आमा, नवजात शिशु र ज्येष्ठ नागरिकहरूलाई न्यूनतम मानवीय मर्यादा समेत कायम नगरी होल्डिङ सेन्टरमा जोखिमपूर्ण अवस्थामा राखिएको र मानिसको रोजगारी गुमेको विज्ञप्तिमा भनिएको छ। विद्यालय, धार्मिक आस्थाका केन्द्रका रूपमा रहेका मन्दिर, गुम्बा र चर्च समेतमा डोजर चलाइएको पनि विज्ञप्तिमा उल्लेख छ। सरकारले सुकुम्बासी हटाउने बारे औपचारिक निर्णय सार्वजनिक नगरेको उल्लेख गर्दै जबरजस्ती हटाइसकेपछि पनि उनीहरूको पहिचान गर्ने विधि, प्रक्रिया र ठोस योजना सार्वजनिक नगरेको विषय पनि विज्ञप्तिमा छ। विज्ञप्तिमा यसको अनुगमन गर्न राष्ट्रिय मानवाधिकार आयोगलाई आग्रह गरिएको छ। यस्तै सर्वोच्च अदालतलाई पनि आफ्ना आदेशको कार्यान्वयन सुनिश्चित गरी न्याय प्रणालीमाथिको जनविश्वास कायम राख्न अपील गरिएको छ। यस्तै सैन्य बलमा संविधान मिचेर गरिने सबै काम बन्द गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्। सरकारले मुलुकभर सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियान तीव्र पारेसँगै बाँकेको नरायणपुर गाउँपालिकाले पनि अतिक्रमण विरूद्ध कड़ा कदम अघि बढ़ाएको छ। गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सूचना जारी गर्दै अतिक्रमण गरेर बसेकाहरूलाई 7 दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न निर्देशन दिनुभएको छ। सूचनामा तोकिएको समयभित्र जग्गा खाली नगरे वा अवैध संरचना नहटाएमा गाउँपालिकाले डोजर प्रयोग गरी हटाउने चेतावनी समेत दिइएको छ। कृषि मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गरेको छ। निर्देशिका अनुसार प्रमुख खाद्य तथा नगदे बाली लगाउनु अघि न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने र यसबारे किसानलाई जानकारी गराइनेछ। प्रमुख 5 बाली, धान, गहुँ, मकै र कोदो तथा नगदे बाली उखुमा समर्थन मूल्य कहिले तोक्ने भन्ने मिति नै उल्लेख गरिएको छ। कृषि मन्त्री गीता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गर्नुभएको हो। त्यसअनुसार उखुको हकमा भदौ 30 गतेसम्म फिल्ड सर्वेक्षण तथा तथ्याङ्क संकलन गरिनेछ भने असोज 15 गतेसम्म विश्लेषण प्रतिवेदन तयार हुनेछ। त्यसपछि कार्तिक 10 गते प्राविधिक समितिबाट सिफारिश भई कार्तिक 30 गतेसम्म अन्तिम सिफारिश पेश गरिने मन्त्रालयले जनाएको छ। यस्तै गहुँका लागि साउन 30 गतेसम्म सर्वेक्षण, भदौ 15 गतेसम्म प्रतिवेदन, असोज 9 गते प्राविधिक सिफारिश र असोज 30 गते अन्तिम सिफारिश गर्ने कार्यतालिका छ। चैते धान, बर्खे मकै र कोदोका लागि पनि मंगसिरदेखि वैशाखसम्म विभिन्न चरणमा अध्ययन, विश्लेषण र सिफारिश प्रक्रिया सम्पन्न गर्ने व्यवस्था गरिएको छ। उखुको कार्तिक 30, गहुँको असोज 30, चैते धानको माघ 8, बर्खे धानको वैशाख 30, बर्खे मकैको फागुन 21 र कोदोको वैशाख 7 न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उल्लेख छ। सरकारले बाली रोपाई लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उद्देश्यसहित कार्यतालिका सहितको निर्देशिका ल्याएको जनाएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धरान उपमहानगरको मेयर पदका आकांक्षीसँग आज छलफल गर्नुभएको छ। स्थानीय तहको निर्वाचनको मिति नथोकिँदै साम्पाङले मेयर पदका आकांक्षीसँग आज धरानमा छलफल गर्नुभएको हो। प्रतिनिधि सभाको बैठक स्थगित रहेको अवस्थामा धरान पुगेका साम्पाङले धरानको मेयर हुन चाहने आकांक्षीहरूसँग केही दिन अघि छलफल गर्ने भन्दै मेयर हुन चाहना हुनेलाई आह्वान गर्नुभएको थियो। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल 4 वर्षे कार्यकाल पूरा गरी हिजो शुक्रबारबाट अवकाश हुनुभएको छ। उहाँलाई हिजो विदाई गरिएको छ। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आयोजित विशेष समारोहमा महानिरीक्षक अर्यालले नवनियुक्त महानिरीक्षक नारायण दत्त पौडेललाई संगठन प्रमुखको छड़ी तथा झण्डा हस्तान्तरण गर्नुभएको छ। समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च पदमा पुग्नु र सफलतापूर्वक अवकाश हुनु जीवनको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। नवनियुक्त महानिरीक्षक पौडेलले संगठनमा स्थापित मूल्य मान्यता र परम्परालाई सुदृढ गर्दै सशस्त्र प्रहरीलाई आधुनिक, सक्षम, व्यावसायिक तथा जनउत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल मेडिकल काउन्सिलले 19 जना चिकित्सकको चिकित्सकीय दर्ता प्रमाणपत्र खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। काउन्सिलका अनुसार दोहोरो नागरिकता लिएका तथा विदेशमा कार्यरत नेपाली चिकित्सकको दर्ता प्रमाणपत्र खारेज गर्न लागि हो। ती चिकित्सकले शैक्षिक योग्यता नेपालमै प्राप्त गरेका हुन्। काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवका अनुसार आवश्यक सूची तयार पारेर ती चिकित्सक विरूद्ध कार्यवाही प्रक्रिया शुरू भएको छ।
2: Gorkha Radio.

0: बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो, अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।
1: हेलो, गुड आफ्टरनुन एन्ड नमस्ते, स्वागत गर्न चाहन्छु कार्यक्रम यस दिस इज चिल्ड्रन्स क्लब। म प्रियङ्का प्रसाई तपाईँको रेडियोमा आज उपस्थित भइसकेकी छु अनि लगभग अब एक घन्टासम्म 4-5 बजेसम्म तपाईँकै साथमा रहनेछु। श्रोता, कार्यक्रम चिल्ड्रन्स क्लबमा यहाँले बालबालिकाको सर्वाङ्गीण विकासलाई लिएर वी टक अबाउट डिफ्रेन्ट टपिक्स, मेन्टल, फिजिकल एन्ड इमोसनल हेल्थलाई हामीले कसरी चाहिँ सशक्त बनाउन सक्छौँ भन्ने कुरालाई चाहिँ जोड दिने गर्छौँ श्रोता। सो यही क्रममा वी टक विथ डिफ्रेन्ट गेस्ट जो चाहिँ यो बालबालिकाकै क्षेत्रमा काम गरिरहनु भएको छ। उहाँहरूसँगको अन्तरङ्ग अन्तर्वार्ताबाट चाहिँ इन्टरभ्यूबाट चाहिँ तपाईँले विभिन्न कुराहरू सिक्न जान्न सक्नुहुन्छ। अभिभावकलाई पनि यस कार्यक्रममा हामीले स्थान दिने गरेका छौँ भने भाइ बहिनी स्वयं यस कार्यक्रममा आएर आफ्नो प्रतिभा प्रस्फुटन पनि गर्ने गर्नुहुन्छ। सो कार्यक्रममा आज पनि यस्तै सेरोफेरोमा रहेर हामी कुराकानी गर्नेछौँ। आज भने चाहिँ म केही टिप्सहरू सेयर गर्नेछु श्रोता, कसरी चाहिँ हामीले बालबालिकाको अब पेरेन्ट्सहरू अभिभावकले कति भनेको सुनिन्छ, बच्चा छोरा अथवा छोरी पढ्दैन भनेको खालको कुरा सुनिन्छ होइन। कस्तो भन्दाखेरि रिडिङ हेबिट्स भनेको चाहिँ फेरि स्कुलको कोर्स बुकको मात्र कुरा गरेको होइन मैले, नर्मल तपाईँको आउट बियन्ड एकाडेमिक्स अरू पनि कोर्स बुकहरू अथवा अरू पनि बुक्सहरू छ भने त्यो बुक्स पनि पढ्ने बानी चाहिँ एकदमै राम्रो। किन भन्दाखेरि जब तपाईँ हामी इभन लाइक बालबालिका कुरा मात्र नगरौँ, तपाईँ हामी पनि किताब पढ्ने बानी बसाल्यौँ भने त्यहाँबाट हाम्रो भोकाबुलरी डेभलप हुन्छ, त्यहाँबाट हामीले धेरै कुरा सिक्ने वातावरण पाउँछौँ, त्यहाँबाट हामीले एउटा भनौँ न हाम्रो मसल्स, मेमोरी मसल्सहरू हुन्छ नि हो, त्यसलाई पनि एकदमै एक्टिभ गराइरहेका हुन्छौँ, ब्रेन मेमोरी पनि एकदमै एक्टिभ हुन्छ। सो डेभलपिङ अ रिडिङ हेबिट इन किड्स इज बेस्ट।

प्रियंका प्रसाई चिल्ड्रन्स क्लब सुन्दै हुनुहुन्छ ओके सो किताब पढ्ने बानी कसरी बसाल्ने भन्दाखेरि सुरुमा चाहिँ एउटा रुटिन बनाउनुहोस् कि इट्स नट लाइक एक घन्टा दुई घन्टा आधा घन्टा बसेर पढ्नुपर्छ भन्ने छैन एकपटक लत बसिसकिसकेपछि त तपाईँ हेर्नुहोस् दिन रात भन्न पर्दैन होइन त्यो एउटा क्रेजिनेस आउनु थाल्छ तर सुरुमा चाहिँ 10-15 मिनट जति चाहिँ सेम टाइम त्यो दिनको सधैँ एउटै टाइममा क्या जस्तै बिफोर बेड टाइम हुनसक्छ अथवा स्कुलबाट आइसकिसकेपछि खाजा खाइसकेपछि चाहिँ पढ्ने हुनसक्छ अथवा अर्ली मर्निङ सबै आफ्नो मर्निङ रुटिन सकिसकेपछि त्यो एउटै टाइम राख्नुहोस् कुनै बेला मर्निङ कुनै बेला डे कुनै बेला इभिनिङ कुनै बेला नाइट त्यस्तो गर्नुभयो भने चाहिँ त्यो कन्सिस्टेन्सी हुँदैन त्यही कारणले गर्दाखेरि चाहिँ तपाईँले एकै टाइममा चाहिँ 10-15 मिनटको टाइम पारेर चाहिँ तपाईँले एउटा बेड टाइम रुटिन बनाउनु भयो अथवा पढ्नको लागि चाहिँ यो टाइम चाहिँ हो लटक्कको 3 बजिसकेपछि अथवा 4 बजिसकेपछि भन्ने एउटा कन्सिस्टेन्ट रुटिन बनाउनु भयो भने चाहिँ त्यसले धेरै नै हेल्प गर्छ सो द फर्स्ट थिङ इज नट अबाउट रिडिङ वाट काइन्ड अफ बुक कस्तो खालको ए भयङ्करै बुक पढ्यो त्यो होइन सिम्पल बुक पढ्नुहोस् ल एकदमै सिम्पल होइन साधारण खालको किताब पढ्नुहोस् तर कन्सिस्टेन्सी इज नेसेसरी एभ्री डे रिडिङ इज नेसेसरी र सुरु सुरुमा उनीहरूलाई बानी नपर्दाखेरि तपाईँ आफै बसेर त्यो किताब उनीहरूलाई छेउमा राखेर पढ्न सक्नुहुन्छ त्यस पछाडि बिस्तारै बिस्तारै उनीहरूको आफै बानी बस्न सक्छ द मेन थिङ कन्सिस्टेन्सी इज भेरी इम्पोर्टेन्ट तपाईँले एक दिनमा तपाईँले दुईवटा किताब सकेँ भन्नु र तपाईँले वान डेमा तपाईँले जस्ट 10-15 मिनट दिनुभयो भने त्यसले चाहिँ बरु जित्छ

0: र आज कार्यक्रममा हामीले बाल बालिकालाई आफ्नो एउटा पढ्ने बानी कसरी बसाल्न सकिन्छ, उनीहरूलाई हामीले कसरी हेल्प गर्न सक्छौँ भन्ने कुरा सेयर गर्दैछु. पेरेन्टिङ भनेको इट्स नट अबाउट लाइक तपाईँले अर्डरिङ गर्ने, यस्तो गर उस्तो गर भन्ने, भन्दा पनि उनीहरूसँग साथी हुँदै गएर फेरि पेरेन्ट्स र साथीको त्यो एउटा सानो डोरलाई पनि मेन्टेन चाहिँ गर्नुपर्छ हामीले होइन एज अ पेरेन्ट्स. सो यो कुरालाई विचार गरेर चाहिँ कसरी तपाईँले उनीहरूलाई एउटा गाइड गर्न सकिन्छ भन्ने कुरा हामीले यस कार्यक्रममा समेट्ने गर्छौँ. आज भने चाहिँ हामीले उनीहरूलाई गुड रिडर कसरी बन्न सकिन्छ भन्ने कुरामा प्रायोरिटी दिइरहेका छौँ. रोल मोडल हुन पनि जरुरी छ के. पेरेन्ट्सले जे गर्छन् बालबालिकाले त्यही नै कुरा कपी गर्न थाल्छन् क्या. सो चिल्ड्रन्सले त्यो कुरा कपी गर्ने भएकोले गर्दाखेरि सो लेट देम सी यु रिड एन्ड ह्याभ लाइक सेटिस्फ्याक्सन क्या. पढेर कस्तो आनन्द भयो, ओ माई गड मैले यो किताब पढेँ, टक अबाउट द बुक्स, मैले यो किताब पढेँ, यो किताबमा त यस्तो यस्तो रहेछ भनेर त्यस्तो कुरा गर्नुहोस्. तपाईँले पढेकै उनीहरूले देख्नु पऱ्यो क्या. तपाईँले पढेको कुराहरू उनीहरूले देखे भने त्यसले पनि उनीहरूलाई एनर्जाइज गर्छ, ए बाबा मम्मी त पढिरहनु भएको छ होइन, मम्मी डाडी पढिरहनु भएको छ, मैले पनि पढ्नुपर्छ भन्ने खालको एउटा क्रिएट हुन्छ. त्यो भनेको चाहिँ तपाईँले इन्भाइरोमेन्ट क्रिएट गर्ने, किनभने तपाईँले भन्नु एउटा कुरा, तपाईँले गर्नु अर्को कुरा हो कि. तपाईँले भनेको कुराले भन्दा पनि कुनै पनि पेरेन्ट्सले गरेको कुराले चाहिँ बालबालिकालाई अझ धेरै इम्प्याक्ट पर्ने गर्छ. सो यो कुरालाई पनि तपाईँले विचार गर्नुहोला. सो बी अ रोल मोडल इफ यु वान्ट to make your kids a good reader.
1: BFBS Gorkha Radio. Gorkha Radio.
2: खाना कस्तो थियो हजुर?
3: राम्रै थियो, धन्यवाद.
4: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त.
3: होस् छोडिदिउँ, ठिकै छ, बरु फेरि फेरि नआउला नि यहाँ.
2: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ. साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ. यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk.
1: BFBS Gorkha Radio. Gorkha Radio.

सानो सानो नानी बाबुहरुको एउटा बानी के हुन्छ भन्दाखेरि नयाँ नयाँ कुराहरू एक्सप्लोर गरौँ, यो के हो कस्तो हो होइन। किताबहरू तपाईँले उहाँहरूलाई दिनुभयो भने पनि कतिजनाले च्यात्ने पनि गर्नुहुन्छ, कतिजनाले कोर्ने गर्नुहुन्छ, बिकज उनीहरूलाई थाहा छैन त्यो के गर्ने भनेर होइन। यो कुरा हामीले बिस्तारै उनीहरूलाई चाहिँ यस्तो हो भनेर डेमोन्स्ट्रेट गर्ने तरिकाले चाहिँ भन्न सकिन्छ। र यो च्यात्ने अथवा भनौँ न फाल्ने अथवा एउटा किताब यता एउटा किताब अर्कोतिर गएर छरपष्ट हुने यो यसले गर्दाखेरि चाहिँ घर पनि अलिकति क्लटर देखिन्छ नि त, फोहोर देखिन्छ नि त। त्यो भएको हुनाले चाहिँ कतिजनाले चाहिँ किताबहरू चाहिँ बन्द गरेर राखिदिनुहुन्छ क्या, बन्द इन द सेन्स कुनै ऱ्याकमा राखेर बन्द गरिदिएछ अथवा बालबालिकाले अब भनौँ नभेट्ने ठाउँमा राखेको छ। त्यस्तो गरियो भने उनीहरूले कसरी किताब पढ्ने बानी बस्छ? तपाईँ जुन बेला पनि किताब पढ्ने बेला चाहिँ तपाईँ नै चाहिने उनीहरूलाई खोज्नु पर्ने खालको भयो भने त्यसले मोटिभेसन दिँदैन, ए मैले यो किताब एउटा निकाल्ने बेला मैले मम्मीलाई बोलाउनुपर्छ ड्याडीलाई बोलाउनुपर्छ भन्ने हुनसक्छ क्या। त्योभन्दा मेक एसेसेबल तपाईँले किताबहरू एकदम उनीहरूको पहुँचमा राखिदिनुहोस्। आफ्टरअल उनीहरूलाई पढ्न भनेर नै तपाईँले किताब किनिरहनु भएको छ अथवा स्कुलबाट लाइब्रेरीबाट तपाईँलाई बुक्सहरू आइरहेको छ भने उनीहरूकै लागि आइरहेको किताब भने उनीहरूलाई किन पढ्न नदिने? मेक इट एक्सेसेबल होइन, प्लेस द बुक्स इन भेरियस प्लेस। तर तपाईँले एउटा डेडिकेटेड कर्नर तपाईँले छुट्याउनु, एकदम धेरै छरपष्ट हुने खालको त्यस्तो भयो भने चाहिँ एउटा सेल्फ जस्तो बनाएर त्यहाँ चाहिँ तपाईँले किताब मजाले राख्न सक्नुहुन्छ। अनि कम्फर्टेबल रिडिङ एरिया राखिदिने क्या, उनीहरूलाई एकदमै कम्फर्ट होस् त्यहाँ पढ्नको लागि, त्यहाँ लेख्नको लागि एकदमै कम्फर्टेबल हुने खालको ठाउँमा तपाईँले पारिदिनु भयो भने त्यो यो कर्नर चाहिँ रिडिङ एरिया हो र यही कर्नरमा बसेर चाहिँ पढ्ने गरे भन्दाखेरि त्यो कर्नर देख्ने बित्तिकै उनीहरूलाई पढौँ पढौँ लाग्ने हुन्छ क्या। पछि त्यसरी पनि बिस्तारै बिस्तारै उनीहरूको बानी बस्न थाल्छ। सिम्पल थिङ, एकदमै भेरी लिटल थिङ, तर यो भेरी लिटल थिङलाई चाहिँ भेरी बिग इम्प्याक्ट पार्न सक्छ। सो यो कुरालाई पनि तपाईँले एकताले विचार गर्नुहोला।

वेल कार्यक्रममा आज हामीले बालबालिकाको पढ्ने बानी कसरी बसाल्न सकिन्छ भन्ने कुरा गर्दैछौँ. सो यो अनुरूप एउटा कुरा के हो भने कहिलेकाहीँ उनीहरूलाई चुज गर्न दिउँ. लाइक तपाईँले यो किताब पढ भनेर दिनुभन्दा अगाडि उनीहरूले आफै चुज गर्न दिउँ क्या. अलाउङ चिल्ड्रेन टु चुज देयर ओन बुक्स बेस्ड अन देयर इन्ट्रेस्ट होइन, त्यसले चाहिँ अझ इन्गेजमेन्ट बढाउँछ. अब कुनै उनीहरूलाई पढ्नै मन छैन अहिलेलाई, फेरि कहिलेकाहीँ हुन्छ नि यो ए भन्ने किताब अहिले पढ्न मन लाग्छ, उनीहरूलाई बी भन्ने पढ्न मन लाग्दैन, भोलि फेरि बी भन्ने चाहिँ पढ्न मन लाग्ने हुनसक्छ क्या. सो उनीहरूको इन्ट्रेस्ट अनुसारको किताब तपाईँले पढ्न दिनुभयो भने उनीहरूलाई बिस्तारै त्यो पढ्ने बानी बसाल्न सजिलो हुन्छ. अनि एकपटक बानी बसालिसकिसकेपछि तपाईँले भेराइटी अफ बुक उनीहरूलाई सजेस्ट गर्दा पनि उनीहरू आफै क्युरियस भएर एक्सप्लोर गर्न खोज्छन्. तर सुरुमै तपाईँले एकदमै थोपर्ने खालको काम चाहिँ नगर्नुहोस्, उनीहरूलाई चुज गर्न दिनुहोस्. सकेसम्म उनीहरूलाई चुज गर्न दिनु भनेको उनीहरूको इन्ट्रेस्ट के रहेछ पिक्चर हेर्लान् अथवा पिक्चर हेरेर त्यो पिक्चर्सबाट आफै स्टोरी बनाउला, कतिजनाले रिड नै गर्ला, इट्स ओके, बट लेट देम चुज.

0: हामीले घरमा नै एउटा लाइब्रेरी बनाउँछु भन्दा पुस्तकालय बनाउँछु भन्दाखेरि पोसिबल नहुन सक्छ होइन कति रिसोर्सेस चाहिँ हामीले घरमा राख्ने भन्ने कुरा हुन्छ त्यसै कारणले गर्दाखेरि जस्तै स्कुलको लाइब्रेरी छ भने अब उनीहरूले स्कुल जाँदाखेरि त्यहाँ भिजिट गरिहाल्छ न त्यसबाहेक पनि तपाईँले अन्य लाइब्रेरीहरू चाहिँ पुस्तकालयहरू चाहिँ भिजिट गराउनुहोस् क्या त्यसले पनि के हुन्छ भने नयाँ नयाँ ठाउँमा गएर पढ्ने नयाँ नयाँ अब त्यस्तै पढ्ने खालको मान्छेहरूसँग भेटघाट हुन्छ अनि उनीहरू इन्सपायर हुन थाल्छन् अनि मेक इट मोर रेगुलर यस्तो खालको ट्रिप तपाईँले अलिकति रेगुलर बनाउनु भने एक्सप्लोर गर्न सक्यो न्यू अथर्सहरूको बारेमा थाहा पाउन सक्यो न्यू जनरहरूको बारेमा थाहा पाउन सक्यो तपाईँको घरको स्पेसमा मात्र लिमिट भएन अथवा स्कुलको लाइब्रेरीमा मात्र लिमिट भएन सो यसले पनि तपाईँलाई धेरै प्लस पोइन्ट चाहिँ दिने गर्छ यो पनि तपाईँले याद गर्नुभयो भने तपाईँको नजिकको पुस्तकालयहरू के छ अथवा कहिलेकाहीँ साथी साथीमा एक्सचेन्ज गर्ने हो यस्तो पनि बानीहरू तपाईँले बसाल्न सक्नुहुन्छ
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि शारीरिक सक्रियता
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
3: PFPS Gorkha Radio

हामीले पढ्ने पढ्ने पढ्ने भनेर चाहिँ यो रिडिङलाई पनि अथवा नर्मल बुक रिडिङलाई पनि आफ्नो एकाडेमिक बालबालिकाको एकाडेमिकतिर धकेल्न खोज्छौँ क्या. सो अभोइड मेकिङ लाइक रिडिङ फिल लाइक भेरी अब एउटा आफ्नो ऊ जस्तै हो, मैले गर्नै पर्छ होइन, एकाडेमिक हो, प्रेसर हो, एसेसमेन्ट हो भन्ने तरिकाले होइन. इन्जोयमेन्ट के भन्दाखेरि मलाई एकदम अब थाहा के भने टायर्ड भयो भने चाहिँ आई लभ रिडिङ बुक्स, कतिजनाले आई लभ डान्सिङ, कतिले आई लभ सिङ्गिङ, कतिजनाले चाहिँ मलाई म्युजिक सुन्न मनपर्छ, एकदम टायर्ड भयो भने एक्लै बसेर म्युजिक हो. यस्तो खालको हबिज होस् क्या उनीहरूको. त्यही भएर हबिज बनाउनको लागि चाहिँ तपाईँले एकाडेमिकली प्रेसर चाहिँ दिनु भएन. सो त्यो प्रेसर दिनुभयो भने चाहिँ डेफिनेटली दे विल नट इन्जोय र त्यसको रिजल्ट पनि राम्रो आउँदैन.

वेल वेल श्रोता अब भने हामी कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ. रिडिङ अथवा बालबालिकालाई पढ्ने बानी बसाल्दा के फाइदा हुन्छ भन्ने, कसरी बसाल्न सकिन्छ भन्ने कुरा त गरिहाल्यौँ. यस दिनको केही समय मात्रै तपाईँले दिनुभयो भने उनीहरूको कग्नेटिभ डेभलपमेन्ट हुन्छ, ल्याङ्ग्वेज स्किल्स पनि बढ्छ र एकाडेमिक पर्फर्मेन्स पनि राम्रो हुन्छ. र एउटा रिसर्चले के देखाएको छ भने चिल्ड्रेन्स रिड्स फर एप्रोक्सिमेटली 12 hours अ विक, होइन अब इन्क्लुडिङ यो स्कुल र लेजर टाइम पनि, होइन उनीहरूको हाई कग्निटिभ स्कोर्सहरू चाहिँ देखिन्छ अरे क्या. हप्तामा 12 hours जस्तो पढ्ने स्कुलको किताब, आफ्नो अरू बाहिरको किताबहरू, यस्तो खालको कुरालाई लिएर चाहिँ 12 hoursसम्म पढ्ने उनीहरूको कग्नेटिभ डेभलपमेन्ट भनेको ब्रेन फङ्सन्स राम्रो छ भन्ने बुझिसकेपछि यत्तिको मिहिनेत त हामीले किन नगर्ने. सुरु सुरुमा हो मिहिनेत गर्नुपर्ने, पछि त उनीहरूले आफै एउटा लाइन लिइहाल्छ नि, होइन. सो विथ दिस नोट आजको कार्यक्रम चिल्ड्रेन्स क्लबबाट म प्रियङ्काले बिदा माग्ने बेला भइसकेको छ. हेभ अ वन्डरफुल वन्डरफुल टाइम प्यारेन्टिङ यर किड्स भन्दै आई गट टु गो. बाई बाई.

0: Pelaajan padi.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho. Sanya Samudayama.
0: Pelaajan padi.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
3: Misvidale anudana aksa adhiksha pradhapak Dr. Devaraj Acharya pani rajinama dinu bhayeko cha. अध्यादेश जारी भयो अघि नै उहाँले राजीनामा दिनुभएको हो। उहाँ 2079 माघमा नियुक्त हुनुभएको थियो। सरकारले पूर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारिजी गर्ने गरी अध्यादेश जारी गरेको छ। राष्ट्रपति कार्यालयका अनुसार विभिन्न 110 कानून संशोधन गरेर 1500 बढी राजनीतिक नियुक्ति खारिज हुने गरी अध्यादेश जारी भएको हो। अध्यादेश जारी हुनु अघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालसहितका पदाधिकारीले राजीनामा दिइसकेका छन्। वैशाख 17 उपकुलपति अर्याल सहित शिक्षा अध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसी र रजिस्ट्रार प्राध्यापक डाक्टर केदार प्रसाद रिजालले राजीनामा दिनुभएको हो। यस्तै संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धनेश्वर नेपालले पनि राजीनामा दिइसक्नु भएको छ। यस्तै त्रिवि सेवा आयोगका अध्यक्ष प्राध्यापक डाक्टर घनश्याम भट्टराईले पनि राजीनामा दिनुभएको छ। विद्यार्थी संगठनहरूले मानवाधिकार, शिक्षा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा गर्न सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। आज संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका हुन्। विज्ञप्तिमा सुकुम्बासी बस्ती हटाउन बिना तयारी बल प्रयोग गर्दा मानवाधिकार उल्लंघन भएको, जनधनको क्षति भएको र पीड़ितहरूमा गम्भीर संकट सिर्जना भएको उल्लेख गरिएको छ। यस्ता गतिविधि तत्काल रोक्न र प्रभावितहरूको उचित व्यवस्थापन गर्न माग गरिएको छ। यस्तै सामुदायिक विद्यालयहरूमा डोजर चलाइएको घटनाप्रति पनि विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्। विज्ञप्तिमा लिपुलेख कालापानी क्षेत्रमा भारत र चीनका गतिविधिप्रति चिन्ता व्यक्त गरिएको छ। नेपालको अनुमति बिना भएको भनिएको गतिविधिप्रति सरकार मौन बसेको भन्दै तत्काल कूटनीतिक पहल गर्न दबाव दिइएको छ। सल्यानमा प्रहरीका लागि कक्षा कोठा भवन बनाउने क्रममा जखन्दा ठूलो परिमाणमा विस्फोटक वस्तुहरू फेला परेका छन्। शारदा नगरपालिका 3 बैलडाँडामा जिल्ला प्रहरी कार्यालयको हाताभित्र जग खन्ने क्रममा 10 सकेट बम फेला परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार प्रहरीका लागि स्कूल कोठा निर्माण गर्न जग खन्ने क्रममा बम फेला परेपछि थप खन्ने काम रोकिएको थियो। त्यसपछि सल्यानको नेपाली सेनाको सिद्धबक्सगढ 19 वाहिनी तुलसीपुर दाङ र भैरहवाको काली भक्ति गढबाट डिस्पोजका लागि टोली बोलाइएको थियो। त्यसक्रममा 86 विभिन्न किसिमका बम फेला परेका थिए। प्रहरी निरीक्षक केसीका अनुसार जसमा 82 सकेट बम, 3 सुतली बम र 1 बोतल तरल पदार्थ फेला परेको हो। फेला परेका विस्फोटक वस्तुहरू जिल्ला प्रहरी कार्यालयदेखि केही दक्षिणको जंगलमा लगेर डिस्पोज गरिएको छ। ती विस्फोटक पदार्थहरू सशस्त्र द्वन्द ताकाको हुन सक्ने प्रहरीको अनुमान छ। सरकारले सेना समेतको प्रयोग गरेर सुकुम्बासीलाई क्रूर र आतंकपूर्वक हटाएको नागरिक अगुवाहरूले बताएका छन्। 54 नागरिक अगुवाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सुकुम्बासी बस्ती खाली गर्दा मौलिक हक र मानवाधिकारको ठाडो उल्लंघन गरेको बताएका हुन्। हजारौं बालबालिकाको शिक्षा अवरूद्ध भएको, उनीहरू त्रास, अस्थिरता र भविष्यविहीनताको मानसिक दबावमा धकेलिएको पनि विज्ञप्तिमा उल्लेख छ। गर्भवती महिला, सुत्केरी आमा, नवजात शिशु र ज्येष्ठ नागरिकहरूलाई न्यूनतम मानवीय मर्यादा समेत कायम नगरी होल्डिङ सेन्टरमा जोखिमपूर्ण अवस्थामा राखिएको र मानिसको रोजगारी गुमेको विज्ञप्तिमा भनिएको छ। विद्यालय, धार्मिक आस्थाका केन्द्रका रूपमा रहेका मन्दिर, गुम्बा र चर्च समेतमा डोजर चलाइएको विज्ञप्तिमा उल्लेख छ। सरकारले सुकुम्बासी हटाउने बारे औपचारिक निर्णय सार्वजनिक नगरेको उल्लेख गर्दै जबरजस्ती हटाइसकेपछि पनि उनीहरूको पहिचान गर्ने विधि, प्रक्रिया र ठोस योजना सार्वजनिक नगरेको पनि विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा यसको अनुगमन गर्न राष्ट्रिय मानवाधिकार आयोगलाई आग्रह गरिएको छ। यस्तै सर्वोच्च अदालतलाई पनि आफ्ना आदेशको कार्यान्वयन सुनिश्चित गरी न्याय प्रणालीमाथिको जनविश्वास कायम राख्न अपील गरिएको छ। यस्तै सैन्य बलमा संविधान मिचेर गरिने सबै काम बन्द गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले आगामी 3 मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाले गएको साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत मुलुकको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको जनाएको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भएको छ। आज राति लुम्बिनी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि राति लुम्बिनी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना छ। यस्तै पर्सी सोमबार कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना छ।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन। आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू बेठाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग अनि तपाईँ हाम्रो परिवेशसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत र यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको अर्को एउटा सङ्गीतमय बसाइमा म तुलसी उपस्थित भइसकेको छु नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नि कार्यक्रम सङ्गीत गङ्गाको उठान सधैँ जस्तै एउटा देशभक्ति गीतबाट गर्न गइरहेको छु, देश बोलेको गीतबाट गर्न गइरहेको छु। आज भने श्रोताहरू, माटोकै सुगन्ध पोखेको एउटा देशभक्ति गीतबाट गर्न गइरहेको छु र आज भने मैले यो बसाइमा नारी हस्ताक्षर गीतकार पद्मा लिङ्खा मगरले लेख्नुभएको एउटा देशभक्ति गीत कार्यक्रमको उठानमा राख्न गइरहेको छु, जुन गीतमा स्वर रहेको छ शिव परियार र श्रेयसी च्यामजुङको, भने सङ्गीत यसमा रहेको छ राजकुमार मगरको, गीत रचना पद्मा लिङ्खा मगरको, एउटा एकताको गीत व्यवसायको छानमा।

हजुर आदर श्रोताहरू, एकताको गीत गाउँदै उठौँ उठौँ, अर्थात् सम्पूर्ण मेचीदेखि महाकालीसम्मका नेपालीहरूलाई एकताको डोरीमा जुट्नको लागि यो आग्रह थियो। नेपालको पुनर्निर्माणमा अब हामी सबै सबै नेपाली एक भएर जुट्नु छ। हामीले गाउने गीतमा समेत एकताकै सन्देश हुनु पर्दछ। लथा लिङ्ग र भता भङ्ग भएको यो देश अब नेपालीहरूले नै हाते

ढिला गर्नु हुँदैन। दुःख पर्दा एक अर्कोलाई सहयोग गरौँ, शोकलाई शक्तिमा बदलेरै भए पनि सम्भावित प्राकृतिक प्रकोपबाट बाँच्ने उपायहरू खोजी गरौँ। यही देशमा बस्नु छ र यही माटोमा बाँच्नु छ भन्ने सत्य सम्झेर देश विकास गर्ने अभिभारा समेत हाम्रै हो भन्ने बुझौँ भन्ने एउटा देशभक्ति गीत थियो, गीतकार पद्मलिङ्खा मगरको कलमबाट रचित। राजकुमार मगरको सङ्गीत अनि शिव परियार र गायिका श्रेयसी स्यामजोङको स्वरमा। आदरणीय श्रोताहरू, गीतको भाव, सङ्गीतको झन्कार अनि स्वरको लय राख्ने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा अब भने अर्को एउटा सुमधुर गीत राखिहाल्छु र यति बेला भने म यहाँ गायिका मल्लिका कार्कीको दुखेसो यहाँहरू माझमा सुनाइहाल्छु है त।

तिमीले नसम्झिदा माया, आदरणीय श्रोताहरू, माया विश्वास अनि समर्पण, तर श्रोता त्यही विश्वासभित्र थोरै हलचल आइदिँदा समर्पण ढुलमुल ढुलमुल हुन पुग्दा सम्झिनेले नै नसम्झिदिँदा माया नै बेग्लै भए जस्तो लागिहाल्दछ प्रेमी मनहरूलाई, अनि भिडैभित्रको यात्रा समेत एक्लै भए जस्तो चसक्क मन भएपछि त्यही नमेटिने मायाको खोजीमा एकहोरो मन दौडिन थाल्दा त्यो बेग्लै अनुभूतिले समातेको गीत थियो गीतकार जेबी संयोगीको गीत रचना, सुरेश अधिकारीको सङ्गीत अनि मल्लिका कार्कीको स्वरमा। वास्तवमै आदर्श थारू यस्ता निष्ठुरीले छाडेर मनबाट बसाइ सारेर अर्कैको बन्न पुग्दा जीवनमा धर धरी रुनुको सिवाय अरू के नै पो विकल्प हुन सक्ला र? एकैछिन यहाँ गीतकार कालीप्रसाद रिजाललाई सोधौँ कि यहाँ यमबराल र आलोक श्रीलाई पनि डाकौँ।

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: हजुर आदरणीय श्रोताहरू, बीएफबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूकै रेडियो बीएफबीएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बीएफबीएस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ र साथमा छु म तुलसी र श्रोताहरू सङ्गीतकै कुरा गरिरहेको छु, गीतको जानकारी राखिरहेको छु, स्वरको लय अनि गीतका भावलाई पनि मैले जोड्ने कोसिस गरिरहेको छु कार्यक्रम सङ्गीत गङ्गाको यो बसाइमा। र यसै क्रममा भर्खरै मैले वरिष्ठ गीतकार कालीप्रसाद रिजालको गीत रचना, आलोक श्रीको सङ्गीत अनि एम्बरालको स्वर रहेको एउटा गीत राखे, जुन गीतले आदरणीय श्रोताहरू मायाको अङ्गालो तोडेर छाती फोडेर पर बस्न पुगेकी तिनै निष्ठुरी निर्मयी मायाको त्यही व्यवहारले एक्लो पारिदाको पीडा बोलेको थियो। अझ भनौँ श्रोताहरू, आफ्नै बुद्धिको भिरको बन्द भइदिँदा तिनै बैमानी तिनै तिर्तालीले दुनियाँ हँसाएर एकतर्फी पीडा थुपारेको चोट लगाएको एउटा भाव बोलेको थियो। वास्तवमा श्रोताहरू, मान्छेले हो यस्तै यस्तै बेला हो आफ्नो दिलको विरोधमा सडकमा उत्रने र जसलाई छेक्नु पनि किमार्थ हुँदैन। नत्र यहाँ गायिका सुजाता वर्माले गरेको विद्रोह जस्तै भइदिन सक्दछ।

आदरणीय श्रोताहरू, एउटा कठोर विरोधमा सडकमा उत्रेको प्रेमिल विद्रोह जो आफै आफ्नो मनको विरोधमा यसरी सडकमा आएकी छिन्, जसलाई रोक्ने र छेक्ने कोही नआइदियोस् भन्ने चाहना राख्दछिन्। किनकि त्यही एउटा दिलको आड़ भर र भरोसा गर्दै गर्दा आफै बर्बाद भएपछि त्यही प्यारो जिन्दगीमा आगो लगाइदिँदा आफ्नै छातीबाट दिल चुडी सडकमा उत्रेकी प्रेमी यथार्थमा साँच्चै कठोर भइदिन्छ भन्ने एउटा दरिलो बिम्ब टिपेको यो गीत राखेँ मैले। बिबी थापाको गीत रचना, नातिकाजीको सङ्गीत अनि सुजाता वर्माको स्वरमा। वास्तवमा आदरणीय श्रोता, भुइँको मान्छेसँग आकाशको जुन ताराको अपेक्षा गर्नु साँच्चै ठुलो भ्रम हुन्छ, किनकि त्यहाँ न सहारा न आड भरोसा नै मिल्दछ।

हजुर, एउटा भुइँमान्छेसँग आकाशको सपना कसैले देख्छ भने, कसैले त्यो भ्रमभित्र आफूलाई होमिदिन्छ भने, त्यहाँ पक्कै पनि कतै न कतै त्यो सपना चकनाचुर हुन पुग्दछ। त्यसैमाथि आदरणीय श्रोता, चोटहरूको भारी बोकेर बसेका सामु खुसी माग्नु भनेको आकाशको फल आँखा तरी मर भने जस्तै भइदिन सक्दछ। त्यो मृगतृष्णा कदापि पुरा हुने छैन भन्ने एउटा वास्तविकता बोलेको गीत थियो। गीतकार रमेश क्षितिजको गीत रचना, सङ्गीतकार भरत लामाको सङ्गीत अनि गायक राजपाल राईको स्वरमा। आदरणीय श्रोता, कहिले मायालाई सामर्थ्यले छेक्छ अनि कहिले मायालाई तगारो लाउनेहरू पनि थुप्रै भइदिन्छ। यद्यपि फेरि कहिलेकाहीँ कसैको माया बढेपछि सराप पनि प्रेमीहरूलाई गाउने भइदिन्छ। एकैछिन यहाँ गीतकार प्रबल विष्टलाई सोध्ने हो कि, या गायिका मान्डवी त्रिपाठीकै यो पुकार सुन्ने हो कि।

0: शराबले पनि छुन्न रहेछ प्यारको नशा चढेपछि। आदरणीय श्रोताहरू, प्यारको नशा बिस्तारै बिस्तारै बढ्दै जाँदा अझ भनौ कसैको मायाले छोएपछि त्यो नशा शराबको भन्दा कडा, निगार भन्दा पनि कडा भइदिँदा त्यो गहिरो माया न झेक्न मिल्छ न त मेटार नै मेटिन सक्छ। त्यसैमाथि मुटुभित्र कसैको याद तस्विर बनी गढिसकेपछि त त्यो झनै कसिलो भइदिन्छ। मुनामदन जस्तै मायाको आयतन बढेपछि मात्रै बल्ल प्रेमीहरूले चोखो माया थाहा पाउनेछ भन्ने भावको यो गजल राखे मैले यहाँहरू माझमा गायिका मान्डवी त्रिपाठीको स्वरमा। प्रबल विष्टले गजलका शेरहरू लेख्नु भएको थियो भने यसमा सङ्गीत विपिन आचार्यको रहेको थियो। हुन पनि आदरणीय श्रोताहरू, कति नाता नाम बिनाई पनि सागरभन्दा गहिरो भइदिन्छ, यति हो, त्यसलाई बुझ्न भने सक्नु पर्दछ। नत्र त नाम नाता पहिरो जस्तै बनिदिन सक्छ।
1: BFBS गोर्खा रेडियो।
2: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
3: हो।
2: के गर्दै गरेको?
3: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
2: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
3: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
1: BFBS गोर्खा रेडियो।

छ। बुझ्नेले पो बुझ्छन् कुरा, नबुझ्नेलाई पहिरो हुन्छ। आदरणीय श्रोताहरू, एउटा गहिरो नाता जसको न त गहिराई नै नाप्न सकिन्छ, न त भेट्टाउन नै सकिन्छ। त्यो सम्बन्धको अर्थ न त तृष्णा नै हो, तर यति हो, मनले मनलाई जित्यो भने माया आफै कसिलो भइदिन्छ। फरक नजर अनि फरक हेराइबीच पनि मायामा समर्पण छ भने त्यहाँ पाइलै पिछे शङ्का र प्रश्नै प्रश्न उठ्दा समेत त्यसलाई चिरेर त्यसलाई जितेर भने हिँड्ने सामर्थ्य प्रेमीहरूले राख्दछ भन्ने भावको एउटा गीत मैले यहाँहरू माझमा राखेँ। नारी हस्ताक्षर गीतकार राखी गौचनको गीत रचना, नारायण सुवेदी आवाजको सङ्गीत अनि सूरज कुमार थापाको स्वरमा। त्यसो त आदरणीय श्रोताहरू, मायामा कतिखेर के हुन्छ अनि मायाले कहाँ पुर्याउँछ त्यसको भने पत्तो हुँदैन, र कसले कतिखेर कुन उद्देश्यले दिलको फुल जारी मायाको जाल बुन्छ नि त्यो समेत थाहा हुँदैन।

श्रोताहरू, बिस्तारै मायाको रङले मन पोतिन थालेपछि पत्तै नदी कसैले मायाको जालमा पारेपछि थोरै मिठो मायाकी आवाजले मनलाई पुलकित बनाउँदाको गीत थियो प्रस्तुत गीत निकिता थापा मगरको स्वरमा, भावेश भुमरीको गीत रचना अनि प्रदीप छेत्रीको संगीतमा। आदरणीय श्रोताहरू, अब नै कार्यक्रम संगीत गंगाको व्यवसायको पुछारतिर पुगिसकेको छु, बिसौनीतिर पुगिसकेको छु। र बिसौनीमा भने चाहिँ म यहाँहरू माझमा गीतकार लीलराज कामबाङले लेख्नुभएको एउटा गीत बालुवाको महलमा कस्तो मेरो सवारी, अर्थात् एउटी नारीले भोगेको अपार दुःखको चाङहरू कस्तो हुन्छ त्यसैलाई टिपेको, त्यसैलाई बिम्ब बनाए गीत यहाँहरू माझमा शान्ति श्री परियारको स्वरमा राख्दै बिदा हुन चाहन्छु। गीत लेख्नु भएको छ लीलराज कामबाङले, संगीत यसमा रहेको छ शङ्कर थापा इस्माइलको, र यसै गीतको साथ म भने ओझेल पर्छु। सुखमा संगीत, दुःखमा संगीत, अनि संगीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पालिका दुई कोदारीमा इखु पहिरोका कारण अवरुद्ध राजमार्ग आजसम्म पनि सञ्चालन हुन नसकेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। बाढीका कारण भोजपुर नगरपालिका पाँच बोखिमको मई पहाड़ी लोकमार्ग वैकल्पिक बाटो र पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीन जलथलेमा बेनी जोमसम सड़क खण्ड एकतर्फी सञ्चालनमा आएको छ। अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आएका राजमार्गमा सावधानी अप्नाएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। नेपाली कम्युनिष्ट पार्टीले आउँदो मंगसिर 11 15 गतेसम्म पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। त्यसअघि जेठ मसान्तभित्र सबै जनवर्गीय संगठन र स्थानीय तहका कमिटिको समायोजन सक्ने र भदौदेखि कार्तिकसम्म ओडा पालिका जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भएको छ। पार्टीले आफ्ना निर्धारित कमिटिमा युवा र नवयुवाको 50% प्रतिनिधित्व सुनिश्चित गर्ने क्रान्तिकारी निर्णय पनि गरेको छ। यस्तै बैठकले फागुनमा सम्पन्न चुनावको समीक्षा प्रतिवेदन पारित गर्दै संविधान संशोधनका लागि सुझाव दिन 11 सदस्यीय कार्यदल गठन गरेको छ। देव गुरूङ, प्रकाश ज्वाला, रेखा शर्मा, खिमलाल देवकोटा लगायत सदस्य रहेको कार्यदलले संविधानका सबल र दुर्बल पक्षबारे सुझाव दिनेछ। पार्टीले 19 समसामयिक प्रस्ताव पारित गर्दै कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने प्रतिबद्धता पनि गरेको छ। नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। भोलि सोमबार दिउँसो 1 बैठक बस्ने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकमा सहभागी हुन केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ। त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। संकट क्लबलाई 4-2 गोल अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो। यो जितसँगै आर्मीले फाइनलमा आइतबार नेपाल पुलिसको सामना गर्दैछ। नेपाल पुलिस क्लब यसअघि आयोजक आरएस पोखरा फुटबल क्लबलाई 8-0 हराउँदै फाइनलमा प्रवेश गरेको थियो। प्रतियोगिताको च्याम्पियन टोलीले नगद 5,00,000 ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले 3,00,000 पाउनेछ। उत्कृष्ट खेलाड़ीले 30,000 तथा उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ताले समान 15,000 दरले नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै अनुशासित टीमले 25,000 पाउने आयोजकले जनाएको छ। आरएस पोखरा फुटबल क्लबको आयोजनामा यही वैशाख 18 पोखरा रंगशालामा प्रतियोगिता शुरू भएको हो। चाँगुनारायण राष्ट्रिय ट्रेल रन नेपाल आर्मीका राजन रोकाया र जुम्लाकी सुनमाया बुढाले जित्नु भएको छ। नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा भएको खुल्ला 36 किलोमिटर दूरीको रनमा पुरूषमा राजन र महिलामा सुनमाया पहिलो हुनुभएको हो। ट्रेल रनमा राजनले निर्धारित दूरी 2:06:23 पूरा गर्नुभयो। सुनमायाले निर्धारित दूरी पूरा गर्न 2:27:14 समय खर्चिनुभयो। दुवै समूहमा शीर्ष 5 स्थानमा रहनेहरूलाई नगद पुरस्कार दिइएको छ। पहिलो हुनेलाई 1,00,000, दोस्रो हुनेलाई 75,000, तेस्रोलाई 50,000, चौथो हुनेलाई 25,000 र पाँचौंलाई 10,000 नगद पुरस्कार दिइएको हो। यस्तै 6-10 स्थान हात पार्नेलाई जनही 3,000 नगद पुरस्कार दिइएको छ। यस्तै जुनियर 20 मुनिको 7 किलोमिटर दूरीको पुरूषमा उत्तम तामाङ 21:09 समय निकाल्दै पहिलो हुनुभएको छ। महिलातर्फ शर्मिला गोले पहिलो हुनुभएको छ। दुवै समूहमा पहिलो हुनेले 30,000, दोस्रोले 20,000 र तेस्रोले 10,000 नगद पुरस्कार पाएका छन्। दशौं स्थानमा आउनेसम्मलाई नगद पुरस्कार दिइएको थियो। 36 किलोमिटर दौड़ चाँगुनारायण मन्दिर परिसरबाट शुरू भएर त्रिशूल डाँडा तेलकोट हुँदै चाँगुनारायण नगरपालिकामा पुगेर टुङ्गिएको थियो। 7 किलोमिटर दौड़ भने चाँगुनारायण मन्दिर परिसरबाट शुरू भई त्रिशूल डाँडा हुँदै चाँगुनारायण नगरपालिकामा पुगेर टुङ्गिएको थियो। प्रधानमन्त्री कप एनबीए भलिबल लीग अन्तर्गत पुरूषतर्फको उपाधि रूकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। त्रिपुरेश्वरको कवर्डहलमा भएको फाइनल खेलमा पुरूषतर्फ रूकुमले हेल्प नेपाललाई 3-0 सोझो सेटमा हराएको छ। रूकुमले पहिलो सेट 29-27, दोस्रो सेट 25-21 र तेस्रो सेट 32-30 हरायो। यस्तै पुलिसले न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबलाई 3-1 सेटमा हराउँदै चौथो पल्ट उपाधि जितेको छ। पुलिसले पहिलो सेट 25-21, तेस्रो सेट 25-23 र चौथो सेट 25-19 जित्यो। न्यू डायमन्डले दोस्रो सेट 25-17 जितेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट 5,000 सैनिक फिर्ता गर्ने योजना बनाएको छ। इरानसँगको युद्धबारे राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मेयर्स बीचको विवाद बीच अमेरिकाले सैनिक फिर्ता गर्ने योजना बनाएको हो। ट्रम्पले मेयर्सको आलोचना गरेको एक दिनपछि यो निर्णय आएको हो। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार ट्रम्पले इटली र स्पेनबाट पनि अमेरिकी सैनिक फिर्ता गर्ने कुरा गर्नुभएको छ। जर्मनीमा अमेरिकाको ठूलो सैन्य उपस्थिति छ। त्यहाँ गएको डिसेम्बरसम्म देशभरका विभिन्न आधारमा 36,000 बढी सैनिक तैनात थिए। एउटा वक्तव्यमा पेन्टागनका प्रवक्ता सिन पर्नेलले यो आदेश रक्षा मन्त्री पीट हेक्सेथबाट आएको बताउनु भएको छ। यसै हप्ताको शुरूमा विश्वविद्यालयका विद्यार्थीहरूसँग मेट्सले अमेरिकीहरूसँग स्पष्ट रूपमा कुनै रणनीति नभएको र उनीहरूले कस्तो रणनीतिक निकास रोज्छन् भन्ने आफूले देख्न नसकेको बताउनु भएको थियो। साथै उहाँले सबै राष्ट्र इरानी नेतृत्वद्वारा अपमानित भइरहेको टिप्पणी गर्नुभएको थियो। काठमाडौँ महानगरपालिका 23 चोर गणेश ओम्बहाल टोलको नुच्छेबाहा वज्र धातु विहारबाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ। अमेरिकाको न्यूयोर्कको टिबेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति 2078 फागुन 18 गते नेपाल फिर्ता ल्याइएको थियो। पुरातत्व विभाग नेपाली सम्पदा अभियन्ताहरूको सक्रियतामा फिर्ता भएको मूर्ति राष्ट्रिय संग्रहालयमा राखिएको थियो। वैदेशिक रोजगार ऐन 2064 बमोजिम नियुक्त भएका 10 जना र नेपाल ट्रस्ट ऐन 2064 अन्तर्गत नियुक्त भएका 3 जनाको पद रिक्त हुने भएको छ। यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 बमोजिमका 5 पदाधिकारी पदमुक्त हुने भएका छन्। श्रम ऐन 2074 बमोजिम नियुक्त 10 जना र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन 2074 अन्तर्गत नियुक्त 7 जनाको पद जाने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 बमोजिम नियुक्त 4 जना र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 अन्तर्गत नियुक्त 17 जना पदाधिकारी पदमुक्त हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिश गरेका 3 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 आज जारी गर्नुभएको हो। राष्ट्रपतिले संविधानको धारा 114 उपधारा 1 बमोजिम मन्त्री परिषदको सिफारिशमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि राष्ट्रपति पौडेलले अस्ति बिहिबार सहकारी पहिलो संशोधन अध्यादेश 2083 जारी गर्नुभएको थियो। सरकारले 6 अध्यादेश सिफारिश गरेकामा राष्ट्रपतिले अहिलेसम्म 5 अध्यादेश जारी गर्नुभएको छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेश अध्ययनकै क्रममा छ। नेपाली काँग्रेसले भोलिका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। दिउँसो 1 बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। बैठकमा सहभागी हुन केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई आग्रह गरिएको छ। काठमाडौँ उपत्यका नदीकिनारका अनधिकृत घरटहरा हटाइएपछि विस्थापित नागरिकहरूको विवरण संकलन भइरहेको छ। काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरको दशरथ रंगशालामा अस्थायी कार्यालय स्थापना गरी विस्थापित परिवारको व्यवस्थापन विवरण संकलन र स्थानीय स्वास्थ्य परीक्षण एकैसाथ अगाडि बढ़ाएको छ। शिविरमा हिजो झण्डै 260 सुकुम्बासी परिवारले विवरण दर्ता गराएका छन्। यो सँगै अहिलेसम्म नाम दर्ता गर्ने परिवारको संख्या 570 पुगेको छ। यो सँगै स्वास्थ्य शिविर मार्फत 85 जनाले स्वास्थ्य परीक्षण गराएका छन्। स्वास्थ्य परीक्षणका क्रममा 3 जना गर्भवती महिलाको स्वास्थ्य जाँच गरिएको छ। 15 जनामा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएपछि थप परामर्शका लागि सिफारिश गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी 3 दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाले गएको साँझ बुलेटिन जारी गर्दै हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको जनाएको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भएको छ। आज राति लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा
को संभावना रहेको महाशाखाले जनाएको छ। भोलि राति लुम्बिनी प्रदेशको पहाडी भूभागका एक स्थानमा मेघगर्जन र छुट्टान सहित भारी वर्षाको सम्भावना। नमस्कार।

0: कर्णालीमा हालसम्म 151 झोलुङ्गी पुल निर्माण भएका छन्। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष 2081-82 125 झोलुङ्गी पुल निर्माण भएकामा चालु आर्थिक वर्षको 9 महिनामा 26 निर्माण भएका छन्। सुर्खेतमा 4, दैलेखमा 7, रुकुम पश्चिममा 1, जाजरकोटमा 1, डोल्पामा 4, जुम्लामा 4, मुगुमा 2 र कालीकोटमा 3 झोलुङ्गी पुल निर्माण भएका इन्जिनियर सुवेदीले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षको हालसम्म 9 सड़क पुल, 7 सार्वजनिक भवन र जनता आवास संघतर्फ 38 घर निर्माण भएका मन्त्रालयले जनाएको छ। जनता आवास प्रदेशतर्फ हालसम्म 736 आवास निर्माण भएका छन्। चालू आर्थिक वर्षको 9 महिनामा 30 निर्माण भएका छन्। विपन्नको घर कार्यक्रम अन्तर्गत हालसम्म चालू आर्थिक वर्षको अहिलेसम्म 32 निर्माण भएका बताइएको छ। कर्णालीमा 302 किलोमिटर सड़क कालोपत्र गरिएको छ। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले आर्थिक वर्ष 2081-82 249% सड़क कालोपत्र तथा पक्की गरिएको थियो। चालू आर्थिक वर्षको चैत मसान्तसम्म 53 किलोमिटर थप सड़क थप निर्माण भएको छ। प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका वरिष्ठ सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीका अनुसार हुम्लामा कुनै पनि सड़क कालोपत्र भएको छैन। कर्णालीका 10 जिल्लामा 774 किलोमिटर सड़क ग्राभेल भएको छ। प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका वरिष्ठ सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीका अनुसार आर्थिक वर्ष 2081-82 713 किलोमिटर ग्राभेल गरिएकामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म 61 किलोमिटरमा ग्राभेल भएको छ। चालू आर्थिक वर्षमा 139 किलोमिटर सड़क ग्राभेल गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ। चालू आर्थिक वर्षको 9 महिनामा 113 किलोमिटर थप भएको वरिष्ठ सिनियर डिभिजनल इन्जिनियर सुवेदीले जानकारी दिनुभयो। दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले अकबरी खुर्सानी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। स्वाद र स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिने अकबरी खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानी खेतीतर्फ आकर्षित गरेको हो। स्थानीय किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्यले अकबरी खुर्सानी डल्ले खुर्सानी उत्पादन तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिनुभएको छ। गाउँपालिकाको कृषि शाखा मार्फत कृषक समूह कृषि सहकारी तथा निजी कृषि फार्मलाई अनुदान दिएर अकबरी खुर्सानी खेती विस्तार थालिएको उहाँको भनाइ छ। इच्छुक किसानको प्राविधिक मूल्याङ्कनपछि 4 कृषि फार्म छनौट गरी कार्यक्रम अगाडि बढाइएको छ। छनौटमा परेका फार्मलाई प्राविधिक सहयोग, तालिम, बिउ बिजन, मलखाद तथा अनुदान प्रदान गरिने गरिएको भनाइ छ। हरेक फार्मले कम्तीमा 2 रोपनी क्षेत्रफलमा अकबरी खुर्सानीको व्यावसायिक खेती गर्नुपर्ने प्रावधान राखिएको छ। खोटाङमा भीरबाट लडेर 2 जनाको मृत्यु भएको छ। परापोखरी गाउँपालिका 5 पौवासेराका 52 वर्षका बमबहादुर राई र 40 वर्षीय मनकुमार राईको ढकाली खोलाको भीरबाट खसेर मृत्यु भएको हो। वडाध्यक्ष फौजराज राईका अनुसार दिउँसो घाँस काट्न गएको बेला खुकुरी भीरबाट खसेको र त्यसलाई खोज्ने क्रममा छिप्लिएर बमबहादुर राई लडेको र उहाँलाई समात्ने क्रममा मनकुमार राई समेत झर्नु भएको अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। पर्सामा चालू आर्थिक वर्षको चैत महिनामा मात्रै घरेलु हिंसा सम्बन्धी 67 उजुरी दर्ता भएका छन्। पर्सा प्रहरीको तथ्याङ्क अनुसार 1 महिनामा दर्ता भएका 67 उजुरी मध्ये 64 मिलापत्र भइसकेको छ। जिल्लामा घरेलु हिंसा सम्बन्धी घटना दर्ता भएका उजुरी मध्ये सबैभन्दा बढी वीरगंज महानगरपालिकामा 46 रहेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ। महानगरभित्रबाट आएका 43 उजुरी मिलापत्र गराएर छिनोफानो गरिएको छ। अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट 5,000 सैनिक फिर्ता गर्ने योजना बनाएको छ। इरानसँगको युद्धबारे राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मेर्स बीचको विवादबीच अमेरिकाले सैनिक फिर्ता गर्ने योजना बनाएको हो। ट्रम्पले मेर्सको आलोचना गरेको एक दिनपछि
1: गोर्खा रेडियो।

कृषि मंत्रालय ने न्यूनतम समर्थन मूल्य र न्यूनतम खरीद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गरेको छ। निर्देशिका अनुसार प्रमुख खाद्य तथा नगदे बाली लगाउनु अघि न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने र यसबारे किसानलाई जानकारी गराइनेछ। प्रमुख पाँचवटा बाली धान, गहुँ, मकै, कोदो तथा नगदे बाली उखुमा समर्थन मूल्य कहिले तोक्ने भन्ने मिति नै उल्लेख गरिएको छ। कृषि मन्त्री गीता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरीद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गर्नुभएको हो। त्यसअनुसार उखुको हकमा भदौ 30 गतेसम्म फिल्ड सर्वेक्षण तथा तथ्याङ्क संकलन गरिनेछ। असोज 15 गतेसम्म विश्लेषण प्रतिवेदन तयार हुनेछ। त्यसपछि कार्तिक 10 गते प्राविधिक समितिबाट सिफारिश भई कार्तिक 30 गतेसम्म अन्तिम सिफारिश पेश गरिने मन्त्रालयको भनाई छ। गहुँका लागि साउन 30 गतेसम्म सर्वेक्षण, भदौ 15 गतेसम्म प्रतिवेदन, असोज 9 गते प्राविधिक सिफारिश र असोज 30 गते अन्तिम सिफारिश गर्ने कार्यतालिका छ। चैते धान, बर्खे मकै र कोदोका लागि पनि मंगसिरदेखि वैशाखसम्म विभिन्न चरणमा अध्ययन, विश्लेषण र सिफारिश प्रक्रिया सम्पन्न गरिने व्यवस्था गरिएको छ। उखुको कार्तिक 30, गहुँको असोज 30, चैते धानको माघ 8, बर्खे धानको वैशाख 30, बर्खे मकैको फागुन 21 र कोदोको वैशाख 7 न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उल्लेख छ। सरकारले बाली रोपाई गर्नु या लगाउनु अघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने उद्देश्यसहित कार्यतालिका सहितको निर्देशिका ल्याएको जनाएको छ। नेपाल मेडिकल काउन्सिलले 19 चिकित्सकको चिकित्सकीय दर्ता प्रमाणपत्र खारेज गर्ने प्रक्रिया अघि बढ़ाएको छ। काउन्सिलका अनुसार दोहोरो नागरिकता लिएका तथा विदेशमा कार्यरत नेपाली चिकित्सकको दर्ता प्रमाणपत्र खारेज गर्न लागि हो। ती चिकित्सकले शैक्षिक योग्यता नेपालमै प्राप्त गरेका हुन्। काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवका अनुसार आवश्यक सूची तयार पारी ती चिकित्सक विरूद्ध आवश्यक प्रक्रिया शुरू भइसकेको छ। उहाँका अनुसार ती चिकित्सक हाल अमेरिका, क्यानाडा, न्यूजील्याण्ड, जर्मनी, अस्ट्रेलिया र भारत लगायत देशमा कार्यरत छन्। उनीहरूले त्यहाँको नागरिकता समेत लिइसकेका छन्। यसबारे सम्बन्धित निकायलाई सम्बन्धित चिकित्सकलाई औपचारिक जानकारी दिइसकिएको काउन्सिलले जनाएको छ। काउन्सिलले सूचना भने बिहिबार जारी गरेको हो। सुमिन्द्रा पुन, शैलेश कुमार जयसवाल, भूपेश खड्का, आरती राणाभाट, रमेश राज पहारी, संजोक खले, ऋषिराज बराल, प्रभु पाण्डे, तृप्ति महर्जन, सृजना श्रेष्ठ, सुनिता विष्ट, दीपा मल्ल, सौरभ जीसी, जेनिस श्रेष्ठ, प्रभास रेग्मी, दीपिका गेवाली, हेमु चौरासिया, समीक्षा शर्मा र मनोरमा पाण्डेको लाइसेन्स खारेज हुँदैछ। चिकित्सकले आफ्नो जिम्मेवारी पूरा नगरेको, बिरामीलाई हैरानी दिएको, लापरवाही गरेको भनेर बिरामी पक्षबाट बढ़ी गुनासो आउन थालेपछि मेडिकल काउन्सिलले कडाई थालेको छ। कर्णालीमा 302 किलोमिटर सड़क कालोपत्र भएको छ। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले आर्थिक वर्ष 2081-82 249.58% सड़क कालोपत्र तथा पक्की गरिएको थियो। चालू आर्थिक वर्षको चैत मसान्तभित्र 53 किलोमिटर सड़क थप निर्माण भएको हो। प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका वरिष्ठ सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीका अनुसार हुम्लामा कुनै पनि सड़क कालोपत्र गरिएको छैन। कर्णालीका 10 जिल्लामा 774 किलोमिटर सड़क ग्राभेल भएको छ। आर्थिक वर्ष 2081-82 713 किलोमिटर ग्राभेल गरिएकामा चालू आर्थिक वर्षको चैत मसान्तसम्म 61 किलोमिटरमा ग्राभेल भएको छ। चालू आर्थिक वर्षमा 139 किलोमिटर सड़क ग्राभेल गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ। पहिरोका कारण अरनीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। यही वैशाख 16 गते सिन्धुपाल्चोकको भोटेकुसी गाउँपालिका 2 कोदारीमा इको पहिरोका कारण अवरूद्ध भएको राजमार्ग अहिलेसम्म पनि सञ्चालन हुन नसकेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्ले जानकारी दिनुभएको छ। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सड़कको एकतर्फी ढलानको काम सकिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले दाउन्नेमा करिब 4 किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको बताउनुभयो। ढलानको काम नसकिँदा सामान्य वर्षा हुँदा सवारी जामको समस्या भुग्दै आउनु परेको थियो।